0: घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने वस्तुमा कठोर कर नीति लगाउने घोषणा गर्नुभएको छ। क्यानाडाली वस्तुमा अब 50% नयाँ कर लगाउने ट्रम्पको भनाइ छ।
1: नमस्कार। यो BFBS कुल कर रेडियो हो।

नमस्ते, स्वागत गरे फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। म्याट जोन फिचरिङ हेमन्त राणाको गीत केही कुराबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु, अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट विषयवस्तु हुनेछ बुधबार परेकाले युके विशेष। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अनि अतिथिका रूपमा सत्कार पाइएला। वृष राशि, स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ, अनि शत्रुहरू किनारा लाग्नेछन्। मिथुन राशि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, अनि विद्यामा वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ मिथुन राशि हुनेहरूलाई। कर्कट राशि, साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिएला, अनि अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। सिंह राशि, विभिन्न उपहार आदि प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्, अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ सिंह राशि हुनेहरूको। कन्या राशि, दिगो काम प्रारम्भ हुनेछ कन्या राशि हुनेहरूको आजको दिन। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ, अनि तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला। तुला राशि, मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, अनि नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्। वृश्चिक राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला, अनि समस्या पर्दा सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। धनु राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, अनि समाजले पदीय दायित्व दिलाउन सक्छ। मकर राशि, नयाँ काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ, अनि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। कुम्भ राशि, तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ, अनि नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। मीन राशि, परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा केही समय लाग्ने देखिन्छ, अनि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला मीन राशि हुनेहरूले। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ बुद्ध लामाको स्वरमा, तिमी साथ भएपछि।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

विशेष गरी सदर्न सेन्ट्रल अनि इस्टर्न इङ्ल्यान्डमा इङ्ल्यान्डका धेरै ठाउँहरूमा अहिले यस्तो अवस्था आएको छ। त्यसले गर्दा युकेमा विशेष गरी नेसनल ड्राउट ग्रुपले चाहिँ स्टेप अप गर्नुपर्ने बाध्यता आएको छ। एक्सट्रिम वेदर हुन त पहिले त खासै यस्तो देखिन्थेन, तर अहिले हिट वेभ निकै चलिरहेको छ। हुन त इङ्ल्यान्डमा मात्रै अथवा युकेमा मात्रै नभएर युरोपतिर पनि त्यस्तै भइरहेको छ। केही दिन अगाडि, दुई तिन हप्ता अगाडि पनि ठुलो हिट वेभ आएको थियो युरोपमा र स्पेनमा, आगलागी भएर धेरै धनजनको नाश भएको थियो। विशेष गरी आगलागीले वरपरका सबै जङ्गलहरू विनाश गरेको थियो र त्यसले निकै समस्या निम्त्याइरहेको छ अहिले। र युकेमा अहिले विद्यमान एक्सट्रिम वेदरले गर्दाखेरि यसले इन्भाइरोमेन्टमा सिभियर इम्प्याक्ट पारिरहेको छ। विशेष गरी वाटर सप्लाईमा असर पारेको छ अनि फुड प्रोडक्सनमा। र वाटर सप्लाई र फुड प्रोडक्सनमा असर पार्यो भने त्यसले दूरगामी असर पार्छ भन्ने कुरा हामीले बुझेकै हो। र वाइल्ड फायरहरूले कति एरिया नष्ट बनाएको छ अनि विशेष गरी एकदमै डेलिकेट खालको प्रोटेक्टेड साइटहरू अनि एकदमै प्राइम एग्रिकल्चरल ल्यान्डहरूलाई नराम्रोसित असर पारेको छ। र यो वर्ष नै तेस्रोपल्ट भइसक्यो यस्तो हिट वेभ आएको, र यो हिट वेभले गर्दाखेरि ताल तलैयाहरू सुक्दैछन् अनि बर्ड ब्रिडिङ आदिमा असर पार्दैछ भनेर भनिएको छ। अनि कुनै खोला नाला, साना तिना खोला नालाहरू त सुकी पनि सकेछन्। जुलाईमा पानी पर्नुपर्ने हो, जुन हिसाबले पानी पर्थ्यो पहिले त्यो यस वर्ष परेको छैन अनि त्यसले गर्दाखेरि पब्लिक सप्लाईमा विशेष गरी पानी जुन सप्लाई गर्नुपर्ने थियो वाटर कम्पनीहरूले त्यसमा ठुलो असर पारेको छ। अनि पानीको डिमान्ड अहिले 30% बढेको छ। र सातवटा वाटर कम्पनीहरू युकेमा भएका, युकेमा सञ्चालनमा आएका, विशेष गरी इङ्ल्यान्ड र वेल्समा सातवटा वाटर कम्पनीहरूले अब बिस्तारै टेम्पररी होस पाइप ब्यान गर्दैछन्, र जसले गर्दा 23 मिलियन कस्टमर प्रभावित बन्नेछन् भनेर भनिएको छ। अनि यो समयमा, हिट वेभको समयमा, अब खडेरी लाग्ला जस्तो भएको अवस्थामा वाटर स्टोरेजको पनि समस्या परिरहेको छ, किनभने पिक डिमान्ड अनुसार पानी पुर्याउनु पर्ने हुन्छ र त्यो पानी पुर्याउनको लागि निकै कसरत गर्नुपर्ने देखिन्छ वाटर कम्पनीहरूले। कृषकहरूलाई पनि यसको असर परेको छ, पर्ने नै भयो, किनभने हार्भेस्ट छिटो गर्नुपर्ने अवस्था आइपुगेको छ अरे। अनि सिरियलहरू पहिलेको भन्दा अथवा आशातीत जुन हार्भेस्ट गर्नुपर्ने हुन्थ्यो त्यो नभएर कमी आएको छ भनिन्छ। अस्तिको आँकडा अनुसार, आजभन्दा दुई दिन अगाडिको मात्रै 20 तारिक सोमबारको आँकडा अनुसार इङ्ल्यान्डमा 8 त्यस्ता इलाकाहरू, क्षेत्रहरू चाहिँ ड्राई वेदर एकदम लामो समयसम्म लम्बिने भन्ने कुरा बुझिएको छ। र त्यो अवस्था भनेको खडेरी लाग्नुभन्दा जस्ट अलिकति मात्रै अगाडिको कुरा हो, भनेपछि अवस्था त्यतिसम्म गम्भीर भइसकेको रहेछ। र नेसनल

आउट ग्रुपले अहिले आफ्नो काम कर्तव्य निकै अगाडि बढाएको छ र हाइटन्ड इन्सिडेन्ट रेस्पोन्सका लागि उनीहरू तयारी अवस्थामा छन् अनि एडिसनल मोनिटरिङ गरिरहेका छन् र क्रस सेक्टर अनि पब्लिक कम्युनिकेसनमा उनीहरूले निकै ध्यान दिइरहेका छन् र अहिले खडेरी लाग्न भन्दा अलिकति अगाडिको अवस्थाबाट गुज्रिरहेको छ युके. विशेष गरी हामीले अघि पनि भन्यौँ सदर्न इङ्ल्यान्ड, सेन्ट्रल अनि इस्टर्न इङ्ल्यान्ड अब खडेरीको नजिक नजिक पुगिसकेको अवस्था छ. त्यसले अहिले सरकारलाई पनि निकै गम्भीर बनाएको छ. हुन त अहिलेसम्मको अवस्था अनुसार त्यस्तो खडेरी लागिसकेको त होइन, तर करिब नजिक नजिक पुगेको अवस्था छ. एकदमै रिस्क चाहिँ खडेरीको छ. 2022 सालमा जुन खडेरी लाएर निकै ठुलो असर पुर्याएको थियो युकेमा, र त्यसको नजिक नजिक पुगिसकेको छ अहिले पनि. युकेका इन्भाइरोमेन्ट एजेन्सीहरूले एकदमै कन्टिन्युसली मोनिटर गरिरहेको भन्ने बुझिएको छ र कुनै इलाका ड्राउटको अवस्थामा पुगिसकेको, खडेरीको अवस्थामा पुगिसकेको हो कि अथवा त्यो डिक्लेयर गर्नुपर्ने हो कि भन्ने कुरालाई एकदमै नजिकबाट नियालिरहेका छन् उनीहरूले. र प्रोलङ्ड ड्राई वेदर अब डिक्लेयरै गरिसकिएको छ. जस्तै इस्ट एङ्ग्लिया, वेस्ट मिडलन्ड्स, डेभन, कोर्नवाल एन्ड आइल्स अफ सिली, लिङ्कनशायर, नर्थहाम्प्टनशायर, हार्टफोर्डशायर, लन्डन, वेसेक्स, थेम्स, सोलेन्ट एन्ड द साउथ डाउन्स, यी इलाकाहरूमा प्रोलङ्ड ड्राई वेदर डिक्लेयर गरिएको छ. र अहिलेसम्म युकेमा रहेका नदीहरूमध्ये 13% मात्रै नर्मल लेभलमा ती नदीहरू बहिरहेका छन् र अन्य नदीहरू एकदमै घटिरहेका छन्. उनीहरूको वाटर लेभल ती नदीहरूको घटेको छ अनि सानातिना नदी खोला खाली त कति सुकिसके. द नेसनल रेजर्भुआर स्टोरेज 78.8% मात्रै रहेको छ र पहिले पहिलेको एभरेजमा 5%ले अहिले घटेको छ र 6 अलि साना खालका मझौला खालका रेजर्भुआरहरू को लेभल निकै तल पुगेको छ भनेर भनिएको छ. अनि ग्राउन्ड वाटर लेभलहरू पनि पहिलेको भन्दा सिजनल डिक्लाइनमा गएको छ, अलिकति घटेको छ पहिलाभन्दा. अनि विशेष गरी कोट्सवाल्स अनि वेसेक्स डाउन इलाकामा निकै घटेको भन्ने बुझिएको छ. रेनफल जुलाईमा जति हुनुपर्ने थियो त्यो भएको छैन, 9%ले कमी पाइएको छ. यसले पनि केही असर पारेको छ भन्ने बुझिएको छ. र युकेमा जे होस् थर्ड हिट वेभ आएर खडेरी लागिसकेको त होइन, तर एवमृतले स्थिति अझै अघि बढिरहने हो भने, यस्तै अवस्था रहिरहने हो भने भन्न सकिन्न खडेरी लाग्न पनि सक्छ युकेमा. त्यसर्थ युकेवासी तपाईँहरू सचेत रहनुहोला. आजको लागि युके विशेष यति नै. अब गीत सुनौ प्रमोद खरेलको मायालुको याद पनि.

0: BFBS Gorkha Radio.
1: के तपाईलाई कोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रीटको लागि भने 4 pounds 900 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS, BFBS. BFBS.

विरतिको गाउँ स्वप्न सुमन र त्रिशाला गुरुङलाई सुन्दै हुनुहुन्थ्यो। प्रणयवासी, अब बिदाको समय आएको छ, हलिडे डेस्टिनेसनतिर जानुहुन्छ, तर जानुभन्दा अगाडि तपाईँले यदि आफ्नो घर सुरक्षित राख्न चाहनुहुन्छ भने आरएमपीको भ्याकेन्ट प्रोपर्टी सर्भे गरेर मात्रै जानुहोला, र त्यो फर्म भरेर जानुभयो भने आरएमपीले तपाईँको घर वरपर एक्स्ट्रा पेट्रोल गर्नेछ अनि तपाईँको घर सुरक्षित राख्नेछ। यदि तपाईँले यो भ्याकेन्ट प्रोपर्टी सर्भे नगरिकन जानुभयो भने भन्न सकिन्न, त्यसैले जानुभन्दा अगाडि नबिर्सिकन यो काम गर्नुहोला। त्यसका लागि तपाईँ हाइप वेबसाइटमा अथवा सिग्नल च्याट ग्रुपमा जान सक्नुहुन्छ। आरएमपी भ्याकेन्ट प्रोपर्टी सर्भे भन्ने एउटा क्युआर कोड फेला पार्नुहुन्छ, त्यो क्युआर कोड स्क्यान गरेर आफ्नो डिटेल त्यहाँ भरेर जानुभयो भने आरएमपीले एक्स्ट्रा पेट्रोल गर्नेछ तपाईँको घर वरपर अनि तपाईँको प्रोपर्टी सुरक्षित राख्नेछ। नबिर्सनुहोला छुट्टी जानुभन्दा अगाडि। प्रेम लामाको गीत सुन्ने पालो आएको छ, सानो म। इन्जोय।

रुदै छु म आज रमेश शर्मा फिचरिङ सन्जीमा ठोक्करको गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाईवासीका लागि नाफीले कफी मर्निङ आयोजना गर्दै आएको छ। हरेक दोस्रो अनि चौथो बिहिबारको दिन महिनामा दुई पाली हुँदै आएको छ। दोस्रो अनि चौथो बिहिबार र त्यो समय चौथो बिहिबार भनेपछि भोलि 23 तारिक परेको रहेछ। बिहान 9 देखि 11 बजेसम्म मुमङ कम्युनिटी सेन्टरमा अवस्थित प्याटियो बारमा हुनेछ यो कार्यक्रम नाफीको कफी मर्निङ। हामीलाई यतिखेर काठमाडौँबाट सम्पर्क गर्नुभएको छ बिमला थेबे पान्धक लिम्बुजीले र उहाँले कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ अनि एउटा गीत सुन्ने रहर गर्नुभएको छ। विशेष गरी उहाँका 3 जना छोराछोरीलाई पनि यो गीत सुनाउन चाहनुहुन्छ बिमला थेबेज्यूले र उहाँको गीत म अब टक्र्याउँछु। राजेश पायल राई अनि लीला राईको स्वरमा रहेको यो गीत धरान धनकुटा भेडेटार बडो मिठो गीत छ। यो गीत म टक्र्याउँछु बिमला थेबे पान्धक लिम्बुजीलाई र यो गीत नै कार्यक्रमको दोस्रो घण्टाको अन्तिम गीत पनि हुनेछ।

0: बीएपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गरिदिनु भएको छ। शुल्क फिर्ता लिने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिबीच भएको विशेष छलफलमा कर खारिज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको छ। छलफलमा सहभागी हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारिज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेसका सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। बझाङको भाटेखोला नजिकै केन्द्र भएर 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान 4:40 बझाङको कोट देवल केन्द्र भएर भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको छ। क्षतिको कुनै जानकारी छैन। महाकाली नदीमा जलस्तर घटेपछि पश्चिम नाका हुँदै भारततर्फको यातायात फेरि सञ्चालनमा आएको छ। महाकाली नदीमा पानीको बाप 1,00,000 क्युसेक नागेपछि शारदा ब्यारेज बनबासा पुलमा 4 पङ्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गएको साँझ महाकालीमा पानीको बाप 86,000 क्युसेक मापन गरिएको जानकारी दिनुभएको छ। पानीको बाह पर्दा हिजो बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारी साधन रोकिएका थिए। भारतीय पक्षले 100 वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला 4 पङ्रे सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ। नेकपा नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताउनु भएको छ। रासोपका नेता, पूर्व सैनिक र पूर्व न्यायाधीश बाहेकको मात्रै सम्पत्ति छानबिन गर्न सरकारले आयोग बनाएको दाहालको दावी छ। सरकारले बनाएको आयोग असंवैधानिक रहेको उहाँको भनाइ छ। काठमाडौँमा आयोजित कार्यक्रममा दाहाल,
1: हाम्रो मान्यता के हो भनेदेखि कमसे कम सम्पत्ति छानबिन आयोग उहाँले बनाउने होइन, स्वभावले सम्पत्ति छानबिन गर्ने हामीसँग अख्तियार प्राप्त संस्थाहरू छन्। सम्पत्ति शुद्धिकरण छ, अख्तियार छ, अन्ति राजस्व विभाग लगायतका धेरै झन्डै 10 विभागहरू छन्, राज्यकै विभागहरू छन, तलब खा राखिया छ। उहाँहरूलाई दबाबबाट प्रभावबाट मुक्त गरे पुग्यो, कानुन सम्मत सम्पत्ति छानबिन गर्नु भने पुग्दैन। उहाँले अहिले सम्पत्ति छानबिन गर्नुभएको छ, उहाँले भन्नुहुन्छ आफ्ना बाहेकलाई, घन्टीमा भोट हाल्ने र घन्टीका नेता बाहेकलाई छानबिन गर्नु भन्न पाइन्छ? त्यसो भन्न पाइन्छ? पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकलाई भन्न पाइन्छ? कानुनले त गैर कानुनी काम गरिने जो कोहीलाई के हुन्छ कानुनको मातावरण ल्याउनु पर्छ नि त, राज्यले विरोध गर्न पाइँदैन। यो पञ्चायत काल होइन, संविधान सम्मत सबैको छानबिन हुनुपर्छ। संविधान सम्मत छानबिन हुने प्रक्रियामा, कानुन सम्मत छानबिन प्रक्रियामा ज जसले गल्ती गरेका छन् ती दण्डित हुनुपर्छ, चाहे घन्टीवाला हुन् चाहे गैर घन्टीवाला हुन्। उहाँले आफू बाहेकलाई छानबिन गर्ने भन्नुभएको छ नि, हो त्यहीँ हो बेइमानी, त्यहीँ छ बन्दी।
0: कपिलवस्तु नगरपालिका 5 भवनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ। स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्दै गर्दा करुवा फेला पार्नु भएको हो। स्थानीयले प्रहरले खबर गरेपछि करुवा स्थानीय जनप्रतिनिधि र कपिलवस्तु सङ्ग्रहालयको टोलीले सङ्कलन गरेको छ। भेटिएको तामाको करुवा सहितका मुद्रा सङ्ग्रहालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले ती पुरातात्विक वस्तु अध्ययनका लागि सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। कपिलवस्तु सङ्ग्रहालयकी प्रमुख शान्ति शर्माले ती वस्तु 12 वा 13 शताब्दीतिरको हुन सक्ने बताउनु भएको छ। 23 सेन्टिमिटर अग्लो करुवाभित्र अरबी लिपिमा लेखिएका 2,314 तामाका सिक्का रहेको शर्माले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
2: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएको पाइएको छ। शुक्रबार 1,103 दुर्घटना भएका छन्। त्यसै गरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्।
0: गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। मिलन लामा र बिमा कुमारी दुराको लोकदोहोरी गीत हङकङ आइडीलेबाट, कुनै समयको अत्यन्तै चर्चामा आएको गीत हो यो हङकङ आइडीले, र मिलन लामाको यो एउटा सिग्नेचर सङ जस्तै भएको थियो कुनै समयमा, र त्यही पुरानो यादहरू बिउताउनको लागि मैले यो गीतबाट कार्यक्रमको तेस्रो घण्टाको उठान गरेको हुँ। यहाँहरू सबैलाई पुनः स्वागत छ कार्यक्रममा। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

बिम्बो ब्यान्डको भ्रम निकै जोसिलो गीत सुन्दै हुनुहुन्थ्यो. कुनै पनि कन्स्ट्रक्सन समयमा सिद्धिएको एकदमै टाइमली फ्यासनमा सकिएको तपाईँले सुन्नुभएको छ. प्रायः त्यस्तो हुँदै हुँदैन, किनभने अब कन्स्ट्रक्सन साइटमा सुरुमा काम सुरु हुन्छ अनि बिस्तारै बिस्तारै त्यहाँ अब ठेकेदारदेखि लिएर आएर अब कम्पनीको बिचमा के तारतम्य मिल्दैन र जहिले पनि अलिकति डिले डिले डिले डिले हुँदै गर्छ. नेपालको परिप्रेक्ष्यमा झन् कुरा गर्ने हो भने वर्षौँ लाग्छ एउटा पुलको सुरुमा जुन खनेर त्यसको बिमहरू बनाइएको हुन्छ त्यसपछि स्टप हुन्छ. 10-15 वर्षसम्म पनि त्यो प्रोजेक्ट कम्प्लिट भएको हुँदैन. तर मैले नेपालको प्रसङ्गबाट अलि टाढा जान चाहेँ. ठुला ठुला कम्पनीहरू देश विदेशमा ठुला ठुला कम्पनीहरूले जुन त्यो कन्स्ट्रक्सन गर्छन् त्यो पनि समयमा सकिँदैन. तर दि एम्पायर स्टेट बिल्डिङ एउटा यस्तो कन्स्ट्रक्सन हो जुन 410 दिनमा बनेको थियो. 410 दिनमा एम्पायर स्टेट बिल्डिङ नै तयार भएको रहेछ. अनि जुन वर्क स्केड्युल थियो यतिमा कम्प्लिट गर्ने भनेर उनीहरूले भनेका थिए त्योभन्दा 12 दिन अगाडि कम्प्लिट भएको रे. यो एउटा अद्भुत कुरा हो. कुनै समयको सबैभन्दा टलेस्ट बिल्डिङ इन द वर्ल्ड दि एम्पायर स्टेट बिल्डिङको कुरा गर्दैछु म. 410 दिन लागेर तयार भएको रहेछ 12 दिन अगाडि नै. यस्तो यो आजकल भने सुन्न पाइँदैन. स्वीकार्नुहोस् अनुप थामीलाई अब जसो तसो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

धेरै धेरै माया रन मगरले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 9:28 गएको छ यतिखेर र हामी प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा छौँ. हैशट्याग एउटा यस्तो इन्टरनेट ट्यागिङ फेनोमेनन बनेको छ अहिले, सोसल मिडियामा एकदमै व्याप्त छ. बहुसङ्ख्यक सोसल मिडियामा, सबैमा होइन, बहुसङ्ख्यकमा व्याप्त छ ह्यासट्याग. र ह्यासट्याग भन्ने बित्तिकै कसैलाई ट्याग गर्ने भन्ने बुझ्छौँ हामी. र ह्यासट्यागको सुरुवात अनलाइनमा 23 अगस्त 2007 सुरु भएको रहेछ. साह्रै अगाडि त होइन रहेछ. तर पहिले पहिले यसको सुरुवाती दिनको कुरा गरौँ. सुरुवाती दिनमा ह्यासट्याग को प्रयोग मीन नम्बर वा पाउन्डको साइनका रूपमा अगाडि आएको रहेछ. ल्याटिनमा पाउन्डको वेटलाई लिब्रा पोन्डो भनिन्छ, त्यही भएर एलबी लेखिन्छ. पाउन्ड जस्तै 10 पाउन्ड गरुङ्गो अथवा त्यसको वेटको कुरा गर्दाखेरि एलबीएस लेख्छौँ हामी पाउन्ड्स, तर सिङ्गल पाउन्ड लेख्दाखेरि एलबी मात्रै लेखिन्छ. त्यसको खासमा ल्याटिन एक्रोनिम रहेछ, त्यो ल्याटिन शब्द पाउन्डलाई चाहिँ लिब्रा पोन्डो भनेर भनिँदो रहेछ, त्यही भएर एलबी लेखिएको रे. र त्यो 14th century सुरु भएको रहेछ र त्यसलाई एब्रिभिएटेड फर्ममा एलबी लेखिन थालियो त्यति बेलादेखि नै, 14th century नै. अनि लेट 1800 टाइपराइटरको विकाससँगै ह्यासट्याग पनि टाइपराइटरमा आउन थाल्यो सिम्बलका रूपमा, र त्यो ह्यासट्यागलाई पाउन्डको वेटको रूपमा लिन थालियो. यसको एउटा अचम्मको पक्ष, यो साइन अब सिम्बल भनौँ न ह्यासट्याग, यसलाई चाहिँ पेटेन्ट गर्न पाइँदैन अरे, किनभने यो सुरुवात गर्ने व्यक्ति मेसिना भन्ने व्यक्ति रहेछन्, उनले त्यति बेला ह्यासट्यागको पेटेन्ट नै लिएन रहेछन्, र त्यति बेला लिएको भए उनी अहिले करोडपति भइसक्थे.

त्यो ह्यासट्यागको पेटेन्ट त्यसकारण कसैलाई पनि दिइएको छैन भनिएको छ। ह्यासट्याग पछि बिस्तारै बिस्तारै फेरि त्यसको परिवर्तित रूप ह्यास फ्ल्याग पनि आएको रहेछ। सन् 2010 सालमा विशेष गरी यो वर्ल्ड कप जुन साउथ अफ्रिकामा भएको थियो, 2010 सालको वर्ल्ड कप, त्यति बेला ह्यास फ्ल्याग्स भन्ने प्रयोग ट्विटरले गरेको रहेछ। अनि त्यसको निरन्तरता ट्विटरले ह्यास फ्ल्याग्स सन् 2014 सालको वर्ल्ड कपमा पनि गरेको रहेछ, ब्राजिलमा भएको वर्ल्ड कपमा। र पछि पछि यसले यस्तो प्रसिद्धि पाउन थाल्यो कि कुनै पपुलर ब्रान्डहरूले पनि, फुड ब्रान्डले पनि जस्तै म्यास ट्याग्स बनाएर बिचमा त्यो एचलाई चाहिँ ह्यासट्याग जस्तो बनाएर अनि भित्र त्यो आलु पनि ठ्याक्कै ह्यासट्यागको रूपमा बनाएर त्यसरी बेच्न थालेको रहेछ। अनि इभेन्चुअली अक्सफर्ड डिक्सनरीले ह्यासट्यागलाई जुन 2014 सालमा स्वीकार गर्यो र ह्यासट्यागलाई आफ्नो डिक्सनरीमा इन्क्लुड गर्यो। 2014 सालको जुन महिनामा अक्सफर्ड डिक्सनरीले ह्यासट्यागलाई पनि मान्यता दियो र त्यति बेलाको जुन एन्ट्री भयो ह्यासट्यागको अक्सफर्ड डिक्सनरीमा र त्यसको अर्थ लेखिएको थियो, अ वर्ड ओर फ्रेज विथ द सिम्बल ह्यासट्याग इन फ्रन्ट अफ इट युज अन सोसल मिडिया वेबसाइट्स एन्ड एप्स सो द्याट यु क्यान सर्च फर अल मेसेजेस विथ द सेम सब्जेक्ट भनेर अक्सफर्ड डिक्सनरीमा यसरी अर्थ्याइएको रहेछ। हजुर, प्रसङ्ग ह्यासट्याग

रोहित चौहान छेत्री र सितु सित बस्नेतको हेर्दै जाउँ। स्टोरीटेलिङ एट चिल्ड्रन्स लाइब्रेरी ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि आउँदो 30 जुलाईमा नानीहरूको लागि हो यो कार्यक्रम। विशेष गरी बिहान 11 बजे हुँदैछ 30 तारिकको 11 बजे चिल्ड्रन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा, र ब्रिटिश फोर्सेस ब्रुनाईको चिल्ड्रन्स लाइब्रेरीले एउटा स्टोरी टेलिङ सेसन आयोजना गरेको छ रचनाको साथमा, र 30 तारिक बिहान 11 बजे हुनेछ यो कार्यक्रम। र नानी केटाकेटीहरूलाई तपाईँ प्यारेन्ट्सले लिएर जानुहुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रन्स लाइब्रेरीमा, र उनीहरूले पक्कै पनि साथीभाइसँग रमाइलो गर्नेछन्। र चिल्ड्रन्स लाइब्रेरीमा 30 तारिक 11 बजे स्टोरी टेलिङ सेसन हुने भएको छ रचनाको साथमा। अब सुनौ वाङदेन शेर्पालाई जान नदेऊ।

0: SBS Gorkar Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS, BFBS

मानिके योहानी जुबिन नौटियाल अनि सूर्य रघुनाथनलाई सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 14 मिनट बाँकी रहेको छ। ड्रोन लाइट सो, स्पेक्टाकुलर ड्रोन लाइट सो ब्रुनाईमा हुँदैछ। 25 तारिक तेम्बुरोङको बाङ्गर वाटरफ्रन्टमा हुने भएको छ भने त्यस्तै अर्को कार्यक्रम 1 अगस्तमा टुटोङको सिभिक सेन्टरमा हुनेछ। र यो कार्यक्रम हिज म्याजेस्टी द सुल्तान्स 80th बर्थडेको पावन अवसर पारेर गर्न आँटिएको हो। रमाइलो कार्यक्रम, सपरिवार पाल्नुभई मनोरञ्जन लिन सक्नुहुन्छ। हुन त तेम्बुरोङ त अलिक टाढै भयो, बाङ्गर वाटरफ्रन्ट पुग्नको लागि केही समय लाग्ला, तर यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईवासीको लागि पाएक पर्ने ठाउँ भनेको टुटोङ हो। 1 अगस्तमा हुँदैछ सिभिक सेन्टरमा, नछुटाउनु होला।

काठमाडौँ सुम्निमाको गीत सुन्दै हुनुहुन्थ्यो. त्यसभन्दा अगाडि उदयराज पौडेलको पहिलो पहिलो ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. ब्रिटिस फोर्सेस बुनाईवासीका लागि पिसिएमएफ र डेन्टल सेन्टरको एकदमै जरुरी सूचना छ. आज पनि त्यहाँ अर्थात् पिसिएमएफ र डेन्टल सेन्टरमा मोडनेट र डिएमआइसिपी आउटेज भएका कारणले पिसिएमएफ अनि डेन्टल अपोइन्टमेन्टहरू कुनै पनि नहुने भएका छन् आजका लागि. आजका लागि जे जति थियो अपोइन्टमेन्ट तपाईँको नहुने भएको छ र त्यसर्थ रिसेप्सनमा झट्टै फोन गरेर तपाईँको वैकल्पिक उपायको लागि सोचिहाल्नुहोला. अनि तपाईँलाई अर्जेन्ट मेडिकल असिस्टेन्स चाहिएको छ भने ई कन्सल्ट सेवा प्रयोग गर्न सुझाइएको छ. अनि मेडिकल इमर्जेन्सिजका लागि ड्युटी नर्सलाई फोन गर्नुपर्ने हुन्छ 833-0246. अनि मेडिकल इमर्जेन्सीको लागि 833-0246 हो भने डेन्टल इमर्जेन्सीका लागि 830-1856. हामी कार्यक्रमको अन्तमा आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो. जाँदा जाँदै सबिन राईको यो अल टाइम हिट्स मध्येको एक गुराँसको फेदो मुनि यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु. यो गीतपछि आज भने मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी बिना गुरुङ. म बिदा हुन्छु. अब भोलि भेटौँला. हस्त नमस्ते. बाई बाई.

0: जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले ललितपुरमा ग्रिन रन आयोजना गरेको छ। बीपी कोइरालाले आफ्नो सरकार हुँदा जंगल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जावलाखेलसम्म रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समावेश प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। विजेतालाई 50,000 रुपियाँसम्मको पुरस्कार पनि राखिएको छ। रनपछि जालखेलमा विषय विज्ञसँग छलफलका साथै कला सिर्जना पनि गर्ने रहेछ। उपस्थित हुनेलाई बिरुवा उपहार दिइनेछ। कार्यक्रममा कङ्ग्रेसका सभापति सहित शीर्ष नेताहरू पनि सहभागी भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै कन्जुसाई नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठ
1: एकदम मलाई चाहिँ अस्ति यो विधेयक यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत र यो श्रीमान सचिवजीले भन्नुभए जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ। बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरेका थियौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले 3 तहलाई मान्ने हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाई आयोजनाको सीमा तोक्न भन्नुभएको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 30 वटाको 450 रुपियाँबाट 500 रुपियाँ पुगेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनु भएको छ। दैनिक 45 लाख कोटा हारारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हारारीमा झरेको छ। गएको एक दिनमा देशभर विपदका 66 वटा घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 वटा घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित 2 जना र 1 जना एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेगदेख तथा भुक्तानीमा आफ्नो पदको दुरुपयोग गरी ठेकेदार कम्पनीबाट झन्डै 1,71,00,000 रुपियाँ घुस लिएको देखिएको छ। रकम लुकाउन श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी ब्याङ्क कारोबार र राजीनामा लिखित मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित अन्य व्यक्ति विरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदमाथि कडा नियम लगाएको छ। महामन्त्री विपिन कुमार आचार्यले निर्वाचन क्षेत्र जाँदा रणनीतिक समन्वय जनसंवाद र संगठन सुदृढीकरण गर्नुपर्ने लगायतका 5 मुद्दे निर्देशन जारी गर्नुभएको हो। निर्देशनअनुसार राजसभा सांसदहरूले जिल्ला र निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई जानकारी र पार्टी संयन्त्रसँग समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा हुने अन्तर्क्रिया अघि स्थानीय समितिबाट समस्याबारे जानकारी लिनुपर्ने र समाधानका लागि स्थानीय निकायसँग समन्वय गर्न भनिएको छ। भ्रमण र कार्यक्रमलाई तडक भडक भड्किलोपन र अनावश्यक खर्च नगर्न र स्रोत साधनको मितव्य उपयोग गर्न पनि भनिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउ दिनुभएको छ। हर्मुज घाटी नजिकका इरानी फौजी निशानामा अमेरिकाले 10 रात पनि हमला गरेका बेला ट्रम्पको भनाइ आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस 89.9 रेडियो।

हजुर नमस्कार, शुभ प्रभात, गुड मर्निङ सम्पूर्ण बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका, विश्वभरि छरिएर रहेका हाम्रा गोर्खाली परिवारलाई माया गर्नुहुने श्रोता समक्ष म प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार कार्यक्रम मझेरीमा। हजुर श्रोता, मजुरी कार्यक्रममा फेरि पनि स्वागत। तपाईँहरू सम्पूर्णले आफ्नो समय बचाएर हामीलाई मजुरी कार्यक्रम सुन्नमा साथ दिनुभएकोमा र आउँदो तीन घन्टे बसाइमा भने हामीलाई सुनेर भरपूर मनोरञ्जन गर्नुहुनेछ मिठा मिठा गीत सङ्गीत, यसका साथसाथै केही उपयोगी मूलक जानकारीहरूबाट चाहिँ पक्कै पनि फाइदा लिनुहुन्छ भन्ने पूर्ण विश्वास गराउँदै हामीले कार्यक्रमको सुरुवात गर्यौँ। एकदमै मिठो तामाङ सेलोको भाकामा राजु लामा अनि रमला पाखरिनको आवाजमा मेन्दो माया। हजुर श्रोता, मेन्दो माया भनेर चाहिँ मैले भर्खरै गुगल गरेकी छु अनि मैले थाहा पाएँ, मेन्दो भन्नाले चाहिँ फुल रहेछ तामाङ भाषामा, अनि माया फुल माया, कति राम्रो गीत होइन। तामाङ सेलो अनि तामाङ विशेष गरी राजु लामाका गीतहरूमा चाहिँ प्रकृति मायालाई चाहिँ एकदमै मजाले मिश्रण गरेर चाहिँ एकदम राम्रो गीतहरू बनाउनुहुन्छ। तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला आजको मझेरीको कार्यक्रममा। हजुर श्रोता, हामी मजेरी कार्यक्रम सञ्चालन गर्ने गर्छौँ ब्रुनाईको स्टुडियोबाट, बिएफपिएस गोर्खा रेडियोबाट, अनि अहिले समय ब्रुनाईमा भने 10:12 गएको छ। हजुर, यसै गरी नेपालमा भने अहिले बिहानको 8:00 लागि 3 बाँकी रह्यो। त्यसै गरी लन्डन युनाइटेड किङडममा भने बिहानको 3:13 गएको छ। श्रोता हजुर, सबै यी तिनै ठाउँहरूमा चाहिँ गुड मर्निङ हुँदैछ अनि लन्डनमा चाहिँ प्रायः श्रोताहरू उठेर सुनिदिनु भएको छ भने धेरै धेरै धन्यवाद। पक्कै पनि ड्युटीबाट सुन्दै हुनुहुन्छ होला, माया गरिदिनु भएकोमा पनि फेरि पनि आभार प्रकट गरे श्रोता। हजुर, आज भनिरहेको छ बुधबारको दिन 22 जुलाई 2026, तदनुसार साउन महिनाको 6 2083 विक्रम सम्वत। हजुर, अब मौसमी जानकारीतर्फ लागौँ। सेरिया ब्रुनाईको तापक्रम अहिले भने 27 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम रहनेछ 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 23 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। मेघ गर्जन सहित वर्षा हुनेवाला छ अनि मन्द गतिमा भने हावा बहने नै छ, शीतल भने हुने नै छ श्रोता। अब लागौँ हामी काठमाडौँ नेपालको मौसमी विवरणतर्फ। काठमाडौँमा अहिले 24 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। नेपालमा पनि काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। अहिले साउन महिना छ श्रोता, पक्कै पनि वर्षा त हुने नै भयो। मेघ गर्जन सहित वर्षा अनि मन्द गतिमा हावा। अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। अहिले चाहिँ एकदमै बिहानको 3:15 गएको छ, त्यसकारणले प्राय लन्डनवासीहरू सुतिराख्नु भएको छ होला। उठ्नु भएको छ भने फेरि पनि गुड मर्निङ। अहिलेको तापक्रम भने 17 डिग्री सेल्सियस रहेको छ। लन्डनको पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स बनिएको छ, बादल अनि त्यसपछि हल्का हावा बहँदैछ। हजुर, थियो यो मौसमी विवरण। पछि सम्पूर्ण श्रोताहरूलाई फेरि पनि अर्को रमाइलो गीतबाट मनोरञ्जन गर्ने क्रममा माया बस्ला है भेक थापा, माफ गर्नुहोस् भेक फिचरिङ यावेश थापा अनि डङ्क आवाजमा।

हजुर, माया बसलाई भेक फिचरिङ याविस थापानी डङ्क आवाजमा सुनिहाल्नुभयो र आजको बिहानी सुरुवात गर्नुभयो एकदमै रमाइलो गीतबाट। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारका लागि एउटा अत्यन्त जरुरी सूचना, यो चाहिँ विशेष गरी पिसिएमएफ अनि डेन्टल सर्भिसेसको नोटिस रहेको छ। आज पनि पिसिएमएफ र डेन्टल सर्भिसेसको अपोइन्टमेन्ट्सहरू चाहिँ क्यान्सल भएका छन्। यसको कारण चाहिँ अनप्लान्ड एमओडी नेट अनि डिएमआईसिपी आउटेजको कारणले भनेर जनाइएको छ श्रोता। अनि यदि अर्जेन्ट मेडिकल असिस्टेन्सहरू चाहिएको अवस्थामा भने पक्कै पनि ई कन्सल्ट गर्नुहोला seria.webgp.com गएर, अनि ड्युटी नर्सलाई उहाँले चाहिँ रिभ्यू गर्नुहुनेछ अनि रेस्पोन्ड गर्नुहुनेछ। यसका साथसाथै ड्युटी नर्सको इमर्जेन्सी मेडिकल नम्बर रहेको छ 833-0246, अनि डेन्टल इमर्जेन्सिसको लागि भने 830-1856 कल गर्नुभए हुन्छ। यसका लागि पिसिएमएफ र डेन्टल फेसिलिटीले चाहिँ सिन्सियरली अपोलोजी माग्नुभएको छ अनि उपायहरू पनि दिनुभएको छ। त्यस कारणले आजको अपोइन्टमेन्ट्सहरू चाहिँ क्यान्सल भएको छ। अनफर्चुनेटली श्रोताहरू, यही जानकारी दिए हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि। हजुर, यति भन्दै अब गीततर्फ लागौँ श्रोता। मिस्टर भान्जानी सुमिना लोक आवाजमा पो

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS कुल खर्वाइडियो हो।

हजुर श्रोता, एकदमै चर्चित नेपाली लोक अनि पप गायक धर्मेन्द्र सेवानको आवाजमा सुन्नुभयो यो एकदमै माछा पुछ्रेर वर्णन गरेर गाउनुभएको हेर्दा राम्रो माछा पुछ्रे, जहाँ चाहिँ माछा पुछ्रेको ब्युटीको साथसाथै हाम्रो गाउँघरको माया प्रेम, मायासँग गर्ने बैगुनीलाई दिने दोषहरू सबै सबैलाई चाहिँ समेटेर उहाँले एकदम रमाइलो गीत बनाउनु भएको थियो र आज सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। हजुर श्रोता, ब्रुनाईमा पनि अहिले 10:27 गएको छ अनि आज भने कार्यक्रम मजेरीमा म उपस्थित हुनुको कारण चाहिँ सदा चाहिँ हाम्रा सहकर्मी दाई धनराज राई दाईले चलाउनुहुन्थ्यो, आज भने उहाँको समय नमिलेको कारणले गर्दाखेरि उहाँले भने मेरो लोकल कार्यक्रम साङ्गीतिक तरङ्ग चलाउनुहुन्छ भने म आज उपस्थित भएकी छु मजेरी कार्यक्रममा। त्यसकारणले मलाई पनि माया गरिदिनु होला, म एकदमै मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूलाई पक्कै पनि सुनाउनेछु। अझ त्यसैमाथि आफ्नो रुचिको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ, कसैलाई बधाई दिन चाहनुहुन्छ, बर्थडे सेलिब्रेसन गर्न चाहनुहुन्छ र सुनाउन चाहनुहुन्छ आफ्नो प्रिय साथीको लागि भने पक्कै पनि कन्ट्याक्ट गर्नुहोस्। स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167 अनि 3220098। यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड डायल गर्न नबिर्सिनु होला। यसका साथसाथै इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com अनि फेसबुकमा चाहिँ बिएफबिएस गोर्खामा जान सक्नुहुन्छ, हाम्रो एकदमै पपुलर पेज रहेको छ, त्यहाँको मेसेन्जरमा गएर हामीसँग जोडिन सक्नुहुन्छ र मन खुलेर सन्देश पठाउन सक्नुहुन्छ। है त ब्रुनाई लगायत विभिन्न ठाउँबाट हाम्रो भूपु सैनिक परिवार, यसका साथसाथै नेपालीहरू हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी यस कार्यक्रमलाई साङ्गीतिक मात्र नभएर केही ज्ञानमूलक, सिपमूलक, केही रोचक जानकारीको साथले भरिभराउ गर्ने पूर्ण कोसिस गर्नेछौँ। त्यसकारणले माफ गर्नुहोस्, सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। र आज तपाईँ मेरो साथमा हुनुहुन्छ, म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा। अब भने अर्को गीत बजाउँदैछु, एकदमै मिठो गीत, इन्द्रकला राईको आवाजमा हितैको माया।

हजुर श्रोता, यो एकदमै मिठो गीत सुनिहाल्नु भयो इन्द्रकला राईको आवाजमा। हजुर, आज जुलाई 22 रहेको छ श्रोता, विश्वभर चाहिँ विश्व मस्तिष्क दिवस मनाइँदैछ। विश्व न्युरोलोजी महासङ्घको पहलमा मनाइने यस दिवसले हाम्रो मस्तिष्क अथवा ब्रेनको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्य राखेको छ। र मस्तिष्क भनेको हाम्रो शरीरको नियन्त्रण गर्ने केन्द्र हो। सोच्ने, सम्झिने, निर्णय गर्ने, भावना व्यक्त गर्ने तथा दैनिक गतिविधि सञ्चालन गर्ने सम्पूर्ण काम भने मस्तिष्ककै माध्यमबाट हुन्छ। त्यसैले स्वस्थ जीवनका लागि भने मस्तिष्क स्वस्थ हुनु अत्यन्त आवश्यक छ। र यस वर्षको सन्देश भने मस्तिष्क स्वास्थ्य र रोकथाम रहेको छ। मस्तिष्क सम्बन्धी रोगहरू हुनुभन्दा पहिले नै सचेतना अपनाउने, स्वास्थ्य जीवनशैली अवलम्बन गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने, सन्तुलित आहार खाने तथा मानसिक तनाव कम गर्ने उपायहरू अपनाएर मस्तिष्कलाई स्वास्थ्य राख्न सकिन्छ भनेर चाहिँ आजको सन्देश रहेको छ। अनि यो विश्व मस्तिष्क दिवसको अवसरमा आफ्नो मस्तिष्क स्वास्थ्यप्रति सजग बनाऊ र अरूलाई पनि सचेत गराऊ भन्ने नै आजको मूल उद्देश्य रहेको छ श्रोता। हजुर श्रोता, मस्तिष्क भनेको हाम्रो शरीरको एकदमै अभिन्न, एकदमै महत्त्वपूर्ण अङ्ग हो। यदि हामीले चाहिँ स्वस्थ हुनका लागि केवल शारीरिक रूपमा स्वस्थ हुनु जरुरी छैन, जरुरी भएर मात्र पुग्दैन, पर्याप्त छैन, हाम्रो मानसिक स्वास्थ्य पनि एकदमै जरुरी छ। त्यसका लागि भने हामीले प्रत्येक दिन सन्तुलित आहार खाने कोसिस गर्नुहोस्, नियमित व्यायाम गर्ने कोसिस गर्नुहोस्, पर्याप्त निन्द्रा लिनुहोस्, यसै गरी मानसिक रूपमा सक्रिय रहनुहोस्। टिकटकमा सधैँ डुम स्क्रोलिङ गरेर अरूको कन्टेन्ट मात्रै आफ्नो ब्रेनलाई चाहिँ फिड नगर्नुहोस्। यसले गर्दाखेरि चाहिँ इन्स्टेन्ट सेटिस्फ्याक्सन अथवा कन्टेन्ट मिल्छ भने आफ्नो दिमाग भने बिस्तारै प्यासिभ हुँदै जान्छ। त्यसको मतलब आफ्नो दिमाग चाहिँ बिस्तारै सुत्दै जान्छ। त्यस कारणले गर्दा आफ्नो दिमागलाई चाहिँ सक्रिय बनाउनका लागि विभिन्न खेलहरूमा सहभागी हुन सक्नुहुन्छ। यसै गरी विभिन्न अध्ययनहरूले भन्ने गर्दछ कि यदि तपाईँले चाहिँ सामाजिक रूपमा मानिस एउटा सामाजिक प्राणी भएको कारणले यदि तपाईँ वरपर जता पनि हिँड्नुहुन्छ, कोही व्यक्तिसँग बोलीचाली गर्नु भएन भने, संवाद गर्न छोड्नु भयो भने चाहिँ हाम्रो दिमाग पनि बिस्तारै श्रिङ्क भएर, यानि कि के भन्छ त्यसलाई, सानो हुँदै जान्छ। अनि हाम्रो दिमागले चाहिँ आफ्नो क्षमता चाहिँ पर्याप्त रूपमा प्रयोग गर्न सक्दैन। त्यस कारणले मानसिक रूपमा सक्रिय हुन एकदमै जरुरी छ। पुस्तक पढ्नुहोस्, नयाँ सिप सिक्नुहोस्, सबै मानिसहरूसँग बोलचाल गर्नुहोस् श्रोता। यसका साथसाथै तनाव व्यवस्थापन गर्न सक्नुहुन्छ। अनि धुम्रपान अनि मदिरापान गर्नुहुन्छ भने अत्यधिक सेवनबाट चाहिँ टाढा रहनुहोस्। म चट्टै छोड्नुहोस् भन्न चाहिँ सक्दिनँ, तर तपाईँको कोसिस नै तपाईँको स्वास्थ्यको लागि ठुलो टेवा पुग्न सक्छ। यसका साथसाथै सामाजिक रूपमा सक्रिय हुनुहोस्, जुन मैले भनिहालेँ, घर परिवार, साथीभाइ, समुदायसँग चाहिँ एकदमै राम्रोसँग संवाद गर्ने बानी राख्नुहोस्, अरूलाई मद्दत गर्नुहोस्, तपाईँले पनि मद्दत पाउनुहुन्छ त्यसको सट्टामा। यसको साथसाथै हरेक आफ्नो उमेर बढे अनुसार चाहिँ आफ्नो रक्तचापहरू, चिनी, कोलेस्ट्रोल नियन्त्रणमा पनि एकदमै ध्यान राख्नुहोस् श्रोता। हजुर, यी थोरै जानकारीको पछि अब हामी गीत सँगैतर्फ नै लाग्छौँ। अब बज्ने गीत भने जन राईको, एकदमै जन चामलिङ राईको आवाजमा एकदमै पपुलर गीत रहेको छ, को छ र।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर श्रोता, रामचन्द्र काफले अनि प्रश्न सकेको आवाज सुन्नुभयो। यो तामाङ सेलोको भाकामा रिमिक्स भर्जनमा थियो। यो सानोमा सानो भन्ने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइमा पुनः स्वागत गर्न चाहे म प्रस्तुता बिना गुरुङको तर्फबाट, र हामी अहिले ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन गर्दैछौँ। र ब्रुनाईमा अहिले भने 11 बज्नका लागि 14 मिनट बाँकी रहेको छ, र हामीलाई विभिन्न ठाउँहरूबाट मेसेजेस पठाउनु भएकोमा अनि गीत रिक्वेस्ट गर्नुभएकोमा सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। र अहिले भने मैले छवि थापा मगर दाईको तर्फबाट चाहिँ एउटा मेसेज पाएकी छु। उहाँ भन्दै हुनुहुन्छ, नमस्ते बिना बहिनी, नमस्ते दाई, कुशल रही कुशलताको कामना गर्दछु। आज हजुरको मिठो स्वरमा विभिन्न उपयोगी जानकारीहरू, ताजा ताजा खबरहरू र मिठा मिठा गीत सङ्गीत सङ्गालो रहेको मजेरी कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद दाई। समयले साथ दिएमा जे छौ तिमी, सपना स्वप्न सुमनले गाउनु भएको गीत हजुर साथै यस बेला यो कार्यक्रम सुनिरहनुभएका देश र विदेश सम्पूर्ण श्रोताहरू प्रति समर्पण गर्दै सुन्न अनि सुनाउन पाए आभारी हुने थिए भन्नुभएको छ। अफकोर्स दाई, हजुर साथै सम्पूर्ण श्रोताहरूको बाँकी दिन र पल शुभ रहोस्। धन्यवाद छवि थापा, फोक्सटोन युकेबाट। ओ, फोक्सटोनबाट गर्नुभएको रहेछ। हामी पनि पहिला फोक्सटोनमै बसेको थियौँ दाई 3 वर्ष। पक्कै पनि हामी देखा पऱ्यो कि है, अब नच त्यो बेलामा त चिनेनौँ। ओके, अभियसली हजुरको रिक्वेस्ट गीत भने म पक्कै पनि बजाउने नै छु, र हजुरको दिन पनि एकदमै शुभ रहोस् भन्ने कामनाका साथ अब बज्न गइरहेको गीत भने स्वप्न सुमन अनि समीर श्रेष्ठको आवाजमा जे छौ तिमी सुन्नुहोस् अनि मनोरञ्जन लिनुहोस्।

छौ तिमी सुप्न सुमन अनि समीर श्रेष्ठको आवाजमा यो गीत भने रिक्वेस्ट गर्नुभएको थियो हाम्रो छवि थापा मगर दाईले फोक्सटन युकेबाट. सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. र अहिले हामी मजेरी कार्यक्रमको पहिलो घन्टे बसाइमा छौँ. श्रोता, अहिले ब्रुनाईमा 11 बज्नका लागि 9 मिनट बाँकी रहेको छ. र गीतमा कार्यक्रममा गीतहरूको सङ्गालो जारी नै छ. यसका साथसाथै तपाईँहरूले पठाउनु भएको रिक्वेस्ट पनि म सुनाउने कोसिसमा नै छु. र अहिले भने अर्को एउटा गीतको रिक्वेस्ट आएको छ. उहाँ हुनुहुन्छ विमला थेबे पान्दक लिम्बू. उहाँले नानी बिनामा सेवा र नमस्ते सुनिरहेछु आजको मजेरी र मिल्छ भने मलाई कुनै गीत सुनाइदिनु होला. धन्यवाद नानी, उही काठमाडौँ नेपाल भन्नुभएको छ. धन्यवाद दिदी, विमला दिदी. हजुर चाहिँ सायद लेक्स लिम्बूको मम्मी भनेर चाहिँ मलाई नूतन दिदीले पनि भन्नुभएको थियो. म सायद रङ पनि हुनसक्छु, तर उहाँले फोटो पनि पठाउनु भएको छ, हजुरको छोराको फोटो, बिहेभियर्स गोर्खामा स्टुडियोमा बस्नुभएको. त्यसको लागि धन्यवाद. अनि गीत रिक्वेस्टको लागि पनि धेरै धेरै धन्यवाद दिदी. अब भने म हजुरलाई भुइँसोरी ढोगे भन्ने गीत सुनाउँछु. यो चाहिँ पूर्वेली भाकाको मिठो गीत रहेको छ अनि यो मेरो पनि फेभरेट गीतमा पर्छ. म यो गीत सुनाउँछु ल हजुरलाई.

हजुर श्रोता, सुनिहाल्नु भयो भुइँसुरी ढोके है सुनिता थेगिमको आवाजमा, र यो गीतलाई भने रिक्वेस्ट गर्नुभएको थियो हाम्रो रेगुलर लिसनर दिदीले, माफ गर्नुहोस्, उहाँको नाम बिमला थेवे पाण्डक लिम्बू दिदी, धन्यवाद यो गीतको लागि। र यस गीतसँगै हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइको अन्त्य अन्त्यमा आइसकेका छौँ। अब भने बज्न गइरहेको गीतको बोल भने लाउरे अनि रिल बुद्धको आवाजमा च्याङमा रहेको छ। यस लगत्तै नेपालबाट प्रसारण हुने दिउँसो बिहानी 11 बजेको नेपाली समाचार सुन्नुहुनेछ, र विभिन्न गीत सङ्गीत यसका साथसाथै रोचक जानकारी अनि आजको विषयवस्तु फुड एन्ड कल्चर लिएर भने म दोस्रो घन्टामा फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि भने प्रस्तुत बिना गुरुङलाई बिदा दिनुहोस्, फेरि भेट्नेछु। इन्जोय गर्नुहोस्।

0: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज 44 स्मृति दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम सम्बत 2039 साल साउन 6 गते निधन भएको थियो। कोइरालाको जन्म 1971 भदौ 24 भएको हो। प्रधानमन्त्री कार्यकालमा भूमि सुधार र आर्थिक विकासका नीति अघि सारेका बीपीलाई 2070 साल पुस 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी बन्दी बनाउनु भएको थियो। बीपीको स्मृति दिवसमा कङ्ग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गर्नुभएको छ। शुल्क फिर्ता लिइने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिबीच भएको विशेष छलफलमा कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको थियो। छलफलमा हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारेज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेसका सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। कपिलवस्तु नगरपालिका 5 बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ। स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्दै गर्दा करुवा फेला पार्नु भएको हो। स्थानीयले प्रहरले खबर गरेपछि करुवा स्थानीय जनप्रतिनिधि र कपिलवस्तु सङ्ग्रहालयको टोलीले सङ्कलन गरेको थियो। भेटिएको तामाको करुवासहितका मुद्रा कपिलवस्तु सङ्ग्रहालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले ती पुरातात्विक वस्तु अध्ययनका लागि सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। कपिलवस्तु सङ्ग्रहालयका प्रमुख शान्ति शर्माले ती वस्तु करिब 12-13 शताब्दीतिरको हुन सक्ने बताउनु भएको छ। 23 सेन्टिमिटर अग्लो करुवाभित्र अरबी लिपिमा लेखिएका 2314 तामाका सिक्का रहेको शर्माले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
1: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएको पाइएको छ। शुक्रबार 1,103 दुर्घटना भएका छन्। त्यसै गरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्। बुधबार 645 दुर्घटना भएका छन्।
0: बझाङको भाटेखोला नजिकै केन्द्र भएर 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान 4:40 बझाङको कोटदेवाल केन्द्र भएर भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको छ। क्षतिको कुनै जानकारी छैन। रक्षा मन्त्री वेस स्ट्रेटिङले रुस गैर जिम्मेवार बनेको आरोप लगाउनु भएको छ। फ्लाइमथ नजिकको क्षेत्रमा रुसी सेनाले युद्धाभ्यास भन्दै फायरिङ गरे पनि नवनियुक्त मन्त्री स्ट्रेटिङको भनाइ आएको छ। आर्मीका पूर्व कर्णेल तथा रासायनिक हतियार विज्ञ ह्यामिस्टे ब्रेटन गोर्डनका अनुसार रुस बारम्बार खतरा बनिरहेको छ।
2: Flexing their muscles in the channel. Remember a couple of weeks ago, a Russian ship fired on a civilian yacht. And of course, we've had Russian shadow fleet tankers up and down the channel. So the threats are absolutely there. So hopefully John Healey, and I think all of those in defense absolutely respect him, will be as good as his word and make sure defense gets what it needs as soon as possible.
0: भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनु भएको छ। सोमबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा करिब 200 घाइते भएका थिए। कक्रोच जनता पार्टी सिजेपी नामक अनलाइन अभियानको आह्वानमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौं प्रदर्शनकारी सड़कमा उत्रिएका थिए। सिजेपीका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन नरोकिने बताउँदै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

0: हजुर नमस्कार शुभ प्रभात। यदि तपाईँ अहिले मात्र बीएफबीएस गोर्खा रेडियोमा जोडिनु भएको छ भने हार्दिक स्वागत। म हुँ प्रस्तुता बिना गुरुङ। आजको कार्यक्रम मझेरीको दोस्रो घण्टामा यहाँहरू सम्पूर्णलाई स्वागत गरे। यो मिठो गीत छुट्टी छोटो छबाट एकदमै पपुलर गायक अनि निर्देशक हुनुहुन्छ होला शम्भुजित बास्कोटा अनि सिन्धु मल्लको आवाजमा यो लाउरे दाइले भन्ने गीत चाहिँ मेरै हाम्रो इन्टेक 13 मेरै नम्बरनी एलिसा थापा मगरले रिक्वेस्ट गर्नुभएको थियो। सम्पूर्ण इन्टेक 13 सदस्यहरूको लागि, दाजुभाइहरूको लागि, यसको माफ गर्नुहोस् आफ्नो इन्टेकमा सबै दाजुहरू नै हुन्छन्, हामी सबै नम्बरनी अनि इन्टेकको लागि चाहिँ उहाँले रिक्वेस्ट गर्नुभएको थियो। पक्कै पनि मेरो नम्बरनीहरूले सुनेर इन्जोय गर्नुभयो होला। हजुर श्रोता, छुट्टी भनेको छोटो नै हुन्छ, विशेष गरी लाहुरेहरूको लागि अनि वैदेशिक रोजगारीमा जानुभएका सम्पूर्ण दाजुभाइहरू अथवा दिदीबहिनीहरू पनि अहिले जानुहुन्छ, उहाँहरूको लागि केही समयको लागि आउनुहुन्छ। एक महिना पनि एकदमै एक हप्ता जस्तो छोटो हुन्छ अनि यो गीत चाहिँ त्यसै कारणले गर्दाखेरि चाहिँ एकदमै जुन समयको लागि पनि सान्दर्भिक भएको चाहिँ महसुस हुन्छ मलाई पनि। अनि गीत भने एकदमै राम्रो छ अनि सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, हरेक बिहान एउटा नयाँ सुरुवात हुन्छ। हिजो जे भयो भयो त्यसलाई छोडिदिनुहोस्, आज फेरि केही राम्रो गर्ने अवसर छ, त्यसैले मुस्कानका साथ पोजिटिभिटीका साथ दिनको सुरुवात गर्नुहोस् अनि सङ्गीतको साथ यात्रा अझ रमाइलो बनाउँदै जानुहोस्। हजुर श्रोता, आज अहिले हामी ब्रुनाईको स्टुडियोबाट कार्यक्रम मझेरी सञ्चालन गर्दैछौँ र ब्रुनाईमा भने अहिले 11:11 गएको छ। यहाँहरूले विभिन्न गीतहरूको रिक्वेस्ट गर्नुभएको छ, मेसेजेस पठाउनु भएको छ, त्यसको लागि सम्पूर्ण श्रोता, सम्पूर्ण रिक्वेस्ट गर्ने श्रोताहरूलाई चाहिँ हार्दिक धन्यवाद भन्न चाहन्छु। यसका साथसाथै विश्वभरि छरेर रहनुभएका बिएफपिएस गोर्खा रेडियो मन पराउने हुने सम्पूर्ण श्रोतालाई पनि हाम्रो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र म पनि तपाईँको साथमा छु आज अनि यो बसाइ चाहिँ पक्कै पनि रमाइलो गर्नेछौँ अनि एकदमै रोचक जानकारीहरूले तपाईँहरूलाई अझ बढी फाइदामूलक अर्थपूर्ण जानकारीहरू भने पक्कै पनि दिने नै छु श्रोता। त्यसकारणले हामीलाई कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने पूरा आशा गरेकी छु। अब पनि अर्को गीत सुन्नतर्फ लागौँ। राजु लामा अनि तारा शिरीष मगरको आवाजमा हरियो भन्नु।
1: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा शिरीष मगरको स्वरमा।

हजुर श्रोता, हरियो भन्नु राजुलामा अनि तारा सिरिस मगरको कोलाबोरेसनमा यो एकदमै उत्कृष्ट गीत सुनिहाल्नुभयो बिएफपिएस गोर्खा रेडियोमा। हजुर, हाम्रो मजेरी कार्यक्रममा जोडिनु भएको छ लोक सुब्बा। उहाँले मेसेज पठाउनु भएको छ, नमस्कार सेवारो बिना बहिनी, लौ ड्युटीबाट इन्जोय लिँदै हाजिर जनाए है भन्नुभएको छ। अनि समय मिले नारायण गोपालको यति चोखो यति मिठो भन्ने गीत तपाईँ लगायत सम्पूर्ण मित्र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु, धन्यवाद भन्नुभएको छ लोक सुब्बा रिडिङबाट। हजुर नमस्कार अनि धन्यवाद लोक दाई, हजुरको रिक्वेस्टको गीत भने अब म बजाउने छु नारायण गोपालको आवाजमा, यति चोखो यति मिठो। रिक्वेस्टको लागि धेरै धेरै धन्यवाद अनि यो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुहुनेछ हजुर लगायत सम्पूर्ण बिएफपिएस गोर्खा लिसनरहरूको लागि यो गीत रहेको छ। यस गीतपछि हामी आजको विषयवस्तुमा जानेछौँ श्रोता। सदा चाहिँ हाम्रो बुधबारको विषयवस्तु रहनेछ फुड एन्ड कल्चर, र केही रोचक जानकारी अनि सामग्रीहरू पक्कै पनि पस्काउनेछु। अहिलेको लागि भने सुन्नुहोस् यो गीत, यति चोखो यति मिठो।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो।

गोर्खा रेडियोमा हामी ब्रुनाईको स्टुडियोबाट सञ्चालन गर्दैछौँ आजको कार्यक्रम र तपाईँ हुनुहुन्छ कार्यक्रम प्रस्तुता साथी बिना गुरुङको साथमा। अहिले पनि ब्रुनाईमा 11:27 गएको छ श्रोता, र आज भने हाम्रो बुधबारको विषयवस्तु रहनेछ फुड एन्ड कल्चर। अनि आज जुलाई 22 तारिकको दिन भने चाहिँ विश्वभर अन्तर्राष्ट्रिय सिराज दिवस मनाइँदैछ। यो दिन विश्वकै लोकप्रिय रातो वाइन प्रजाति मध्ये एक सिराजको इतिहास, संस्कृति र विश्वव्यापी लोकप्रियताको सम्झनामा मनाइन्छ। हजुर श्रोता, प्राय जसो सेलिब्रेसनहरूमा, विभिन्न उत्सवहरूमा पाहुना जाँदाखेरि कसैलाई गिफ्ट लानु पर्यो भने विशेष गरी हामीले चाहिँ वाइन लाने गर्छौँ, र यो चाहिँ प्रति मानिसहरूको आफ्नो इच्छा अनुसार चाहिँ, अब कसैले विस्की मन पराउनुहुन्छ, कसैले वाइन, कसैले साइडर, भने वाइन मन पराउनेहरूमा चाहिँ म पनि पर्छु। तर म आफै स्वास्थ्यकर्मी भएको कारणले गर्दाखेरि चाहिँ यदि पिउनुहुन्छ भने चाहिँ एकदमै मोडरेट अमाउन्टमा खानुहोस् भनेर चाहिँ सल्लाह दिन्छु श्रोता। र यो वाइन कल्चर भनेको चाहिँ अब मदिरा पिउने कुरा मात्र नभइकन चाहिँ यसले चाहिँ इतिहास, कृषि, परिवार अनि खाना, कला अनि सामाजिक परम्परालाई पनि समेट्ने गर्छ श्रोता। अनि विशेष गरी फ्रान्स, इटली, स्पेन, पोर्चुगल र अस्ट्रेलियामा चाहिँ यो सिराज वाइन चाहिँ एकदमै पपुलर रहेको छ। अनि विभिन्न सिराज वाइनहरूमा पपुलर ब्रान्डहरू भने जेकब्स क्रिक सिराज, येलोटेल सिराज अनि वुल्फ ब्लास्ट सिराजहरू चाहिँ केही नामहरू हुन्। कुनै नामहरू चाहिँ अलिक गाह्रो हुन्छ मलाई पनि प्रनाउन्स गर्नको लागि, तर मैले खाए जतिको वाइनको नाम चाहिँ यिनीहरू नै हुन्। तपाईँहरूले पनि इन्जोय गर्नुहुन्छ होला, तर यदि अत्यधिक मात्रामा लिनुभयो भने चाहिँ अल्कोहल होस्, वाइन होस्, कुनै पनि यस्ता मदिरा सेवनहरू चाहिँ राम्रो हुँदैन स्वास्थ्यको लागि। तर वाइनमा भने केही अध्ययनहरूले चाहिँ एउटा एन्टिअक्सिडेन्ट सीमित मात्रामा, धेरै होइन तर सीमित मात्रामा पाइन्छ भनिन्छ। जस्तै रेसभेराट्रोल भनिने चाहिँ यसले चाहिँ मुटुको स्वास्थ्यसँग सम्बन्धित सम्भावित लाभबारे चाहिँ अध्ययनहरूले बताएका छन्। तर मैले फेरि पनि भनिहालेँ, अत्यधिक सेवन चाहिँ आफ्नो मुटु, कलेजो र क्यान्सरको जोखिम चाहिँ बढाउन चाहिँ झन् यसले नराम्रो असर पार्न सक्छ। त्यसैले गर्दाखेरि इन्जोय गर्नुहुन्छ भने चाहिँ थोरै मात्रामा गर्नुहोस् श्रोता। र हामी विशेष गरी ब्रिटिस गोर्खाली परिवारहरू चाहिँ हामी नेपालबाट युके सरेपछि चाहिँ अब वाइन कल्चर चाहिँ एकदमै कमन, एकदमै हुन्छ नि सांस्कृतिक रूपले पनि हामीले अँगालिसकेका छौँ, किनभने नेपालतिर पनि हामीले अब लोकल बनाउने चलनहरू त छँदैछ। अब यो चाहिँ हाम्रो संस्कृतिको एउटा भाग हो, तर कुनै पनि मदिरा पानहरू चाहिँ अब धेरै मात्रामा चाहिँ राम्रो पटक्कै होइन श्रोता। हजुर, यो नै थियो आजको फुड एन्ड कल्चरको बारेमा थोरै विवरण श्रोता, पक्कै पनि मनोरञ्जन लिनुभयो होला। अब भने गीत सङ्गीततर्फ नै लागौँ। अबको गीत भने जेल पनि सहुला मेलिना राई अनि बलबहादुर राजवंशीको आवाज।

हजुर श्रोता, मेलिना राई अनि बल बहादुर राजवंशीको आवाजमा यो निकै नै मिठो गीत, एकदमै लभ स्टोरी, लभ सङ भनौँ, किनभने एकदमै मार्मिक गीत रहेको थियो। आई थिङ्क यो चाहिँ अब श्रीमान श्रीमती बिचको चाहिँ अब जेल पनि सहुला, ऋण पनि सहुला, दुःख सुख सबैमा साथ दिउँला भन्ने बाचाको गीत रहेको थियो, र यो एकदमै मन छुने गीत सुनेर तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, गीत सङ्गीतको क्रम जारी नै छ, र ब्रिटिस फोर्सेस ब्रुनाई परिवारका लागि भने सनबर्ड्स बेबी क्लब मिट एट चिल्ड्रेन्स लाइब्रेरी भनिएको छ। आउँदो 28 जुलाईको दिन बिहान 11 बजेदेखि 12 बजेसम्म बिएफबी चिल्ड्रेन्स लाइब्रेरी एट चिटच्याट। हजुर, उक्त दिनमा भने स्टोरी टाइम अनि गीतहरू गाउनेछन् बालबालिकाहरूले। यसका साथसाथै बुक एक्सप्लोरेसन अनि खेल्न सक्नुहुन्छ। अ कोजी स्पेस टु रिल्याक्स, माफ गर्नुहोस्, एन्ड कनेक्ट अनि मिट अदर प्यारेन्ट्स एन्ड सेयर एक्सपिरियन्सेस भनिएको छ। आफ्नो बालबालिका, सानो सानो बालबालिकाको मम्मी बाबाहरू पनि भेटघाट गर्ने, बालबालिका खेल्ने अनि बुक पढ्ने, सुन्ने, सुनाउने चाहिँ कार्यक्रम हुँदैछ आउँदो 28 जुलाईको दिन चिटच्याट कम्युनिटी सेन्टरको चिल्ड्रेन्स लाइब्रेरीमा। हजुर, यो जानकारी पछि अब गीत सङ्गीततर्फ नै लागौँ श्रोता। रेशमा सुनवारले गाउनु भएको छ मै ठुली।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS कुलकर्मा रेडियो हो।

हजुर द हुलाकीको मखमली भन्ने यो निकै नै लोकप्रिय अनि मार्मिक गीत रहेको थियो। यो गीतले तपाईँहरू सबैको मन छोयो होला पक्कै पनि श्रोता। हजुर श्रोता, आज हामी मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ र ब्रुनाईमा अहिले 12 बज्नका लागि केवल 13 मिनट बाँकी रह्यो। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि भने बिएफपी चिल्ड्रेन लाइब्रेरी चाहिँ टेम्पोररी बन्द हुनेछ ट्युजडे मङ्गलबार 18 अगस्तदेखि 4 सेप्टेम्बर 2026 साल। यसै गरी बिएफपी न्यू अराइभल्स इन्डक्सन ब्रिफ हुन गइरहेको छ सेप्टेम्बरको 17 तारिक, यो बिहिबारको दिन पर्दछ, बिहानको 9 बजेदेखि 12:30 बजेसम्म मेन हल चिटच्याट कम्युनिटी सेन्टरमा। यस्तै सूचनाको साथसाथै मिठो गीत सङ्गीत, रोचक जानकारी अनि तपाईँहरूलाई जानकारीमूलक कुराहरू चाहिँ पस्काउने नै छु श्रोता। अहिलेको लागि भने गीत सुनौ भरत सिटौलाको आवाजमा बैसमा।

हजुर, भरत सिटौलाले गाउनु भएको यो एकदमै राम्रो गीत रहेको थियो। रमाइलो गीत पैसामा सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ हामीलाई बिएपिएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियो एफएम स्मार्ट स्पिकर अनि अनलाइन एपबाट विश्वको जुनै पनि कुनाबाट सुन्दै हुनुहुन्छ। हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रम हो मझेरी मझेरी। कार्यक्रमको हामी दोस्रो घन्टे बसाइमा छौँ। श्रोता, यदि तपाईँ पार्टीबाट कसैलाई नभने चुपचाप निस्किने गर्नुहुन्छ भने त्यसलाई चाहिँ एउटा वर्ड रहेको छ, त्यसलाई चाहिँ आइरिस गुड बाई अथवा आइरिस एक्सिट भनेर चाहिँ बुझिन्छ। आयरल्यान्डको रोयल कलेज अफ सर्जन्स कि मनोवैज्ञानिक ट्रुडी मिहानका अनुसार भने लामो समय सामाजिक गतिविधिमा सहभागी भएपछि विदाई गर्ने प्रक्रिया पनि थकाइ लाग्ने हुन सक्छ। यो तपाईँहरूले पनि महसुस गर्नुभएको छ होला। त्यसैले कहिलेकाहीँ चुपचाप निस्किनु आफ्नो ऊर्जा जोगाउने स्वास्थ्य विकल्प पनि हुन सक्छ भन्नुभएको छ। र यस्तो बानीले सामाजिक सम्बन्धबाट टाढा बनाउने जोखिम पनि हुन सक्छ भनेर चाहिँ उहाँले चेतावनी दिनुभएको छ। यदि चुपचाप निस्किँदा तपाईँ फेरि पनि सामाजिक कार्यक्रममा सहभागी हुन सहज महसुस गर्नुहुन्छ भने यो ठिकै हो, तर आवश्यक परे चाहिँ होस्टलाई पहिले नै आफू चाँडै निस्किन सक्ने जानकारी दिनु चाहिँ सम्बन्धका लागि अझ राम्रो मानिन्छ भनेर चाहिँ उहाँले बताउनु भएको छ। हजुर, कुनै पार्टी अथवा भेटघाटहरू चाहिँ अब विशेष गरी हाम्रो समरमा चाहिँ हलिडेजहरूको बेलामा चाहिँ धेरै पार्टीहरूमा जाने गर्नुहुन्छ, अनि यस्तो अवसरमा चाहिँ कतिपयले आइरिस गुड बाई गर्नुहुन्छ भने कतिपयले होस्ट लगायत सम्पूर्ण त्यहाँ उपस्थित हुनुभएका आफ्नो साथीभाइ मित्रहरूलाई चाहिँ बाई भनेर जानुहुन्छ। र मनोविज्ञानका अनुसार चाहिँ यसो गर्नुका केही सामान्य कारणहरू पनि छन् श्रोता। तपाईँले आइरिस गुड बाई गर्नुको पछाडि अनि धेरै जसो मानिसहरू चाहिँ एक एक गरी विदाई भन्नुपर्दा चाहिँ सामाजिक असहज अनि झन्झट चाहिँ महसुस गर्नुहुन्छ, त्यस कारणले उहाँहरूले चाहिँ यस्तो आइरिस गुड बाई गर्नुहुन्छ। यसका साथसाथै लामो विदाईले फेरि कुराकानी लम्बिने भएकाले चाहिँ शान्त रूपमा निस्किन चाहनुहुन्छ कोही व्यक्तिहरू। अनि एकदमै कमन भनेको चाहिँ अन्तर्मुखी अर्थात् इन्ट्रोभर्टेड स्वभावका व्यक्तिहरूले पनि धेरै सामाजिक अन्तक्रिया चाहिँ गरेपछि चाहिँ आफ्नो ऊर्जा चाहिँ स्वात्तै घटेको महसुस गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यो ऊर्जालाई चाहिँ फेरि भर्नको लागि चुपचाप निस्कन चाहिँ रोज्नुहुन्छ। यसका साथसाथै कहिलेकाहीँ अब कोही व्यक्तिहरूलाई चाहिँ आफूप्रति धेरै ध्यान केन्द्रित नगरौँ, कार्यक्रमको मुख्य व्यक्तिहरूलाई नै यो समय चाहिँ उहाँहरूलाई चाहिँ मनोरञ्जन गरोस् भन्ने चाहने व्यक्तिहरूले चाहिँ अरूलाई बाधा नपुर्याउने हेतुले चाहिँ आइरिस गुड बाई गर्ने गर्नुहुन्छ। र यो कुरा व्याख्या गर्दाखेरि चाहिँ कतिपय तपाईँलाई पनि मैले व्याख्या गरिरहेको जस्तो महसुस गर्नुहुन्छ होला, तर सधैँ सबै अवस्थामा यसो गर्नु चाहिँ उपयुक्त हुँदैन भन्ने सल्लाह दिन चाहन्छु श्रोता। परिवार साथी अनि सानो जमघटमा चुपचाप निस्किँदा चाहिँ अरूलाई चिन्ता पनि हुनसक्छ, घर पुग्नु भयो भएन, जानुभयो भएन, होइन कि त कसैलाई चाहिँ अपमानित पनि महसुस हुनसक्छ। त्यसैले परिस्थिति अनुसार कम्तीमा आयोजक अनि नजिकका व्यक्तिलाई म अब निस्किन्छु धन्यवाद भनेर जानकारी दिनु चाहिँ एकदमै उपयुक्त हुन्छ श्रोता। हाम्रो पहिलो भेट सुरुवातमा भेटेको भेट जति मिठो हुन्छ त्यतिकै हाम्रो विदाईले पनि त्यो साथलाई चाहिँ सम्बन्धलाई चाहिँ अझ मिठो बनाउँछ। त्यस कारणले गर्दाखेरि एउटा छोटो अब म निस्किन्छु धन्यवाद भन्ने पानी चाहिँ बसालौँ है त। र यति भन्दै हामी भने अहिले मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइबाट पनि बिदा माग्ने बेला भइसकेको छ श्रोता। अब बज्न गइरहेको गीतको बोल भने रहेको छ म्याग्दी रुमाले, प्रशान्त शिवाकोटी, शान्ति श्री परियारको आवाजमा। यो गीत पश्चात नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र म फेरि कार्यक्रम प्रस्तुता बिना गुरुङ मझेरीको तेस्रो घन्टे बसाइमा उपस्थित हुने नै छु।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कंग्रेस सभापति गगन कुमार थापाले प्रतिपक्षी दलको भूमिका निर्वाह दृढताका साथ गर्ने दोहोर्याउनु भएको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित दौड, कला सृजना र जलवायु बहस कार्यक्रम समापनमा सभापति थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिमा रहेको जानकारी दिनुभएको हो।
1: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने, कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ, यसपालि यस्तै हो भने।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको कोषमा कोषमा पार्टीले 10 लाख रुपियाँ थपेर सरकारले विस्थापित बनाएका सुकुम्बासी नागरिकका बालबच्चाका लागि खर्च गर्ने उल्लेख गर्नुभएको छ।
1: धावकै छन् पुरा, जतिले जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले ललितपुरमा ग्रिन रन आयोजना गरेको छ। बीपी कोइरालाले आफ्नो सरकार हुँदा जङ्गल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जावलाखेलसम्म 5 किलोमिटर रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समावेश प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। कार्यक्रममा कङ्ग्रेसका सभापति सहित शीर्ष नेता पनि सहभागी भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै कन्जुसाई नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठ
2: एकदम मलाई चाहिँ अस्ति यो विधेयक, यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत रह्यो। श्रीमान सचिवजीले भन्नुभयो जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ, बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरेका थियौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगर प्रमुख गोपाल हमालले 3 तहलाई मान्ने हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाई आयोजनाको सीमा तोक्न भन्नुभएको छ। गएको एक दिनमा देशभर विपदका 66 वटा घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 वटा घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्मरको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 30 वटाको 450 रुपियाँबाट 500 रुपियाँ पुगेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनु भएको छ। दैनिक 45 लाखको टाहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हारिमा झरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउँ दिनुभएको छ।
3: So if we left right now, it would take Iran 20-25 years to rebuild. Years to rebuild. But we're not leaving right now. So we've had a big impact on Iran.
0: हर्मुजल घाँटी नजिकका इरानी फौजी निशानामा अमेरिकाले 11 रात पनि हमला गरेका बेला ट्रम्पको भनाइ आएको छ। लाल सागरमा हुने व्यापारिक आवतजावतमा अवरोध गरेमा यमनको हुती लडाकुसमा विरुद्ध पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो।

0: Sirius Gorka Radio. Gorka Radio.
1: हजुर नमस्कार एन्ड गुड मर्निङ, माफ गर्नुहोस्, नमस्कार अनि गुड मर्निङ, शुभप्रभात। ब्रुनाई लगायत विभिन्न देशहरूबाट हामीलाई बिएफएस गोर्खा रेडियो माया गरेर सुनिदिनुभएका सम्पूर्ण श्रोतालाई म प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार। हजुर, विशेष गरी हाम्रा ब्रिटिस फोर्सेस ब्रुनाई परिवार अनि ड्युटीमा रहनुभएका दाजुभाइहरू, यसका साथसाथै घरैमा बसेर हामीलाई सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई बिहानीको शुभकामना। अनि कार्यक्रम मजेरी लिएर म उपस्थित भइसकेकी छु। आजको दिन यो हाम्रो तेस्रो घन्टे बसाएको सुरुवात गर्यौँ एकदमै रमाइलो गीत, मिठो गीत, पार्वती राईको आवाजमा, खोटाङ हलेसी। हजुर, नेपालबाट, नेपाल ब्रुनाईबाट मात्र नभएर विभिन्न देशहरूबाट जोडिदिनु भएकोमा, हामीलाई साथ दिनुभएकोमा हामीलाई पनि खुसी लाग्छ र हामीसँग जोडिएर विभिन्न गीत सङ्गीतहरू रिक्वेस्ट गरिदिनु भएकोमा पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद भन्दै आजको कार्यक्रमको तेस्रो घन्टा पनि सुरुवात गरौँ। श्रोता, आज जुलाई महिनाको 22 गते रहेको छ। 22 गते चाहिँ चर्चित अमेरिकी गायिका अनि अभिनेत्री तथा उद्यमी सेलेना गोमेजको पनि जन्मदिन रहेको छ। आज सन् 1992 जन्मिएकी सेलेना चाहिँ सङ्गीत, अभिनय अनि व्यवसाय तिनै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। अनि उनले स्थापना गरेको रेयर ब्युटी ब्रान्ड भने विश्वभर नै लोकप्रिय छ। अनि यस ब्रान्डले चाहिँ आफ्नो आत्मविश्वास, मानसिक स्वास्थ्यबारे चाहिँ सकारात्मक सन्देश फैलाउने काम पनि गर्छ। श्रोता, त्यस कारणले सेलेना गोमेजलाई चाहिँ जन्मदिनको हार्दिक शुभकामना। हजुर, अनि आजको दिन सुरुवात गरौँ अब अर्को गीतबाट। यो लोकप्रिय गीत रहेको छ तृष्णा गुरुङको आवाजमा, काठको घुर्रा।

हजुर, एकदमै रमाइलो गीत काठको घुर्रा सुनिहाल्नुभयो तृष्णा गुरुको आवाजमा। श्रोता, बिहानी आज ब्रुनाईमा समय भएको छ 12:16 र हामीलाई मेसेन्जर मार्फत कैलाश अनिता लिम्बू जोडिनु भएको छ। कैलाश लिम्बू भाइले नमस्ते बिना दिदी, वेन्सडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ। सिङ्गर साधना सरगमको सङ गुराँस फुल्दा बनै घमाइलो, आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मजेरी कार्यक्रम लिसनर्स सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बू ननिटन युकेबाट। हजुर कैलाश भाइको लागि धन्यवाद गीत रिक्वेस्टको लागि, र तपाईँले रिक्वेस्ट गर्नुभएको गीत चाहिँ सम्पूर्ण लिसनरहरूलाई सुनाउँदैछु। साधना सरगमको आवाजमा गुराँस फुल्दा, इन्जोय।

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। UK मा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

हजुर श्रोता, अहिले भर्खरै सुन्नुभयो यो नेपाल भाषाको ऐला लुवाया भन्ने गीत। यो एकदमै रमाइलो गीत रहेको थियो। काठमाडौँ उपत्यकाको नेवारी संस्कृति भोज भत्ते सामूहिक खुसी अनि अतिथि सत्कारको झल्को दिने उक्त गीतको अर्थ भने ऐला भन्नाले चाहिँ नेवारीहरूले स्थानीय रूपमा बनाउने रक्सी अनि त्यसलाई चाहिँ पस्किदेऊ भन्न खोजेको रहेछ श्रोता। हजुर श्रोता, यो निकै नै रमाइलो गीतले चाहिँ तपाईँको बिहानीलाई चाहिँ पक्कै पनि ऊर्जामय बनायो होला। अनि हामी नेपालीहरू चाहिँ विभिन्न संस्कृति, जात जाति, वेशभूषा, संस्कृतिले एकदमै धनी देश मान्छौँ। अनि त्यसमध्येमा यस्ता जाँगरिलो गीतहरू सुन्दाखेरि चाहिँ हामीलाई एकदमै रमाइलो लाग्छ। पक्कै पनि तपाईँलाई पनि रमाइलो लाग्यो कि कस्तो लाग्यो मलाई भन्न सक्नुहुन्छ। हजुर श्रोता, आज भने हामीले विभिन्न विषयवस्तुमा कुराकानी गऱ्यौँ, केही जानकारीहरू पनि दिएँ मैले। आजको दिन विशेष लिएर इन्टरनेसनल डेजहरूको बारेमा पनि भने। त्यसका लागि हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुर श्रोता, अहिले चाहिँ सामाजिक सञ्जाल टिकटकमा चाहिँ विशेष गरी एकदमै भाइरल अनि ट्रेन्डिङ एउटा ट्रेन्ड चलिरहेको छ, वर्थ एभ्री पेनी भन्ने। अनि यो चाहिँ साँच्चै नै मूल्यवान छ कि यो एउटा सामाजिक एउटा एकदमै अहिलेको भाइरल ट्रेन्ड मात्र हो भन्ने विषयमा हामी छलफल गरौँ है त। हजुर, यो ट्रेन्डमा चाहिँ वर्थ एभ्री पेनी भनेर चाहिँ मानिसहरूले आफूले किनेका यस्ता वस्तुहरू चाहिँ साझा गरिरहेका छन् जसले चाहिँ उनीहरूका अनुसार खर्च गरेको प्रत्येक रुपियाँ वा पैसाको मूल्य चाहिँ यसले चाहिँ पुरै फिर्ता गरेको भनेर चाहिँ दावी गरेको छ। हजुर, यसका लागि उदाहरणमा चाहिँ उनीहरूले चाहिँ राम्रो गुणस्तरको जुत्ता, आरामदायी गद्दा, तकिया, पुस्तक, स्वास्थ्य परीक्षण, पानी पिउने बोतल, राम्रो कुकवेयर, सिप सिकाउने कोर्सेसहरू अनि गुणस्तरीय ब्याकप्याक वा यात्रा सामग्रीहरू चाहिँ पोइन्ट आउट गर्नुभएको छ। तर यसैमा चाहिँ अर्को प्रश्न के उठ्छ भने के त्यो वस्तुहरूले तपाईँका लागि पनि उत्तिकै वर्थ एभ्री पेनी भन्ने जनाउँछ कि यो केवल उक्त व्यक्तिका लागि मात्रै हो। यस विषयमा हामी छलफल गर्ने नै छौँ। अहिलेको लागि भने एउटा छोटो मिठो गीत सुनिहालौँ, राजेश पायल राई अनि आस्था राउतको आवाजमा माया बस्यो मुटुमा।

राजेश पायल राईले चाहिँ एकदम प्यासनेट भएर भन्दै हुनुहुन्थ्यो, माया बस्यो मुटुमा, यसका साथसाथै गायिका आस्था रावत पनि गाउँदै हुनुहुन्थ्यो उक्त गीतमा, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, म कुराकानी गर्दै थिएँ वर्थ एभ्री पेनी ट्रेन्डको बारेमा, जुन टिकटकमा एकदम भाइरल भइरहेको छ, अनि उक्त भाइरल ट्रेन्डमा चाहिँ मानिसहरूले चाहिँ आफूले किनेका 5 वस्तु अथवा 10 वस्तु कुनै पनि लामो लिस्ट चाहिँ यिनले चाहिँ हाम्रो पैसा चाहिँ टोटल रूपमा चाहिँ फिर्ता गरेको छ भनेर चाहिँ दावी गर्दै राख्नुभएको छ, जुन त्यो उहाँहरूको लागि चाहिँ हुनसक्छ तर हरेक प्रत्येक व्यक्तिको लागि त्यो आवश्यक हुनसक्छ भन्ने विषयमा चाहिँ हामीले चर्चा गर्दैछौँ। मनोविज्ञानमा एउटा प्रसिद्ध अध्ययन पनि छ श्रोता, यसैसँग सम्बन्धित रहेर, क्यापुचिन मङ्की फेयरनेस एक्सपेरिमेन्ट भनेर बुझिन्छ यो एक्सपेरिमेन्ट चाहिँ। यहाँ चाहिँ 2 बाँदरले एउटै काम गर्छन्, एउटालाई काँक्रो दिइन्छ, अर्कोलाई त्यही काम गर्दा चाहिँ मिठो अङ्गुर पाउँछ। जब पहिलो बाँदरले आफूभन्दा अर्काले राम्रो पुरस्कार पाएको देख्छ, उसले काँक्रो अस्वीकार गर्दै रिस देखाउँछ। यसले देखाउँछ कि हामी केवल आफूले के पायौँ भन्ने होइन, अरूले के पाए भन्ने पनि तुलना गर्छौँ भन्ने। र मानिसमा पनि ठ्याक्कै यस्तै प्रवृत्ति देखिन्छ श्रोता, साथीले नयाँ फोन किन्यो, कसैले महँगो कफी मेसिन किन्यो, कसैले यो त पैसा उठाउने सामान हो भन्यो, त्यसपछि हामीलाई पनि त्यो चाहिएको जस्तो लाग्न सक्छ, जबकि वास्तवमा हाम्रो आवश्यकता चाहिँ नहुन पनि सक्छ। त्यसैले आफ्नो वर्थ एभ्री पेनी लिस्ट चाहिँ आफै बनाउनुहोस् अनि आफैलाई सोध्नुहोस्, त्यो लिस्टमा चाहिँ के यो सामानले चाहिँ मेरो जीवन सजिलो बनाउँछ, के यो यसले मलाई 1 वर्षपछि पनि प्रयोग गरिरहेको हुन्छु म यो सामान, अनि अर्को भनेको चाहिँ के यसले मेरो स्वास्थ्य, सिप अनि सम्बन्ध वा समयलाई चाहिँ जोगाउँछ, सुधार्छ, र अन्तमा भनेको चाहिँ कि यसले चाहिँ केवल केही दिनको उत्साह मात्र हो भनेर चाहिँ एकपटक फेरि सोच्नुपर्ने हुन्छ है त। धेरै जसो अवस्थामा भने अनुभव, सिप अनि स्वास्थ्यमा गरिएको लगानी चाहिँ वस्तुभन्दा धेरै समयसम्म साथ दिन सक्छ श्रोता। आज एउटा नयाँ भाषा सिक्नुहोस्, एउटा पुस्तकको केही पाना पढ्नुहोस्, नयाँ परिकार बनाउन सिक्नुहोस्, बच्चासँग खेल्नुहोस्, परिवारसँग समय बिताउनुहोस्, यो पनि वर्थ एभ्री पेनी मात्र होइन, कहिलेकाहीँ वर्थ एभ्री मिनट हुनसक्छ। त्यसकारणले एकदमै सामानमा चाहिँ मटेरियलिस्टिक नहुनुहोस्, आफ्नो मूल्य र आवश्यकताले तपाईँको खर्च निर्धारण गर्ने बानी बसाल्नुहोस्। जीवनको सबैभन्दा ठुलो सम्पत्ति चाहिँ सामान हुँदै होइन श्रोता, ज्ञान, अनुभव, स्वस्थ र मिठो सम्झनाहरू हुन्। त्यसकारणले गर्दाखेरि सामान अनि वस्तुहरूभन्दा पनि आफ्नो यो सम्झना अनि यस्ता एक्सपिरियन्सहरूलाई चाहिँ बढी महत्त्व दिनुहोस्। यो नै तपाईँको वर्थ एभ्री पेनी अथवा वर्थ एभ्री मिनट हुन जान्छ। र यो छोटो छलफल, यो छोटो रोचक जानकारी तपाईँहरूलाई पक्कै पनि महत्त्वपूर्ण भयो होला श्रोता। मलाई चाहिँ एकदमै मलाई पनि यो कुरा चाहिँ मैले सोच्दै आइरहेको थिएँ कि आफ्नो वर्थ एभ्री पेनी लिस्ट चाहिँ के हुनसक्छ भनेर, अनि यसमा चाहिँ अरूसँग कम्पेयर गर्ने बानी चाहिँ मानिसहरूको अचानक आउँदो रहेछ। त्यसकारणले गर्दाखेरि चाहिँ यसमा चाहिँ मजाले सोचेर मात्रै आफ्नो लिस्ट बनाउनु होला, अनि ओभर कन्ज्युमरिजमबाट चाहिँ आफूलाई जोगाउनुहोस्, अनि आफ्नो आफूसँग जे छ त्यहीसँग चाहिँ सन्तुष्ट हुने बानी गर्नुहोस्। आज तपाईँसँग जे छ त्यो चाहिँ तपाईँले 5-10 वर्ष अगाडि सपनामा मात्रै देख्नुहुन्थ्यो होला सायद, होइन यति टाढासम्म आइसक्नु भएको छ। आफ्नो उपलब्धि, आफ्नो जीवन, आफ्नो जीवनसाथी, आफ्नो बालबच्चा, आफ्नो जीवनदेखि चाहिँ धेरै कृतज्ञ हुनुहोस्। यसले नै तपाईँको जिन्दगी चाहिँ सुखमय बनाउँछ। यति भन्दै लागौँ अर्को मिठो गीत सुन्नतर्फ, नवीन के भट्टराईको तिमी हौ लाखौँको धडकन।

0: गोरखा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर श्रोता, चुलबुल चुलबुल गीत रहेको थियो सुजन चापागाई अनि सुनिता थेगिमको आवाजमा. यो एकदमै पपुलर गीत रहेको छ, हाम्रो एकदमै पपुलर नायक अहिलेको समयको धीरज मगरद्वारा अभिनीत चलचित्र बाबरीबाट. हजुर, तपाईँ भर्खरै हाम्रो हामीसँग जोडिनु भएको छ भने सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको मजेरी कार्यक्रम. हामी ब्रुनाईबाट प्रसारण गर्दैछौँ उक्त कार्यक्रम र कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ. यहाँहरूले पठाउने सन्देश, शुभकामना, अनुभव, कथा, अनुरोध, गायक गीतहरू पनि कार्यक्रममा सहभागिता दिलाउनु हुँदाखेरि चाहिँ रेडियोलाई अझै जीवित अनि रमाइलो बनाउनमा एकदमै मद्दत गर्छ. यसै क्रममा भने हाम्रो तन बहादुर जीसीजीले हेलो नमस्कार सन्चै हुनुहुन्छ बिनाजी भन्नुभएको छ, म ठिकै छु भन्नुभएको छ. नमस्कार तन बहादुर जीसीजी, म पनि ठिकै छु, ड्युटी गर्दै मजेरी सुन्दैछु है, दामी लाग्छ बिएफपिएस गोर्खा एफएम सुन्नुहुने सबैमा नमस्कार भन्नुभएको छ. हजुर श्रोता, तनबहादुर जीसीजीलाई पनि नमस्कार अनि थ्याङ्क यू फर दिस मेसेज. हाम्रो सम्पूर्ण श्रोताहरूको लागि उहाँले मेसेज पठाउनु भएको छ. र मेसेज पढ्ने क्रममा हाम्रा नियमित श्रोता खर्क गुरुङ मामा आउनुभएको छ. नमस्कार भान्जी भन्नुभएको छ, बिना गुरुङ मजेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेछ. भान्जी समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ. अफकोर्स मामा, गीत बाचुन्जेल रमाइलो गर भन्नुभएको छ. स्वर भने युवराज आचार्य, मीना लामा र लोमस शर्माको रहेको छ. सम्झनामा हजुर लगायत अल्डरसर्ट गोर्खा आमा समूह एम्पायर हल आज भ्रमण जाने कार्यक्रम छ. ओहो, अल्डरसर्ट गोर्खामा चाहिँ आमा समूहहरू चाहिँ एम्पायर हल जाँदै हुनुहुँदो रहेछ भ्रमणको लागि, र छ र बस रिजर्भ गरेर, त्यस कारण सबैलाई भ्रमण सफल होस् र जाउँ है, रमाइलो गरौँ शुभयात्रा भन्न चाहन्छु भन्नुभएको छ. धन्यवाद, म खर्क बहादुर गुरुङ, नमस्ते भन्नुभएको छ. हजुर धन्यवाद खर्क गुरुङ मामा, हजुरको रोजाइको गीत सम्पूर्ण आमा समूहका लागि. उहाँहरू भ्रमण चाहिँ अझै रमाइलो होस् शुभ रहोस् भन्न चाहँदै अब बज्ने गीत भनिरहेको छ हजुरको रोजाइमा, बाचुन्चेल रमाइलो गर.

हजुर, बाँचुन्जेल रमाइलो गर, एकदमै राम्रो सन्देश बोकेको यो लोकदोरी भाकाको गीत सुन्नुभयो खड्कमामाको रिक्वेस्टमा। हजुर श्रोता, अहिले हामी मजेरी कार्यक्रमको तेस्रो घण्टाको पनि अन्त्यमा आइसकेका छौँ। ब्रुनाईमा भने अहिले समय 1 बज्नका लागि 8 मिनट बाँकी रहेको छ। यहाँहरूको निरन्तर माया साथ अनि विश्वासका लागि म प्रस्तुता बिना गुरुङ हृदयदेखि नै धन्यवाद दिन चाहे। आजको डिजिटल युगमा भने मनोरञ्जनका लागि धेरै माध्यमहरू छन्, तर पनि हामी सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्न भने आएका पक्कै पनि होइनौ, बल्कि हामी चाहिँ समुदायलाई जोड्न चाहिँ यहाँ उपस्थित छौँ। तपाईँहरूले पठाउने सन्देश, शुभकामना, अनुभव अनि अनुरोधका गीतहरूले नै हाम्रो कार्यक्रमलाई चाहिँ अझ जीवित, अझ रमाइलो बनाउँछ। त्यस कारणले गर्दाखेरि हामीलाई सम्पर्क गर्नु भने नहिचकिचाउनुहोस्। र हाम्रो बिएफपिएस गोर्खा रेडियो भनेको नै हाम्रो ब्रिटिस गोर्खा परिवारलाई जोड्ने एउटा माध्यम हो। तपाईँको आवाज अनि तपाईँको रोजाई र हाम्रो साझा समुदायको धड्कन पनि हो। त्यस कारणले गर्दाखेरि हाम्रो कार्यक्रमहरूसँग जोड्दै गर्नुहोला। अब भने समयले नेटो काटिसकेको छ श्रोता, आजको बसाइबाट अब बज्ने गीत भने ज्योति मगरको आवाजमा लोक दोहोरी गीत नै बजाउन होइन, आज भने उई मुलाको सिङ्की भन्ने गीत बजाउँदैछु। र यस गीतपछि चाहिँ नेपालबाट प्रसारण हुने 1 बजेको समाचार सुन्नुहुनेछ। त्यस लगतै ब्रुनाईका श्रोताहरूले भने यहाँको लोकल कार्यक्रम साङ्गीतिक तरङ्ग सुन्नुहुनेछ धनराज राई दाईको साथमा। अनि त्यसपछि र मलाई भने आजको बसाइबाट बिदा दिनुहोस्। नमस्कार, म भने भोलि साङ्गीतिक तरङ्ग कार्यक्रममा फेरि उपस्थित हुने नै छु। आजको लागि भने नमस्कार, तपाईँको बाँकी दिन शुभ रहोस्। धन्यवाद।

0: महामन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासंघका अध्यक्ष रविन्द्र साक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न दाखवा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुनेछ। विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले शाहले विभिन्न उद्योगी व्यवसायसँग निरन्तर छलफल गरिरहनु भएको भनिएको छ। वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी खण्डमा जोखिम भएको भन्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म राति सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्य भएपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेको सी 4-0 किलो र गाउँपालिका 2 कोलारी अरणीको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी 8 बेलबगर कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका 4 कोप्चे राँकी रवि भेडेटार सडक पनि बन्द भएको छ। गोर्खाको धार्चे गाउँपालिका 7 लिदिङ आरुघाट माझेकोला सडक पनि बन्द भएको छ। यस्तै ललितपुरको बागमती 3 पाङदुर कान्ति लोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गएको एक दिनमा देशभर विपदका 66 घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री पीपी कोइरालाको आज 44 स्मृति दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम सम्बत 2039 साउन 6 गते निधन भएको थियो। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। प्रधानमन्त्री कार्यकालमा भूमि सुधार र आर्थिक विकासका नीति अघि सारेका पिपीलाई 2017 पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी बन्दी बनाउनु भएको थियो। बिपीको स्मृति दिवसमा कङ्ग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गरिदिनु भएको छ। शुल्क फिर्ता लिइने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिहरूबीच भएको विशेष छलफलमा कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको थियो। छलफलमा सहभागी हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारेज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेस सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। रक्षा मन्त्री वेस स्ट्रेटिङले रुस गैर जिम्मेवार बनेको आरोप लगाउनु भएको छ। बेलायतको फ्लाइमथ नजिकको क्षेत्रमा रुसी सेनाले युद्धाभ्यास भन्दै फायरिङ गरेपछि नवनियुक्त मन्त्री स्ट्रेटिङको भनाइ आएको छ। आर्मीका पूर्व कर्णेल तथा रासायनिक हतियार विज्ञ ह्यामिस डे ब्रेटन गोर्डनका अनुसार रुस बारम्बार खतरा बनिरहेको छ।
1: Today we see the Russians flexing their muscles in the channel. Remember a couple of weeks ago a Russian ship fired on a civilian yacht and of course we've had Russian shadow fleet tankers up and down the channel. So the threats are absolutely there. So hopefully John Healy, and I think all of those in defence absolutely respect him, will be as good as his word and make sure defence gets what it needs as soon as possible.
0: भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनु भएको छ। सोमबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा करिब 200 जना घाइते भएका थिए। कक्रोच जनता पार्टी सिजेपी नामक अनलाइन अभियानको आह्वानमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनकारी आज बिहान पनि सडकमा उत्रेका छन्। खबर यति नै। नमस्कार।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.com।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले, बिहानको 7:06 गएको छ। हामीले आजको कार्यक्रम नमस्ते युकेलाई शिशिर योगीले गाउनुभएको गीतबाट आज आरम्भ गरेका छौँ। यो बिहानी शोमा यहाँहरू सबैलाई न्यानो स्वागत गर्छु म आशा सधैँ जस्तो। र आज पनि बुधबारको कार्यक्रम लिएर उपस्थित भएको छु म, फुलमाया भन्नु पर्यो, हजुर आशा फुलमाया जे भन्दा पनि हुन्छ। यहाँहरूले नै रोजिदिनु भएको नाम हो। सो आजको कार्यक्रम नमस्ते युके लिएर फेरि पनि उपस्थित भएको छु। बिहानको 9 बजेसम्म हामी आज साथै रहन्छौँ भनेर आज म प्रमिस गर्न सकिनँ। किन भन्नुहोस् न, आज यहाँ बिजुली जाने कारणले गर्दाखेरि, बिजुली आउटेज भएको कारणले गर्दाखेरि आज 8 बजेसम्म मात्रै साथ रहन सक्छु। 8 बजे उपरान्त भने यहाँहरूले मिठा मिठा गीतहरू सुन्न सक्नुहुन्छ 9 बजेसम्म, अनि 9 बजे पछाडि मात्रै बल्ल काठमाडौँको सौगात कार्यक्रम सुरुवात हुन्छ। विनोद दाई साथीहरू आउनुहुन्छ काठमाडौँको सौगात लिएर। 8 बजेदेखि 9 बजेसम्म आज यहाँहरूले मिठा मिठा गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ। आजको हाम्रो यो प्लान चाहिँ बिजुली आउटेज हुने कारणले गर्दाखेरि भएको हो। र त्यसपछि दिउँसोको कार्यक्रम पनि सुन्न सक्नुहुन्न, दिउँसो दिवा कोसेली कार्यक्रम पनि प्रसारण हुन्न आज। र त्यसपछि एकैचोटि 5 बजेपछि मात्रै बल्ल कार्यक्रम सञ्चालन हुन्छ, गोधुली कार्यक्रम अलि अगाडिबाटै सुरु हुने भए पनि हाम्रो बिजुलीकै कारणले गर्दाखेरि 5 बजेपछि मात्रै कार्यक्रम सञ्चालन हुनेछ। लगभग 5 बजेसम्म चाहिँ बिजुली आउटेजै छ, त्यसैले गर्दाखेरि आजको यो हजुर तपाईँहरूले आफूलाई त्यसअनुसार एडजस्ट गर्नुहुनेछ। मिठा मिठा गीतहरू चाहिँ सुन्न सक्नुहुनेछ, कार्यक्रम सुन्न नपाउनु भए पनि। अब अर्को गीत यहाँहरू समक्ष राखौँ, प्रवीण बेडवाल अनि अनु चौधरी गाउँदै हुनुहुन्छ प्रस्तुत गीत।

0: एस गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

रिमा अधिकारीले गाउनु भएको गीत थियो, प्रस्तुत गीत. बिहानको 6:51 गइसकेछ. अब अर्को गीत बाँकी नै छ. राजु लामा मङ्गोलियन हार्ट्सको गीत सुन्दै हामी समाचारतिर लाग्छौँ एकैछिनमा. र यो बिहानीको समय आज अब प्रश्न राख्ने बेला भएको छ. यो साताको लागि राखिएको प्रश्नले के भन्छ? अब प्रश्नले अस्तिदेखि धुन सुनाइरहेको छ एउटा. हजुर, यो साता हामीले धुन राखिरहेका छौँ, इन्ट्रो. कुनै एउटा गीतको इन्ट्रो अर्थात् इन्ट्रो धुन छ अगाडिको, इन्ट्रो म्युजिक. र गीतको चाहिँ कस्तो हुन्छ भने एउटा अगाडि म्युजिक हुन्छ होइन, त्यसलाई हामी इन्ट्रो भन्ने गर्छौँ. त्यस पछाडि पछाडिको चाहिँ लास्टमा जाँदा पनि अलिअलि म्युजिकले नै सकिन्छ, र त्यो कतिपय चाहिँ गीतमा एन्ड भइरहेको हुन्छ, र पछाडि अलिकति म्युजिक हुन्छ नै प्रायः जसो, कुनै कुनै बाहेक. हजुर, त्यसलाई चाहिँ हामी एक्स्ट्रो भनेर, हाम्रो यहाँ चाहिँ एक्स्ट्रो म्युजिक धुन भनौँ न, गीतको एक्स्ट्रो भनेर हामी भन्ने गर्दछौँ कि यहाँनिर हाम्रो आफ्नै टर्म छ यहाँ. सो यो म्युजिक, यो कुनै एउटा गीतको अगाडिको धुन छ यहाँ राखिएको, र यो धुन कुन ब्यान्डको कुन गीतको धुन हो तपाईँले चिन्नुपर्छ. म अहिले अलिकति सुनाउँछु.

यसपछि त गीत सुरुवात भइहाल्छ। हजुर, गीतको बोल तपाईँले भन्नुपर्छ, गीतको टाइटल भने पनि भयो, गीतको बोल सुरुदेखिको भने पनि भयो। र यही हो यसपालिको प्रश्न, यो कुनै एउटा रक ब्यान्डको गीतको अगाडिको धुन हो, र यहाँहरूले अब यो कुन ब्यान्डको कुन गीत हो चिन्नुपर्ने हुन्छ। रक ब्यान्ड भनेपछि अब सबै ब्यान्ड खोजिरहन परेन, होइन, कुनै सिङ्गल गायक गायिकाको गीत पनि खोजिरहन परेन, अलिकति सजिलो बनाइदिएको छु। रक ब्यान्डको चाहिँ हेर्नुहोस्, नेपाली रक ब्यान्ड धेरै पनि छैनन्। हजुर, नेपाली रक ब्यान्डको गीत, एउटा गीतको अगाडिको धुन हो यो, त्यसैले गर्दाखेरि अब त्यही खोज्दै गर्नुहोस्, तपाईँको होमवर्क यही भइहाल्यो। हिजो अस्तिदेखि सुरुवात गरेको, आज बुधबार मिड विक डे भयो र आज बुधबारको दिन, हजुर, डेट हेर्दाखेरि आज विक्रम सम्बत 2083 साल साउन महिनाको 6 गते बुधबारको दिन, तदनुसार जुलाई 22 तारिक सन् 2026 दिन हो। र बिपी विश्वप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती, स्मृति दिवस पनि भनिन्छ आज, हजुर, स्मृति दिवस, उहाँको नाममा जन्म जयन्ती भन्दाखेरि पनि उहाँको स्मृति दिवस आज मनाइन्छ, नेपाली क्यालेन्डरमा यो छ। र नेपाली ओपन कन्सर्टको लागि यसपालि 2 टिकट छ यहाँहरूलाई, र यो टिकट 25 जुलाई, यही आउने शनिबारको दिन हुने रसमुर एरिना अल्डरसटमा नेपाली ओपन कन्सर्ट हुँदैछ। पहिले यता फानबुरमा हुने गर्थ्यो, होइन, रग्बी फुटबल क्लबमा हुने, अब चाहिँ यो रसमुर एरिनामा ओपन स्पेसमा नै हुन्छ। र दिउँसो 1 बजेदेखि राति 10:30 बजेसम्म नै कार्यक्रम हुन्छ। सो यो नेपाली ओपन कन्सर्टमा विभिन्न कलाकारहरूले तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउनुहुन्छ, साथमा मन्त्र ब्यान्ड पनि ब्यान्डसहित आउनुहुनेछ, उहाँहरूको प्रस्तुति पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। को कसले पाउनुहुन्छ यो टिकट? शुक्रबार बिहान 9 बजेभन्दा अगाडि नाम एनाउन्स हुन्छ, तर उत्तर चाहिँ पठाउनु पऱ्यो है, उत्तर चाहिँ मिल्नु पऱ्यो, ज जसको उत्तर मिल्छ उहाँहरूको नाम लकी ड्रमा जान्छ। अब गीत सुरु गरिसकेँ मैले, राजु लामाले गाउनुभएको, आज एकचोटि फेरि पनि यहाँहरूलाई रिमाइन्ड गराउन चाहन्छु, आज चाहिँ 8 बजेसम्म मात्रै कार्यक्रम हुन्छ, किन भन्दाखेरि यहाँ बिजुली जान्छ, यहाँ ब्यारेकमा यो बिजुली गएपछि हाम्रो स्टेसनमा पनि जान्छ, कार्यक्रम सञ्चालन हुने कुरै भएन, अन्य ठाउँबाट हुँदैन कार्यक्रम। हाम्रो यहाँ युकेको चाहिँ यो सनक्लिफको एउटा ब्यारेक छ, त्यही ब्यारेकबाट हुने गर्छ। सो ब्यारेकमा नै इलेक्ट्रिसिटी गएपछि हाम्रो पनि कार्यक्रम यहाँबाट हामीले पनि सञ्चालन गर्न असमर्थ हुन्छौँ। सो 8 बजेदेखि भरे 5 बजेसम्मको मात्रै कुरा भयो, यो मिठा मिठा गीतहरू सुन्न सक्नुहुन्छ, र 5 बजेपछि भने कार्यक्रम यथावत सञ्चालन हुन्छ।

0: नेकपासँग मिल्न शीर्ष नेताहरूको छलफलपछि बागमती प्रदेश सरकारमा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको भोलिपल्ट मन्त्रीहरूले कंग्रेस नेतृत्वको सरकारलाई दिएको साथ छाडेका छन्। एमालेबाट मन्त्री बनेका छजनाको राजीनामापछि कंग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानिया नेतृत्वको सरकार संकटमा परेको छ। बानियाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। राजीनामा पत्रमा वर्तमान राजनीतिक परिस्थितिका कारण पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। सिंहदरबारमा दिउँसो 3 बजे बैठक डाकिएको प्रधानमन्त्री शाहका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ। अर्थमन्त्रीले घोषणा गरेको बजेटमा घोषित समता कर कार्यक्रम प्रधानमन्त्री शाहले फिर्ता लिइरहेका बेला मन्त्री परिषद बैठक डाकिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अनुपस्थितिमा अर्थ मामिलामा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई भेट दिइरहनु भएको छ। जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कंग्रेसले ललितपुरमा ग्रीन रन आयोजना गरेको छ। बीपी कोइरालाले आफ्नो सरकार हुँदा जंगल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जाउलाखेलसम्म 5 किलोमिटर रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समावेश प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कार्यक्रममा सहभागीले देउडा गीत समेत गाएका छन्। कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै गन्जुसाई नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समिति बैठकमा श्रेष्ठ बोल्दै हुनुहुन्थ्यो।
1: एकदम मलाई चाहिँ अस्ति यो विधेयक यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत र यो श्रीमान सचिवजीले भन्नुभएको जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरिहाल्यौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगर प्रमुख गोपाल हमालले 3 तहलाई मान्ने हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाइ आयोजनाको सीमा तोक्न भन्नुभएको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 450 रुपियाँ पुगेको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
2: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ।
0: युक्रेनले आफ्नै मुलुकमा हतियार उत्पादन गर्ने गरी फ्रान्ससँग सम्झौता गरेको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फ्रान्सले हतियार आफ्नो मुलुकमा उत्पादन हुने भएपछि लडाइँमा सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ। विशेष गरी प्रतिरक्षा प्रणाली उत्पादनमा विशेष सहयोग पुग्ने अपेक्षा युक्रेनले लिएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनका अनुसार युक्रेनलाई गरिने सहायतामा 16 लडाकु रफाल जेटको प्याकेज पनि समावेश छ।
3: France has agreed to let Ukraine manufacture some of these missile systems under license, reducing its dependence on deliveries from Western allies and helping Kyiv replace weapons more quickly.
0: अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमण गर्दा 40 अर्ब डलर खर्च भएको जानकारी दिनुभएको छ। सिनेटका एउटा समितिसम्म उपस्थित भएका मन्त्री हेक्सेथले रक्षा मन्त्रालयका लागि थप 87 अर्ब डलर निकासा खोजिरहेको बताउनु भएको छ। इरान युद्धको रणनीतिबारे मन्त्री हेक्सेथलाई डेमोक्रेट सेनेटर प्याट्री मुरेले प्रश्न सोध्नु भएको छ।
4: Mr. Secretary, Iran has been firing at U.S. military bases in the region and ships for the last week.
5: Gorkha Radio.
0: नमस्कार।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आजको यो बिहानी शो नमस्ते युकेमा बिहानको 7:09 गएको छ. हामीले टङ्क बुढाथोकी र बिन्दु परियारले गाउनुभएको गीत सुनिरहेका थियौँ, छोटो मिठो गीत. अब अरू पनि छन् गीतहरू, यो आवरमा मात्रै म यहाँहरूलाई गीत सुनाउन सक्छु आफैले यहाँ बटन थिचेर. तर नेक्स्ट आवरमा चाहिँ फेरि अटोमेटिक हाम्रो सिस्टम छ, त्यसबाट गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ. सम्मिश्रण कार्यक्रममा आउँछ. सम्मिश्रण भन्दाखेरि त्यसमा चाहिँ गीत सङ्गीतहरू मात्रै हुन्छ, हामी बिचमा बोल्दैनौँ. कारण बिजुली जान्छ आज 8:00 समयमा, त्यसैले गर्दाखेरि. र बिहान 8:00 यहाँहरूले कन्टिन्यू कार्यक्रम त सुन्न सक्नुहुन्छ. 9:00 काठमाडौँबाट, काठमाडौँ स्टेसनबाट, यहाँबाट चाहिँ हुँदैन. दिउँसोको दिवा कोसेली पनि हामीले प्रसारण गर्न सक्दैनौँ. र साँझको 5:00 चाहिँ फेरि गोधुली कार्यक्रम आउनेछ, यथावत हाम्रो कार्यक्रम त्यहाँबाट चाहिँ पछाडि हुने नै छ. र आज यो बिजुली आउटेजको कारणले गर्दाखेरि यो भएको, यहाँहरूले त्यही अनुसार आफूलाई एडजस्ट गर्नुहुनेछ पक्कै पनि, यहाँ कतिखेर सुन्न चाहनुहुन्छ होइन. र हजुर, आज यो छ. अब यतिखेर वेदरको चर्चा गर्ने गर्छु म आशा स्लास फुलमाया छु तपाईँको साथमा आज. र आज वेदरको चर्चा गर्नु पर्दाखेरि मौसम प्राय लङ, निकै लामो सुक्खा समय छ अहिले, र सुक्खा अझै पनि छ अगाडि अहेड हेर्दाखेरि. यो साताभरि नै अलिअलि पानी पनि परे पनि माथि उत्तरी इलाकातिर छिटफुट मात्रै हो. अब पानी चार्टमा कतिको छ हेर्दै जाउँ अगाडि, होइन. आज पनि एकदमै सुक्खा छ, घमाइलो एकदमै. अनि स्कटल्यान्डको उत्तरी भेगमा मात्रै हल्का पानी पर्ने हो, प्याची रेन. अनि बाँकी स्कटल्यान्डमा, उत्तरी इङ्ल्यान्ड भयो, मिडल्यान्ड भयो, पूर्वीय इङ्ल्यान्डमा चाहिँ बादल लाग्छ फेरि भरे. अहिलेदेखि नै अलिअलि बादल छ हामी कहाँ, सेतो सेतो बादल, होइन, निलो आकाश र सेतो आकाशमा हेर्दाखेरि सेतो निलो त्यो बादल र आकाश देख्न सकिन्छ. र नर्दर्न आयरल्यान्ड, वेल्स र पश्चिमी इङ्ल्यान्डमा भने पुरै घमाइलो भइरहन्छ आज दिनभरि नै. तापक्रम हेर्ने हो भने 26 डिग्री सेल्सियस, लन्डनतिर, बर्मिङहामतिर, कार्डिफतिर 27 डिग्री सेल्सियस, बेलफास्टमा 17, बेलफास्टमा 23 डिग्री सेल्सियस, माफ गर्नुहोस्, अनि माथि स्कटल्यान्डमा 17-23 डिग्री हुन्छ. र भोलि बिहिबारको दिनमा बिहान पख तापक्रम हेर्ने भने 6:00 लन्डन एरियामा चाहिँ 16 डिग्री सेल्सियस हुन्छ तापक्रम. र आज हामी कहाँ हेर्ने भने अघि बिहानको तापक्रम चाहिँ 16 डिग्री थियो, बिहान चाहिँ बाहिरको तापक्रम. र भोलि बिहिबारको दिन सुक्खा हुन्छ, फेरि घमाइलो हुन्छ धेरै ठाउँमा, तर नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड अनि इङ्ल्यान्डको पूर्वीय भेगमा चाहिँ बादल बढ्दै आउँछ. तापक्रम भोलि लन्डन एरियामा 25 डिग्री सेल्सियस, कार्डिफतिर, बर्मिङहामतिर 26-27 डिग्री सेल्सियस हुन्छ भने बेलफास्टतिर 21, माथि स्कटल्यान्डमा 17-21 डिग्री सेल्सियस हुन्छ. यो पर्सिको कुरा भयो. अब त्यसपछि, माफ गर्नुहोस्, यो भोलिको कुरा भयो. अब पर्सि शुक्रबार घमाइलो हुन्छ, तर स्कटल्यान्ड अनि नर्दर्न आयरल्यान्डतिर भने बादल लाग्छ, र माथि स्कटल्यान्डतिर छिटफुट पानी पनि पर्ने सम्भावना छ. र तापक्रम फेरि शुक्रबार चाहिँ लन्डनमा बढेर 29 डिग्री सेल्सियस हुन्छ, कार्डिफ बर्मिङहामतिर 27 डिग्री हुन्छ, र माथि स्कटल्यान्डमा र बेलफास्टतिर उस्तै नै हुन्छ. र त्यसपछि चाहिँ शनिबारको दिनमा चाहिँ चिसो चिसो हावा आउँछ, माथि उत्तरी हावा, उत्तर पश्चिमी हावा, अनि पानी पनि ल्याउँछ सँगसँगै फेरि. वा हजुर, सबै ठाउँमा पानी नपरे पनि नर्दर्न आयरल्यान्ड, वेल्स, माथि स्कटल्यान्ड, उत्तरी इङ्ल्यान्ड, मिडल्यान्डतिर र अलिकति इङ्ल्यान्डको पश्चिमी इलाकातिर भयो, इस्ट एङ्ग्लियासम्म पनि पानी पर्दो रहेछ भरे दिउँसो अपराह्नतिर चाहिँ. र यता पूर्वीय इङ्ल्यान्डमा पनि अलिअलि साउथ इस्ट इलाका अलिअलि पानी पर्ने देखिन्छ, र बादल लाग्छ प्राय, होइन, सुरुमा घमाइलो भए पनि पूर्वी इङ्ल्यान्डमा, पछि बादल बढ्दै बढ्दै जान्छ. र शनिबारको दिन चाहिँ यो छ, फाइनली शनिबार चाहिँ सबै ठाउँमा नआए पनि इङ्ल्यान्डको पूर्वी भेगमा अलिअलिसम्म, दक्षिणी भेगमा, त्यो सबै ठाउँमा नआए पनि केही स्थानमा चाहिँ पानी पर्छ. र सबै ठाउँको हेर्दाखेरि चाहिँ लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ शनिबारको दिनमा तापक्रम म्याक्सिमम् भनेको. त्यसपछि चाहिँ कार्डिफतिर 23, अनि माथि स्कटल्यान्डतिर 16-18, बेलफास्टतिर 19 हुँदै तापक्रम चाहिँ अलिक कुलर हुन्छ यो विकेन्डमा हेर्दाखेरि. र फर्दर अहेड कुलरै छ मौसम, यसो हेर्दाखेरि पानी पर्ने, माथि उत्तरी इलाकातिर पानी पर्ने देखिन्छ, र दक्षिणी इलाकातिर चाहिँ पानी त्यति नपर्ने, होइन, सुक्खा घमाइलो नै स्थिति देख्छौँ हामी अगाडि अहेड हेर्दाखेरि. गुड न्युज इज शनिबार चाहिँ पानी पर्दो रहेछ.
त्यसपछि अगाडि फेरि पश्चिमी उत्तरी उत्तरी इलाकातिर पानी पर्छ अनि नेक्स्ट विकतिर बल्ल चिसोपना चाहिँ बढ्दै बढ्दै अलिकति बढ्छ भन्ने भनाइ छ अब गीत सुनौ फेरि मैले अर्को गीत सुरु गरेको छु राजेश गुरुङले गाउनु भएको हो

छोटो मिठो गीत थियो राजेश गुरुङले गाउनु भएको। अब आजको क्यालेन्डर हेरौँ एकचोटि फेरि, अनि आजको वैदेशिक विनिमय दर सुन्न चाँदीको मूल्य के छ हामी सधैँ यो पालोमा हेर्ने गर्छौँ, समय पनि एकचोटि चेक गरौँ। बिहानको 7:17 गएको छ अहिले यहाँ बेलायतको स्थानीय समय, नेपालमा चाहिँ दिउँसोको 12:02 गइसक्यो, अनि ब्रुनाई र हङकङतिर दिउँसोको 2:00 अहिले 17 गएको छ। हजुर, अब आजको पात्र एकचोटि फेरि पनि हेरौँ अनि म गीत पनि सुनाउँछु। गीत सुनाउँछु भन्दाखेरि पनि गीत चाहिँ के भने, यो यसपालिको गीत त होइन, गीतभन्दा अगाडिको धुन हो। हजुर, सुरुको धुन चाहिँ म अलिकति सुनाउँछु र त्यही धुन नै यसपालिको प्रश्न हो अलिकति तपाईँहरूलाई। आज चाहिँ 8 पछाडि म सुनाउन सक्दिनँ, त्यसैले एकछिन अहिले पनि सुनाइहालौँ, एकछिन तयार रहनु होला। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 6 बुधबार, तदनुसार जुलाई 22 तारिक सन 2026 दिन, र आज नेपाली क्यालेन्डरमा नेपाली पात्रमा हेर्दाखेरि विश्वेश्वर प्रसाद कोइराला, बिपी कोइराला भनेर हामी सर्टकटमा उहाँको नाम चिन्ने गर्छौँ होइन, र उहाँको लागि आज बिपी स्मृति दिवस भनेर हामीले मनाउने गर्छौँ नेपाली क्यालेन्डरमा। अब आजको पाउन्ड स्टर्लिङको भाव हेर्दा पर्दाखेरि, एकको खरिद दर 206.36 रुपियाँ, बिक्री दर 207.70 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.36 रुपियाँ, बिक्री दर 207.70 रुपियाँ छ भने आजको सुन र चाँदीको मूल्य एकचोटि फेरि यहाँहरूसँग सेयर गर्ने कोसिस गरौँ। आज सुन र चाँदीको मूल्य त उकालो लागे जस्तो भइरहेको छ त। हिजो 2,85,000 भन्दै थिएँ, 2,91,000 पुगेछ। आज 2,91,000 रुपियाँ प्रति तोला सुनको मूल्य छ आज भने, ओके, चाँदी प्रति तोलाको चाहिँ 4,480 रुपियाँ। चाँदीमा पनि बढ्यो, सुनमा झन् 5,400 रुपियाँ बढेछ आज। यही नै आज सुन र चाँदीको मूल्य। हजुर, उता सुन र चाँदीको मूल्य बढ्यो, तर यहाँनिर चाहिँ गुड न्युज इज इन्फ्लेसन रेट भर्खरै मात्रै आएको छ बेलायतको, यो महँगाई वृद्धि दर त्यो चाहिँ जुन महिनाको आएको छ, जुन चाहिँ अलिकति घटेको छ। यो फोरकास्ट अनुमान गरेको चाहिँ 2.7% हुन्छ होला भनेर, तर अहिले चाहिँ जुन महिनामा 2.6% झरेको छ। यो अहिलेको लेटेस्ट इन्फ्लेसन रेट हो, जुन चाहिँ अलिकति कम भएको भन्ने हामी देख्न सक्छौँ। तर यस सँगसँगै फेरि अब अगाडि दिनमा यो के हुन्छ फ्युचरमा चाहिँ भन्ने कुरा चाहिँ हेर्न बाँकी नै रहेको छ, र यो एउटा चाहिँ खबर चाहिँ आज भर्खरै मात्रै आएको छ। र अर्को एउटा गुड न्युज पनि यहाँहरूलाई के सुनाऊ भने, अब यहाँ बेलायतमा चाहिँ धेरैजसो बसको फेयरहरू सिङ्गल बस ट्रिप चाहिँ 2 पाउन्ड हुँदैछ। हजुर, अहिलेको नयाँ सरकारले अर्थात् नयाँ प्रधानमन्त्री एन्डी बर्नमले यो अनाउन्स गरिसक्नु भएको छ। हिजोदेखि कार्यालयमा प्रवेश गर्ने बित्तिकै उहाँले चाहिँ क्याब गर्ने एनर्जीमादेखि लिएर केही यस्ता कस्ट अफ लिभिङलाई मद्दत गर्नको लागि यो अनाउन्स गर्नुभएको छ। 2 पाउन्ड तपाईँ बसमा चढ्नुहुन्छ भने चाहिँ सिङ्गल ट्रिपको 2 पाउन्ड, अब धेरै टाढाको छ भने त्यो भिन्दै भयो होइन, तर सिङ्गल ट्रिप तपाईँ जानुहुन्छ भने 2 पाउन्ड मात्रै लाग्छ। अहिले चाहिँ 3 पाउन्ड प्लस थियो क्यारे, र यो छ अहिले म्यान्चेस्टरमा उहाँ हुनुहुँदाखेरि चाहिँ मेयर हुनुहुँदाखेरि पुरा उहाँले म्यान्चेस्टरमा 2 पाउन्ड मात्रै राख्नुभयो सधैँ नै, अब अहिले चाहिँ देशव्यापी रूपमा चाहिँ 2 पाउन्ड, यसले अब धेरैलाई मद्दत गर्छ भन्ने धेरैको विश्वास छ। विशेष गरिकन आय स्रोत कम भएका व्यक्तिहरूलाई यसले धेरै मद्दत गर्छ, र बसमा अब त्यो बस आखिर एक ठाउँबाट अर्को ठाउँ सधैँ नै जान्छ, वाइ नट तपाईँ हामी पनि किन बसमा ट्राभल नगर्ने होइन, यो गाडीमा किन ट्राभल गरेर त्यो पेट्रोलको भाव मात्रै, पेट्रोलको भाव भन्दाखेरि नि पेट्रोल किन खर्च गरिरहने, बसमा त्यही ठाउँमा पुर्याइहाल्छ अनि त्यसपछि बस स्टपबाट घर घरदेखि अब बस स्टपबाट आफ्नो गन्तव्य स्थानमा पुग्नको लागि त अलिअलि वकिङ पनि भइहाल्छ होइन, हाम्रो शरीर चलायमान पनि हुन्छ, अलिअलि हामी एक्सर्साइज पनि हामी गरिरहेका हुन्छौँ, त्यस हिसाबले हाम्रो स्वास्थ्यको लागि, वास्तवमा हाम्रो पकेटको लागि पनि स्वास्थ्यको लागि पनि यो राम्रो पनि हो। त्यसैले गर्दाखेरि अब धेरैले प्रायः बस युज गर्नुहुनेछ पक्कै पनि, यो सिङ्गल डबल ट्रिप होइन, त्यसको लागि यो एउटा गुड न्युज पनि छ। र आज चाहिँ मैले यही स्वास्थ्यको हिसाबले हेर्दाखेरि चाहिँ हामीले यहाँका बेलायतवासीहरू चाहिँ एकदम यङ मानिसहरूमा पनि टाइप 2 डायबिटिज अहिले एकदम बढिरहेको छ अरे कि, त्यसैले गर्दाखेरि बसमा हिँड्न एकदम जरुरी छ।
अब गीत सुनाएँ मैले अर्को निकिता थापाले गाउनु भएको तिम्रो मनमा एकांश भन्ने बोलको गीत छ।

व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFB

समय बिहानको 7:30 भएको छ। अब राशिफल सुन्ने बेला भयो। भर्खरै हामी अर्जुन सापकोटा साथीहरूले गाउनु भएको गीत सुनिरहेका थियौँ। अब एकछिनमा चाहिँ फेरि अर्को यहाँहरूले लोक भाका पनि सुन्ने चाहनुहुन्छ, लोकगीत सङ्गीतहरू, त्यसैले गर्दाखेरि म सुनाउँछु। एकैछिन प्रतीक्षा गर्नुहोला। अहिले चाहिँ राशिफलको समय भयो। अब सबभन्दा पहिले मेष राशि। आज मेष राशिको लागि सुरु गरेको काम बिचमै नछोड्नुहोला। आज आफ्नो निर्णयमा विश्वास राख्दा राम्रो हुनेछ। नजिकको व्यक्तिसँग भएको कुराकानीले मन हल्का पनि होला। दिनलाई सरल रूपमा बिताउनु राम्रो हुनेछ। वृष राशि। घरमा केही नयाँ योजना बन्न सक्छन्। परिवारसँग मिलेर काम गर्दा सबै कुरा सजिलै मिल्नेछ। खर्च गर्दा आवश्यक कुरालाई प्राथमिकता दिनुहोला। साँझतिर रमाइलोसम्म गरिकन समय बित्नेछ। अब मिथुन राशिको हेरौँ। आज नयाँ जानकारी पाउन सक्नुहुन्छ। सुनेको कुरा राम्रोसँग बुझेर मात्र निर्णय लिनुहोला। साथीसँगको भेटले मन खुसी बनाउला। आफ्नो काममा ध्यान दिँदा राम्रो समय बित्नेछ। कर्कट राशिको भने आज परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ। घरको एउटा काम पुरा हुँदा मन ढुक्क हुनेछ। पैसाको प्रयोग सोचेर गर्नु राम्रो होला। खानपिनमा पनि ध्यान दिनुहोला। सिंह राशि। आज तपाईँले बोलेको कुरा धेरैले मन पराउनेछन्। कसैलाई गरेको सहयोगको राम्रो प्रतिक्रिया पाउन सक्नुहुनेछ। आफूले थालेको काम पुरा गर्नु पछि नपर्नुहोला आज, र बेलुकातिर खुसीको खबर आउन सक्छन्। सिंह राशिपछि कन्या राशि। आज थोरै समय निकालेर बाँकी रहेको काम मिलाउन सक्नुहुनेछ। आज घर वा काम गर्ने ठाउँ व्यवस्थित राख्दा सजिलो हुनेछ। शरीरलाई आराम दिन पनि ध्यान दिनुहोला। तुला राशिको पालोमा आज साथी वा आफन्तसँग भेट हुन सक्छ। लामो समयपछि भएको कुराकानीले सम्बन्ध अझ राम्रो बनाउला। नयाँ योजना बनाउने सोच पनि आउन सक्छ। वृश्चिक राशिलाई आज धैर्य राख्नु नै सबैभन्दा राम्रो हुनेछ। कुनै पनि निर्णय हतारमा नगर्नुहोला। परिवारको साथले आत्मविश्वास बढ्नेछ। आफ्नो काममा निरन्तर लागिरहनुहोला। धनु राशि। आज बाहिर जाने वा नयाँ ठाउँ पुग्ने अवसर मिल्नेछ धनुराशिलाई। नयाँ व्यक्तिसँगको भेटघाट उपयोगी बन्ला। मन लागेको काम सुरु गर्न ढिला नगर्नुहोला। घरमा खुसीको वातावरण रहनेछ। मकर राशि। रोकिएको काम फेरि अघि बढ्नेछ। आफ्नो समय मिलाएर काम गर्दा धेरै सजिलो हुनेछ। परिवारका सदस्यको साथ पाउनुहुनेछ। खर्च गर्दा हिसाब राख्नु राम्रो हुनेछ। कुम्भ राशिको हेरौँ। आज साथीको सुझाव काम लाग्न सक्छ। धेरै नबोली काम गरेर देखाउनु नै राम्रो होला। अनावश्यक बहसबाट टाढा रहनुहोस्। दिनको अन्त्यमा मन खुसी हुनेछ। अब अन्तमा मीन राशि। आफ्नो कामलाई पहिलो प्राथमिकता दिनुहोला। परिवारसँग बसेर समय बिताउँदा राम्रो हुनेछ। सानो प्रयासले पनि राम्रो नतिजा निस्कन सक्छ। आज दिनभर शान्त भएर अघि बढ्नुहोला। राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि। हाम्रो पात्रबाट राशिफल राखी

फर्केपछि चाहिँ अब गीत सुन्ने बेला भयो अर्को कुमार रामकुमार गुरुङ तारा शिरीष पवित्र गुरुङ उहाँहरू गाउँदै हुनुहुन्छ प्रस्तुत खौरा गीत।

0: PFBS गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov

डायग्नोस्टिक को यो प्रस्तुति थियो. हजुर, ब्यान्डको नाम भने पनि धेरै नै छन् र ती ब्यान्डहरू यस्ता ब्यान्डहरू जसले चाहिँ धेरै लाइटमा आएका हुँदैनन् उनीहरू, उनीहरूको आफ्नो धुनमा गीत गाइरहेका हुन्छन् र कति अन्डरग्राउन्ड टिमहरू पनि हुन्छन् गाइरहने होइन र हाइलाइटमा नआउने तर गाइरहने अनि गीत म्युजिकहरू पनि बाहिर नल्याउने अनि तर श्रोतालाई चाहिँ सुनाइरहने. एनिवे, रक ब्यान्डको कुरा छ यसपालि. यो एउटा भर्खर बजेको ब्यान्डको कुरा भिन्दै भयो तर यसपालिको प्रश्नमा रक ब्यान्डको एउटा गीत राखेको छु मैले. नेपाली रक ब्यान्डको एउटा गीत छ र यो गीतको पनि अगाडिको धुन छ, पछाडि पनि यही धुन छ हुन त, है इन्ट्रो एक्स्ट्रो एउटै नै छ तर पनि यो एउटा धुन सुनाउँछु म. यो कुन ब्यान्डको कुन गीतको धुन हो तपाईँले पत्ता लगाउनुपर्छ.

हजुर, धुन यही नै हो। कुन ब्यान्डको कुन गीतको यो इन्ट्रो धुन हो, यति नै हो मेरो सोधाइ। बस ब्यान्डको नाम र गीतको कि बोल भन्नुहोस् कि चाहिँ गीतको टाइटल भन्नुहोस् होइन। आजभोलि गीतको टाइटल एउटा राखेर बोल अर्कै पनि हुन्छ, तर उही कुरा उही नै हो। तपाईँले टाइटल भने पनि गीतको बोल भने पनि एनिवे यो गीत चिन्नुहोस्, त्यति नै हो मेरो सोधाइ। र यो गीत कुन ब्यान्डको भन्नुपर्दा चाहिँ एन्सर चाहिँ तपाईँले कुन ब्यान्डको कुन गीत हो, गीतको कुन टाइटलको गीत हो, बस त्यति नै हो हामीलाई तपाईँले भन्नुपर्ने। एन्सर शुक्रबार बिहान 8 बजीसम्म पठाइदिनु होला कृपया। र यसपालिको लक्की विनरको लागि नेपाली ओपन कन्सर्ट जो यही जुलाई 25 तारिक हुँदैछ रसमोर एरिना अल्डरसटमा, दिउँसो 1 बजेदेखि बेलुका 10:30 बजेसम्म नै हुन्छ कार्यक्रम। यो ओपन कन्सर्ट भनेपछि ओपन एरियामा हुन्छ र तपाईँहरूले भरपूर मनोरञ्जन गर्न सक्नुहुन्छ मन्त्र ब्यान्डको साथमा, र अरू कलाकारहरू पनि थुप्रै हुन्छन् त्यहाँनिर तपाईँलाई मनोरञ्जन गराउनको लागि। जस त्यो दिनभरि चाहिँ तपाईँ नाच्नको लागि पुरै त्यो लुगा सजिलो होइन, अलि नाच्नको लागि सजिलो लुगा लाउनु पऱ्यो नि त, अनि जुत्ता मेन चाहिँ नाच्नको लागि जुत्ता चाहिँ लाउनु पऱ्यो, ठिक जुत्ता हजुर, नत्र जुत्ता खोलेर खाली खुट्टा नाच्नुपर्ने अवस्था आउँछ। एनिवे त्यो पनि गर्न सकिन्छ तर अलिकति ध्यान दिनु पऱ्यो नि त, आफ्नो खुट्टाको सुरक्षा पनि गर्नु पऱ्यो नि होइन। त्यसैले गर्दाखेरि जुत्ता चाहिँ सजिलो लगाएर जानुपर्ने हुन्छ कन्सर्टहरूमा जाँदाखेरि, वेल कि चाहिँ दुईवटा जुत्ता हाल्नु पऱ्यो होइन। केटा मान्छेलाई त परेन, केटी मान्छेहरू प्रायः हामी दुईवटा जुत्ता बोकेरै गइरहेका हुन्छौँ, गाडीमा एउटा हुन्छ, भएन भने कपडा पनि हुन्छ एउटा अर्को, साडी लाउनु भयो भने भरे आएर खोलेर फेरि गाडीमा आउँदाखेरि अर्कै खोलेर आउने, तपाईँ गर्नुहुन्छ कि गर्नुहुन्न, मेरो चाहिँ त्यो हुन्छ हजुर, जुत्ता पनि दुईवटा अनि कपडा पनि दुईवटा, पानी पर्दा अथवा केही गरेर भिजिहाल्यो भने त्यो काम लागिहाल्यो, अथवा तपाईँ साडी लगाएर जानुभएको छ भने पनि त्यो साडी लगाएर गाडी चलाएर आउनु गाह्रो हुन्छ अथवा बस्नु पनि अप्ठ्यारो हुन्छ नि त, कहिले खोलौँ जस्तो हुन्छ नि, मेबी कसैले नहुनसक्छ त्यो, मलाई चाहिँ त्यो लगाएपछि कहिले खोलौँ खोलौँ हुन्छ, त्यसरी त्यो दुईवटा कपडा चाहिँ बानी हुन्छ राख्ने। एनिवे अब यहाँहरूको मेसेज म एकछिनमा राख्छु है। प्रश्न यो हो, साह्रै पर्सनल कुरा पनि भने कि क्या हो, आशा गर्छु माइन्ड गर्नुहुन्न तपाईँहरूले पनि भन्नुभएको छ यहाँ मलाई, अहिले एकछिनमा म राख्नेछु है। त्यो तपाईँहरूको मेसेजहरू यहाँनिर आइरहेको छ, अब छुट्टिनुभन्दा अगाडि म राख्नेछु किनभन्दा आज छुट्टिनुपर्छ, यो आज बिजुली जाने कारणले गर्दाखेरि हाम्रो भेट अब यति नै 8 बजीसम्म मात्रै हुन्छ आजलाई, 8 बजीदेखि 9 बजीसम्म गीत सुन्न सक्नुहुन्छ, त्यसपछि 9 बजेपछि भने विनोद दाई आइपुग्नुहुन्छ, विनोद दाई अनि तुलसी बस्नेतजी आइपुग्नुहुन्छ आफ्नो कार्यक्रम लिएर, अनि 1 बजेदेखि चाहिँ हुँदैन कार्यक्रम दिवा कसरी यहाँबाट, एकैचोटि 5 बजेपछि मात्रै तपाईँले कार्यक्रम गोधुली सुन्न सक्नुहुन्छ। र यो शनिबार हुने कार्यक्रम अलिकति यहाँ बाई द वे राखिहालौँ, शनिबारभन्दा अगाडि अझै ओके शनिबार होइन, शनिबार 25 जुलाईमा नेपाली ओपन कन्सर्ट छँदैनेछ रसमोर एरिनामा दिउँसो 1 बजेबाट, यसको लागि टिकट दुईवटा पाउनुहुन्छ, यो मैले अघि भनिहालेँ होइन, क्वेसन त राखिहालेँ तर दुईजनाले टिकट पाउनुहुन्छ है यसको लागि, यसपालि ज जसले उत्तर मिलाउनुहुन्छ उहाँहरूको नाम ड्रमा जान्छ र दुईजनाको नाम निस्कनेछ, उहाँहरूले पुरस्कार यो ओपन कन्सर्टको लागि टिकट पाउनुहुन्छ। र यस्तै अब 25 जुलाईमा अर्को कार्यक्रम बारपाकी समाज युकेको भेटघाट पनि छ शनिबार, यो चाहिँ श्यामल कोड स्कुलमा छ फान्ब्रोमा, राप्ती समाज युकेको पनि भेटघाट रहेछ यो 25 जुलाईमा दिउँसो 12 बजेदेखि मेरिस्टन ग्रामर स्कुलमा हुन्छ यहाँहरूको, र याङ्जाकोट परिवारको पनि छ भेटघाट यो शनिबारको दिनमा क्रानफोर्ड कलेज कम्युनिटी हलमा, अनि पञ्चासे समाज युकेको भेटघाट चाहिँ दिउँसो 12 बजेदेखि अल्डरवुड लेजर सेन्टरमा यही शनिबार हुँदैछ, र जीवन विज्ञान युकेको कार्यक्रम पनि यही शनिबारबाट सुरुवात हुन्छ, दुई फेजमा कार्यक्रम हुन्छ, पहिलो कार्यक्रम 25 जुलाईदेखि 31 जुलाईसम्म चक्र विज्ञान कार्यक्रम हुन्छ, र यो तालिमको लागि प्रशिक्षणको लागि गुरुहरू नेपालबाट आउँदै हुनुहुन्छ, जीवन विज्ञानका गुरुद्वय यहाँ आउनुहुन्छ, र प्लम स्ट्रिट म्यानर स्कुलमा बिहान 8 बजेदेखि बेलुका 5:30 बजेसम्म नै कार्यक्रम हुन्छ, त्यहीँ तपाईँहरूको लन्च, त्यहीँ नै स्न्याक हुन्छ, त्यहीँ ब्रेकहरू हुन्छन् होइन, लगातार कार्यक्रम हुने होइन। जे होस् यो कार्यक्रम एकदमै राम्रो तपाईँको लागि, स्वास्थ्यको लागि, दिमागको लागि, फिजिकल मेन्टल हेल्थ सबैको लागि राम्रो छ, त्यसैले तपाईँ जानुहुनेछ पक्कै पनि। अनि यो भयो एउटा पहिलो चाहिँ चक्र विज्ञान कार्यक्रम 25 जुलाईदेखि 31 जुलाईसम्म, र अर्को चाहिँ ऐश्वर्य विज्ञान हो जुन चाहिँ 1 अगस्तदेखि 7 अगस्तसम्म हुन्छ, उही सेम ठाउँ सेम प्लेस सेम टाइम।
बिहान 8 बजेदेखि 5:30 बजेसम्म जीवन विज्ञान युकेले यो अर्गनाइज गरेको छ कार्यक्रम. यसो सम्पर्कको लागि सोध्न सम्पर्क गर्न सक्नुहुन्छ यहाँहरूले जीवन विज्ञान युके भनेर यसो फेसबुकमा खोज्नुभयो भने ठ्याक्कै भेट्नुहुन्छ, सब त्यहाँ पाउनुहुन्छ. 27 जुलाईमा भने मिडल्यान्ड नेपाली मेला छ है नटिङहाम सहरमा. नेपाली समाज नटिङहामले अर्गनाइज गर्दैछ तपाईँहरू सबैको लागि हो. स्कुल हलिडे छ, बच्चाहरूको छुट्टी. तपाईँहरू नटिङहामतिर त्यो मेलामा होइन भाग लिएर अनि यत्र तत्र जान सक्नुहुन्छ. त्यहीँबाट माथि यसो लेक साइडतिर लेक डिस्ट्रिक्टतिर गए पनि भयो. ब्ल्याक पुलदेखि लिएर ग्लास्गो, बर्मिङहाम, योर्कसायर धेरैजना त्यहाँ घुम्ने ठाउँहरू सो जान सक्नुहुन्छ नजिक नजिक त्यतै बस्ने गरिकन. यो एउटा अर्को सुनौलो अवसर हो. गीत सुना ओके गीत सुनाए भन्दै त भने तर गीत चाहिँ यस रमेश बालमपाकी मगर र मेलिना राईले गाउनु भएको गीत अब राख्दैछु. अनि तपाईँहरूको मेसेज राख्नेछु है त.

रमेश बालमपगरकी मगर र मेलिना राईले गाउनु भएको एउटा मिठो गीत छोटकरीमा सुनाए, मलाई माफ गर्नुहोला, जाने बेला हुन लाग्यो, त्यसैले तपाईँको मेसेज पनि हेर्दैछु होइन। तपाईँहरूले यस्तो सुन्दर सुन्दर मेसेज पठाउनु भएको छ। हाम्रो कृष्ण चामलिङ दाजुले त हिजोदेखि नै मुक्तक पठाउनु भएको, मैले यहाँ अटाउन मात्रै नसकेको, उहाँले रमाइलो मुक्तक पठाउने गर्नुहुन्छ र हामीलाई हँसाइरहनुहुन्छ। सो उहाँको एकचोटि हेरौँ होइन मुक्तक। हरेक बिहान भावनाका ढोका खोल्ने बानी परेछ हजुर, शब्द भावमा रमाइलो व्यङ्ग्यहरूले पोल्ने बानी परेछ हजुर, सुन्दा सुन्दा कतिलाई त दिक्क लाग्दो हो, माफ गर्नुहोला, तपाईँहरूसँग रमाइलो गर्न मुक्तकमै बोल्ने बानी परेछ हजुर भन्नुभएको छ उहाँले। र यस्तै किन किन यो मन विरक्तिन्छ दिन रातै सुत्दैन लैलै, सम्झाउन खोज्छु नरौ भनी किन किन बातै बुझ्दैन लैलै, पक्का पनि बिएफबिएससँग प्रेम बसेको हुनुपर्छ, एकछिन नसुने भने त गाँठे हो भातै रुच्दैन लैलै भनेर भन्नुभएको छ उहाँले। बिएफबिएस एकछिन नसुन्ने भातै रुच्दैन अरे उहाँको। अनि उहाँले आज चाहिँ लेख्नु भएको छ, त्यो हिजोको भयो होइन, आज चाहिँ मिठा मिठा सन्देशहरू कोरेथे हिजै, भावनाका फुलहरू भरेथे हिजै, लैजा चरी कसै गरी भनिकन डाकवालालाई एउटा चिठी छोडेको थिएँ हिजै, जवाफ पनि आएन लुखा भनी च्याती दिन कि, रिसाउँदै उफ्रिएर पाइतालाले टेकी दिन कि, आइगस मुक्तक लेख्ने भनिकन टोयलेट पेपरले पुछी फ्याँकिदिन् कि प भन्नुभएको रहेछ दाजु। लाफ अफ द डे है आजको लागि रमाइलो भनेर उहाँले भन्नुभएको छ। सधैँ हाँसौँ खुसी साथ बाँचौँ भन्ने उहाँको भावना पनि छ मुक्तकको अन्तमा। साँच्चै नै रमाइलो गरिदिनु भयो कृष्ण चामलिङ दाजु, गीतकार हुनुहुन्छ, नो वन्डर कस्तो मजाले भावना उहाँको फुर्छ र लेखन शैली उहाँको कल्पना शक्तिलाई मान्नुपर्छ। धेरै धन्यवाद छ दाजु, किप राइटिङ, हामीलाई यसरी नै रमाइलो गराउँदै गर्नु होला। र यस्तै हामीलाई अरू श्रोता कस कसले लेख्नु, थुप्रैले लेख्नु भएको छ, ललित र सती दिदी र ललित दाई पनि आउनुभएको छ। उहाँहरूले बहिनी हजुरको उपनामको बारेमा खासै जानकारी भएन, जसले दिनुभएको भए पनि मन पर्यो, यही उपनामलाई समर्पित एउटा मुक्तक पनि भनेर उहाँहरूले पनि कोर्नु भएको छ है मुक्तक। आशा नाममा उज्यालो, फुलमाया नाममा सुगन्ध छ, तिम्रो सरल मुस्कानमै जीवनको आनन्द छ, जति आधी आए पनि कहिल्यै नहार्नु है, तिम्रो हिम्मतभित्र नै सफलताको अनन्त छ। वाओ, तिम्रो हिम्मतभित्र नै सफलताको अनन्त छ, कस्तो सुन्दर सुन्दर मुस्त मुक्तक यहाँहरूले पनि पठाउनु भएको छ। धेरै धेरै धन्यवाद, नामलाई लिएर लेखिदिनु भयो। यो नाम चाहिँ हाम्रो मन्जु खरेल बहिनी उता बर्मिङहाममा हुनुहुन्छ, उहाँले दिनुभएको नाम हो फुलमाया हजुर। उहाँले दिनुभएको नाम मलाई पनि एकदमै नाम मन परेन, फुलमाया मैले आफूले भुल्नु भनिरहेको छु होइन। र यहाँहरूले पनि लौ है फुलमाया बहिनी म त पास गरे पनि भन्नुभएको छ। हाम्रो तारा प्रसाद चेमजोङ ज्यूले चाहिँ मैले सुरुमै हात उठाएँ है भन्नुभएको छ कि, यो क्वेसनको आन्सरलाई हात उठाउनु भएको छ उहाँले, होइन उठाइ नहाल्नुहोस् न हजुर, मलाई यो हप्ता मध्य दिन त भयो। रक ब्यान्ड, नेपाली रक ब्यान्डहरूको गीत यसो सुन्नुभयो भने थाहा पाउनुहुन्छ क्या, रक ब्यान्डहरूको पनि चर्चित गीत मध्ये एउटा हो हजुर। हाम्रो ललित दाई सती दिदीले बहिनी यो हप्ताको प्रश्न त पुरस्कारसँगै मिलाएर राख्नु भए जस्तो लाग्यो भन्नुभएको छ नि हजुर, आजै लेख्नु भएको छ उहाँहरूले। सो ध्यान दिनु होला, एउटा क्लु यो पनि भइहाल्यो। अब बिहानदेखि सम्पर्क गर्नुभएको हाम्रो यहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। नूतन भुषालजी, विष्णु गुरुङ होइन, अघि नै गुड मर्निङ फुलमाया आशा दिदी भन्नुभएको छ, मोहन दर्लामीजी पनि निकै पछि आउनुभयो उता लन्डनबाट, नमस्ते फुलमाया दिदी भनेर होइन आन्सर पठाउनु भएको छ। अनि हाम्रो खिमबहादुर गुरुङज्यूले पनि एउटा गीत भन्नुभएको छ, हामी अब भोलि सुन्नेछौँ है, र फुलमाया भन्ने नामको कुरा उहाँले गर्नुभएको छ फेरि आज पनि। सबैजना साथै फुलमाया नानीलाई नमस्ते, फुलमाया भन्ने नाम एकदमै उत्कृष्ट भएकोले गाउने कलाकारहरूले पनि फुलमाया भन्दै गाउँदै गाउँछन्, त्यसैले यो फुलमायाको गीत सुनाइदिनु होला भन्नुभएको छ। हामी अब आजलाई चाहिँ कार्यक्रम सकिने बेला भयो त्यसैले गर्दाखेरि छुट्टिन्छौँ है। अनि देवेन्द्र गुरुङज्यू, साउको मेलाबाट सुन्दैछु भनेर उत्तर पठाउनु भएको छ। शोभा गुरुङ अल्रसर्टबाट गुड मर्निङ भनेर ह्याप्पी वेडनेसडे सबैलाई भन्नुभएको छ। निता कोइराई पनि आउनुभयो, गुड डे टु यु अल भन्दै। वीरबहादुर पुन पनि आउनुभएको छ, छवि थापा पनि सुनिरहेको छु है भन्नुभएको छ। धनु गुरुङ पनि काममा आइपुगेँ भनेर उहाँले पनि साइकलको भिडियो पठाइदिनु भएको छ, र
फुलमाया दिदी भएन है भएन, जे भए पनि जेनेरेटर चलाएर भने पनि सेवा दिनु पर्थ्यो नि भनेर भन्नुभएको छ। थोत त तपाईँले सही कुरा गर्नुभयो हजुर। एकदम धेरै धन्यवाद छ सुझावको लागि। गङ्गा थापा पनि आउनु भएको छ, अनि बलराम आले, ओम गुरुङ, नारायण सापकोटा, हिमाल छेत्री, शिवकुमारी गुरुङ, खर्क गुरुङ मामा सबै आउनु भएको छ, धेरै धन्यवाद छ। आई एम बिजी एट द मोमेन्ट भनेर हाम्रो खर्क गुरुङ मामाले लेख्नु भएको रहेछ कि हजुर, केमा बिजी हुनुभयो मामा? यसो भोलि जनाउनु होला, आज त निकै बिजी पो हुनुभयो त हाम्रो खर्क मामा। एनिवे, अब म पनि छुट्टिन्छु यहाँहरूसँगबाट आज। बिजुली यो ब्यारेकमा लोड सेडिङ त भन्न मिल्दैन यसलाई, मरम्मत कार्य गर्ने कारणले गर्दाखेरि यो बन्द नगरी भएन क्या बिजुली, त्यसैले गर्दाखेरि आज कार्यक्रम यहीसम्म आएर समाप्त हुन्छ। हामी भोलि भेट्नेछौँ बिहानै फेरि, भोलि त आज युजल हाम्रो नियमित कार्यक्रमहरू हुन्छन्। भरे एकैचोटि यहाँ बेलायतबाट 5 बजेपछिको समयमा कार्यक्रम गोधुली हुन्छ, सञ्चालन हुन्छ, तर अब 9 बजेदेखि 1 बजेसम्म चाहिँ काठमाडौँबाट कार्यक्रम चाहिँ सञ्चालन हुन्छ है त, सुन्दै गर्नुहोला। अब 8 बजेदेखि 9 बजेसम्म मिठा मिठा गीतहरू सुन्न सक्नुहुनेछ। म फुलमाया/आशालाई बिदा दिनुहोस् आजलाई, नमस्ते।

0: कङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशको अवस्था नाजुक ढङ्गले अघि बढिरहेको चेतावनी दिनुभएको छ। बीपी स्मृति दिवसको कार्यक्रममा नेता कोइरालाले कङ्ग्रेसले मिलेर काम नगरेमा धेरै समस्या आउने देखेको बताउनु भएको छ।
1: पहिले नेपाली कङ्ग्रेसभित्रै एकता हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, अनि सबै शक्तिहरू, परम्परागत शक्तिहरू र सबै शक्तिहरूसित एकता गरेर हामी अगाडि बढ्न सक्नुपर्ने आवश्यकता छ। र बीपी जुन बेला फर्किनु भएको थियो 33 सालमा, त्योभन्दा भयावह स्थिति नेपालको छ, अत्यन्त भयावह स्थिति छ। हामी रहन्छौँ, माटो यही रहन्छ, हामी रहन्छौँ, तर अवस्था नाजुक अवस्थाबाट गइरहेका छौँ।
0: बीपीले आफूलाई चौथो ग्रेडको क्यान्सर भएको थाहा पाएपछि डाक्टरलाई सोधेको प्रश्न उहाँले सम्झाउनु भएको छ।
1: म दिल्लीमा अल इन्डिया इन्स्टिच्युटमा एमडी गर्दै थिएँ, बिपी आउनुभयो, डायग्नोसिस भयो क्यान्सर, त्यो पनि ग्रेड 4 भइसकेका थियो। उहाँले डाक्टरलाई के सोध्नुभयो होला, डाक्टरलाई के सोध्नुभयो भने, डाक्टर म कति महिना कति वर्ष बाँच्छु मलाई बताइदिनुहोस्। कति मार्मिक होला त्यो बेला, ग्रेड 4 क्यान्सर छ र म कति बाँच्छु भन्ने डाक्टरको माने आँखाबाट माने लिटरली आँसु मैले देखेको छु। अनि डाक्टरले सोध्यो किन तपाईँले सोध्नुभएको यसरी भनेर भनेपछि, होइन मैले देशको लागि अझ केही गर्नु छ भनेर भन्नु, मर्दै हुनुहुन्छ थाहा छ तर देशको निम्ति मैले केही गर्नुपर्छ भन्ने, त्यो व्यक्ति हो बीपी।
0: कङ्ग्रेस सभापति गगन कुमार थापाले प्रतिपक्षी दलको भूमिका निर्वाह दृढताका साथ गर्ने दोहोऱ्याउनु भएको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित दौड, कला सृजना र जलवायु बहस कार्यक्रम समापनपछि सभापति थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिमा रहेको जानकारी दिनुभएको हो।
2: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने, कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको रकम पार्टीले मानवीय सहायताका लागि स्थापना गरेको कोषमा दिने बताउनु भयो। पार्टीले 10 लाख रुपियाँ थपेर दिने पनि उहाँले उल्लेख गर्नुभएको छ। सो रकम सरकारले विस्थापित बनाएका सुकुम्बासी नागरिकका बालबच्चाका लागि खर्च हुनेछ।
2: धावकै छ पुरा, जतिले जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र साक्के, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ताक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुनेछ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमण गर्दा $40 अर्ब खर्च भएको जानकारी दिनुभएको छ। सिनेटको एउटा समितिसम्म उपस्थित भएका मन्त्री हेक्सेथले रक्षा मन्त्रालयका लागि थप $87 अर्ब निकासा खोजिरहेको बताउनु भएको छ। इरान युद्धको रणनीतिबारे मन्त्री हेक्सेथलाई डेमोक्रेट सिनेटर प्याट्री मुरेले प्रश्न सोध्नु भएको छ।
3: Mr. Secretary, Iran has been firing at U.S. military bases in the region and its ships for the last week. How is it possible if their capabilities were, quote, functionally destroyed 3 months earlier, as she claimed, for them to be doing this now?
4: Well, Senator, Iran is at the weakest point militarily it has ever been in, maybe in 47 years, as they've gathered effectively a terror army. And that terror army was built to try to create conventional capabilities to defend against a pursuit of nuclear weapons, which meant thousands of ballistic missiles, many of which we have destroyed.
0: यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउँदै थियो।

0: लोक सेवाको तयारी गरिरहेका विद्यार्थीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। यही साउन 4 गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नु मागसहित उनीहरूले प्रदर्शन गरेका हुन्। यो बुदामा लोक सेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। डाक्टर केसीले आज विज्ञप्ति जारी गर्दै आफूले राखेका मागप्रति सरकारले व्यवस्था गरेकाले साउन 7 पर्सिदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। यसअघि डाक्टर केसीले आजसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिनुभएको थियो। आफूले राखेका माग सम्बोधन गर्न सरकारले तत्परता नदेखाएकाले सत्याग्रहमा बस्न बाध्य भएको डाक्टर केसीको भनाइ छ। नेकपासँग मिल्न शीर्ष नेताहरूको छलफलपछि बागमती प्रदेश सरकारका एमालेका 6 जना मन्त्रीले राजीनामा दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच वार्ता भएको भोलिपल्ट मन्त्रीहरूले काङ्ग्रेस नेतृत्वको सरकारलाई दिएको साथ छाडेका हुन्। एमालेबाट मन्त्री बनेका 6 जनाको राजीनामापछि काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानिया नेतृत्वको सरकार सङ्कटमा परेको छ। बानियाले अब 1 महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। राजीनामा पत्रमा वर्तमान राजनैतिक परिस्थितिका कारण पद छाड्नुपर्ने अवस्था आएको लेखिएको छ। निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुलुकका प्रमुख राजमार्ग सहित केही सडकमा यातायात बन्द भएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि अर्को सूचना नदिँदासम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। इलामनौ राजदुवालीमा मेची राजमार्ग हिलामय भएपछि यातायात अवरुद्ध भएको छ। सिन्धुपाल्चोको भटेकुसी 4-0 किलो र वडा नम्बर 2 कोदारीमा पहिरो झरेपछि अरणीको राजमार्ग बन्द भएको छ। बागलुङको जैमिनी 8 बेलबगरमा पनि पहिरोका कारण कालीगण्डकी करिडोर बन्द छ। 5 थरको मिक्लाजुङ 4 कोप्चेको राँके रवि भेडेटार सडक खण्ड पनि बन्द भएको प्रहरीले जनाएको छ। यता गोर्खाको धार्चे 7 लिदिङमा आरूघाट माछी खोला सडक बन्द भएको छ। ललितपुरको बागमती 3 पाङदुरमा सुख पहिरो झरेपछि कान्ति लोकपथ वृद्ध भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुर महानगर सहर रजौरामा बनाइँदै गरेको घरको पानी ट्याङ्कीभित्र 2 जना पुरुषको शव फेला परेको छ। रजौराको निर्माणाधीन भवनको पानी ट्याङ्कीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। सल्यानका कमलगिरी र घनश्याम गिरीको शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरूले घर निर्माणको काम गर्ने गरेको प्रहरीको भनाइ छ। काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाले देशको अवस्था नाजुक ढङ्गले अघि बढिरहेको बताउनु भएको छ।
1: बिपी स्मृति दिवसको कार्यक्रममा नेता कोइरालाले कङ्ग्रेसले मिलेर काम नगरेमा धेरै समस्या आउने देखेको बताउनु भएको छ।
2: पहिले नेपाली कङ्ग्रेसभित्रै एकता हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, अनि सबै शक्तिहरू, परम्परागत शक्तिहरू र सबै शक्तिहरूसित एकता गरेर हामी अगाडि बढ्न सक्नुपर्ने आवश्यकता छ। र बिपी जुन बेला फर्किनु भएको थियो 33 सालमा, त्योभन्दा भयावह स्थिति नेपालको छ, अत्यन्त भयावह स्थिति छ। हामी रहन्छौँ, माटो यही रहन्छ, हामी रहन्छौँ, तर अवस्था नाजुक अवस्थाबाट गइरहेका छौँ।
1: बिपीले आफूलाई 4th ग्रेडको क्यान्सर भएको थाहा पाएपछि डाक्टरलाई सोधेको प्रश्न उहाँले सम्झाउनु भएको छ।
2: म दिल्लीमा अल इन्डिया इन्स्टिच्युटमा एमडी गर्दै थिएँ, बिपी आउनुभयो, डायग्नोसिस भयो क्यान्सर, त्यो पनि ग्रेड 4 भइसकेको थियो। उहाँले डाक्टरलाई के सोध्नुभयो होला, डाक्टरलाई के सोध्नुभयो भने, डाक्टर म कति महिना कति वर्ष बाँच्छु मलाई बताइदिनुहोस्। कतिमा आर्मी खोला त्यो बेला, ग्रेड 4 क्यान्सर छ र म कति बाँच्छु भन्ने डाक्टरको माने आँखाबाट माने लिटरली आँसु मैले देखेको छु। अनि डाक्टरले सोध्यो किन तपाईँले सोध्नुभएको यसरी भनेर भनेपछि, होइन मैले देशको लागि अझ केही गर्नु छ भनेर भन्नु, मर्दै हुनुहुन्छ थाहा छ तर देशको निम्ति मैले केही गर्नुपर्छ भन्ने त्यो व्यक्ति हो बिपी।
0: बारम्बार बिजुली जाने समस्या बुझ्नका लागि नेपाल विद्युत प्राधिकरणले मुलुकभर विशेष अभियान चलाउने भएको छ। बारम्बारको विद्युत अवरोध र कमजोर वितरण प्रणालीप्रति उपभोक्ताको गुनासो बढ्न थालेपछि प्राधिकरणले विशेष अभियान चलाउन लागेको हो। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले मुलुकभर अभियान चलाउने लगायतका 26 बुधे सुधारात्मक निर्देशन जारी गर्नुभएको छ। यो अभियानमा प्राधिकरणले बढी समस्या हुने फिडर पहिचानदेखि मर्मत, चुहावट नियन्त्रण लगायतका काम गर्नेछ। हवस् त, खबर यति नै। नमस्कार।

हजुर सुनभयो पुरानो गीत, यही गीत यानि कि योगेश वैद्यको गीतबाट आजको कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद कार्यक्रम काठमाडौँको सौगात लिएर हजुरको सेवामा उपस्थित छु। आदरणीय श्रोताहरू, तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत छ। देश विदेशमा हुनुहुन्छ र नेपालको हर घन्टाको यहाँले खबर सुन्नुहुन्छ, यहाँका अपडेट्सहरू, इभेन्ट्सहरू र मनोरञ्जन फाँटकादेखि लिएर सुख दुःख कुराहरू हामीले पस्किने गर्छौँ, यहाँले सुनिरहनु भएको छ। र आजको बसाइमा पनि यानि कि आज बुधबारको बसाइमा पनि यस्तै यस्तै कुरा गर्छौँ, आजको दिनको कुरा गरिहालौँ। आदरणीय श्रोता, नेपालमा आजको दिनको कुरा गर्दाखेरि एकै दिनमा तोलामा 54 रुपियाँ बढ्यो। ओके, सुनको भाउ भनेर कम्तीमा कतिमा हुँदैछ कि मेल भनेर चाहिँ यहाँ भनेको छ। एक दिनमा 54 रुपियाँ भने त ठुलो कुरा होइन, घरिघरि 3-4 हजार बढेको त सुनेको थिएँ। जे होस्, 54 रुपियाँ मात्र नभएर 5400 रहेछ खबर। यस्तै त छ, आजको दिनको कुरा गरिहालौँ। आज 6 साउन महिनाको 6 गते विक्रम सम्वत 2083 बुधबार हो। आज असार शुक्ल पक्ष अष्टमीको दिन यानि कि जुलाई 22, 2026 हामी कार्यक्रम गर्दैछौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। आजको मौसमको कुरा गरौँ, इभेन्ट्सको कुरा गरौँ, समाचारका कुरा गरौँ र केही कुराकानी प्रत्यक्ष रूपमा कुनै रेकर्डेड सुन्न पाउनुहुन्छ। र हिजो निलेफा सुब्बा बहिनी डेपो स्कुल जानुभएको थियो। डेपो स्कुलको बारेमा चर्चा गर्दाखेरि धेरैले ध्यान दिनुभएको रहेछ। धनु बहिनीले डेपो स्कुलको कुरा अझै पनि राखिदिनुहोस् न, हामीलाई चित्तै बुझेन भन्दै हुनुहुन्थ्यो भने धरानको बस पार्क पनि एकदमै राम्रो र स्मार्ट बस पार्कले गर्दाखेरि चहल पहलमा एकदम व्यवस्थित भएको छ। विशेष गरी एकदमै बिजी हुने ठाउँ भानुचोकहरू एकदम ट्राफिक सुचारु रूपमा चल्ने, सबै बसहरू आफ्नो गन्तव्यमा आफ्नो ठाउँबाट निर्धारित ठाउँबाट चाहिँ चल्ने भनेर सुन्दाखेरि खुसी पनि लाग्यो। फोटो देखेको छु र निलफा सुब्बा बहिनीले यो रिपोर्ट तुरुन्तै ल्याउँछु भन्नुभएको छ। ओके, अरू के छन् आजको समाचारहरू राखिहालौँ। र भर्खरै त मैले युकेको कार्यक्रम बिहानी पखको कार्यक्रम नमस्ते युके सुन्नुभयो भने अब 4 घन्टा नेपालको लागि समय छुट्याइएको छ। 2 घन्टा काठमाडौँको सौगात म विनोद खड्का प्रस्तुत गर्ने गर्दछु भने 2 घन्टा मनोरञ्जन फाँटका साहित्यका कुराहरू लिएर तुलसी बस्नेत आउनुहुन्छ अबको 2 घन्टा पछि। अहिलेलाई विभिन्न समाचारतर्फ लगिहालौँ। अघि मैले एकै दिनमा तोलामा 5400 रुपियाँले बढ्यो, सुनको भाव आजका दिनमा हुँदैछ किनमेल भन्ने कुरा छोटकरी राखेको थिएँ। नेपाली बजारमा सुनको मूल्य एकै दिनमा प्रति तोला 5400 रुपियाँले बढेर बुधबार 2,91,000 रुपियाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रति तोला 110 रुपियाँले बढेर 4,480 रुपियाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स 4,128 डलरमा अहिले कारोबार भइरहेको पहिलो समाचार राखेँ। अरू खबरहरू के छन् त सुनिहालौँ। विदेशतर्फ जाउँ। राहुल गान्धीद्वारा 5 बुँदे माग सार्वजनिक गरिएको छ। विरोध प्रदर्शन चर्किएपछि दिल्लीसहित विभिन्न राज्यमा सुरक्षा कडा गरिएको छ। 2 घन्टा अगाडिको समाचार हो यो। सेतो पार्टी लेक्सेसलाई भारतीय विपक्षी नेता राहुल गान्धीले हिरासतमा रहँदै 5 बुँदे माग सार्वजनिक गरेका छन्, जसमा 2 मन्त्रीको राजीनामा र प्रधानमन्त्री मोदीले माफी माग्नुपर्ने उल्लेख गरेका छन्। दिल्ली र विभिन्न राज्यमा सुरक्षा अहिले कडा पारिएको समाचार यो हरेक इन्डियन टेलिभिजन रेडियोले कभर गरेको छ भने अन्तर्राष्ट्रिय जगतमा पनि केही हलचलले ल्याएको छ। फेरि नेपालमा आऊ। प्याप्सन लगायत निजी विद्यालय संस्थाहरूको पहल पछि 3% समता शिक्षा शुल्क फिर्ता भएको रातोपाटी लेख्दछ। प्याप्सन लगायत निजी विद्यालय संस्थाहरूको निरन्तर पहलपछि सरकारले 3% समता शिक्षा शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा भएको छलफलमा छात्रवृत्ति व्यवस्था, शिक्षा ऐन लगायत विषयमा सकारात्मक सहमति भएको भन्ने खबर छ। श्रोताहरू, आज बिपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। उनको प्रजातान्त्रिक समाजवाद, भूमि सुधार र साहित्यिक योगदानको स्मरण विभिन्न ठाउँमा गरिँदैछ, देश अनि विदेशमा पनि। भने बालनको सक्रियताले बढ्यो, लगानीकर्ताको 2 खर्ब सम्पत्ति भन्ने समाचार सेतोपाटीबाट लिए मैले। प्रधानमन्त्री बालनको लगानीकर्तासँगको सक्रिय संवादपछि शेयर बजार फर्किएको छ। 3 कारोबार
दिनमै लगानीकर्ताको सम्पत्ति 2.14 अर्ब रुपियाँले बढेको छ। नेप्से 128 अङ्कले बढेको छ भने केही कम्पनीको सेयर मूल्य 27% बढेको छ। नाफा बुकिङ सुरु भएपछि बजारको वृद्धि केही सुस्तिएको छ भन्ने समाचार श्रोताहरू। माइतीघर तपाईँ त्यो बाटो हिँड्नुहुन्छ भने पानी पर्दाखेरि डुबान सधैँ भइरहन्छ। माइतीघर किन डुबानमा पर्यो, कारणसहित प्रतिवेदन बुझाउन महानगरको निर्देशन छ। मैले यो समाचार सेतो पार्टीबाट लिएँ। काठमाडौँको माइतीघर मध्यम वर्षमै डुबानमा पर्ने गरेको छ, जसले सवारी र पैदल यात्रुलाई शास्ति दिएको छ। काठमाडौँ महानगर कि कार्यवाहक मेयर सुनिता डङ्गोलको सुनिता डङ्गोलले अनुगमन गरी प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छिन् र प्रारम्भिक कारण ढलको साइज असमानता र निर्माण अवरोध देखिएको भन्ने समाचार छ। घोडा घोडा होइन कि यहाँ त कम्मर कम्मर पानी आउने स्थिति पो छ त भने अब एउटा विदेशको समाचार राखौँ, त्यसपछि हाम्रो नियमित कार्यक्रमतर्फ लागौँ। अफगानिस्तानमा भीषण बाढी, 23 जनाको मृत्यु, 100 जना बेपत्ता भन्ने खबर बारखरी .com लेख्छ। अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीले कम्तीमा 23 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढी बेपत्ता र 80 जना घाइते भएका छन्। उद्धार टोलीले भग्नावशेषमा पुरिएको को खोजी गरिरहेका छन्। अधिकारीले थप वर्षा र बाढीको जोखिम रहेको चेतावनी पनि दिएका छन्। यो त भयो देश विदेशको समाचार। अब मौसम सम्बन्धी अलिकति कुराकानी गरिहालौँ। देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशका हिमाली भूभागमा केही स्थानमा मेघगर्जन छट्याङसहित मध्यम वर्षाको सम्भावना र हिमपातको पनि सम्भावना छ र कुनै ठाउँमा विशेष गरी तराईका भूभागमा थोरै स्थानमा पनि मेघगर्जन छट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापिएको रेखा सरदर स्थानमा रहेको जानकारी मेट अफिस दिन्छ भने काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस तापक्रम, पार्टली सनी, आंशिक रूपमा घमाइलो भनौँ यसलाई। दक्षिण पश्चिमी हावा छ, 11 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ। पोखरामा 31 डिग्री सेल्सियस। अधिकांश दिन आज बादल छ। अधिकतम तापक्रम आज 33 र न्यूनतम 26, सर्द रूपमा 31 भनेर भन्दा ठिक होला होइन त। त्यसपछि धरानतर्फ जाउँ। धरानमा 44 डिग्री सेल्सियस तापक्रम छ, अधिकतम 46 न्यूनतम 31, हिजोभन्दा अलिक बढेछ, सर्द रूपमा 44 डिग्री सेल्सियस। भोलि पनि झन्डै आजको जस्तो मौसम छ। भोलि अधिकतम 45 न्यूनतम 31 हुने सम्भावना देखाएको छ। श्रोताहरू विभिन्न समाचार राखेँ र मौसम सम्बन्धी अपडेट भने अब केही कुराकानी गरौँ यसलाई र त्योभन्दा अगाडि एउटा मिठो गीत सुनाऊ। गीत विभिन्न छन् श्रोताहरू। हिमाल श्रेष्ठले गीतारको बारेमा गीत गाउनुभएको रहेछ, सुनिहालौँ न त। ओके

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर पानी सरी रगत बग्यो कता कता राष्ट्रभक्तिको गीत हो यो भन्दै अब हामी कुराकानीतर्फ जाउँ। हाम्रा मित्र आइसक्नु भएको छ। आज प्रस्तर कलाको बारेमा कुराकानी गर्नुहुन्छ। शिल्पकार एकजना हुनुहुँदैछ, वृद्ध वयवृद्ध र रिटायर भइसक्नुभएका कृष्ण श्री कृष्ण जोशीको बारेमा कुराकानी गर्नुहुन्छ। किनभने यो ट्रेड अब उहाँले आफ्नो भनौँ न अब कारिगरीको काम छोडेपछि गर्ने कोही छैनन् रे भनेर धनकुटाबाट रिपोर्ट गर्नुहुन्छ हाम्रो मित्र गोपाल बरालीजी। तर त्योभन्दा अगाडि आजको नेपालको इतिहासमा विगतको घटनाक्रमहरू के भए एउटा दुईवटा राखौँ। विश्वको इतिहासमा 22 जुलाईको दिन के कसो भयो यो जानकारी राख्न चाहन्छु, त्यसतर्फ लगिहालौँ। आजको दिन नेपालको इतिहासमा 22 जुलाईमा के भयो त बिबी खोरालाको स्मृति दिवस सत्तारू आज। आजको दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गर्ने दिनका रूपमा मनाइन्छ। उहाँको निधन विक्रम सम्बत 2039 साल साउन 6 गते यानि कि सन् 2082 जुलाई 22 को आसपासको समयमा भएको भनिन्छ। नेपालको कङ्ग्रेस नेपाली कङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रजातन्त्र स्थापना र साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो श्रोताहरू। त्यसकारणले स्मृति दिवस देशभरि नै मनाइँदैछ। काठमाडौँमा पनि विभिन्न कार्यक्रम भए र अन्य ठाउँमा पनि भइरहेका छन् श्रोताहरू। अन्यमा अब विदेशतर्फ जाउँ श्रोताहरू। आजकै दिन सन् 1456 लान चाहन्छु बेलग्रेडको युद्धमा हङ्गेरीको विजय भएको दिन हो श्रोताहरू। आजको दिन हङ्गेरीका सेनापति जोन हुनियादीको नेतृत्वमा रहेको सेनाले बेलग्रेडको युद्धमा ओटोमन एम्पायरको विशाल सेनालाई पराजित गरेको थियो। यो विजयले मध्य युरोपमा ओटोमन विस्तारलाई केही समय रोक्न महत्त्वपूर्ण भूमिका खेलेको रहेछ। आजको दिन सन् 1894 कुरा गर्छु म। अघि मैले 1456 कुरा गरेँ भने माफ गर्नुहोस् 1456 कुरा गरेँ भने 1894 लान्छु यहाँलाई। पहिलो आधुनिक ओलम्पिकको पुनरुत्थानतर्फ कदम भन्ने समाचार यस्तो छ। अथवा दि इभेन्ट अन्तर्राष्ट्रिय ओलम्पिक आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले स्थापना गरेको इन्टरनेसनल ओलम्पिक कमिटीको प्रारम्भिक गतिविधिहरू यही अवधिमा अघि बढेका थिए, जसले आधुनिक ओलम्पिक खेलकुदको विकासमा आधार तयार गरेको रहेछ। ओके, आजको दिन विगतका घटनाक्रमको मैले कुरा राखेँ भने अब हाम्रा मित्रले के भन्नुहुन्छ। तपाईँलाई नमस्कारको साथमा स्वागत छ गोपाल बरालीजी। नमस्ते। ओके ल, कार्यक्रममा स्वागत छ तपाईँलाई। धनकुटातिरको पहिला हाल खबर सुनाउनुहोस् के कस्तो छ। मौसम त कुरा गर्नै पर्यो, त्यहीँबाट सुरु गर्नुहोस्।
1: आज मौसम धनकुटामा अब हिजो चाहिँ बेसरी नै पानी पर्यो। अब बेसरी भन्दा पनि अब त्यसो खोला नाला बढेर त्यसो क्षति हुने गरी त भएन, तैपनि पानी चाहिँ अब पर्यो। अहिले पानी परेको कारणले गर्दा खेती पल्ल सुरु हुन लागेको भइरहेको छ।

0: छातीको धुमिन हुँदाखेरि अलिक चिसो हुनुपर्ने, तर एकदम गर्मी महसुस भएको छ धनकुटामा, त्यस्तो के अरे यो सायद हुनसक्छ जलवायु परिवर्तनकै कारणले गर्दा। यस्तै छ यहाँको मौसम चाहिँ, अब पानी अहिले परेको, सामान्य त पानी हिजो अस्ति राम्रैसँग पानी पऱ्यो, हिजो लगभग 11-12 बजेको आसपाससम्म पानी परेको, त झिमझिम पानी पऱ्यो, यसले चाहिँ रोपाइँ गर्नको लागि र विशेष गरी मुख्य रूपमा हामी गाउँघरमा पहिला चाहिँ यसलाई कोदे पानी भन्थ्यौँ, कोदे पानी चाहिँ हिजो अस्ति परेको कारणले गर्दा केही सहज भएको छ, तर रोपाइँलाई नै ठ्याक्कै त्यसरी नै ठुलो हुने गरी अथवा बर्खाको बाटो नै क्षति हुने गरी चाहिँ यहाँ धनकुटामा पानी परेको छैन। दुई दिन स्थानीय सरकारले, स्थानीय प्रशासनले धनकुटामा राति साँझ 5 बजीदेखि फेरि 7 बजीदेखि भोलिपल्ट बिहानसम्म 2 दिन यातायात पनि अवरुद्ध, के अरे यातायात सञ्चालन गर्नको लागि कोशी पहाडी राजमार्ग, तमर करिडोर लगायतका, अनि त्यसपछि भेटार रवि राख सडकमा यातायात बन्द गर्यो, राति सम्भावित जोखिम नहोस् भनेर पानी आउँछ, मौसमविदहरूको कुरा अनुसार ठुलो पानी हुन्छ, खोला नाला बढ्छ भन्ने भएपछि चाहिँ त्यसो गरिएको थियो, तर त्यो भएन। यसलाई चाहिँ राम्रै मान्नुपर्छ, किनभने कुनै पनि अहिलेसम्म क्षति भएको छैन दाइ, धनकुटाको मौसम यस्तै छ अहिले।
1: ओके, मौसमको कुरा भन्दै गर्दा तपाईँले के भन्नुभयो, कोदे बर्खा भन्नुभयो, के भन्नुभयो अघि?
0: हामी चाहिँ कोदे पानी भन्छौँ यति बेला, कोदो रोप्दाखेरि कृषि पानी पर्छ, पानी पर्दाखेरि कोदो सर्नको लागि चाहिँ यो यस्तो खालको पानी चाहिँ उत्तम मानिन्छ कि ठुलो भन्दा पनि, त्यही भएर यसलाई कोदे पानी भन्छन् यसलाई।
1: ओके, ल त यो पनि मलाई जानकारी भयो, थ्याङ्क यू सो मच। अब तपाईँले आज एकजना व्यक्तिको र चाहिँ त्यो ट्रेड त्यो शिल्पको कुरा गर्छु भन्दै हुनुहुन्थ्यो, प्रस्तर कलाको बारेमा के छ त? शिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर अथवा ढुङ्गाका मूर्ति बनाउनेहरू त्यो कामै बन्द भयो भनेर भन्दै हुनुहुन्छ, के हो यो, विस्तारमा भन्नुहोस् त प्लिज।
0: उहाँले चाहिँ धनकुटाको बजार नजिकै बजार किरानमा जहाँ चाहिँ लहरी चौतारो पनि भन्छन्, लहरी चौतारोमा पहिला ठुला ठुल्ठुला ढुङ्गाहरू थिए पाखामा, त्यहाँ चाहिँ उहाँ रातै दिन उहाँको घर नजिकै पर्छ, उहाँले ठुलो ढुङ्गा देखेपछि चाहिँ उहाँले त्यो ढुङ्गाले खोपेर 2 मूर्तिहरू बनाउनु भयो, त्यहाँ विभिन्न किसिमको मूर्तिहरू बनाउनु भयो। त्यो चाहिँ यस्तो अवस्था, यति झाडी थियो होइन, अनि त्यो झाडी हुँदाहुँदा पनि उहाँले बनाएर एकदम राम्रो बनाइसके पछाडि कम्तीमा पनि त्यसमा चाहिँ एकदम तीर्थस्थल जस्तै बनाउनु भएको थियो, तर यो पछिल्लो समयमा चाहिँ जस्तो अब उहाँले बनाएको कुदेको त्यो ढुङ्गामा कुदेको गणेश महाकालीको मूर्ति, सँगसँगै त्यहाँ पार्क पनि थियो, सानो मन्दिर पनि बनाइएको थियो, त्यो चाहिँ अहिले प्रयोगविहीन बन्यो। त्यसको कारण के भन्यो भने श्रीकृष्ण जोशीले अहिले काम गर्न सक्नु छोड्नुभयो होइन, त्यस कारणले गर्दा त्यहाँ चाहिँ त्यो पत्थर, त्यहाँ जुन लहरी चौतारो भनिन्छ, लहरी चौतारोमा बनाइएको त्यो त्यहाँ रहेको मूर्ति, उहाँले बनाएको जुन कुदे पत्थरमा कुदेर बनाउनु भएको मूर्तिहरू पनि प्रयोगविहीन, झाडीले छोपेको छ होइन। सँगसँगै अहिले पछिल्लो समयमा धनकुटा लगायतकै क्षेत्रमै धनकुटामा भन्नुपर्छ त ढुङ्गामा खोपेर मूर्ति बनाउनेहरू जुन शिल्प, त्यो चाहिँ एकदमै कलाकार राम्रो प्रति जस्तो भनौँ न एकदम मेहनत गर्नुपर्ने काम शिल्पकार होइन, ती चाहिँ शिल्पकारहरू चाहिँ अहिले पछिल्लो समयमा हराउँदै गएका छन्, लोप हुँदै गएका छन् भन्नुहुन्थ्यो, उहाँहरूको पेसा लोप हुँदै गएको छ, भएकाले पनि अब त्यति नै गर्नुपर्छ भनेर त्यति साह्रो चासो देखाएको पाइँदैन। श्रीकृष्ण जोशी जुन अहिले लगभग 76 वर्ष पुग्नुभयो, 76 वर्षको उमेरमा उहाँले काम गर्न छोडिसके पछाडि अहिले पछिल्लो समयमा त्यति पुस्ताहरू उत्पादन हुनुभएको छैन, उत्पादन पछिल्लो पुस्ताहरू त्यति चासो देखेका छैनन्। पछिल्लो अहिले केही समयमा धनकुटाको पाखेबासी नगरपालिका वडा नम्बर 7 शङ्कर बराइलीले ढुङ्गामा नै मूर्ति खोपेर बनाउनलाई एकदमै कोसिस गरिरहनु भएको छ, उहाँले पनि सिप चाहिँ गरिराख्नु भएको छ, उहाँले धरानमा चर्चित फुटबलर महिला फुटबलर साम्बाको एउटा ठुलो मूर्ति बनाउनु भयो होइन, त्योभन्दा बाँकी अहिले चाहिँ त्यो ती दुईजना बाइक अरू चाहिँ मूर्तिकला बनाउने मान्छेहरू देखिँदैन, जसको कारणले गर्दा पनि यो ढुङ्गाको ढुङ्गा खोपेर बनाउने जस्तो त्यसलाई चाहिँ पोस्टर कथा कला भनिन्छ, प्रस्तर कला होइन, त्यो चाहिँ ढुङ्गामा खोप्ने काम, त्यो चाहिँ अहिले बन्द हुन थालेको छ र धनकुटामा यति राम्रो सम्भावना भएका मान्छेहरूलाई पनि अब स्थानीय सरकार, अब यहाँ कसैले पनि स्वयं अब कलासँग माया गर्ने व्यक्तित्वहरूले पनि उहाँहरू जस्तो कलाको खोजी गर्न सकिएन, नसक्दाखेरिको कारणले पनि उहाँहरू ओझेलमा पर्नुभयो, उहाँहरू ओझेलमा पर्दै गर्दा उहाँको कला पनि ओझेलमा पर्यो र मान्छेहरूलाई जसरी आकर्षण गराउन सकिन्थ्यो त्यो पनि गराउन सकिएन भन्ने मलाई पनि लाग्छ। यहाँ यताको त चर्चा पनि हुने गर्छ तर स्थानीय तहले त्यसलाई चाहिँ संरक्षण गर्ने काममा चाहिँ लागेको देखिँदैन। धन्यवाद।
1: ओके युवा वर्गहरूमा त्यतिकै

0: छैन, क्यारे वैदेशिक रोजगारीमा जाने हतार छ, होइन, र अब बिडो थाम्ने कोही पनि नभएपछि त्यो अब एउटा कला मर्यो भन्दा पनि हुन्छ भनेर दुःखदायी कुरा गर्नुभयो। र त्यहाँको अब एक व्यक्तिको प्रयास जस्तो लाग्यो, तर त्यो ट्रेड अथवा त्यो शिल्पलाई अगाडि बढाउनको लागि स्थानीय तह, स्थानीय सरकार, वडा अथवा चाहिँ भनौँ न अब पालिकाहरूले केही काम गरेको नगरेको, केही कोसिस गरेको नगरेको केही इन्फर्मेसन छ?
1: जस्तो दाइले भन्दै नै थियो, जस्तो स्थानीय तहले, जस्तो उहाँ धनकुटा नगरपालिका वडा नम्बर 4 हुनुहुन्छ, उहाँ जतिको व्यक्तिलाई एउटा त्यहीँको स्थान धनकुटा नगरपालिका वडा नम्बर 4 अथवा स्थानीय प्रदेश सरकारले पनि उहाँलाई चाहिँ सम्मान गर्नु, सामान्य सम्मान त अब अलिअलि नै भइहाल्छ, तर जब उहाँहरू जब अलिक पाएको बन्दै गइसके पछाडि उहाँहरूलाई चाहिँ उहाँको कलालाई र जसरी अगाडि बढाउनु पर्ने थियो त्यो खालको चाहिँ गर्न नसके कारणले गर्दाखेरि पनि अहिले स्टार चिजहरू हराउँदै गएका छन्। जस्तो श्रीकृष्ण जोशीकोलाई भन्नै पर्दाखेरि उहाँले त धेरै ठुल्ठुला शहीदहरूको, जस्तो धनकुटामा भीमनारायण श्रेष्ठको शालिक पनि उहाँले नै बनाउनु भएको हो, जस्तो प्रजातन्त्र आन्दोलनका सेनानी दगल सिंह लिम्बूको शालिक पनि उहाँले नै बनाउनु भएको थियो। यति मात्रै होइन कि उहाँले चाहिँ काठमाडौँमा गएर पनि उहाँले राम्रा राम्रा मूर्तिहरू बनाउनु भयो, जस्तो त्रिभुवन विश्वविद्यालयमा त्यहाँ चाहिँ लक्ष्मीप्रसाद देवकोटाको शालिक छ, त्यो लक्ष्मीप्रसाद देवकोटाको शालिक पनि उहाँले नै बनाउनु भएको हो। जस्तो छिन्ताङ हत्याकाण्डमा मारिएको 16 मध्ये 10 शालिक चाहिँ उहाँले बनाउनु भयो। यति यही किसिमको कला भएको व्यक्ति अहिले अब अहिले आफ्नो कलालाई जोगाइदेऊ भनेर के अरे भन्नुपर्ने अवस्था यो भनेको चाहिँ एकदमै दुःखदायी कुरा हो, किनभने हाम्रो सरकार, हाम्रो समाज र हाम्रो संस्कारले चाहिँ बाँचुन्जेलसम्म वास्ता नगर्ने, मरिसके पछाडि मात्रै उहाँको मरिसकेका व्यक्तिको गुणगान गाउने, शालिक राख्ने, उहाँको नाममा विभिन्न के पुरस्कारहरू लगायतका कोषहरू स्थापना गर्नु, हो त्यो गर्दा चाहिँ बाँच्ने मान्छेहरूलाई चाहिँ त्यति त्यस्ता कामहरूमा लाग्नलाई प्रेरणा हुँदैन कि भन्ने चाहिँ लाग्छ। अब दुःखकै कुरा हो, यस्ता अहिले यति चर्चित व्यक्ति त्यो कला भएका व्यक्तिहरूको लागि चाहिँ राज्यले, स्थानीय सरकारले केही गरेन, गरेको छैन दाबीको साथ भन्नुपर्छ, केही गरेन। सामान्य कहिलेकाहीँ 1-2 कहिले झुकेर आएका झुकल खाँदा उडाइदिनु मात्रै उहाँहरूको सम्मान होइन, उहाँहरूलाई चाहिँ कम्तीमा प्रचार प्रसार गरेर अथवा केही गर्न सक्नु पर्थ्यो, त्यो चाहिँ गरेको पाइँदैन दाइ।
0: उहाँको बारेमा अझै केही इन्फर्मेसन छ? अब अरूले त गरेनन्, उहाँको बारेमा भनौँ, उहाँले कहाँ सिक्नुभयो यो कला, आफैले सिके हो कि, केही इन्फर्मेसन छ?
1: उहाँ चाहिँ पहिला सरकारी जागिरी पनि हुनुहुन्थ्यो, होइन, सरकारी जागिरी हुँदाहुँदै पनि उहाँले पछाडि पछि काम गर्न थाल्नुभयो। उहाँले त्यो चाहिँ मोटी सरकारी जागिरीको क्रममा विभिन्न ठाउँमा उहाँसँग मैले केही समय अगाडि कुरा गरेको थिएँ, म सरकारी काममा जाँदाखेरि जहाँ ढुङ्गा देख्थेँ मलाई पनि बनाउन कुद्न मन लाग्थ्यो, त्यस पछाडि मान्छेहरूले हेरेको देखेँ, काम गर्दै गरेको देखेँ, सामान्यत मैले कसरी बनाउँछ भनेर हेरेँ। उहाँ काठमाडौँ लगायत ठाउँहरूमा भक्तपुरमा पनि जाइरहेको हुनुहुन्थ्यो, धेरै ठाउँमा पुग्नु भएको थियो, उहाँहरू कसरी बनाउनु रहेछ भनेर त्यो मूर्तिकारहरूसँग बसेर हेरेर हेरेको उहाँहरूको हेरेकै भरमा पनि मैले बनाउने मलाई आँट आयो, गरेँ मैले चाहिँ गरेको छु, गरेको हो भनेर उहाँले भन्नुहुन्थ्यो।
0: मतलब अब उहाँले काम गर्न त छाड्नुभयो, तर यसो आफ्नो अनुभवहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ होला, होइन त? त्यसले गर्दाखेरि उहाँको बारेमा इन्फर्मेसन भयो, उहाँसँग बसेर एउटा मजाले उहाँले कहाँ सिक्नुभयो, कुन कुन मूर्ति कुन परिप्रेक्ष्यमा अथवा चाहिँ के भएर बनाउनु भयो, कसरी इन्सपायर हुनुभयो, यी कुराहरू सोध्नुहोस् न, ताकि अरूलाई पनि जानकारी होस्।
1: आज बिहान मात्रै मैले कुरा गरेको छु तपाईँसँग, मैले एउटा बिएसबिएसकै लागि एउटा सानो इन्टरभ्यू गर्नु छ दाइ भनेको, म एक दुई दिन कसैले अस्वस्थ छु, म तपाईँलाई बोलाउँछु नि त है भनेर उहाँले भन्नुभएको छ। अवश्य पनि हामी हाम्रा श्रोताहरूलाई श्रीकृष्ण जोशी जस्ता धुरन्धार मूर्तिकार जसले चाहिँ लामो समयदेखि गर्नुभयो, जस्तो धनकुटाको लहरी चौतारो भनेको एकदमै पहिला चाहिँ भोजपुर 13 सङ्घ सभा लगायतका व्यक्तिहरू त्यो ठाउँ हिँड्ने बाटो हिँड्दाखेरि भरियाहरूले भारी बिछाउने ठाउँ पनि हो, त्यहाँ चाहिँ अहिले भारतीय दूतावासको सहयोगमा विशाल ठुलो खानेपानीको ठुलो परियोजना सञ्चालन गरिएको छ, त्यसैको फिदममा छ त्यो उहाँले बनाएको मूर्तिहरू। तर सँगसँगै अब बिस्तारै त्यो बाटो त्यो जुन ठाउँबाट मान्छेहरू पनि हिँड्न छोडे, त्यसपछि सँगसँगै अब सरकारले त्यहाँ खानेपानीको बनाइदियो, ट्याङ्की बनाइदियो, त्यो कारणले गर्दा पनि त्यो उहाँले बनाएका मूर्तिहरू उजेलमा परेका छन्। यदि त्यसलाई स्थानीय सरकारले पर्यटक सानो भए पनि ठुलो गर्न नसके पनि सामान्यत यहाँ धनकुटा आउने मान्छेलाई त्यहाँ श्रीकृष्ण जोशीले बनाएका मूर्तिहरू छन् है भन्ने खालको पर्यटकहरूलाई त्यहाँसम्म लगिदिन सके पनि, अरू केही गर्न नसके पनि कम्तीमा पर्यटकलाई त्यहाँ लगिदिन सकेदेखि स्थानीय सरकारका लागि पनि राम्रो हुन्थ्यो र श्री कृष्ण जोशीलाई पनि कम्तीमा पनि प्रसार प्रसार हुन्थ्यो भन्ने चाहिँ लाग्छ, तर यो कुरामा चाहिँ स्थानीय सरकारले ध्यान दिएको छैन। उहाँसँगको केही कुराकानी चाहिँ म केही समय पछाडि, अब आज होइन केही समय पछाडि विस्तृत रूपमा बिएफपिएसमा पठाउनेछु र हाम्रो श्रोताहरू सुन्न पाउनुहुनेछ।
0: ओके ल, थ्याङ्क यू सो मच, किनभने उहाँको अनुभव सुन्न मन लाग्यो होइन। पहिलो चाहिँ कुन मूर्ति उहाँले कोसिस गर्नुभएको रहेछ, अब यस्ता व्यक्तिहरूले आफैले सिकेर गरायो भने कति बिगार्दै बिगार्दै बिगार्दै अनि आफ्नो शिल्पलाई चाहिँ निखार्दै निखार्दै राम्रो बनाउने त हो नि होइन र। गर्दाखेरि उहाँको अनुभव सुन्न मन लाग्यो, ताकि हामी सबैले चाहिँ इन्फर्मेसन र चाहिँ इन्सपिरेसन चाहिँ पाऊँ, प्रेरणा पाऊँ है त। यहाँलाई धेरै धन्यवाद भन्दै बिदा लिउँ त। हस्, राम्रो राम्रो स्टोरी खोज्दै गर्नुहोला भन्दै म तपाईँसँग बिदा हुन्छु कि तर्फ जाउँ। ओके, अब मैले उहाँबाट बिदा लिइसकेको छु। उहाँ हुनुहुन्छ गोपाल बरालीजी, धनकुटाका संवाददाता, धनकुटाको हरेक सुख दुःखदेखि लिएर अनुभव र त्यहाँका भनौँ न अब नागरिकहरूको कुरा गर्नुहुन्छ। कहिले उहाँको खेतीको कुरा हुन्छ, कहिले वन जङ्गलको, कहिले क्लाइमेट चेन्जको, कहिले हाम्रो कला संस्कृति सभ्यताको कुरा गर्नुहुन्छ, कहिले वन जङ्गल र प्राकृतिक मनमोहक दृश्यहरूका कुरा गर्नुहुन्छ होइन। अब जहिले पनि यो गुराँस फुल्ने बेलामा उहाँ त्यही ठाउँमा पुग्नुहुन्छ। धन्यवाद भन्न चाहन्छु उहाँलाई सबैको तर्फबाट। अब एउटा गीततर्फ जाउँ, तर त्योभन्दा अगाडि तपाईँलाई आजको दिनको घटनाक्रममा एकजना व्यक्तिको नाम त लिनै पर्यो जस्तो लाग्छ मलाई, किनभने उहाँ एकदमै चर्चित हुनुहुन्थ्यो तर कुख्यात होइन, अलिक नेगेटिभ रोलमा भन्नुपर्छ। आजको इतिहासमा जुलाई 22 आफैले बनाएको जेलबाट भागेका थिए पाब्लो एस्कोबार, उहाँको बारेमा सुन्नु भएको छ भने सुन्नुहोस् है। जुलाई 22, 1992 विश्वका कुख्यात लागु औषध तस्कर पाब्लो एस्कोबार आफैले बनाएको जेल वा ला क्याथेड्रलबाट भागेका थिए भन्ने मैले कता कता भेटेँ। आजको घटनाक्रम विश्वमा घटेका घटनाक्रमको कुरा गर्दाखेरि अमेरिकामा सुपुर्दगी हुन नचाहेका एस्कोबारले 1991 कोलम्बियाली सरकारसँग सम्झौता गरेका थिए। त्यसअनुसार उनले 5 जेलमा बस्ने शर्त पनि स्वीकार गरेका रहेछन्, तर आफैले जेलको डिजाइन गर्ने अधिकार पनि पाएका रहेछन्। पहाडको टुप्पोमा बनेको उक्त जेलमा नाइट क्लब, सौना, फुटबल मैदान, झरना लगायतका विलासी सुविधा प्रशस्त थिए। उनले आफ्नै विश्वास पात्रलाई सुरक्षा गार्ड पनि नियुक्त गरेका थिए र जेल भित्रबाट नै लागु औषधको कारोबार पनि सञ्चालन गर्ने गर्थे। पाब्लो एस्कोबार यस्ता व्यक्ति थिए। पछि के भयो त, पछि जेलभित्रै दुई सहयोगीको हत्या गरेपछि सरकारले उनलाई, यानि कि कोलम्बिया सरकारले उनलाई सैनिक जेलमा सार्ने निर्णय गर्यो। तर जुलाई 22, 1992 सैनिक कारवाहीका क्रममा एस्कोबार जेलबाट फरार भए। करिब 1 प्रहरीबाट लुकेर बसेपछि डिसेम्बर 2, 1993 मेडेलिनमा उनी प्रहरीको भिडन्तमा मारिए। आज त्यो जेल जसलाई ला क्याथेड्रल भनिन्छ, पर्यटक स्थल बनेको छ, बेनिक्टाइन चर्चको रूपमा पनि प्रयोग भइरहेको छ भन्ने जानकारी यहाँलाई राखौँ। त बर्लिनमा उनी 1993 डिसेम्बर 2 मारे, त्यसमा अमेरिकाको ठुलो हात छ। ओके, यति आजको दिन तपाईँलाई विगतका घटनाक्रममा पाब्लो एस्कोबारको कुरा सुनायो भने सुजन राज वैद्यको आवाजको गीत सुनौ।

0: हजुर, सर्जन राज वैद्यको आवाज थियो। स्पेलिङले गर्दाखेरि कता कता नाम पनि झुकिने, स्मृति भन्यो भने विभिन्न प्रकारले लेख्छन् होइन, त्यसले गर्दाखेरि सर्जनको अर्कै स्पेलिङ रहेछ यहाँ। खैर, उहाँको यो रमाइलो गीतबाट अगाडि बढौँ, आजको यो कुराकानीतर्फ लागौँ। निजामती कर्मचारीले अनिवार्य अवकाशमा पठाउने गरी सङ्घीय निजामती सेवा विधेयकको सम्झौता अगाडि बढ्यो, यो बारेमा कुराकानी गर्दै हुनुहुन्छ। पूर्व गृह सचिव एवं लोकसभा आयोगका पूर्व अध्यक्ष हुनुहुन्छ उमेश म्यानर्जीसँग धनजनसीले कुराकानी गर्नुभएको छ, सुनिहालौँ।
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजन गुरुङको तर्फबाट आज कार्यक्रम कुराकानी गर्दैछौ। निजामती कर्मचारीसँग जोडिएको विषयमा हामी कुराकानी गर्दैछौ। पूर्व गृह सचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष पनि हुनुहुन्छ उहाँ, र लामो समय कर्मचारी क्षेत्रमा काम गरेको अनुभव सँगसँगै उहाँले लोकसेवा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव पनि रहेको छ। र आज भने हामीले नयाँ बनेको अहिलेको भालेन्द्र नेतृत्वको सरकार, रासोपाको जुन एकलौटी सरकार रहेको छ, सरकारले कर्मचारीलाई कटौती गर्ने कुरा गरेको छ। धन्दन नै 13,000 जति कर्मचारी सहसचिवदेखि सचिवसम्मको विशिष्ट श्रेणीका कर्मचारीहरूलाई हटाउने अवकाश दिने कुराहरू बाहिर आएको छ, र यो विषयमा आज हामी कुराकानी गर्दैछौँ। यसले कस्तो असर पर्न सक्छ र निखारिएका अनुभवी कर्मचारीलाई यसरी हटाउँदाखेरि राज्यको संयन्त्रमा यसले पर्न सक्ने असरहरू के हुन सक्छन्, यही प्रसङ्गमा कुराकानी गर्दैछौँ। छोटकरीमा धेरै बेर नपर्खौँ, उमेश सर कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद,
1: समय दिनुभएकोमा धेरै धन्यवाद छ। अब मैले अलिकति पृष्ठभूमिमा चुहाएँ, सरले पनि समाचार हेरिसक्नु भएको छ, धेरै कुराहरू पनि बाहिर बहसमा पनि आएका पनि छन् होइन, अलिकति असमञ्जस्य परिस्थिति जस्तो पनि देखिन्छ बाहिर सामान्य देखे तापनि कर्मचारी क्षेत्रमा। सरको अनुभवमा के देखिन्छ सर, यो जुन सरकारले 13,000 अलिकति माथिल्लो तहको कर्मचारीलाई हटाउने जुन योजना सहितको कुरा बाहिर चुहियो, अब लोकसेवा आयोगले लिने तयारीका कक्षाहरूका सन्दर्भमा अथवा लोकसेवाले आँखाले हेर्दाखेरि अब अनुभवको कुरा गर्नु पर्दाखेरि कस्तो असर पर्न सक्छ सर राज्यलाई चाहिँ, यो चाहिँ खास चाहिँ
2: मैले पनि अब मिडियामै सुनिएको हो, यो फर्मल यो औपचारिक रूपमा कुनै जानकारीमा आएको छैन, तर एउटा जानकारीमा आएको विषय चाहिँ के हो भने बाहिर आफ्नै आइसकेको चाहिँ त्यो के हो भने ओएनएम सर्वे गरेर दरबन्दीलाई पुनरावलोकन गरिरहेछ, र धेरै जसो उसको टुङ्गिन लगाएको छ, त्यो अन्तिम चरणमा छ, र अनि त्यो टुङ्गिएसकेपछि कैयौँ दरबन्दी घट्ने र केही ठाउँमा बढ्ने वा घट्ने वा समग्र रूपमा चाहिँ कर्मचारीहरूको अलिकति कटौती हुने नै देखिन्छ। त्यसो भएको हुनाले यो रूपमा चाहिँ कर्मचारी विरुद्धमा अलिकति असमञ्जस र अलिकति के हुने हो भन्ने आशंका र एउटा त्रास जस्तो वातावरण देखिएको छ। त्यसैले के हुन्छ भने तर के छ, यही सन्दर्भमा दुईटा निर्णयलाई हेर्ने हो भने एउटा सचिव स्तरीय बैठक मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले यही सन्दर्भ देखाएर अब पदपूर्ति नगर्ने यो वर्ष माग नपठाउने भन्ने, अनि त्यसैले क्याबिनेटले के निर्णय गर्यो अहिले सबभन्दा पछिल्लो चरणमा भने हामीले सबै कर्मचारीको पदपूर्ति रोकिने भनिएको होइन, जहाँ फाजिलका दरबन्दीहरू व्यवस्थापन भइसकेको छ त्यहाँको, र जुन नयाँ दरबन्दी यो ओएनएम सर्वेबाट सिर्जना हुन्छ ती पदहरू त पदपूर्ति गर्ने हो भन्ने किसिमले आएपछि अलि अन्यल हटेको थियो छ। तै पनि के हो त भने एउटा 5,00,000 भन्दा बढी युवाहरू लोकसेवाको तयारीमा हुनुहुन्छ, र एकैचोटि त्यो पदपूर्ति रोकिदिने हो भने त्यो एउटा अलिकति त्यो युवाहरूमा असमञ्जस आउने, अलिकति असन्तोष छाउने त छँदैछ। त्यही व्यक्तिहरूको उमेरको हदले पनि फेरि सदाको लागि लोकसेवा दिने उमेर हद नागेर सरकारी सेवामा प्रवेश गर्ने अवसरबाट वञ्चित हुने थिएछ। त्यसैले मलाई के लाग्छ भने सरकारले यो हास डिसिजन भने एउटा कडा निर्णय गरेर एकैचोटि काट्नु भन्दा यसलाई चरणबद्ध रूपमा काट्ने गरेर पदपूर्ति पनि जति संख्यामा हुन्छ त्यति संख्यामा बरु थोरै होस्, अलिक कटाइयोस्, केही प्रतिशत दरबन्दी फ्रिज गरियोस्, र अरू चाहिँ पदपूर्ति गरेको राम्रो लाग्छ मलाई। अन्यथा यो युवाहरू जसले लामो तयारी गरेर बस्नुमा छ तिनीहरूमा अलिक असन्तुष्टि बढ्छ।
1: जस्तै अब लोकसेवा आयोगले त सरकारलाई आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि राखिएको एउटा निकाय हो होइन सर, अब सरले काम गर्नुभएको अनुभवलाई यसो हेर्दाखेरि नेपालको जुन कर्मचारी संयन्त्र जुन एउटा ढाँचा छ, जुन किसिमले उनीहरूले प्रशासन सुधारको धेरैचोटि कुरा उठेको पनि हो होइन, काशीनाथ दाहालको पनि प्रशासन सुधार सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन सकेन, हामी यो विषयमा पनि सरसँग कुराकानी गऱ्यौँ होइन। अब यो जुन 30 वर्ष र 55 वर्षको जुन कुरा आएको छ नि, त्यही लाइनको सरले भन्नुभएको कुरा चाहिँ यो सर, 30 वर्ष सेवा अवधि र 55 वर्षको उमेर हदको कुरा जुन अहिले सरकारले आएको छ नि,
2: यो फरक कुरो, त्यो चाहिँ हामीले निजामती सेवा ऐनमा प्रस्तावित कुरो हो, त्यो छलफलमा बाहिर एउटा मार्केटमा आएको छ, बजारमा छ, के प्रतिक्रिया आउँछ भनेर फालिएको जस्तो लाग्छ। त्यो निजामती सेवा ऐनको विधेयक मसौदामा हो, त्यो नयाँ निजामती सेवा ऐन जुन आउँदैछ संशोधन त्यसको कुरो हो, त्यो अहिले टुङ्गिएको छैन। अहिले मैले भनेको हामीले ओएनएम सर्वे भन्दा हामीले विभिन्न संगठनहरूको सर्वे गरेर कति दरबन्दी चाहिने, कति घटाउनु पर्ने, कति बढाउनु पर्ने भन्ने जुन निर्णय लिन्छ त्यसको कुरा गरेको,
1: भनेपछि यो जुन सरले अहिले भन्नुभएको कुराले चाहिँ यो जुन तात्विक रूपमा चाहिँ सुरुमा केही असर नपर्ने जस्तो देखिए पनि त्यसले दीर्घकाल असर पर्न सक्छ मनोवैज्ञानिक, तर जुन अहिले मैले भनेको 30 वर्ष र 55 भनेको त ऐन नियम कानुन संशोधन पछि आउने कुरा भए होइन सर?
2: यो त कडा कुरो हो, यो लागू गर्नु हुँदैन मेरो स्पष्ट धारणा छ। 30 र 55 वर्षमा भयो भने नेपालका अत्यन्त कुशल र अनुभवी व्यक्तिहरू सबै घर जान्छन्।
1: भनेपछि जुन 13,000 को जुन कुरा गरिएको थियो नि समाचारमा त्यो चाहिँ यो कुरामा आएर जोडिन्छ होइन सर?
2: हो, यो कुरामा यो हो ऐन संशोधनसँग जोडिन्छ र यो गर्नु हुँदैन। यो गरियो भने एकदम योग्य व्यक्तिहरू जान्छन् र यो पहिलेका पनि यो दुईपटक प्रयोग भइसकेर अलिकति त्यसमा विरोध भएर एउटा असफल प्रयास जस्तो भएको हो, जस्तो यो हाम्रो 48 सालमा पनि भएको हो। 3,035 जस्तो दरबन्दीहरू नियम 58 वर्ष र 30 वर्षमा जाहिर भएको
1: त्यतिखेर चाहिँ कस्तो असर परेको थियो र पछि त्यसलाई अलिकति खुकुलो पारिएको जस्तो पनि लाग्छ होइन?
2: त्यो पछि हटाइयो, यो राम्रो रहन्छ भनेर, यो हुँदो रहेछ भनेर पछि 30 वर्ष हटाइयो, 58 चाहिँ कायम राख्यो। त्यो बेला कस्तो असर परेको थियो भने मुख्य सचिवदेखि लिएर आधी भन्दा बढी सचिवहरू करारमा लिनु परेको थियो, योग्य व्यक्ति नभएर, योग्यता नै नपिएको व्यक्तिहरू भएर। त्यसो भएको हुनाले भने पदा ऊ अनुभव नै नपिएको व्यक्तिहरू भएर, त्यसो भएको हुनाले यस्तो अवस्था नआओस् भन्ने हाम्रो धारणा हो। किनभने यत्रो अनुभव, यत्रो एक्सपोजर पाएका कर्मचारीहरूलाई घर जा भन्दाखेरि प्रशासनभित्र एउटा हामी के भने संस्थागत मरण भन्छौँ, हामी इन्स्टिट्युसनल मेमोरी गुम्छ। हामी विदेशीसँग कुनै वार्ता गर्दा एउटा अनुभवी कर्मचारीहरूको एउटा नेगोसिएसन थिम हुनुपर्ने हुन्छ, त्यसमा चाहिँ यो कमजोरी स्पष्ट देखिन थाल्छ। तर अर्को कुरो, यो अनुभवबाट जुन मन्त्रीज्यूहरूले परामर्श पाउने हो ब्युरोक्रेसीका सिनियर लेभलबाट, त्यो अनुभवहीन व्यक्तिहरू भइदिँदाखेरि त्यो फ्रुटफुल हुँदैन, यो फलदायी हुँदैन, यो गर्नु हुँदैन भन्ने मेरो धारणा हो।
1: हजुर, जुन सरले अहिले बताउनु भएको जुन एउटा भनौँ न यो अहिलेको नयाँ जुन सरकारले रिसर्च गरेर कर्मचारीलाई केही कटौती गर्न खोजिरहेको जुन छ, त्यो एक्सर्साइज चाहिँ यो 30 वर्ष र 55 वर्षको उमेर हदलाई अलिकति प्रोत्साहन हुने खालको रणनीतिको रूपमा चाहिँ हेर्न सकिन्छ सर?
2: अब यो यत्रो अब जस्तो ओएनएम सर्वे भयो, जम्मै फाजिलमा गए भने अनि उसले गभर्मेन्टलाई के न्यू हुन्छ भने, अब यत्रो कर्मचारी कसरी पालेर राख्ने? त्यसो भएको हुनाले हामीले चाहिँ बाध्यतावश यो संशोधन ल्याउनु परेको हो भन्ने तर्क दिन सक्छ, त्यसैले यसको लागि पृष्ठभूमि बनाएको हुन सक्छ।
1: त्यो एउटा पनि खतरा देखियो, अनि अर्कोतर्फ चाहिँ जुन अहिले लोकसेवा आयोगले नयाँ पदपूर्तिको लागि नयाँ युवाहरूलाई विभिन्न पदमा नियुक्तिको लागि तयारी गरेको थियो, त्यो पनि रोक दियो भनेपछि यो सबै चिजहरू अहिलेको जुन सरकारले प्रशासनलाई चुस्त दुरुस्त सुशासन दिने नाममा चाहिँ जुन किसिमको कामहरू गरिरहेछ सरहरूको अनुभवमा, यो खास चाहिँ यो सनकमा भएको हो या सुनिश्चित रूपमा अहिले उनीहरूको योजना अर्कै हुन सक्छ? कर्मचारी चन्द्रलाई छोयो भने त अलिकति अरू यात्रा पनि गर्न सकिन्छ भन्ने हो कि उनीहरूको?
2: एउटा चाहिँ के छ भने अहिले गभर्मेन्टको एउटा हामीले अहिलेसम्मको काम कारवाही हेर्दाखेरिमा प्रशासनको व्यवसायीकरण भन्दा अव्यवसायीकरण गर्ने कुरोमा ध्यान दिएको देखिन्छ। अव्यवसायीकरण भनेको कर्मचारीले गर्ने कामहरू विज्ञ परामर्शदाता सल्लाहकारबाट लिने, यसरी चाहिँ अनि कन्सल्टेन्ट राख्ने अथवा सल्लाहकार राख्ने अथवा विज्ञ राख्ने, यस्तोबाट चलाउन खोजेको जस्तो देखिन्छ, जुन चाहिँ हाम्रो मेरिट सिस्टममा आधारित कर्मचारी तन्त्रको लागि यो अर्को विकल्पको रूपमा आएको जस्तो देखिन्छ, जुन हाम्रो कन्टेक्स्टमा हाम्रो सामाजिक परिवेशमा ठिक होइन जस्तो लाग्छ मलाई।
1: भनेपछि यो जुन अहिले जे भइरहेको छ, जे एक्सर्साइजहरू गरिरहेको छ गभर्मेन्टले अथवा सरहरूले चाहिँ एउटा गृह प्रशासन सम्हालेर बस्नुभयो, यता फेरि आएर चाहिँ लोकसेवा आयोग पनि सम्हालेर बस्नुभयो, धेरै अनुभव रिसर्च पनि गर्नुभएको छ, पुस्तक पनि लेख्नु भएको छ, धेरै उत्तर चढाव पनि हेर्नुभयो, नेपालको प्रशासनलाई चुस्त दुरुस्त बनाउनको लागि जुन किसिमको योजनाहरू आउनुपर्ने थियो त्यो योजनाहरू नआएका हुन् अथवा चाहिँ कारण नगर्नतिर लाग्या हुन् अघिल्लो सरकारहरूले चाहिँ?
2: यो हरेक वर्ष तपाईँको चाहिँ हरेक सरकारले कुनै न कुनै रूपमा नयाँ नयाँ प्रशासन सुधारका रिपोर्टहरू लिन्छ, ती कार्यान्वयन हुँदैन, त्यसैले गर्दा यो भद्रगोल भाव, अनि नयाँ गभर्मेन्ट आउँछ, नयाँ खालका सिस्टम ल्याउन खोज्छ। तर एउटा कुरो के चाहिँ हुनुपर्छ त भने यो कर्मचारी तन्त्र यो थाई सरकार र यो निर्वाचित सरकारको बीचमा एउटा उसको विश्वासको सङ्कट सृजना हुन लागेको छ, यसले दीर्घकालमा राम्रो गर्दैन, यो दुईटाले एक अर्कोलाई लय मिलाउन जानुपर्छ। कर्मचारीहरूले पनि नयाँ निर्वाचित सरकारका नीति कार्यक्रमहरू आफ्नो क्षमताले भ्याएसम्म हामी कार्यान्वयन गर्छौँ भन्ने विश्वास राजनीति नेतृत्वलाई गर्न सक्नुपर्छ, र राजनीति नेतृत्वले के विश्वास दिलाउन सक्नुपर्छ भने हामी मेरिटमा आधारित, कुनै भेदभाव हुँदैन र हामी योग्यतामा आधारित प्रशासन चलाउन खोज्छौँ, र त्यसमा तपाईँहरू ढुक्क भए हुन्छ भनेर कर्मचारीहरूलाई निर्भीक परामर्शको लागि, तपाईँहरू निर्भीक परामर्श दिनुको लागि डर मान्नु पर्दैन, भय मान्नु पर्दैन भन्ने किसिमको धारणा चाहिँ गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि के भने यो कहाँ कहाँ एउटा विश्वासको सङ्कट जस्तो देखिन्छ, र विस्तार अनुभव हासिल गर्दै हुनुहुन्छ नयाँ प्रधानमन्त्रीज्यूले, उहाँलाई यो बिस्तारै यो रियलाइज हुन्छ होला, यो कसरी सम्हाल्ने भन्दा।
0: पीएबीएस गोर्खा रेडियो सुन्दैनुहुन्छ यहाँले, भर्खरै यहाँले उमेश मैनालीजी जो पूर्व गृह सचिव एवं लोकसभा आयोगका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो उहाँसँग कुराकानी। अब एउटा मिठो गीत सुन्दै हामी अर्को चरणमा प्रवेश गरौँ भनेको एउटा इन्ट्रेस्टिङ खबर लाग्यो, सुनाउ है त तपाईँहरूलाई। गर्मी छ त्यसले गर्दाखेरि हामीले सर्ट खोल्छौँ होइन, पातलो लुगा लाउँछौँ, तर कुनै कुनै ठाउँमा यसले चाहिँ अलिकति असहज परिस्थिति पनि ल्याउँदो रहेछ। कुरा के भने जापानको हो सर, जापानको टोकियोमा कार्यालयमा पुरुषलाई सर्ट लगाएर काम गर्न प्रोत्साहन, तर विवादमा पनि विवाद पनि सुरु भएको रहेछ। कुराकानी यस्तो छ, इन्ट्रेस्टिङ कुराकानी राखिहालौँ है त। कुरा के भने जापानको राजधानी टोकियोमा गर्मी बढेसँगै सरकारले पुरुष कर्मचारीहरूलाई कार्यालयमा सर्ट लगाएर काम गर्न प्रोत्साहन दिएको थियो। टोकियो कुल बिज अभियान अन्तर्गत टाई कोटको सट्टामा हल्का र आरामदायी पोसाक अप्नाउन सुझाव दिएको थियो, तर यो निर्णयले मिश्रित प्रतिक्रिया पाएको रहेछ। केही महिलाले पुरुष सहकर्मीहरूको खुट्टाको रौँ देखिनु असहज भएको भन्दै यसलाई सामाजिक सञ्जालमा लेग हेयर हेरासमेन्ट अर्थात् सुनेहारा नाम दिएका छन्। जापानिज वर्ड हो यो। अर्कोतर्फ धेरैले यो नीति अत्यधिक गर्मीमा सहज रूपमा काम गर्न सहयोगी भएको पनि बताएका छन्। सर्वेक्षण अनुसार करिब 53% कार्यालयमा सर्ट लगाउने पक्षमा छैनन् भने 46% समर्थन पनि गरेका रहेछन्। टोकियो सरकारले भने कुनै अनिवार्य नियम नभई गर्मीमा कर्मचारीलाई थप सहज विकल्प उपलब्ध गराउने प्रयास मात्र भएको स्पष्ट पारेको छ। इन्ट्रेस्टिङ, कसैलाई मनपर्ने कसैलाई मन नपर्ने, लेग हेयर हेरासमेन्ट हेरासमेन्ट पनि विभिन्न प्रकारका हुँदो रहेछन्। ओके, लागु समाचारतर्फ, तर त्योभन्दा अगाडि यो गीत सुनौँ।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै डाक्टर केसीले आफूले माग गरेको सरकार आफूले गरेका माग सरकारले व्यवस्था गरेका कारण भोलिदेखि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। माग पूरा गर्न उहाँले हिजोसम्मको समय दिनुभएको थियो। उहाँले आफ्नो सत्याग्रहबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी पनि दिनुभएको छ। डाक्टर केसीले दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा राखिएका गैर कानूनी र स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड बिना निजी कलेजको सिट बढाउने निर्णय खारेज गर्नु पर्ने, चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउनु पर्ने र विगतका सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्नु भएको छ। उहाँले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्न र जेनजीवी द्रोहमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कार्यवाही सहित 2046 यताका भ्रष्टाचारको निष्पक्ष छानबिनको माग पनि गर्नुभएको छ। सरकारले एक वर्षका लागि विज्ञापन नखोल्ने भनेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। यही साउन 4 गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो बुदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ। उनीहरूले रिक्त दरबन्दीमा तत्काल विज्ञापन खोल्न पनि माग गरेका छन्। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफ्नो आउँदो वर्षदेखि इङ्ल्यान्डमा बस भाडा 2 पाउन्डभन्दा बढी नलाग्ने वाचा गर्नुभएको छ। उहाँले यसअघि आफ्नो सरकारलाई महँगीबाट जनतालाई राहत दिने सरकार बनाउने वाचा गर्नुभएको थियो। यही वाचा पूरा गर्न उहाँले बस भाडा घटाउने तयारी गर्नुभएको हो। प्रधानमन्त्री वर्नहमको यो योजना आउँदो जनवरीदेखि लागू हुनेछ। बस भाडा घटाउँदा लाग्ने खर्च ऊर्जा सुरक्षा तथा नेट जेरो मन्त्रालयबाट बेहोरिनेछ। अब यातायात मन्त्री हेइदी अलेक्जेन्डर।
4: This is quite standard to have loans for international climate finance. The detail will need to be worked out. We wanted to make the announcement today. It's a really big priority.
3: नेकपा एमाले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखलाई पत्र बुझाउँदै एमालेका मन्त्रीहरूले पोहोर साउन 20 गते बानियाको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन आजदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी दिएका हुन्। एमाले यसअघि नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उनीहरूले आजै मुख्यमन्त्री बानिया समक्ष सामूहिक राजीनामा दिँदैछन्। मुख्यमन्त्री बानिया चितवनबाट फर्किए लगतै राजीनामा बुझाउने एमाले नेताहरूको भनाइ छ। अब साथै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी र एमालेको नयाँ गठबन्धन बनाउने कसरत गरिएको छ। इरान युद्धमा अमेरिकाको 578 अर्ब 55 करोड रुपियाँ खर्च भएको खुलासा भएको छ। रक्षामन्त्री पीट हेक्सेथले अमेरिकी सेनेटको विनियोजन समितिको सुनवाईमा इरान विरूद्धको युद्धमा हालसम्म अमेरिकाले 37.5 अर्ब अमेरिकी डलर खर्च गरेको जानकारी दिनु भएको हो। यो खर्च 578 अर्ब 55 करोड नेपाली रुपियाँ बराबर हो। हेक्सेथका अनुसार यो रकममा सेप्टेम्बरसम्मका केही सैन्य सञ्चालन र मर्मत संहार खर्च पनि जोडिएको छ। ट्रम्प प्रशासनले मे महिनामा 29 अर्ब डलर युद्ध खर्च भएको जनाएको थियो। सुनवाईका क्रममा हेक्सेथ इरानसँगको युद्धका कारण अमेरिकी त हतियार भण्डारमा दबाव परेको र उच्च माग भएका हतियार, मिसाइल, हाइपरसोनिक प्रणाली र ड्रोन प्रतिरक्षा क्षमताको उत्पादन बढाउन थप बजेट चाहिएको पनि बताउनु भएको छ। इरानसँगको युद्ध जारी रहेकाले अमेरिकी रक्षा बजेट 1.5 अर्ब डलर पुर्याउने प्रस्तावमाथि सिनेटमा छलफल भइरहेको छ। विपक्षी सांसदले भने प्रस्तावित बजेटको औचित्यमाथि प्रश्न उठाएका छन्। मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। काङ्ग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता गराइएको हो। काङ्ग्रेसका राष्ट्रिय सभा सांसद पदम बहादुर परियार।
5: मनसुन सुरु भइसकेको छ, त्यो सन्दर्भमा
2: अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो, कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ घाइते हुनुभयो, 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ, तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ, खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट।
3: हस् अहिलेसम्मका खबर यति नै, नमस्कार, म कृष्ण।
0: यो BFBS गोर्खा रेडियो हो।

0: खास एउटा नरेन्द्र प्यासी गाउँदैन थियो एकादेशमा. श्रोताहरू, उहाँ अमेरिकामा हुनुहुन्छ, बेला बेलामा मलाई नयाँ गीत भन्ने बित्तिकै पठाइदिने गर्नुहुन्छ, तर अहिले नपठाएको धेरै भयो, के व्यस्त हुनुभयो कि क्या हो. नरेन्द्र प्यासीजी सधैँ पोख्त कलाकार भन्न रुचाउँछु म, हरेक प्रकारका गीत गाउन सक्नुहुन्छ. यो त भयो अब गीतको कुरा. तपाईँ एआईमा कति आश्रित हुनुहुन्छ, के तपाईँको जागिर एआईले खोज्नेछ, सबैभन्दा बढी प्रभावित हुने पेसा कुन कुन हुन्, समय भएमा आजको विषयमा केही जानकारी राखौँला. ओके, सबैभन्दा बढी प्रभावित हुने पेसा के रहेछ. रेडियो टेलिभिजनमा पनि अलिअलि त यसको प्रभाव परेको छ. आजकल वेदर रिपोर्ट पढ्ने लेडिजहरू सबै एआईले बनाएका भन्छन् होइन, त्यसले गर्दाखेरि मजाले मान्छेले जस्तै बोलेको पनि सुनिन्छ. सफ्टवेयर विकास तथा प्रोग्रामिङ, डेटा कलेक्सन अथवा विश्लेषण, ग्राहक सेवा, सामग्री लेखन तथा सम्पादन, प्रशासनिक तथा कार्यालय व्यवस्थापन, अनुसन्धान तथा दस्तावेज तयार गर्ने काम चाहिँ सबैभन्दा बढी भनेर भनिन्छ. गीत लेख्ने, गीत सुनाउने, गीत बनाउने पनि छ, स्वर ठ्याक्कै निकाल्ने, अझ त्योभन्दा मिठो राम्रो निकाल्ने पनि देखियो होइन. गर्दाखेरि हरेक क्षेत्रमा एआईको यो विकाससँगै जागिर जोखिममा त छँदैछ. ओके, अब हामी यहाँबाट जनकपुरतर्फ जाउँ. हाम्रा मित्र हुनुहुन्छ लक्ष्मण यादवजीसँग कुराकानी नगरेको धेरै समय भयो. लक्ष्मणजी नमस्ते, स्वागत छ यहाँलाई.
1: नमस्ते, धन्यवाद.
0: ल, सबभन्दा पहिला मैले त जहिले पनि वातावरणको कुरा गर्छु, मौसमको कुरा, वर्षा हिउँदमा त्यही प्रकारको कुरा सोध्छु. यसपालि के छ त, धान रोपियो रोपिएन कि सुक्न थाल्यो कि के छ त, अपडेट दिनुहोस् प्लिज.
1: हजुर हजुर, धान रोपाइको मधेसको 8 जिल्लामा भन्नुपर्दा चाहिँ धान रोपाइको अवस्था चाहिँ अन्तिम चरणमा छ. थोरै बहुत जमिन चाहिँ जो चाहिँ सुक्खा छ, पानी नपरेर या चाहिँ कृत्रिम सिँचाइ पनि गर्न नसकेको चाहिँ खेत चाहिँ बाँझो हुने अवस्थामा छ भने अधिकांश जमिनमा चाहिँ अहिले धान रोपाइ भइसकेको अवस्था छ. तर दुःखद पक्ष के छ भने मौसम पूर्व मौसम विभागले जो पूर्व अनुमान गरेको थियो कि भारी वर्षाको सम्भावना छ, मधेसको केही क्षेत्रमा पानी पर्ला, तर त्यो चाहिँ हुन सकेन. जसले गर्दा के भएको छ भने धान रोपाई भइसकेको खेतमा जमिनमा पनि अब त्यो चाहिँ धान सुक्न थालेको छ, भन्नाले खेतमा जो पानी थियो त्यो पानी सुकेर चाहिँ अब धान सुक्न थालेको, जसले चाहिँ अब भनौँ न आगामी केही दिनमा आकाशे पानी या वर्षा नभएमा चाहिँ धानको चाहिँ उत्पादनमा चाहिँ यसको वर्ष पनि कमी आउने प्राय निश्चित जति छ. किनभने पानीको अहिले मूल सिजन हो, धानलाई चाहिएको भनेको यही बेलामा पानी चाहिएको, तर यही बेलामा पानी नपरेर चाहिँ धान सुक्छ र कृत्रिम सिँचाइले गर्दा धानको उत्पादन चाहिँ जे प्राकृतिक सिँचाइले गर्दा उत्पादन हुन्छ त्यो चाहिँ कृत्रिम सिँचाइले गर्दा सम्भव हुँदैन. र मलाई चाहिँ यसपालि पनि जो अहिलेको अवस्था छ, जुन प्रकारको चाहिँ मौसम छ, वातावरण छ, त्यो हिसाबले लाग्छ आगामी केही दिन पानी पर्ने सम्भावना चाहिँ कमी छ. किनभने अहिले ठ्याक्कै अहिले कुरा गर्नुपर्दा चर्को घाम छ र चाहिँ ठ्याक्कै जनकपुरको मिलसिरिया स्थित छु म, र घामले गर्दा अलि छारीमा शीतल स्थलमा गएर म कुरा गर्दैछु. म बिएफबिएस रेडियोमा अहिले यहाँलाई जानकारी गराउँ. मध्य प्रदेशको 8 जिल्लामा धान रोपाइको कार्य अन्तिम अवस्थामा पुगे पनि जो आकाशे पानी छ, जो खास गरेर वर्षा नभइदिँदा चाहिँ किसान चाहिँ उत्पादनमा चाहिँ कमी आउने भएर अलिक चिन्तित छ. अर्को पक्ष यसको भन्नुपर्दा धान रोपाइ त भइसकेको छ, सिँचाइको अवस्था जे जस्तो अवस्थामा छ त्यो छँदैछ. सरकारले जो भनेको थियो यसपालि समयमै चाहिँ मलखाद चाहिँ उपलब्ध गराउँछु, त्यो पनि हुन सकेको छैन. यो पनि एउटा दुःखद पक्ष किसानको लागि. एक वर्ष यो समस्या देखिन्छ र यो समस्या कागजमै या भनौँ न बोलीमै सीमित हुने गरेको छ, व्यवहारमा चाहिँ अहिलेसम्म चाहिँ लागू भएको देखिदिने. किनभने भारतीय सीमाबाट ल्याउँदा सुरक्षा निकायले चाहिँ शपथ गर्ने, नेपालमा चाहिँ नेपाल सरकारले चाहिँ उपलब्ध गराउन नसकेर चाहिँ दुईतर्फी मार्गमा चाहिँ नेपालका किसान चाहिँ भन्नुपर्दा चाहिँ मधेसका किसानहरू र यो दुईतर्फी समस्याको समाधान कसरी होला भन्ने एउटा चिन्ताको विषय र एउटा चाहिँ निकट भविष्यमा चाहिँ वर्तमान सरकारले के गर्छ, यसतर्फ के कदम चाल्छ, त्यो चाहिँ हेर्न लायक छ.
0: ओके अब केही केही किसानहरूलाई भारतमै थुनेर राखेको पनि हिजो अस्ति समाचार सुन्यौँ हामीले होइन. ओके यो त भयो सिँचाइको. अब मधेश प्रदेशमा विशेष गरी धेरै ठाउँमा बोरिङ खनेको उहिलेदेखि नै झन्डै 30-40 वर्ष अगाडिदेखि खनेको पाएको छु र तपाईँको एरियातिर त सिँचाइ के कमलामाई सिँचाइ योजना छ कि के छ कुन ठुलो हो सबैभन्दा ठुलो?
1: हजुर यो कमला धनुषाको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ कमला सिँचाइ हरदीनाथ सिँचाइ को चाहिँ बढी प्रभाव छ, बढी क्षेत्रफल चाहिँ उठेको छ भने ससाना चाहिँ ठुलो खोलाले गर्दा चाहिँ थोरै सिँचाइ हुने गर्छ, तर चाहिँ मूल रूपमा चाहिँ कमला र हरदीनाथ सिँचाइले चाहिँ अधिकांश क्षेत्रमा चाहिँ सिँचाइ हुने गरेको छ. तर यहाँलाई जानकारी गराउँ त्यो सिँचाइले पनि सीमित पालिकाका सीमित क्षेत्रफलमा चाहिँ सिँचाइ भएको छ. अधिकांशमा चाहिँ अझै पनि अब त्यो प्रदेश सरकार स्थानीय सरकारले केही चाहिँ सिँचाइको लागि जो बोडीको व्यवस्थापन गरेका छन् ती सिँचाइले गर्दा थोरै बहुत जमिन चाहिँ सिंचित हुन सकेको छ, होइन भने अझै पनि भन्नुपर्दा आकाशे पानीको भरमी चाहिँ किसान चाहिँ आश्रित रहेको चाहिँ अवस्था छ. यो चाहिँ निकै नै दुःखको अवस्था हो.
0: अब पुरानो योजना नहरको कुरा गर्दाखेरि गण्डक नहर योजना होइन चन्द्रनहरको कुरा गर्न सक्छौँ, हामीले चन्द्रशमशीको पालोमा बनाएको चन्द्रनहर त्यही क्षेत्रमा हो सप्तरीतिर हो होइन, र यतातिर फेरि गण्डक जति पनि पानी चाहिँ नहरबाट नेपालतिर आउनुपर्ने पानी चाहिँ धेरै बहाव चाहिँ भारतमा भएको हुनाले भारत पुरा डुबान्छ, बिहार पुरा डुबान्छ, युपी डुबान्छ, अब उनीहरूलाई चाहिने भन्दा बढ्दा पानी चाहिँ नहर नै दिएको छ अथवा लगेको छ, त्यही कारण यतातिर सुक्खा उतातिर डुबान्छ होइन त. के पाउनु भएको छ तपाईँले?
1: निश्चित रूपमा यही अवस्था भनेको यही छ. यो चाहिँ दशकौँ लामो यो अनुभव छ र यो अझै पनि यो निरन्तरता पाएको छ. यसको मूल कारण के छ भने मध्य प्रदेशका जिल्लाहरूमा चाहिँ पानी भण्डारण गर्ने पानीले चाहिँ रोकेर राख्न सक्ने जुन एउटा हुनुपर्ने थियो चाहिँ दीर्घकालीन योजना त्यो नभइदिँदा चाहिँ पानी वर्षा चाहिँ नेपालमा हुने अनि चाहिँ बाढी चाहिँ भारतमा जाने र भारतमा चाहिँ धेरै त्यो भारी मात्रामा चाहिँ जनधनको क्षति हुने गरेको छ. मधेसमा चाहिँ पानी रोक्ने चाहिँ भण्डारण गर्ने चाहिँ जो एउटा प्लानिङ हुनुपर्ने थियो योजना हुनुपर्ने थियो तिनी तहको सरकारले चाहिँ अहिलेसम्म चाहिँ त्यतातिर ध्यान नदिँदा चाहिँ यो नेपालमा परेको पानी चाहिँ भारतमा जाने गरेको थियो र भारत चाहिँ जलमग्न हुने चाहिँ बाढी आएर चाहिँ त्यहाँ चाहिँ धेरै क्षति हुने गरेको छ र नेपाल सुखा क्षेत्र हुने गरेको छ. त्यो चाहिँ एउटा
0: ज्यू अब भारततिरका वाटर रिजर्भायरहरूको कुरा गर्दाखेरि नेपालका पानीहरू नदीका पानीहरू भारतका धेरै ठाउँमा चाहिँ ठुल्ठुला बडा विशाल विशाल लेकहरू बनाएर तालहरू बनाएर राखिएको छ, जहाँ कि आँखाले हेर्दाखेरि पनि त्यो चाहिँ वारपार देखिन सकिन्न देख्न सकिन्न. मैले आफै देखेको छु, विशेष गरी नैनीताल जाँदाखेरि सर्दन ब्यारेजबाट गएपछि यस्तो प्रकारको वाटर रिजर्भर आउँछ मानव कुनै ठुलो एउटा समुद्र नै हो भनेर होइन. गर्दाखेरि धेरै ठाउँमा छ त हामीले गर्न नसकेको हामीले बुझ्न नसकेको हो हाम्रो अनभिज्ञता र चाहिँ हाम्रो भनौँ न उसकोमा चाहिँ फाइदा लिएका भन्ने पनि कुरा गर्न सक्छौँ. खैर आजको विषय त्यो बाहेक अरू चाहिँ के हो? अलिकति राजनीतिक हलचल छ, तपाईँले भनेअनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जानकी मन्दिरमा प्रवेश नदिएको प्रति जनताका केही मतहरू छन् बाजिएका छन् दुई मत छ अरे भनेर सुनियो, वास्तविकता के हो सुनाइदिनुहोस् त प्लिज.
1: हजुर यो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङजी चाहिँ हिजो मध्य प्रदेशको साधारण सभा र चाहिँ पार्टी प्रवेश कार्यक्रमको सन्दर्भमा चाहिँ जन मध्य प्रदेशको राजधानी जनकपुर धाम चाहिँ आउनु भएको थियो. त्यो चाहिँ उहाँको पूर्व योजना नै थियो जानकी मन्दिरमा चाहिँ दर्शन पूजा गर्ने, जो चाहिँ भन्नुपर्दा सङ्घीय राजधानी काठमाडौँबाट शीर्षस्थ नेताहरू चाहिँ जनकपुर धाममा आइदिएर चाहिँ जानकी मन्दिरमा चाहिँ दर्शन पूजा गर्नुहुने उहाँहरूको भनौँ न एक प्रकारको एउटा सेड्युलमै चाहिँ रहेको हुन्छ, जो चाहिँ उहाँले पनि हर्क साम्पाङजीको पनि सेड्युलमै थियो. तर यहाँ के एउटा भनौँ न एउटा वातावरण क्रिएट के गरिदियो भन्नाले उहाँ चाहिँ विगतमा हिन्दू धर्मप्रति चाहिँ लक्षित गरेर केही चाहिँ आफ्नो अभिव्यक्ति दिनुभएको थियो, त्यसलाई जोडेर चाहिँ यहाँ केही युवाहरू जो खास गरेर यो हिन्दू सम्राट सेना भन्ने एउटा जुन अहिले मध्य प्रदेशमा चलन चल्तीको एउटा सङ्गठन छ जसमा चाहिँ हिन्दू युवाहरू चाहिँ धेरै सङ्ख्यामा चाहिँ त्यसमा इन्भल्भ रहेको छ जोडिएका छन्, उहाँहरूले चाहिँ अब हर्क साम्पाङले जो अभिव्यक्ति दिनुभयो त्यो चाहिँ हिन्दू धर्म विरुद्धको भयो भनेर एउटा चाहिँ निगेटिभ वातावरण चाहिँ त्यो जानकी मन्दिर परिसर र बाहिरको क्षेत्रमा चाहिँ क्रिएट गर्नुभयो, जसले गर्दा अलि तनावको अवस्था सिर्जना भयो र सुरक्षा निकायले यसलाई मध्यनजर गरेर चाहिँ उहाँ हाम्रो संस्कृति पार्टीका हर्क सम्पाङजीले चाहिँ सूचित गर्नुभयो, जसले गर्दा चाहिँ उहाँ त्यहाँ थप चाहिँ अवस्था तनावपूर्ण होस् या त्यहाँ केही अनहोनी नहोस् भनेर उहाँ चाहिँ भनौँ न एउटा सतर्कता अपनाउँदै चाहिँ जानकी मन्दिरमा दर्शन पूजा गर्न नजाने भनेर चाहिँ उहाँ निर्णय लिनुभयो र चाहिँ सिधा जो पार्टीको साधारण सभा र पार्टी प्रवेश कार्यक्रम थियो त्यसमा चाहिँ सहभागी हुनुभयो र जानकी मन्दिरमा चाहिँ उहाँ जानु भएन र उहाँले पनि आफ्नो पछि चाहिँ सोसियल मिडिया मार्फत चाहिँ आफ्नो कुरा राख्नुभयो, गृहमन्त्रीले सम्पर्क गर्न खोज्यो तर गृहमन्त्रीको मोबाइल अप्थ्यो भनेर उहाँले सोसियल मिडियामै बकायदा पोस्ट गर्नुभएको थियो भने यसलाई चाहिँ फेरि म यसको अर्को पाटो के देखिएको छ भने जनकपुरमा हर्क साम्पाङलाई जानकी मन्दिरमा प्रवेश गर्न नदिने एउटा हिन्दूहरूको चाहिँ एउटा युवाहरूको सङ्गठन छ हिन्दू सम्राट सेना भनेर त्यसले गरेको, तर त्यसलाई चाहिँ जनकपुरवासीले चाहिँ दुई थरीले देखेका छन् किनभने जो कोही मुस्लिम धर्मावलम्बी होस् चाहे अन्य धर्मावलम्बी होस् जानकी मन्दिर परिसर र जानकी मन्दिरमा दर्शन गर्न चाहिँ कसैलाई रोक लगाएको छैन, अहिलेसम्म कसैलाई रोकेको छैन, त्यसैले हर्क साम्पाङजी जानकी मन्दिरमा चाहिँ दर्शन गर्न जान चाहनु भएको छ भने दर्शन चाहिँ गर्न दिनुपर्छ, किनभने उहाँ दर्शन पूजा गरेर विगतमा जे कुरा बोल्नु भएको थियो दर्शन पूजा गरेर उहाँको पनि एउटा मानसिकतामा जे थियो त्यो मानसिकता परिवर्तन हुन्थ्यो कि एउटा जनकपुरवासीको पनि एउटा सोच छ कि उहाँलाई दर्शन गर्न दिनुपर्ने थियो किनभने उहाँ सधैँ जनकपुर आइरहनुहुन्छ भने त्यो कुरा छैन, सायद जुडाएर उहाँ जनकपुर आउनुभयो, जनकपुरमा चाहिँ जानकी मन्दिरको दर्शन गर्न चाहनु भएको छ भने यो सकारात्मक कुरा हो, उहाँले के बोल्नु
0: उहाँलाई दर्शन गर्न जान दिनुपर्छ भन्नेको पनि त्यतिकै मत रहेछ होइन त ओके
1: बिल्कुल
0: यस्तो कुरामा विवाद नगर्दा राम्रो होइन, धार्मिक आस्था अभिव्यक्ति अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक गतिविधिको बिचको सम्बन्धलाई लिएर बहस सुरु त भयो तर नहुनुपर्ने भन्ने धेरै पनि भनाइरहेछ, यही बेथमा उहाँले आफ्नो पार्टीको कार्यक्रम निर्धारित कार्यक्रम अनुसार गतिविधि गर्नु भएछ ओके, त्यसबाट के आउँछ हामी पछि सुनौला, त्यो बाहेक अरू केही छ मिटर ब्याजी पीडितहरूको पनि केही कुरा भन्छु भन्नुभएको छ तपाईँले?
1: हजुर हजुर निश्चित रूपमा मिटर ब्याजीको चाहिँ एउटा भनौँ न माग थियो, त्यो माग लिएर चाहिँ पैदल यात्रा गरेर काठमाडौँतर्फ जो चाहिँ मार्च गर्नुभएको थियो त्यो पीडितहरू उहाँहरूलाई चाहिँ बाह्र जिल्लाको चाहिँ निजगढ स्थित चाहिँ गृहमन्त्री आफै आएर त्यो समाधान गर्नुभयो र पछि चाहिँ काठमाडौँमा नौबुन्दे सहमति भए पछाडि उहाँहरूले चाहिँ आफ्नो जो विरोध थियो त्यो विरोधको कार्यक्रम फिर्ता लिएर आआफ्नो घर फर्किसकेका छन् भने यहाँलाई जानकारी गराउँ, मध्य प्रदेशका जो साहुकार हुनुहुन्छ जो चाहिँ मिटर ब्याजी जो भन्नु भन्नुभएको छ जो पीडित छु जो पीडितहरूले चाहिँ साहुकारबाट जो ऋण लिनुभएको हो त्यो साहुकारहरू पनि अब सडकमा चाहिँ आउने निर्णय गरेको छ किनभने साहुकारहरूले विगतमा चाहिँ जे जति चाहिँ ऋण वापस रकम मिटर ब्याज पीडितहरूलाई दिनुभएको हो त्यो चाहिँ फिर्ता नदिँदा उहाँहरू पनि पीडित रहेको हो भनेर चाहिँ एउटा माग गर्दै अब गृहमन्त्रीले एकतर्फी कुरा सुनेर चाहिँ नबुझ्ने जो सहमति गर्नुभएको हो त्यो सहमति चाहिँ एकतर्फी भयो भने उहाँहरूको विरोध छ र चाहिँ यसलाई सच्याएर तिनै पक्ष अर्थात् मिटर ब्याज पीडित साहुकार र सरकार तिनै पक्ष बिच चाहिँ वार्ता हुनुपर्ने र एउटा चाहिँ मूल यसको समाधान निकाल्नुपर्ने भन्ने उहाँहरूको माग छ र यही माग लिएर जनकपुर धाममा प्रदर्शन गरेका छन् र स्थानीय प्रशासन मार्फत प्रधानमन्त्री गृहमन्त्रीलाई पनि जानकारी गराउने प्रयास गरेका छन् भने मध्य प्रदेशका चाहिँ सप्तरी जिल्लातिर पनि साहुकारहरू चाहिँ सङ्गठित भएर एउटा चाहिँ सङ्घर्ष समिति नै गठन गरेर उहाँहरू पनि सडकमा उत्रिनु भएको छ र चाहिँ मिटर ब्याजीहरूको जो माग सम्बोधन भएको छ उहाँको माग सम्बोधनप्रति चाहिँ आपत्ति भनौँ न एउटा विमति जनाउँदै यसलाई चाहिँ एकतर्फी रूपमा चाहिँ मात्रै समाधान गरिएको हो भनेर उहाँहरूको पनि प्रतिनिधित्व हुनुपर्ने र उहाँहरूको पनि ऋण वापस चाहिँ मिटर ब्याजीहरूले लिनुभएको त्यो चाहिँ फिर्ता हुनुपर्ने चाहिँ धारणा राख्दै उहाँहरू पनि सडकमा आएको अवस्था छ र यो चाहिँ मलाई लाग्छ आगामी दिनमा यसतर्फ चाहिँ सरकारले चाँडै चासो लिएन भने साहुकारहरू पनि चाहिँ यो आम विरोधको कार्यक्रमलाई सङ्घर्षको कार्यक्रमलाई चाहिँ निरन्तरता दिने अवस्था छ र उहाँहरू पनि सरकार समक्ष आज न भोलि मलाई काठमाडौँ पुग्ने अवस्था आउला
0: ओके ल साहुकारहरू पनि तातै छन् अब नियमले जसरी लोन दिन मिल्छ मिल्दैन होइन तम कपाली तम सुख लेखेर के भनिन्छ नि होइन मिल्छ मिल्दैन त्यो पनि फेरि कानुनले त हेर्ला नि खैर आजको अपडेटको लागि तपाईँलाई धेरै धन्यवाद छ फेरि पानी परोस् यो सुक्नु लागेको धान फेरि हरियो भएको सुन्न पाऊ, यति भन्दै म तपाईँसँग बिदा लिन्छु है त। हस् नमस्कार। लक्ष्मण यादवजी जनकपुरबाट रिपोर्ट गर्दै, र अब लागौ एक गीततर्फ भनेको। ओके, जिङ्गल बज्यो। तपाईँलाई मैले यो कुराकानी गर्नुभन्दा पहिला एआईको कुरा गर्छु भनेको थिएँ होइन। के तपाईँको जागिर एआईले खोज्नेछ? सबैभन्दा बढी प्रभावित हुने पेसा कुन कुन हुन्? कृत्रिम बुद्धिमत्ता अथवा एआई भनिन्छ, आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकाससँगै एउटा प्रश्न अहिले विश्वभर चर्चामा छ। श्रोताहरू, चर्चामा आइरहेको छ। के हो त त्यो भन्दाखेरि, के भविष्यमा एआईले मानिसको जागिर खोज्नेछ भन्ने प्रश्न छ। त कुरा यस्तो छ श्रोताहरू, बिबिसीबाट मैले सवार गरेर उल्था गर्दै भन्दैछु, एआई विकास गर्ने कम्पनीहरूले आफ्ना प्रविधिले धेरै प्रकारका मानवीय काम गर्न सक्ने दावी गरिरहेका छन्। उनीहरूको अनुसार केही काम पूर्ण रूपमा स्वचालित यानि कि अटोमेसन हुनेछन् भने केही काममा एआईले मानिसलाई सहयोग गर्ने भूमिका खेल्नेछन्। विश्वका ठूला कम्पनीहरूले एआईमा अरबौं डलर लगानी गरिरहेका छन्। यसको प्रमुख कारण भनेको कर्मचारीको संख्या घटाएर खर्च बचत गर्नु पनि हो भनिन्छ। श्रोताहरू, अहिले धेरै कम्पनीहरू नयाँ कर्मचारी भर्ना गर्ने कि एआई एजेन्ट प्रयोग गर्ने भन्ने विकल्पमा विचार गरिरहेका छन् रे। थ्रेड त्यहाँ पो रहेछ त। यी एआई एजेन्टहरू निश्चित काम गर्न सक्ने भर्चुअल सहायक हुन् जसले केही जटिल तथा सिप आवश्यक पर्ने काम समेत गर्न थालेका छन्। यदि यी दावीहरू आधा मात्र पनि सत्य साबित भयो भने त्यसको प्रभाव लगभग सबै पेसा उद्योग र व्यक्तिगत करियरमा पर्ने विज्ञहरूको भनाइ छ। यो परिवर्तन अपेक्षाभन्दा छिटो पनि आउन सक्ने अहिले अनुमान गरिएको छ। हालै नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले विश्वलाई चेतावनी दिँदै एआईको प्रयोगले जीवन स्तर सुधार्ने अवसर भए पनि ठूलो मात्रामा रोजगारी गुम्ने जोखिम रोक्न अहिले नै तयारी गर्नुपर्ने बताएका छन्। त्यस्तै बेलायतका व्यवसायीहरूले पनि एआईका कारण रोजगारी बजारमा आवश्यक सिपको अभाव बढ्दै गएको बताएका छन् श्रोताहरू। र अघि मैले भने कुन काममा सबैभन्दा सक्षम त ओके, हाल सार्वजनिक भएका तथ्याङ्कले के देखाउँछ भने कि एआई विशेष गरी छोटो समयमा लाग्ने डिजिटल तथा कम्प्युटर सम्बन्धी काममा अत्यन्त सक्षम बन्दै गएको छ। विभिन्न मोडलहरूको कार्यक्षमताहरूमा जेपिटी अनि क्लाउडदेखि जेमिनाई, क्लाउड मेथड्स प्रिभ्यू आदि आदि थुप्रै छन् सुधारो। यसमा कति प्रतिशत काम भनेर डेटाहरू दिएको छ, छिटो गर्न सकिने। तर सबभन्दा महत्त्वपूर्ण कुरा म यहाँलाई राख्न चाहन्छु, सबभन्दा बढी प्रभावित हुने पेसा कुन हुन सक्छ भन्दाखेरि विशेषज्ञहरूका अनुसार एआईको प्रभाव सबैभन्दा बढी यो क्षेत्रमा देखिन सक्छ भनेर उहाँहरूको अनुमान छ, जसमा सफ्टवेयर विकास तथा प्रोग्रामिङ, डेटा विश्लेषण, ग्राहक सेवा, सामग्री लेखन तथा सम्पादन, प्रशासनिक तथा कार्यालय व्यवस्थापन, अनुसन्धान तथा दस्तावेज तयार गर्ने काम। यद्यपि एआईले धेरै काम गर्न थाले पनि मानवको निर्णय क्षमता, सृजनात्मक सोच, नेतृत्व, भावनात्मक समझ र प्रत्यक्ष मानवीय अन्तर्क्रियाको आवश्यकता पर्ने काममा अझै मानिसहरूको भूमिका महत्त्वपूर्ण रहने विज्ञहरूको भनाइ छ। श्रोताहरू, देयर इज नो कम्पिटिसन इन दिस एरिया भनेर भन्छन् विज्ञहरू। विश्लेषकको विशेषज्ञहरूको निष्कर्ष के छ भने एआईले सबै जागिर समाप्त पार्ने भन्दा पनि धेरै काम गर्ने तरिका परिवर्तन गर्नेछ। त्यसैले भविष्यको रोजगारीमा टिकिरहन या सिप सिक्ने, प्रविधिसँग अनुकूल हुने र एआईसँग सहकार्य गर्ने क्षमता विकास गर्नु आवश्यक हुनेछ भनेर निचोड निकालेको छ श्रोताहरू। ओके, त मैले सुन्नुभयो ध्यानपूर्वक, त्यसले गर्दाखेरि अझै पनि आफैले पनि आफूलाई अपडेट गर्नुपर्ने रहेछ श्रोताहरू। ओके, यदि भन्दै एउटा गीत सुनाउ, त्यसपछि हामी अर्को कुराकानीमा जानुपर्छ। अर्को कुराकानी यो रेकर्डेड छ, यसको लागि हामी दिल खेसीजीको रिपोर्टतर्फ जाउँ। हात्तीको समस्या बारेमा छ। बाँके राष्ट्रिय निकुञ्जमा 6 हात्ती छन्। निकुञ्जमा संरक्षणका लागि मात्र नभएर पर्यटकलाई घुमाउनुको लागि हात्ती भरपर्दो सहयात्री बनेका छन् रे। यो बीचमा राजेन्द्र शेर्पा कोठी र रचना रिमालको गीत सुनाऊ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: ओके बेकाबु भन्ने कलाकार हुनुहुन्छ सनी श्रेष्ठ. अब हामी आजको अर्को रिपोर्टतर्फ जाउँ. हात्तीको दैनिकीको बारेमा कुराकानी हुँदैछ र कुराकानी गर्दै हुन्छ दिल केसी र यो रेडियो सामग्री उहाँले तयार गर्नुभएको छ. दिल केसीले बाँके राष्ट्रिय निकुञ्जको खड्गबार हात्ती सारमा पुगेर नेपालगञ्जका सम्बन्धताजीले बनाउनु भएको छ. त्यसतर्फ तपाईँले लगौँ. हात्तीको कुरा मात्र होइन, म यहाँलाई चिम्प्यान्जीको कुरा पनि एकछिनपछि सुनाउँछु है. तपाईँलाई थाहा छ सबभन्दा पहिलो चुम्बन कहिले भएको थियो? हेभ अ गेस. द फर्स्ट किस डेट्स ब्याक हाउ मेनी इयर्स? वैज्ञानिकहरू के भन्छन्? एकछिनपछि सुनाउँछु है त. तर चिम्प्यान्जीको यो मानवको होइन, चिम्प्यान्जीको कुरा सुनाउँछु है त. ल रिपोर्टतर्फ जाउँ.
1: बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत खड्गवार हात्तीसारमा पुग्दा सौरा गज हात्ती बसिरहेको अवस्थामा छ. माउती हरिबहादुर थारू हात्तीको पिठ्यूमा लागेको धुलो झार्दै हुनुहुन्छ. हात्तीलाई चराउनका लागि जङ्गल लैजान तम तयार पार्दै हुनुहुन्छ.
2: हात्तीलाई धुलो झार्दैछु. अब यो एकछिनपछि धुलो सुलो झारेर यसलाई त्यसपछि यसलाई डोरीसोरी कसेर गटरगल बाँधेर यो अब जङ्गल जान्छ. जङ्गल समथिङ जङ्गल गयो भने अहिले 4:30-4 बजेतिर आउँछ. यो चाहिँ दिसभरि यसको दैनिकी काम यही हो. जङ्गल जाने, चरेर आउने, हामीहरूसँगै साथसाथमा अब यसले चाहिँ मान्छे जस्तै भनौँ, राम्रो ज्ञानी भनेको मान्ने बुझ्ने प्राणीमा एउटा चेतनशील प्राणी हो यो. अब केही समयमै अब यो जङ्गल जान्छ. अब
1: खड्गवार हात्ती सारमा अहिले दुईवटा हात्ती छन्, सौरा गज र गणेश गज. सौरा गज चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भने गणेश गज बर्दिया राष्ट्रिय निकुञ्जबाट. सौरा गज 14 वर्षको छ भने गणेश गज 18 वर्षको. दुवै भाले हात्ती हुन्. उनीहरूको हेरचाहका लागि 3 जना माउते खटिएका छन्। हरेक दिन बिहान 9 देखि 10 बजेको बीचमा यी हात्तीलाई जङ्गल चराउन लगिन्छ.
2: यो चाहिँ सबै सामान पुर्याउँछ. मलाई युज हुने सामान, यो माउतीले युज हुने सामान भनेको सबै थाहा छ. उसले आफै पुर्याउँछ है सामान. है कन्टिन्यू दिइरहेको सामानहरू हो, लगिरहेको छ. 3:30-4 बजेतिर कहिले 3:30 हुन्छ, कहिले 3:15, कहिले 4, अब 3 बजेपछि नै हो फर्किन्छ. हामी भैँ घाँसहरूदेखि लिएर डाले घाँसहरूदेखि लिएर सबै आफै हो. अब लगिसकेपछि यहाँ त चढ्दै खाँदै चढ्दै खाँदै हिँड्दै हिँड्दै कहाँसम्म जाने हो, आफूले कहाँसम्म लग्न सकिन्छ त्यहाँसम्म चाहिँ मजाले जान सक्यो. अब सक्ने ठुल्ठुला हुनाले पनि सानसानो भाँच्न सक्ने जस्तोलाई भचाएर खुवाउन सक्यो. ढालेर हाँगाहरू पुग्न सक्ने, सुरले पुग्न सक्ने हाँगाहरू टक्क भाँच भनेर नत्री आफ्नो मनले चाहिँ त्यसरी भाँच्दैन अहिले त्यसले.
1: हात्ती बस्ने मुख्य ठाउँलाई थाम भनिन्छ. हात्ती जङ्गल गइसकेपछि यो थामलाई अहिले सरसफाई गरी चिटिक्क पारिँदैछ.
2: हात्ती गए अब म केही हात्तीको यहाँ बस्ने घर सेट घर अनि थानहरूमा त्यसपछि सामग्रीहरूमा हामी जाँदैछौँ. अब हामी चाहिँ यहाँभित्र प्रवेश गऱ्यौँ. अब चाहिँ यहाँ चाहिँ यो चाहिँ हात्ती बस्ने थान हो, यसलाई चाहिँ थान भनिन्छ. अनि यो चाहिँ हात्ती बान्ने खमारी हो, खमारी यसमा हात्ती बानिन्छ, खमारी भनिन्छ हामीहरू. यो चाहिँ हात्तीको लागि पराल, अब खर नभएको टाइममा परालमा बाँध्छौँ हामीहरू दाना, हात्तीको दानाको लागि. यो चाहिँ हाम्रो गद्दी हो, घाँस काटेर ल्याउने हात्ती उफ्रो राखेर गद्दी. अनि यो चाहिँ भइहाल्यो हात्तीको कुची, कुची पनि भन्छ हामीहरू, दाना पनि भन्छौँ. अनि यिनीहरू बोराहरू झर्ने हुन्, हाम्रो हात्तीमा झार्ने, जङ्गल जाने, बसेर जानेहरू युज हुन्छ. अनि हाम्रो सामग्रीहरू यो थानमा छौँ हामी. अनि त्यसपछि हाम्रो अब हामी एकजना दाई त्यहाँ अब सरसफाई गरिराख्नु भएको छ हात्तीको थानहरू. अब हामीहरू अहिले हात्तीको थानमा त्यो ठेलाहरू छ, मल फाल्ने, हात्तीको दिशाहरू फाल्ने. अनि हाम्रो सामग्री खुर्पाहरू छन् यहाँ, पन्जाहरू थुप्रो छन्. अनि त्यहाँदेखि हात्ती बाँधेको अघि नै यहीँ थानबाट हात्ती लिएर गयो दाइले, एकजना दाइले. थानमा आयौँ. यो चाहिँ सिक्की हो, यसलाई चाहिँ छन्मा भन्छ, हात्तीको खुट्टामा बाँध्ने हो यो चाहिँ. यो चाहिँ खमारीमा, यो हात्तीको खमारीमा हुन्छ, यो बेरेर बनाएको हुन्छ. हामी पनि सिक्री हो, तर यसलाई यो सिक्रीलाई चाहिँ हामीहरू हात्ती बाँध्ने प्रयोग गरिन्छ. यसलाई चाहिँ धर्ना भन्छौँ हामीहरू. यो चाहिँ खुट्टामा बाँध्ने हो, खुट्टामा लपटेर अनि यसलाई युज हुन्छ. अब हाम्रो यो किचनपछि यो सर
1: नेपालमा मुखले पनि चलाउने गर्छन्. सौरा गज र गणेश गजले चौधरी मैथिली भाषा बुझ्छन्.
2: यो चाहिँ चौधरी मैथिली भाषा बुझ्छ. प्राय प्राय भन्नाले सबै भाषा बुझ्छ भनौँ त्यो मैथिलीमा, नेपाली चाहिँ प्रयोग भएको छैन अहिलेसम्म, भाषा छुट्टैकै इसारामा हुन्छ हाम्रो, यसैले सबै रोक्ने दौडाउने खोल घुमाउने सबै चाहिँ यसैमा हुन्छ खुट्टैकै इसारामा। यसलाई स्याहार्न लागेको त अहिले मेरो 6 वर्ष भयो, पहिला म अर्को हात्तीमा थिएँ, अहिले चाहिँ यसमा चाहिँ 6 वर्ष भयो। हजुर राम्रोसँग चिन्छ मलाई, भनेको मान्छ सबै कुराहरू। मैले भनेको त यसले बस उठ हिँड आइज खा बस सबै भनौँ न, सिकेको कुराहरू फेरि भन्दाखेरि सबै मान्छ यसले चाहिँ पहिल्यैदेखि सिकाउँदाखेरि नै सबै सिकाइयो हुन्छ यिनीहरूलाई, बस्नेदेखि उठ्ने खाने पिने हिँड्ने डुल्ने कतिपय मुखको इसाराले मुखले बोलीले अनि हिँड्ने डुल्ने यताउता बस्ने उठ्ने कतिपय चाहिँ खुट्टाको इसाराले दिन्छ हामीले हिँडाल्दाखेरि बसाल्दाखेरि त्यो इत्यादि कुराहरू सबै सिकाएको चाहिँ हामीले भनेको सबै मान्छेहरूले।
1: 1 वर्ष अघि गणेश गजले आक्रमण गर्दा माउती आश्राम थारूको घटनास्थलमै मृत्यु भयो, अहिले गणेश गजको रेखदेख माउती रूपलाल थारूले गर्दै आउनु भएको छ।
3: हात्ती चाहिँ यही हो, गणेश गज नै हो। अब साँझ पख 7:30 बजेतिरको कुरा हो, दुईजना आएको थिएँ घाँस हाल्न, त्यतिखेर उनी पनि अब वर्षौँदेखि वर्षौँ वर्षदेखि काम गर्दै आएको होइन, अब आफू यो प्रति आफू विश्वस्त थिए कि मलाई हात्तीले केही गर्दैन भनेर विश्वस्त थिए। उनी झ्यापै नजिक गइदिए घाँस, उनी चाहिँ अब हात्ती यतापट्टि थियो खामाको उतापट्टि बोलाए कि, खामाको उतापट्टि बोलाउँदाखेरि ठ्याक्कै अगाडि थिए आफू, अनि आफू यसरी बोलाएर आफू यसरी पछाडि फर्केर यता आउने बेलामा एक्कासी अट्याक गर्यो कि। त्यतिखेर अब माटे थियो, यिनीहरूको माट भनेको ठ्याक्कै कञ्चटमा हुन्छ क्या, यहाँनिर सानो लुके होला ऊ त्यहाँ अलिकति लुके जस्तो हुन्छ, यहाँनिर ठ्याक्कै यहाँनिर हुन्छ हेर्नु दुलो, दुवैतिर दुलो हुन्छ, अनि त्यो दुलोबाट त्यो तिनीहरूको अब तरल पदार्थ भनौँ या विषादी पदार्थ भनौँ होइन, चुँदै चुँदै आएर मुखमा जाने हो, अनि त्यो खाएपछि अनि त्यो आफै कन्ट्रोल गर्न नसकेर बौलाउने, आफ्नै मान्छे नचिन्ने होइन, भनेको कुरा नमान्ने, जो सुकाए पनि हान्न जाने, त्यस्ताहरू गर्छन्। गर्दा गर्दै घटना पनि गराइ जस्तै हो।
1: आशारामलाई आफ्नै आँखा अगाडि मारेपछि गणेश गजसँग रूपलाललाई डर लाग्छ। गणेश गजमा मात चढेको संकेत देखेपछि उसलाई बाँधेर राख्ने गरिएको छ।
3: म स्वयं आफै छु गरिरहेकै छु, अब जोखिम त छ तै पनि अब गर्नु पर्यो होइन, रिस्क त छ, न जीवनमा के गर्ने, रिस्क बिनाको के जीवन होइन, तै पनि अब गरिरहेकै छौँ। यस्तो घटना चाहिँ भएको थिएन त हामी अब भनौँ न सजग थिएनौँ होइन, केयरफुल्ली थिएनौँ, अब त भनौँ अब घटना घट्यो, हामी त अब प्रत्यक्ष देख्यौँ स्वयं होइन, अब सजग पनि भयो, थाहा पनि हुन्छ हरेक कुरोमा यिनीहरूको अब आँखा कान प्लस यिनीहरूको माट चुन्ने उसले थाहा हुन्छ आक्रामक रिसाएको छ कि छैन, कस्तो अवस्थामा रिसाएको रिसाउँछन् भनेर त्यसरी थाहा पाइन्छ। वर्षमा 2-3 चोटि आउँछ, होइन बैसकोमा आउने हात्ती आएपछि वर्षमा 2-3 चोटि आउने रहेछ। अब यसको फेरि बाँधेर छोडिदिन्थ्यौँ, फेरि केही दिन छोडिदिन्थ्यौँ, अब घाँस पानी त बाँधेकै बेलामा पनि खुवाइन् तर त्यसरी बाँधेर छोडिदिएपछि अलिकति त्यो माट पनि सुक्यो, नियन्त्रणमा आफू पनि अब भनौँ न पहिला भन्दा नियन्त्रणमा नर्मल भयो नर्भस, अनि फेरि खोल्ने लिएर आउने गरिरहेकै छ।
1: बाँकी राष्ट्रिय निकुञ्जमा 6 वटा हात्ती छन्, खड्गवार हात्तीसार, बुच्चापुर र खैरी गोबरी हात्तीसारमा 2-2 वटा। यी हात्तीहरू चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएका हुन्। जंगल संरक्षण, निकुञ्ज गस्ती तथा व्यवस्थापनमा उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। त्यति मात्र होइन, बाँकी राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरूलाई उनीहरूले घुमाउने समेत गरेका छन्।
0: हजुर सुन्नुभयो यहाँले हात्तीको बारेमा होइन, गणेश गजको बारेमा भने। अब हामी चिम्पान्जीको कुरा गरौँ न त होइन, मैले अघि नै भनेको थिएँ चिम्प्यान्जी र बोनोबो भन्ने अर्को प्रजाति हुन्छ चिम्पान्जी जस्तै, त्यसले चाहिँ तनाव अघि के गर्दो रहेछ, अङ्गालो हाल्ने एक आपसमा र चुम्बन गरेर विश्वास बढाउने गर्दो रहेछ। चुम्बन गर्दाखेरि अहिलेसम्म वैज्ञानिकहरूको स्टडी अनुसार यो फर्स्ट केस चाहिँ यो प्रजातिमा यानि कि चिम्प्यान्जीहरूमा चाहिँ 21 मिलियन वर्ष अगाडि भएको अनुमान छ, स्टडीले त्यो भन्छ। अन्य कुराहरू अलिकति राखिहालौँ। इन्ट्रेस्टिङ कुरा आज बिहान बिहान गाडीमा बिबिसी सुन्दै थिएँ, इन्ट्रेस्टिङ कुरा सुनायो, त्यस कारणले यसलाई खोजेर म श्रोता समक्ष राख्न चाहन्छु। शान्ति कायम गर्न चिम्पान्जी र बोनोबोले चुम्बन र अङ्गालो हाल्ने गर्दछन्। अध्ययनले भन्दछ मानिसका धेरैभन्दा नजिकका मानिने श्रोताहरू चिम्प्यान्जी र बोनोबोले तनावपूर्ण अवस्था अघि एक अर्कालाई छुने, अङ्गालो हाल्ने अनि चुम्बन गर्ने व्यवहार चाहिँ विश्वास र सहकार्य बढाउने निकै पुरानो सामाजिक परम्परा हुन सक्ने नयाँ अध्ययनले देखाएको छ। र बेलायतको डरम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले खाना बाँड्ने क्रममा हुन सक्ने प्रतिस्पर्धा वा तनाव अघि चिम्प्यान्जी र बोनोबोले शारीरिक सम्पर्क मार्फत एकअर्कालाई सान्त्वना दिने व्यवहारको अध्ययन गरेका हुन्। अनुसन्धानको सबैभन्दा रोचक निष्कर्ष मध्ये एक के थियो भने आक्रामक स्वभावका रूपमा चिनिने चिम्प्यान्जीहरूले निकै आत्मीय व्यवहार देखाए। उनीहरूले एकअर्कालाई अङ्गालो हाल्ने, छुने, चुम्बन गर्ने मात्र होइन, कहिलेकाहीँ एकअर्काको मुखमा औँला हाल्ने, राख्ने जस्ता सम्पर्क, निकट सम्पर्क पनि गर्ने गरेको पाइयो। अनुसन्धान टोली कि प्रोफेसर जोन क्लेका अनुसार तनावपूर्ण अवस्था आउनु अघि यी जीवहरू एकै ठाउँमा भेला हुन्छन्, एकअर्कालाई सान्त्वना दिने गर्छन्, छुन्छन् र अङ्गालो हाल्छन्। उनका अनुसार यो व्यवहार ठुलो खेल अघि फुटबल खेलका खेलाडीहरूले एक आपसमा गोलबद्ध भएर मनोबल बढाउने अभ्यास जस्तै हो, उनी भन्छन्। यसले म भन्दा पनि हामी भन्ने भावना झल्काउँछ अरे श्रोताहरू। ओके, यो इन्फर्मेसन, यो अध्ययन चाहिँ कङ्गो र जाम्बियामा गरेको अध्ययन थियो। शारीरिक सम्पर्कले झगडा कम हुन्छ, लाखौँ वर्ष पुरानो सामाजिक व्यवहार भन्ने कुरा छुट्याएँ मैले है त। 70 मिलियन वर्ष अगाडिको कुरा यो चाहिँ अध्ययनको कुरा यहाँ राखिएको थियो, बिबिसीबाट मैले सवार गरेँ। श्रोताहरू, आजको यो बसाइमा अब तपाईँलाई म दैनिक समीक्षा प्रस्तुत गर्नुपर्छ। दैनिक समीक्षातर्फ लागिहालौँ, भीम मात्रे र टिमको दैनिक समीक्षा अब प्रस्तुत गरिहालौँ है त।
4: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल साउन 6 गते, आषाढ शुक्ल पक्ष अष्टमी तिथि, नेपाल सम्बत 1146, तदनुसार 22 जुलाई 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। घोषणा अनलाइन सेवा अफलाइन शीर्षक राखेर बक्स न्युज छापेको छ। सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोकका प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत, यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, पालिकाहरूमा अनलाइन प्रणाली अवरुद्ध भएकाले सेवाग्राही समस्यामा परेका छन्। प्रकृति दहालको बाइलाइनमा खबर छापिएको छ। शान्तिनगर स्थित काठमाडौँ महानगरको 31 वटा कार्यालयमा 2 दिन यता वृद्ध वृद्धाको चहल पहल बढी छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै वृद्ध वृद्ध सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुगेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग अस्ति बिहान 11 बजे वडा कार्यालय आइपुग्नु भएको थियो। परिचय पत्र नवीकरणबारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिए। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बस्नुभयो। छिनछिनमा कर्मचारीलाई सोध्नुभयो, अब त सिस्टम खुल्यो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपराह 3 बजेसम्म पनि सिस्टम नखोलेपछि उहाँको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखोल्ने? उहाँ वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको 3रो दिन भयो। परिचय पत्र नवीकरणका लागि गएको शुक्रबार पनि उहाँ वडा कार्यालय पुग्नु भएको थियो। पुरानो बानेश्वरबाट 2 छोरीसँगै आएकी 78 वर्षीय नर्मदा देवी शर्माले वडा कार्यालयमा करिब 4 घन्टा बिताउनु भयो। घुँडाको समस्याले हिँडडुल गर्न गाह्रो हुने उहाँलाई दिनभर कुर्नु सकसपूर्ण थियो, हुन्छ होला भनेर बस्यौँ। उहाँले भन्नुभयो, 4 घन्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए, फेरि कहिले आउनुपर्ने हो? उहाँले एक्लै वडामा आउन नसक्ने बताउनु भयो, यहाँ आउन साथ दिनेहरूको समय मिलाउनुपर्छ। डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा सुरु भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोगका प्रणाली जस्ता सेवा सुरु गरिएका छन्। यसले पारदर्शिता बढाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालयमा धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेसन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ, तर हालत यो छ। आज कान्तिपुरले खबर छापेको छ। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्य कर सिपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्वक दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसदेखि वामपन्थी दलसम्म सडकमा उत्रिएका छन्। कङ्ग्रेस अध्यक्ष एवं राज्यसभाका प्रतिपक्षी नेता मल्लिकार्जुन खड्गे, लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धी, महासचिव प्रियंका गान्धी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार लगायतका नेताहरू दिल्लीको लोक कल्याण मार्ग स्थित प्रधानमन्त्री निवास पुगेर धरना बसे। प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीको प्रदर्शनमा भएको दमनमा सरकारको तर्फबाट माफी माग्नुपर्ने उनीहरूको माग छ। धरनाका बीच सरकारले गान्धीसँग कुराकानी गर्न प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री जितेन्द्र सिंह र केन्द्रीय गृह सचिव गोविन्द मोहनलाई पठाएको थियो। मन्त्री सिंहले सामाजिक सञ्जालमा भन्नुभएको छ, यस ठाउँमा धरना बस्दा सर्वसाधारणलाई सुविधा हुने भन्दै धरना रोक्न राहुल गान्धीसँग अनुरोध गर्यो। गान्धीले निट र त्यससँग सम्बन्धित आन्दोलनसँग जोडिएका विषयमा संसदमा चर्चा गर्न सरकार तयार भए धरना अन्त्य गर्ने बताउनुभयो। त्यसपछि सरकारको शीर्ष नेतृत्वसँग अनुमति लिएर गान्धीलाई निट र सम्बन्धित आन्दोलनसँग जोडिएका सबै विषयमा संसदमा चर्चा गर्न सरकार तयार रहेको बतायो। पछि गान्धीले शिक्षा मन्त्री प्रधानको राजीनामा पनि आउनुपर्ने माग राखेपछि कुरा बिग्रिएको उहाँको भनाइ छ। मन्त्री सिंहको भनाइमा कङ्ग्रेसले प्रतिक्रिया जनाएको छैन। त्यसको केही बेरमा भने गान्धी सहितका नेताहरूलाई प्रहरीले पक्राउ गर्यो र उहाँ रिहा पनि हुनुभएको छ। कान्तिपुरको यो खबर। मल ल्याउँदा समातिएका किसान दाजुभाइ छुटाउन परराष्ट्रको पहल शीर्षक राखेर कान्तिपुरले अर्को खबर छापेको छ। शिवपुरीको बाइलाइनमा रौतहट डेडलाइनको खबर। सरकारले धान रोप्ने मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढीबाट किनेर ल्याउँदै गर्दा तीन साता अघि भारतीय सशस्त्र सीमा बल SSBद्वारा पक्राउ परेका सर्लाही बलारा पाँचका किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रताप सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनीतिक पहल गर्दा समेत छुट्न सक्नु भएको छैन। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले दरौटी छुट्ने अपेक्षा गरिए पनि अदालती प्रक्रिया बाँकी रहेकाले अझ एक दुई दिन ढिला हुने भएको छ। 17 असारमा पक्राउ परेका उहाँहरू सीतामढीको डुमरा कारागारमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले दुबईको रिहाईको पहल भइरहेको जनाएको छ। भारतीय जेलमा नेपाली किसान थुनिएको समाचार सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले घटनालाई गम्भीरता साथ लिँदै विशेष चासो राख्नु भएको थियो। खबर कान्तिपुरले छापेको छ। नयाँ पत्रिका दैनिकले 2 वर्षपछि सत्ता सहकार्यको तयारीमा ओली प्रचण्ड शीर्षक राखेर खबर छापेको छ। सुरुजङ पाण्डेको बाइलाइनमा 2 वर्ष अघि सत्ताकै छिना झप्टीमा सहकार्य तोडेर दुई किनारा लागेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रदेश सत्ताका लागि नजिकिनु भएको छ। एमाले र रासोपाको समर्थनमा 18 महिनासम्म सङ्घ सरकारको नेतृत्व गरेका तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड 81 असारमा एमाले समर्थन फिर्ता लिएपछि पदमुक्त हुनुभएको थियो। त्यति बेलै सङ्घदेखि प्रदेशसम्म सत्ता सहकार्यका लागि ओली र काङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबीच भएको सहमति कार्यान्वयनमा अहिले विवाद भएपछि प्रदेशमा एमाले नेकपा मिलेर सरकार बनाउने समझदारी गरेका छन्। 17 असार 2081मा ओली र देउबाबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री बन्नुभएको थियो। प्रदेशहरूमा पनि सहमति अनुसार नै नेतृत्व बाँडफाँड भएको थियो, तर प्रधानमन्त्रीमा देउबाको पालो आउन नपाउँदै जेएनजी आन्दोलनले देशको सत्ता उलटफेर गरिदिएको थियो। निर्वाचनमा नराम्रोसँग पराजित दल केन्द्रीय सत्ताको घेरा बाहिर पुगेका छन्, तर प्रदेशहरूमा दुवै दलको सहकार्यमा सरकार चलिरहेकामा काङ्ग्रेसमा आएको नयाँ नेतृत्वले 17 असार 2081को सहमति अनुसार नेतृत्व फेरबदलको आवाज उठाएपछि एमालेसँग सम्बन्ध चिसिन सुरु भयो। त्यसपछि प्रदेशहरूमा सरकार निर्माणका लागि माजिक नम्बर रहेको नेकपासँग काङ्ग्रेस र एमाले दुवैले संवाद चलाए। संवादले एमाले र नेकपालाई नजिकै आएको हो। यो खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ। शिक्षा र स्वास्थ्यको 3% कर हटाएको फेसबुकबाट घोषणा शीर्षकमा अर्को खबर पनि नयाँ पत्रिकाले छापेको छ। नागरिकताको पर्खाइमै 82 वर्ष नागरिकता नहुँदा अँध्यारोमा रात काट्दै रामदेवका 3 पुस्ता ट्युबवेलको पानीको भर शीर्षक राखेर खबर छापेको छ। नयाँ पत्रिकाले अर्को फ्रन्ट पर्ने बित्तिकै आसपासका घर झिलिमिली उज्यालोले जगमगाउँछन्, तर त्यो झोप्रो भने अन्धकारमा डुब्छ। न त त्यहाँ बिजुलीको लाइन छ, न खाने पानीको धारा नै। झापाको गौरीगञ्ज गाउँपालिका 3 जन्मिएका 82 वर्षीय रामदेव महतो आफ्नै देशभित्र अपरिचित भएर जीवनको उत्तरार्ध काट्न बाध्य हुनुहुन्छ। कारण एउटै छ, उहाँको हातमा नेपाली नागरिकता छैन। नागरिकता नभएकै कारण न त उहाँले बिजुलीको मिटर जोड्न पाउनु भएको छ, न खाने पानीको सुविधा। अरूको ट्युबवेलबाट मागेर पानी पिउनुपर्ने बाध्यता छ। सहरमा सडक बत्ती बलेपछि त्यसैको उज्यालोको सहारामा परिवारले रातको खाना खान्छन्। ठुलो पानी पर्दा टिनको छाप्रोले छेक्दैन, रातभर भिजेरै बसौँ, उहाँले भन्नुभएको छ। यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले सार्वजनिक खरिदमा सुधार अघि बढ्ला पूर्वाधार शीर्षक राखेर आवरण समाचार छापेको छ। ठेक्का पाउन निर्माण व्यवसायबीच यति अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो कि लागत अनुमानको 30-50% घटेर टेन्डर कबोल गर्थे, किनभने सार्वजनिक खरिदानीले नै सबभन्दा कम कबोल गर्नेलाई ठेक्का दिनुपर्ने व्यवस्था गरेको थियो। तर त्यसरी ठेक्का हत्याए पनि व्यवसायी भने समयमा काम गर्दैनथे, कि त बिचैमा ठेक्का छाड्थे, कि त म्याद थपेको थपै गर्थे। त्यसै कारण राष्ट्रिय गौरवदेखि ससाना आयोजना पनि अलपत्र परेका छन्। सरकारले हालै सार्वजनिक खरिद ऐनमा संशोधन गरेर लो बिडिङको व्यवस्था हटाएको छ। त्यससँगै ऐनमा थुप्रै व्यावहारिक र झन्झटिला प्रावधान हटाएका कारण निर्माण क्षेत्रले गति लिने व्यवसायहरू बताउँछन्। केशर राज छेत्रीको बाइलाइनमा बुटवल डेडलाइनको यो खबरलाई आज आवरण समाचार बनाएर अन्नपूर्णले छापेको छ। संशोधनमा बजेट र स्रोत पक्का गर्ने पूर्व तयारीपछि मात्र बोलपत्र आह्वान गर्ने, मापदण्ड अनुसार लागत जिम्मेवारी स्पष्ट, पुनरावलोकन समितिको निर्णय बाध्यात्मक, कर्मचारीलाई प्रोत्साहन, आयोजना म्याद थपको नयाँ नियम, निर्माण व्यवसायलाई सम्मान जमानत रकम घटाइएको छ, मर्जरमा सहजता अप्नाइएको छ र बोलपत्रको समय पनि घटाइएको छ, सार्वजनिक खरिद ऐन 2083 संशोधन गर्न पनि लागिएको छ। अन्नपूर्णले यो खबर छापेको छ। स्वदेश फर्कदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ, देउबा शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि छापेको छ। काङ्ग्रेस पूर्व सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र संवैधानिक निकायहरूलाई आत गर्नुभएको छ। तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु, उहाँले भन्नुभएको छ। विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश र जनताप्रति नै केन्द्रित रहेको देउवाले बताउनु भएको छ। राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र पूर्वाग्रहका आधारमा गरिने दमन वा मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने पनि उहाँले बताउनु भएको छ। उपत्यकाको डुबान जलवायु परिवर्तन मात्रै हो त शीर्षक राखेर आज अन्नपूर्णले नितु घलेको पाइलाइनमा अर्को खबर पनि छापेको छ। काठमाडौँमा बाढी र डुबानको इतिहास नयाँ होइन, विक्रम सम्वत 1983 बागमती नदीमा यस्तै एउटा भीषण बाढी आएको थियो। त्यसबेला मुलुकमा जङ्गबहादुर राणाको हुकुमी शासन थियो। बाढीको प्रकोप यति भयावह थियो कि काठमाडौँका सम्पूर्ण सरकारी कार्यालय बन्द गरिएका थिए भने तत्कालीन राजा स्वयं सुरक्षित रहन नागार्जुन दरबार सरेका थिए। वरिष्ठ मौसमविद अजय दीक्षितका अनुसार काठमाडौँ उपत्यकामा बाढीको लिखित इतिहास खोतल्दा फेला पर्ने यो नै सम्भवतः सबभन्दा पुरानो प्रमाण हो। तर उबेला र अहिलेको बाढीमा आकाश पातालको फरक छ, दीक्षित भन्नुहुन्छ। त्यति बेला माटोका घर र झिङ्गटेका छाना हुन्थे, जताततै सिमेन्टले ढालिएको थिएन, मुसलधारे वर्षा भए पनि जमिनले पानी सोच्थ्यो र बाढी नदी किनारमा मात्र सीमित हुन्थ्यो। अहिलेको जस्तो जताततै सहरी डुबानमा पर्थेन। अहिले काठमाडौँको ठाउँ ठाउँमा डुबान परेको छ, यो खबर अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ।
0: हजुर, आजको लागि समीक्षा यति नै गरौँ। भीमात्रेजीलाई धेरै धेरै धन्यवाद छ र अब बिदा लिने बेला भयो। हजुर, यसपछिको कार्यक्रम स्वर्णिम सङ्गम सुन्नुहोला, फेसबुक हेर्नुहोला, राम्रा राम्रा पोस्टहरू छन्, राम्रा राम्रा भिक्ट्रीका भनौँ न अब गोल्फ विनर्सहरूको कुरा आएको छ, भोलिपछि कुरा गरौँला। जसले जित्नुभयो उहाँलाई बधाई छ, मलाई बिदा दिनुहोस्, नमस्ते।
5: सैन्य समुदायमा बिलाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस, यो बीएफपीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो
6: प्रक्रिया थालेको छ। हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई आफ्नो जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनिएको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले 29 परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूलाई स्थायी ठेगाना भएका जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिस गरेको हो। हाल उनीहरूलाई बनेपाको रेड क्रस तालिम केन्द्र, कृतिपुरको राधा स्वामी सत्संग, नगरकोटको खानेपानी तालिम केन्द्र र बोडेको कृषि तालिम केन्द्रमा राखिएको छ। काभ्रे बनेपा छ बुडोलका नेपाल रेडक्रस सोसाइटीमा तालिम केन्द्रमा राखिएका 7 सुकुमवासीलाई नागार्जुनको इन्चुङ्गु नारायण होल्डिङ सेन्टरमा सारिएको छ। बागमती सभ्यता एकीकृत विकास समितिका खगेन्द्र विष्ट नेतृत्वको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका 11 7 सुकुमवासीलाई इन्चुङ्गु नारायण होल्डिङ सेन्टरमा लगिएको हो। 3 परिवारका 4 भने बनेपाको होल्डिङ सेन्टर नछाड्ने अडान लिएका छन्। समाजशास्त्री विष्टले बनेपामा राखिएकाहरूको गुनासो आएकाले नियमित खाना खुवाउने उद्देश्यले इन्चुङ्गु नारायण सार्न खोजिएको जानकारी दिनुभयो। सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्न गएको असार 22 गतेदेखि नै खाना खुवाउन रोकेको थियो। खाना खुवाउन रोकिएपछि 45 परिवारका 115 सुकुम्बासी मध्ये आजसम्म 11 मात्र थिए। अध्यागमन विभागको हिरासतमा राखिएका चिनिया नागरिकलाई छुटाइदिने भन्दै 9 लाख ठगेको अभियोगमा चर्चित हास्य कलाकार नारद प्रसाद खतिवडा सहित 3 जना पक्राउ परेका छन्। हाल काठमाडौँ बुद्धनगर बस्दै आएका सर्लाही लालबन्दी 5 का खतिवडा सहित उदयपुर कटारी 7 सेरी सेका विक्रम बहादुर थापा र नवलपरासी सिबर्दघाटका गोपाल कुमार गुरुङलाई पक्राउ गरिएको हो। गएको असार 12 गते अध्यागमन विभागले सानेपाबाट पक्राउ गरेका 9 जना चिनियालाई छुटाइदिने र अध्यागमन विभागबाट 15 जनाको राहदानी पनि झिकिदिने भन्दै उनीहरूले 72 लाखमा मलमलाई गरेको प्रहरीको दावी छ। उनीहरूले चिनिया नागरिकबाट 9 लाख लिइसकेको पनि प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। काठमाडौँ प्रहरीले किर्तिपुर ट्याङ्लाफाँटमा हिजो बिहान कारमा नियत बस आगो लगाइएको निष्कर्ष निकालेको छ। आगलागीमा 70 वर्षीय सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठ आफैले गाडीभित्रै पेट्रोल छर्केर आगो लगाएको प्रहरीको निष्कर्ष छ। अनुसन्धानका क्रममा श्रेष्ठले ट्याङ्लाफाँट सुमलाङको खाली ठाउँमा गाडी राखेर गाडीभित्र पेट्रोल सर्किएको खुलेको काठमाडौँका एसपी पवन कुमार भट्टराईको भनाइ छ। व्यवसायमा घाटा भएदेखि श्रेष्ठले समय समयमा अस्वाभाविक व्यवहार देखाउने गरेको परिवारले बताएको पनि प्रहरीले जनाएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले सेना प्रमुखलाई बर्खास्त गर्नुभएको छ। लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सेना प्रमुख अलेक्जेन्डर सिर्सिस्कीलाई बर्खास्त गर्नुभएको हो। रक्षा मन्त्रीलाई हटाउँदा देशभर सड़क प्रदर्शन समेत भएको थियो। सिर्सिस्कीलाई सोभियतकालीन सैन्य सोच भएका र सेनामा आमूल परिवर्तन गर्न हिचकिचाउने कमाण्डरको रूपमा हेर्ने गरिएको छ। पदबाट हटाए पनि जेलेन्स्कीले 60 वर्षीय जनरलको प्रशंसा पनि गर्नुभएको छ।
7: Oleksandr Syrsky delivered results for Ukraine in the defense of Kyiv, the Kharkiv offensive, and the Kursk operation. We have come a long way. Ukraine's defense continues, and every warrior must be treated with dignity. I'm grateful to him and to every one of our warriors for Ukraine's strong positions on the front.
6: सिर्स्कीको ठाउँमा 43 वर्षीय मिखाइलो द्रापाटियालाई सेना प्रमुख बनाइएको छ। युक्रेनमा उहाँलाई युद्धमा हारिएका लोकप्रिय सैनिकका रूपमा हेरिन्छ। यो घटनाक्रमबारे किबाट बिबिसीका पल एडम्स।
8: Essentially, what President Zelensky has done has been to bow to popular pressure after almost a week of mass protests following the dismissal of Minister Fedorov. President Zelensky heaped praise on the outgoing commander-in-chief, Oleksandr Syrsky, but he has removed him and he's replaced him with a much, much younger general, Mykhailo Drapaty, who crucially is a friend of the ousted defense minister, Mykhailo Fedorov.
6: वर्षा पहिरो र बाढीको जोखिमका कारण मुलुकका प्रमुख राजमार्ग सहित केही सडकमा यातायात बन्द भएको छ।
4: नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपाल थोक कटुन्ची बेसी खण्डमा जोखिम भएको भन्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म राति सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा सडक अवरुद्ध भएको छ।
6: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षामा बस्नु तपाईँ सम्पूर्ण ब्रेकड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले अर्थात् पोखरेली श्रोताहरूले पनि हामीलाई FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान मैले गीतकार सुरेन्द्र राणाको गीत रचना राजु सिंहको सङ्गीत रहेको एउटा सुमधुर गीत राखेँ जगदीश समालको स्वरमा। यति ठुलो संसारमा तिमी एक्लै हुन्छौ होला, म मरे भने भोलि तिमी कति रुन्छौ होला, अर्थात् आफ्नो प्रिय मान्छेलाई केही कुरा बोल्दै गरेको अर्थात् भने एउटा अत्यन्तै प्रेमिल भावमा लेखिएको गीत थियो राजु सिंहको सङ्गीत र जगदीश समालको सुर सुरेन्द्र राणाको गीत रचना रहेको थियो र जगदीश समाल निकै लामो युएसएको बसाइ पश्चात यतिखेर नेपाल फर्किसक्नु भएको छ। कुनै दिन कार्यक्रम स्वर्णिम सङ्गममा पनि उहाँलाई निम्तो दिउँला, आज मैले यसै गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु।

अब लाग्छ तर आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 6 गते अष्टमी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई 22 तारिक सन् 2026 र यता नेपालको मौसम कुरा गर्नुपर्दा श्रोता आज पनि कतै कतै मौसममा बदलाव देखिएको छ र पानी पर्ने सम्भावना भने आज पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा बिहान 5:21 जाँदा भएको थियो नै, सूर्यास्त चाहिँ भरे साँझ 6:58 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोतालाई भने एउटा गीत राख्न चाहन्छु, गायिका शशी रावलले गाउनुभएको गीत राख्न चाहन्छु यहाँहरू माझमा। गीतमा शब्द सङ्गीत भने कालीप्रसाद बास्कोटाको रहेको छ, अहिलेलाई भने चाहना सकियो शशी रावलको स्वरमा।

चाहना सकियो। शशि रावलको स्वरमा रहेको यो गीत पश्चात श्रोता र भने कार्यक्रम स्वर्णिम संगमको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेको छ। बुधबारको स्वर्णिम संगममा आज पनि म एकजना अतिथिसित कुराकानी त गर्नेछु, तर आजको कुराकानी अलिक पृथक रहनेछ श्रोताहरू। आज भने म कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा हिजो साउन 5 गते अर्थात् अरुण थापा स्मृति दिवस परेको थियो, विक्रम सम्वत 2056 साल साउन 5 गते अरुण थापालाई हामीले सदाको लागि गुमाएको थियौँ। यद्यपि उहाँको भौतिक शरीर मात्र हाम्रो साथमा छैन, तर पनि अरुण थापाको स्वरमा रहेका केही कालजयी गीतहरूले उहाँलाई जीवन्तसम्म बचाइराख्नेछ, नेपाली गीत सङ्गीत बाँचुन्जेल उहाँलाई बचाइराख्नेछ। र हिजो मैले अरुण थापाको बारेमा त्यति धेरै कुराकानी गर्न सकिनँ, तर आजको विषयमा भने म अरुण थापालाई सम्झन चाहन्छु र त्यसको लागि मैले आज नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै कर्णप्रिय धुनहरू सिर्जना गर्दै आइरहेका र अत्यन्तै सरल मिजासिला सङ्गीतकार राजु सिंह, जो अरुण थापालाई नजिकबाट चिन्नु पनि हुन्छ र उहाँसित कुराकानी गर्ने मैले सोच बनाएको छु, जमर्को गरेको छु भनौँ, कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा। र अघिल्लो चरणमा भने म अरुण थापा मगरलाई सम्झनेछु, राजु सिंह चर्चित सङ्गीतकार उहाँसित कुराकानी गर्नेछु अरुण थापाकै बारेमा केन्द्रित रहेर। र दोस्रो खण्डमा भने गीत सङ्गीत त छँदैछ, तपाईँका प्रतिक्रिया पनि म समेट्दै जानेछु। र अब भने चाहिँ म एउटा गीत राखिहाल्छु, विक्रम गुरुङको शब्द रहेको गीत राख्न चाहन्छु यहाँहरू माझमा। अरुण थापाको स्वरमा शब्द विक्रम गुरुङको रहेको छ नि, सङ्गीत अरुण थापाकै रहेको छ, भुलु भुलु लाग्यो मलाई।

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: PFBS गोर्खा रेडियो।

0: यो सुमधुर गीत श्रोताहरू यहाँहरू माझमा राखेँ मैले अरुण थापा मगरको स्वरमा विनोद गौचनको गीत रचना अनि अरुण थापाकै सङ्गीत रहेको थियो र हिजो मात्रै अरुण थापालाई हामीले गुमाएको साउन 5 गते हिजो 27 वर्ष पुगेछ। नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा अजर अमर नाम हो अरुण थापा। र यति बेला भने अरुण थापालाई कुन रूपमा लिनुहुन्छ भनेर मैले नेपाली साङ्गीतिक क्षेत्रमा अत्यन्तै कर्णप्रिय धुनहरू सिर्जना गर्दै आइरहेका वरिष्ठ सङ्गीतकार सङ्गीतज्ञ नै भन्न चाहन्छु राजु सिंह दाईलाई कार्यक्रममा जोडिहाल्छु। राजु दाई नमस्ते।
1: नमस्ते हजुर तुलसीज्यू नमस्ते।
0: आज हामी
1: श्रोतालाई पनि दर्शकहरूलाई पनि नमस्ते, बिएस परिवारलाई पनि नमस्ते, विशेष तुलसीज्यूलाई।
0: अब दाई के कसरी तपाईँको साङ्गीतिक दिनहरू बितिरहेछ, दिनचर्या कसरी बिताइरहनु भएको छ?
1: अब एकदमै राम्रो प्रश्न गर्नुभयो। सङ्गीतमै छौँ, अब पहिलाको जस्तो म्युजिक बजार त्यस्तो छैन, पहिला पहिला एल्बमहरू तर तपाईँहरूको साथ सबै अग्रजहरू नयाँ पुस्ता भावी पुस्ताले सबैले गर्दाखेरि पनि राजु सिंहलाई चाहिँ एउटा ठाउँ दिइरहनु भएको छ
0: होइन,
1: कामहरू गर्न पाइरहेको छु मेरो सबै ल। अब त्यस्तो गीतहरू भन्दा नि अब मेजर मेजर प्रोजेक्टहरू आउँदैछ मेरो, अब गुलाम अलीज्यूसँग विजय शिवाकोटीज्यूको गीत आउँदैछ, हाम्रो अलिकति लेजेन्डसँग काम गर् पाइरहेको छ, नयाँ पुस्ता भावी पुस्ता पनि
0: ए भनेपछि लेजेन्डहरूसँग काम गर्दै गर्दा एउटा नाम मैले आज सम्झन चाहेँ। हामीले अरुण थापालाई गुमाएको ठ्याक्कै हिजो साउन 5 गते 27 वर्ष पुगेछ, 2056 साल साउन 5 गते उहाँको निधन भएको थियो। र यति बेला भने यहाँले राजु दाईले अरुण थापालाई सम्झनु पर्दा कसरी

0: उहाँको गीतहरू यति फ्रेङ्की म यो यति पपुलर प्रोग्राम मार्फत तुलसीजी मार्फत म भन्न चाहन्छु कि उहाँको अब जति पनि उहाँको गीतहरू हुन्थ्यो जति अहिले सुन्छौँ हामीले जति पनि गीतहरू छ त्यो एउटा खुट्टालाई थाम्न सक्ने वजनदार आवाज र एउटा कुरा के हो भने म्युजिकल श्रोता दर्शकलाई पनि नयाँ लाग्न सक्ला सङ्गीतको जो यसको बुझ्नुहुन्छ उहाँले चाहिँ उहाँले हरेक स्टाइल एक छु निकाल्दा अर्को स्टाइलले गाउने नपत्याउँदो तरिकाले उहाँले आफ्नो भोइसलाई इम्प्रोभाइज गरिरहनुहुन्थ्यो उहाँलाई मलाई जतिसम्म लाग्छ उहाँ आफै पनि गिटार बजाउने भएको हुनाले उहाँले एकदमै राम्रो इम्प्रोभाइजहरू गर्नुहुन्थ्यो अब पोखरा जस्तो अब धेरै साङ्गीतिक माहौल प्रकृतिसँग नजिक भएर पनि होला उहाँको र एकदमै राम्रो टोन र त्यस्तो जति गीत गाउनु भएको छ त्यो गीत एउटा नेपाली सङ्गीतमा एउटा ढुकुटी जस्तै भएर बसेको छ अरुण थापाज्यूको होइन त्यस कारणले अरुण थापाज्यूको विकल्पमा त्यस्तो टोन क्वालिटी त्यति राम्रो स्वर त्यति राम्रो शब्द सङ्गीत छनौट गर्न सक्ने र शब्द अनुसार सङ्गीत गर्न सक्ने र सङ्गीतको भाव बुझ्न सक्ने उहाँले चाहिँ गीतकारलाई पनि बोकेर हिँड्नुहुन्थ्यो सङ्गीतकारलाई नै बोकेर हिँड्नुहुन्थ्यो र एउटा श्रोता दर्शक र मिडियालाई पनि बोकेको गायक जस्तो लाग्छ मलाई र हामीले पनि मैले एउटा घटना चाहिँ म सम्झन चाहेँ उहाँको त्यो जुन अन्तिम दिन थियो त्यो बेलामा चाहिँ म डिएभी कलेजमा थिएँ अनि त्यो बेला पढाउँदै गर्दाखेरि उहाँको खबर आयो मलाई हाम्रो कसले हो नवराज लम्सालकी कसले फोन गर्नुभयो अनि म ल बिदा लिएर अब हाम्रो यत्रो महान गायक बित्नुभयो भनेर म ट्याक्सीमा चढेर आएँ अनि ट्याक्सीमा आएर एकैटिमा ओर्लिएको थिएँ अनि ओर्लिँदाखेरि त्यो ड्राइभरले मलाई सोध्नुभयो वा को या के को भिडको हो भनेर भन्दाखेरि अरुण थापा बितेको भन्दाखेरि चाहिँ यस्तो हाम्रो नेपालको महान गायक अरुण थापाज्यूको आज अन्तिम दर्शन गर्न आइरहेका छौँ उहाँलाई श्रद्धा सुमन अर्पण गर्न आइरहेका छौँ भनेर भन्दा त ऊ त उहाँ त ग्रेट फ्यान हुनुहुँदो रहेछ
1: क्या
0: त्यो ट्याक्सी त्यहाँ साइड लगाएर बन्द गरेर उहाँ त्यो अन्तिम समयसम्म बसेर त्यो उसमा प्रोसेसनमा नि जानुभयो होइन त्यस कारणले मलाई त्यो दिन फिल गरेँ कि अरुण थापाले हरेक वर्गको हरेक पेसाको मान्छेहरूको मनमा बस्दिनु भएको रहेछ र उहाँको कतिपय गीतहरू चाहिँ आफ्नै गीत भनेर बोकेर हिँड्नु भएको जस्तो मलाई फिल हुन्छ
1: अघि अघि यहाँले भन्नुभयो अरुण थापाको चाहिँ भोइसको टेक्चर चाहिँ अलिकति फरक भने पश्चात अरुण थापाको सबभन्दा राम्रो केही हो भने गायन शैली अरूभन्दा पृथक थियो यही होला उहाँको प्रमुख विशेषता पनि होइन आजसम्म पनि अरुण थापाको नक्कल गरेर गाएका गीतहरू कमै भेटिन्छन् बरु स्वर सम्राट नारायण गोपालको गीतहरू जस्तो जस्तै गरेर गाउनेहरू धेरै छन्
0: यो एकदमै राम्रो भाव भनिदिनु भयो अरुण थापाज्यूको एउटा कुरा के थियो भने उहाँको त्यो मूर्खी अथवा छिटकाहरू चाहिँ नदेखिने तर एकदमै गीतलाई घुमाएर गाउने हो आफ्नो तरिकाले र अर्को कुरा के भनेदेखि उहाँको सबभन्दा ठुलो कुरो चाहिँ शब्द प्रनाउन्सेसन उहाँसँग सिक्नुपर्ने कुरा छ
1: हजुर
0: र शब्द विन्यासहरूलाई उहाँले यस्तो मजाले मरोए पानी त्यो एउटा फिललाई शब्दलाई त्यो ग्राफ्स गर्ने तरिका डाइनामिक्स गर्ने तरिका चाहिँ धेरै गायकहरूमा कम छ त्यो कुराहरू चाहिँ गायक गायिकाको सबभन्दा ठुलो हतियार भनेको चाहिँ शुद्ध प्रनाउन्सेसन र छ नि शब्द उच्चारण र त्यसको डाइनामिक्स पनि हो कुनै पनि गीत नराम्रो हुँदैन कुनै सङ्गीत नराम्रो हुँदैन तर गायकले त्यसलाई कसरी डेलिभरी गरिदिया हुन्छ कसरी उनले लिएको हुन्छ भन्ने कुरा चाहिँ अरुण थापाज्यूको गीतबाट हामीले सुन्न सक्छौँ धेरै जस्तो गीतहरू र फेरि अरुण थापाज्यूको गीतहरू अरू गायक गायिकाको जस्तो गाह्रो पपुलर पनि हुँदैन कतिपय गायक गायिकाहरूको गीतहरू चाहिँ सुनेर मनले बोकेर हिँड्ने गीतहरूमा चाहिँ अरुण थापाको धेरै गीतहरू जस्तो यो धेरै गाह्रो गाह्रो चोट के हो बेथा के हो अब मरोए पनि अब धेरै गीतहरू छन् जति माया लाए पनि अब यो यही गीत नै हाम्रो विश्व बिबिसीमा परेको गीत होइन त्यस कारणले पनि मलाई लाग्थ्यो उहाँको अब भन्न सकिनँ उहाँ जस्तो गायकहरू चाहिँ अब ऋतुहरूमाथि गीत अब राजेन्द्र झालज्यूको शब्द होइन रामधन थापाज्यूको सङ्गीत त्यो कारणले त्यो गीतहरू चाहिँ नेपाली सङ्गीतको एउटा हामी सङ्गीतकारहरूको लागि गीतकारहरूको लागि गायकहरूको लागि चाहिँ उहाँले दिएको गीतहरू चाहिँ युनिभर्सिटी जस्तै लाग्छ
1: पक्कै पनि यदि उहाँ आजसम्म जीवित हुनुभएको भए नेपाली सङ्गीतको इतिहासमा कस्तो छाप

0: भन्न सक्नुहुन्थ्यो?
1: धेरै धेरै नै गर्न सक्नुहुन्थ्यो, त्यस कारणले हामीले भन्नुहुन्थ्यो। उहाँले जति कम गीत गाउनुभयो, तर उहाँले पछिल्लो क्रममा पनि लाइभहरू गर्दाखेरि पनि उहाँको आफ्नो व्यक्तिगत कारणहरू थिए होला। नभए हामी सामु अब सानै थियौँ, तर मैले चाहिँ अरुण थापाज्यूसँग चाहिँ मलाई तुलसी सरलाई थाहा छ, म पुतली सडक बागुजार एरियामा बस्ती भारुवाको धेरै समय नै त्यही एरियामै बित्थ्यो।
0: हजुर, निधन पनि त्यही बाग बजार एरियामै त भएको हो नि, होइन? एउटा होटल
1: हो, यात्री गेस्ट हाउस भन्ने थियो, के अरे, यो एउटा मेरो घरभन्दा अलिकति 20-25 घर उतापट्टि थियो।
0: हजुर,
1: त्यहाँ नै भएको। उहाँ बाहिर निस्किँदाखेरि बसिरहने हुन्थ्यो। भाइको कम्पोज मलाई मनपर्छ, भाइको बारेमा नि सुनेको छु, भाइको गीत पनि गाउनु छ भन्नुहुन्थ्यो, होइन? तर कुनै त्यो बेलामा अडिएर हतारमा हुनुहुन्थ्यो सधैँ, उहाँ कुनै एउटा दौडिरहे जस्तो बसेर 2 सेकेन्ड 5 सेकेन्ड कुरा गरेपछि उहाँ हिँडिहाल्नुहुन्थ्यो। तर हामीले त्यो गीत उहाँको त्यो शैली हामीले त्यो बेलामा हामी टिनेजर्स भएर उहाँको भोइसको टेक्सचरहरू, उहाँको त्यो एउटा गायन शैली, उहाँको कम्पोज गर्ने तरिका, त्यो चाहिँ हामीलाई त्यति याद गरे। त अरुण थापाजी हो भनेपछि जति माया लागे पनि, ऋतुहरूमा तिमी मरोए पनि भन्ने गीतहरू चाहिँ हामी अभ्यासक्रममा सिक्ने भावरे यो गीतको गायक चाहिँ उहाँ हुनुहुन्छ भन्ने। तर उहाँको त्यो जुन क्वालिटी छ अहिले आएर बुझ्यौँ, कि भोइसको क्वालिटी, एउटा सङ्गीत छान्ने क्षमता, गीत छान्ने क्षमता, र श्रोता दर्शकसँग एउटा पुल बन्ने क्षमता चाहिँ अरुण थापाज्यू हुँदैछ। र त्यो कारणले पनि मलाई लाग्छ कहिलेकाहीँ आज भइदिएको भए त मैले पनि एक दुईवटा गीत गर्न पाउँथेँ कि जस्तो फिल हुन्छ। त्यो चाहिँ मेरो सङ्गीतले एउटा पाटो चाहिँ गुमाएको छ। तर मेरो लागि चाहिँ त्यो उहाँहरूको गीत जस्तो मैले कतिपय उसमा उहाँको आर्टिकलमा नोटेसनहरू निकाल्ने मौका पाएको छु, स्वरलिपिहरू होइन, कतिपय गीतहरूको कोर्सहरू निकाल्ने मौका पाएको छु। त्यस कारणले मलाई लाग्छ त्यो गीतहरू सुन्दाखेरि मैले कोर्सहरू स्वरलिपि निकाल्दाखेरि चाहिँ उहाँ एकदमै उत्कृष्ट गायक हुनुहुन्थ्यो। र त्यो यस्तो गायकबाट देश लिएर श्रोता दर्शकले र हामीले धेरै कुरा पाउन सक्थ्यौँ। तर आजसम्म भइरहेदेखि उहाँले आफूलाई गाइरहनु भइदिएको भए चाहिँ नेपाली सङ्गीतको भण्डारमा एउटा अर्को एउटा उचाइ चाहिँ थपिन्छ।
0: अब राजु सिंह दाई आफै पनि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर कर्म गरिरहनु भएका, सबै पुस्तासँग काम गरिसक्नु भएको छ, होइन? अब अरुण थापाको गीतहरू चाहिँ आज पनि सबै पुस्ताले रुचाउनुको मुख्य कारण चाहिँ के होला? सबै पुस्ताले रुचाएको देखिन्छ, अलिकति पाका उमेरकोले पनि मन परिरहेको, तान्नेरीहरूले, अनि युवा अझ भनौँ यो अहिलेका जेन्जी पुस्ताले पनि मन पराइरहेको हामी भेट्दछौँ, यो के होला कारण?
1: कति राम्रो प्रश्न गर्नुभयो तुलसी सरले। मलाई के लाग्छ भने उहाँको सबभन्दा ठुलो कुरो आफ्नोपन थियो, नेपाली उनको गीत र सहज, तर मैले भने उहाँको गीत सुन्न सहज छ तर गाउन गाह्रो छैन। सबभन्दा ठुलो कुरो चाहिँ उहाँले साहित्य र सङ्गीतलाई एकदमै नजिक पारेर लानु भयो, क्या? जुन साहित्यसँग गीत सङ्गीत नजिक हुन्छ नि त्यो गीत उत्कृष्ट नै हुन्छ। उहाँले वासन्द ढुङ्गेलजी जस्तोको गीत, भूषण खरेलजी जस्तोको गीत, होइन, अब विनोद गौतम जस्तोको गीतहरू, होइन, अब धेरै, अब हाम्रो राजेन्द्र रिजालज्यूको गीतहरू र धेरै गीतहरू गाउनु भयो। तर उहाँले त्यो गीतहरूमा चाहिँ यस्तो जीवन्त हालिदिनु भयो कि त्यो शब्दलाई एउटा जीवन हाल्ने काम गर्नुभयो र त्यसमा आवाज दिएको। तर उहाँको गीतमा एउटा कुरा के थियो भने उहाँले त्यो बेलामा पनि एरेन्जहरू एकदमै त्यो टाइपै गर्नुभयो, सदा पारे एरेन्ज गर्नुभयो। गीत बाँच्ने भन्ने कुरा गायक सङ्गीतकार र गीतकारले मात्र होइन, त्यसमा चलाउने इन्स्ट्रुमेन्ट छनौटहरू, त्यसमा चलाउने सङ्गीत संयोजकहरूले होइन अदृश्य रूपमा त्यसलाई उचाइ दिइरहेको हुन्छ। रेडियो नेपाल जस्तो एउटा विश्वविख्यात स्टुडियोहरूमा रेकर्डिङ भयो होइन, र त्यो कारणले विश्व नेपालका राम्रा राम्रा म्युजिसियनहरूको साथ पाउनुभयो। उहाँको धेरै यस्तो गीतहरू मदन परियारज्यूहरूले, गणेश परियारज्यूहरूले, होइन, अब हाम्रो सुबहादुरज्यूहरूले गर्नुभयो जस्तो लाग्छ। त्यस कारणले त्यो एकदमै कम्प्लिट पार्ट छ। र उहाँले त्यो बेलामा पनि एउटा ट्रेन प्याटर्नहरू जस्तो गीतलाई प्याटर्न बनाएर पनि प्रयोग गर्नुभयो, होइन? त्यस कारणले पनि मलाई लाग्छ उहाँको गीतहरू चाहिँ अहिले पनि जुनसुकै पुस्तालाई पनि मनपर्ने धारमा कम्पोज गर्नुभयो। त्यो धारमा चाहिँ नेपालीपन थियो, उहाँको उच्चारणको कुरा थियो, उहाँको पुस्ताले चाहिँ अझ राम्ररी त्यो गीतलाई दोहोऱ्याएर लान सक्यो। र भनेको सबै तपाईँहरूले गर्नुपर्छ, तर के भने गीत भन्ने कुरा चाहिँ हाम्रो साहित्यकारहरूको गीतमा सङ्गीत भर्नुपर्छ र सङ्गीतकारहरूले पनि साहित्यसँग नजिक हुनुपर्छ र म चाहिँ यति चाहिँ भन्छु कि पढेरै आउनुपर्छ, सङ्गीत पढ्नु नै पर्छ, यो सबै टल्किनी चाहिँ हिरा हुँदैन। र एउटा श्रोता दर्शकहरूको मिडियाको पनि जिम्मेवारी के हुन्छ भने राम्रो गीतहरूलाई बचाइ राख्नु चाहिँ उहाँहरूको पनि कर्तव्य हो, राम्रो सङ्गीतकार गीतकारलाई। अहिले अरुण थापाज्यूको गीत त्यो बेलामा पनि त्यति नै चलेको थियो, अहिले पनि खोजी खोजी सुनिरहनु भएको छ। त्यसैले गीत सङ्गीतलाई चाहिँ एउटा सस्तो लोकप्रियताको मनोरञ्जनको लागि मात्र हेर्नु हुँदैन, गीत भनेको चाहिँ जीवनसँग एकदमै नजिक हुन्छ, दर्शनसँग नजिक हुन्छ, समाजसँग नजिक हुन्छ, आर्थिक पाटोसँग नजिक हुन्छ। त्यो कुरालाई चाहिँ त्यो बेलामा पाइन्थ्यो, जो जति माया लाए पनि भन्ने गीतमा नेपालीपन जुन छ त्यसले नै हामीले विश्व सङ्गीतको सामु त्यो गीतलाई लान सक्छौँ। त्यस कारणले हामीले त्यो कुरामा चाहिँ अहिलेको पुस्ताहरूले हामीले पनि राम्रो राम्रो गायकहरूलाई चाहिँ अवसर दिनुपर्छ भन्ने मलाई लाग्छ।
0: हुन्छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु राजु सिंह दाई, तपाईँले अरुण थापा स्मृति दिवसको सन्दर्भमा आज यति बोलिदिनु भयो। हुन त हिजो परेको थियो साउन 5 गते, तर आज मैले उहाँलाई सम्झेँ र दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। नमस्ते,
1: धन्यवाद। सबै श्रद्धा सुमन अर्पण गर्न चाहन्छु अरुण थापाज्यूप्रति। तुलसी सरले यति राम्रो प्रोग्राम चलाउनु भयो, बिएफबिएस परिवार आदरणीय श्रोता दर्शकलाई पनि नमन गर्न चाहन्छु।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध यी र यस्तै पीडादायी थुप्रै गीतहरू गाएर नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा पृथक नाम बनाएका गायक अरुण थापा मगरलाई मैले सम्झेँ कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा. हिजो साउन 5 गते उहाँको चाहिँ 27 स्मृति दिवस परेको थियो. विक्रम सम्बत 2008 साल पुस 22 गते अर्थात् 6 जनवरी 1952 अरुण थापाको जन्म चाहिँ कलकत्तामा भए पनि उहाँ पछि पोखरा काठमाडौँ हुँदै सङ्गीत क्षेत्रमा रमिरहेका एकजना गायक हुनुहुन्थ्यो. 2056 साल मा चाहिँ उहाँको निधन भएको थियो साउन 5 गते. र अरुण थापालाई हामी विश्व स्तरका गायक भनेर पनि भन्दा हुन्छ किनकि बिबिसी नेपाली सेवाले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणमा चाहिँ अरुण थापाले गाउनुभएको गीत ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी पवित्र गङ्गा हौ राजेन्द्र रिजालको गीत रचना राम थापाको सङ्गीत यो चाहिँ विश्वको उत्कृष्ट गीतहरूको चाहिँ उत्कृष्ट 7 गीतहरूमा 7 सफल भएको कारणले पनि हामी अरुण थापालाई विश्वस्तरका गायक भनेर भन्दा पनि कुनै अनर्थ नहुने पक्का नै छ किनकि यो एउटै सर्वेक्षणले पनि उहाँलाई विश्वस्तरको गायकको रूपमा चिनाइसकेको छ. र उनका गीतले श्रोताहरूलाई लट्ठै पार्ने उनले आफ्नै जीवनमा भोगेका निकै मार्मिक विरहका गीतहरू समेत गाएका छन्. उनले मुटु रेटेर गाएका गीतहरूले उनलाई सदा सर्वदा अझर अमर बनाइराख्नेछन्. र हिजो बिर्से तापनि मलाई सम्झना गराइदिनु भयो दिप जियोलोजी अल्स्टुडियो युकेका हाम्रा आदरणीय दाई प्रेम विश्वकर्म दाईले. र आज मैले अरुण थापा मगरलाई सम्झेँ र उहाँको बारेमा संक्षिप्त कुराकानी पनि गरेँ मैले सङ्गीतकार राजु सिंहसित. र यति बेला भन्छ यहाँ मिनी कालीकोटी राईले पनि नमस्कार तुलसी दाई अरुण थापाप्रति हार्दिक श्रद्धा सुमन महान गायक अरुण थापा भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु. र अब भन्छ म यहाँहरू माझमा एउटा गीत राख्न चाहन्छु गायिका सङ्गीता राणा प्रधानले गाउनुभएको गीत

नेपाली चलचित्र बन्दकीमा समेटेको यो गीत मैले यहाँ माझमा राखेँ संगीता राणा प्रधानको स्वरमा, र यो गीत पश्चात श्रोता बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाईको यो पहिलो खण्डको घरी करिब पुच्छातिर पुगिसकेको छु, बिछौनीतिर पुगिसकेको छु, र केही दिनपछि यहाँले बेबेस गोर्खा रेडियोको समाचार पनि सुन्न सक्नुहुन्छ, र समाचारपछि भने फेरि पनि हामी करिब एक घन्टा रहनेछौँ कार्यक्रम स्वर्णिम सङ्गमको यो बसाईमा। र यहाँहरूलाई समाचारतिर लाने क्रममा चाहिँ म यति बेला भने राजेन्द्र थापाले लेख्नुभएको एउटा सुमधुर गीत राख्न चाहन्छु, प्रमोद खरेलको स्वरमा सङ्गीत यसमा रहेको छ महेश खड्काको, र गीत पश्चात श्रोता यहाँहरूले हाम्रो व्यवस्था गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी दोस्रो खण्डमा भेट्नेछौँ।

0: कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ। आज इतर पक्षले काठमाडौँमा गरेको भेलालाई सम्बोधन गर्दै नेता बस्नेत,
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर आउनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: सर्वोच्च अदालतले कपिलवस्तु 3 का कांग्रेस सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सांसद शाह विरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सरकारको नाम अल्पका दिन आदेश दिएको हो। आफू विरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सांसद शाहले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर हिजो रिटाल्नु भएको थियो। सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ। कपिलवस्तु 3 बाट निर्वाचित शाह विरुद्ध कपिलवस्तु कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ। मनसुनजनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता गरिएको हो। कांग्रेसका राष्ट्रिय सभा सांसद पदम बहादुर परियार,
2: मनसुन सुरु भइसकेका छ, त्यो सन्दर्भमा अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो, कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ नै घाइते हुनुभयो, 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ, तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ। खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट विपदलाई हेर्ने राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जुन नेतृत्व छ त्यो नेतृत्व अहिले नै खाली छ। सरकारले चाहिँ अस्ति अध्यादेश लिएर आएर त्यसको नेतृत्व हटाएको छ। अब त्यो नेतृत्व नै नहुँदाखेरि त्यो प्राधिकरणले कसरी जनताको जीवधनको सुरक्षा यो विपदको बेलामा गर्न सक्ला भन्ने आशंका हामीलाई ठुलो छ। तसर्थ त्यही विषयलाई सरकारलाई अझै बढी गम्भीर बनाउनको लागि हामीले यो ध्यान आकर्षण प्रस्ताव चाहिँ आज संसदमा राष्ट्रिय सभामा चाहिँ दर्ता गराएका छौँ।
0: कांग्रेस सभापति गगन कुमार थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिशील बनेको बताउनु भएको छ। बीपी स्मृति दिवसको अवसरमा आयोजित दौड, कला सृजना र जलवायु बहस कार्यक्रम समापनमा सभापति थापा,
3: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ, अनि मसँगै दौडँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ, अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो, मैले पनि ठिकै छ यसपालि यस्तै हो भने।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको कोषमा पार्टीले 10 लाख रुपियाँ थपेर सरकारले विस्थापित बनाएका सुकुम्बासी बालबच्चाका लागि खर्च गर्ने जानकारी पनि दिनुभएको छ।
3: धावकै छ पुरा, जतिले जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: बारम्बार बिजुली जाने समस्या बुझ्नका लागि नेपाल विद्युत प्राधिकरणले मुलुकभर विशेष अभियान चलाउने भएको छ। बारम्बारको विद्युत अवरोध र कमजोर वितरण प्रणाली प्रति उपभोक्ताको गुनासो बढ्न थालेपछि प्राधिकरणले विशेष अभियान चलाउन थालेको हो। वितरण र ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले मुलुकभर अभियान चलाउने लगायतका 26 बुँदे सुधारात्मक निर्देशन जारी गर्नुभएको छ। यो अभियानमा प्राधिकरणले बढी समस्या हुने फिडर पहिचानदेखि मर्मत चुहावट नियन्त्रण र कर्मचारीको जवाफदेहिता उपभोक्ता सेवासम्मका विषयलाई कार्ययोजनामा समेटेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
4: BFBS गोर्खा रेडियो हो।

हजुर आदरणीय श्रोताहरू, हाम्रो माया सागर भन्दा पनि गहिरो छ, हाम्रो माया हिमाल भन्दा पनि अग्लो छ। माया सागर भन्दा गहिरो अनि हिमाल भन्दा अग्लो भएपछि मायाको परिणाम पनि सग्लो भएर आइदिन्छ। अर्थात् त्यस्तो मायामा कुनै भनौँ मनमुटाव हुँदैन। एउटा प्रेमिल भावको गीत राख्यौँ अनि यहाँहरू माझमा हरि राई र मिना मीरा राणाको स्वरमा र यसै गीतको साथ मैले आजलाई कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेछु र व्यवसायमा फेरि पनि बिहेबेस गोर्खाले सुनेर बस्ने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र कार्यक्रमको अघिल्लो चरणमा भने मैले स्वरका धनी अझ भनौँ कर्णप्रिय स्वरका धनी अरुण थापा मगरलाई सम्झे। हिजो साउन 5 गते उहाँको चाहिँ 27 स्मृति दिवस परेको थियो र सो कुराको जानकारी चाहिँ मलाई प्रेम विश्वकर्म दाईले हिजो एउटा गीत मागेर गर्नुभएको थियो दीप ज्वेलरी अल्ट्रोट युकेबाट, र मैले कार्यक्रमको पुछारतिर चाहिँ जानकारी प्राप्त भयो अनि आज मैले समेटेँ। अर्थात् आज अतिथिको व्यस्तताले गर्दाखेरि उहाँ आउनु सक्नु भएन र मैले अरुण थापाको बारेमा राजु सिंहसित कुराकानी गरेँ, सङ्गीतकार राजु सिंहसित। र भने तपाईँका प्रतिक्रियाहरूलाई अनि तपाईँले सुन्न चाहनुभएको गीत छन् भने पनि समेटिहाल्छु। यहाँ रघु भट्टराईजीले अघि नै लेख्नु भएको थियो राजु सिंहसितको कुराकानी सुन्दै गर्दाखेरि उहाँले एक लाइनमै कति राम्रो व्याख्या गरिदिनु भयो, सबै टल्किने हिरा हुँदैन भनेर लेख्नु भएको छ बोस्टन युएसएबाट रघु भट्टराईजीले। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि सबै टल्किने चिज हिरा हुनै सक्दैन, धन्यवाद दिन चाहन्छु। अनि हरिराईजीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ फेल्थम लन्डनबाट। हरिराईजी लेख्नुहुन्छ, तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ। अद्भुत गायक स्वर्गीय अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, सबैलाई शुभ दिन भन्नुभएको छ। फेल्थम लन्डनबाट हरिराईजीले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनिराख्नु भएको छ, सधैँ नै सुन्नुहुन्छ र भर्खर मैले हरिराई र मीरा राणाको स्वरमा रहेको गीत पनि राखिसकेको छु। उहाँले थ्याङ्क यू सो मच डियर तुलसी सर भन्नु भएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। यस्तै यस्तै कर्णप्रिय गीतहरू ल्याइराख्नु होला पनि भन्न चाहन्छु हाम्रो हरिराईजीलाई। अनि ताराप्रसाद स्यामजुङज्यू लेख्नुहुन्छ धनीटन युकेबाट, सेवारो तुलसीजी यो लोकप्रिय बिबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछ, अरुण थापा मगरबारे धेरै जानकारी पनि मिल्यो भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रा तारापसाद च्यामजुङजी ननिटन युकेबाट हामीसित जोडिनु भएको थियो। ननिटनमा हाम्रा कैलाश अनिता लिम्बुले पनि पक्कै कार्यक्रम सुनिरहनु भएको छ होला, र हाम्रा तारापसाद च्यामजुङजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। गीतकार घनबहादुर थापा मगरजीले पनि नमस्कार तुलस सर, कार्यक्रम सुनिरहेछु र अरुण थापाप्रति भावपूर्ण श्रद्धा सुमन पनि भन्ने लेख्नु भएको छ। घनबहादुर थापा मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले आज कार्यक्रमको अघिल्लो चरणमा श्रोताहरू अरुण थापालाई सम्झे। नेपाली गीत सङ्गीतको क्षेत्रमा करिब 3 दर्जन पनि गीत छैनन् अरुण थापाका, तर सबै गीतहरू उत्तिकै कालजयी रहेका छन्। सबै गीत श्रोता दर्शकहरूले उत्ति नै मन पराइदिनु भएको छ र धेरै गीत पनि गाइरहनु पर्दैन, राम्रा गीतहरू 2-4 भए पनि पुग्छ स्रष्टाको लागि अनि शिल्पी मनहरूको लागि, सर्जकहरूको लागि। र अरुण थापाको बारेमा मैले अघि सङ्गीतकार राजु सिंहसित पनि कुराकानी गरिसकेको छु। नूतन भूषालजी इजरबाट लेख्नुहुन्छ नमस्कार सर, सुनिरहेको छु है अघिदेखि नै भने लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन्छु। कहिलेकाहीँ पाहुना नभए यसरी नै कार्यक्रम चलाउँदा पनि हुन्छ, मिठै मजा आउँछ भनेदेखि भएको छ, धन्यवाद दिन चाहन्छु। र अब सदाबहार गीतहरू सुन्न पनि पाइन्छ भने लेख्नु भएको छ उहाँले, यस्तै हो। आज विशेष गरी अरुण थापालाई नै सम्झेँ, आज मैले गीतकारलाई नै निम्त दिएको थिएँ तर उहाँको विशेष कारणले गर्दाखेरि आउन नसकेको जानकारी उहाँले गराउनु भयो, त्यही भएर मैले अरुण थापालाई पनि सम्झेँ। र अरुण थापाको बारेमा पनि मैले संक्षिप्त राजु सिंहसित, सङ्गीतकार राजु सिंहसित कुराकानी गरि नै सकेको छु। यहाँले अघिदेखि सुनिरहनु भएको छ होला नूतनजी, र आज मैले अफिसियल हाम्रो पेजमा कुनै तस्विर चाहिँ राखेको छैन, तर पनि कार्यक्रमको बारेमा छोटो स्टाटस चाहिँ राखेको छु। धन्यवाद दिन चाहन्छु नूतन भूषालजीलाई। र यसै गरी द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीबाट हुनुहुन्छ, नमस्कार तुलसीजी, सम्पूर्ण रेडियो परिवार अनि श्रोताहरूलाई हार्दिक नमन गर्दै सदाबहार मिठा गीतहरू सुनिरहेछु। विशिष्ट गायक अरुण थापा मगरप्रति श्रद्धा सुमन अर्पित गर्न चाहन्छु, कार्यक्रम सुनिरहेछु है तुलसीज्यू। म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ, द्वारिका थापा मगरज्यूलाई पनि धन्यवाद दिँदै आउने श्रोताहरू। एउटा
पूर्वेली लोक भाका राख्नु मन लाग्यो, जाली रुमाल छेउछेउमा फुर्का छ, क्यारी जोमन जान्छ नि श्रोता छ। सन्तोष विसी र लक्ष्मी कार्कीले गाउनुभएको गीत हो र भीम कुमारी ओझाको शब्द अनि सन्तोष विसीको सङ्गीत रहेको छ यो गीतमा।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर आदरणीय श्रोताहरू, जान लाग्यो नाम जप्ने सासयो, यो गजल राखेँ मैले यहाँहरू माझमा सन्तोष श्रेष्ठको स्वर सङ्गीतमा। अनि गजल लेख्नु भएको थियो नाट्य सम्राट बालकृष्ण समले, र यस गजलसँग जोडिएका सर्जक सन्तोष श्रेष्ठ मेरो सम्पर्कमा हुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। सन्तोषजी नमस्ते।
1: नमस्कार तुलसी सर, अनि रेडियो सुनेर बसिरहनु भएका सबै श्रोताहरूप्रति पनि मेरो हार्दिक नमस्कार।
0: अब यो गजल बालकृष्ण सम होइन नाट्य सम्राट भने हामी चिन्दछौँ, जान लाग्यो नाम जप्ने सास यो, कसरी यो गजल हात पर्यो तपाईँसम्म?
1: यस्तो सर, यो अहिले हामीले विशेष गरी यो 80-90 यो एक दशकलाई यो गजल गायनको, नेपाली गजल गायनको एउटा स्वर्ण दशकको रूपमा अगाडि बढाउने भन्ने अभियान पनि थियो। अब यसै सिलसिलामा फेरि योभन्दा अगाडि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजललाई अगाडि बढाइसकेका हुनाले, अनि पछि फेरि कवि शिरोमणि लेखनाथ पौड्यालको पनि गरियो। अब यो त्रिमूर्तिका रूपमा चिनिने एक चाहिँ बालकृष्णसम्म पनि भएको हुनाले उहाँको पनि छ कि भनेर यो खोज्दै खोज्दै जाँदाखेरि उहाँको चाहिँ त्यो मेरो कविताको आराधन भन्ने उपासना भाग एक कृतिभित्र चाहिँ यो रहेछ। अनि यो चाहिँ विशेषतः यो कृष्ण प्रतिको एउटा समर्पण भाव, एउटा भजन, आध्यात्मिक चिन्तनको यो भेटिया हुनाले यो गजल फर्मेटमै भएको हुनाले यसलाई पनि गरौँ भन्ने हिसाबले यही समयमा।
0: अब तपाईँले यो एउटा खोजेरै गाउनु भएको रहेछ, अघि भनिहाल्नुभयो होइन महाकवि लक्ष्मीप्रसाद देवकोटा, होइन यसै गरी कवि शिरोमणि लेखनाथ पौडेल, अनि अब नाट्य सम्राट बालकृष्ण सम्राट बालकृष्ण सम होइन, यसै गरी यो नामको अगाडि विशेषताहरू विशेषण झुन्डेका सबै व्यक्तित्वहरू संस्थाहरूसँग जोडिनु भएको छ, राष्ट्रकवि माधव प्रसाद घिमिरे अनि शताब्दी पुरुष सत्यमन जोशी, उहाँहरूका सिर्जनाहरूमा काम गर्नुभएको छ है। यो कसरी यो यी भनौँ हाम्रा नेपाली साहित्य र भाषाका चाहिँ अग्रज व्यक्तित्वहरूसँग नि काम गर्ने यो एउटा संयोग हो कि यो के हो, अलिकति बताइदिनुहोस् न, किनकि जुन नामको अगाडि मैले अघि विश्लेषण झुन्डिएको छ नि, हामी महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छौँ, राष्ट्रकवि माधव प्रसाद घिमिरे, कवि शिरोमणि लेखनाथ पौडेल, अब नाट्य सम्राट बालकृष्ण सम है, उहाँ यसरी यो एउटा विशेषण झुन्डेकै व्यक्तित्वसित सन्तोष श्रेष्ठ जोडिनु भएको छ नि, यो संयोग हो कि के हो?
1: एकदम राम्रो सर, यो ठ्याक्कै हजुरले जे शब्द भन्नुभयो त्यही हो जस्तो लाग्छ मलाई। यो संयोग हो किनभने अब यो मैले उहाँहरूका ज जसका नामका अगाडि विशेषण झुन्डिएका छन् ती उहाँहरूका मात्रै गर्ने भन्दा पनि संयोगले के हो भने, अब म जतिखेर काठमाडौँमा आइसकेपछि जस्तो राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यू, बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यू, उहाँहरू त भौतिक रूपमै मैले भेट्न पाएको हुनाले उहाँहरूका सृजनासँग जोडिनु, उहाँहरूको चाहिँ आशीर्वाद लिनु, यो चाहिँ हामी नथा पाउँदो तरिकाले पनि जस्तो हामी सङ्गीतमा कर्म गरे पनि भाषासँग चाहिँ भाषाको पनि हामीले सेवा गरिरहेका हुनुहुँदैछौँ भनेर नारायण गोपालले भने जस्तो ती भाषा साहित्यमा लागिरहनु भएका हाम्रा चाहिँ एक प्रकारले देवतुल्य व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू भने, अरू तिनजनालाई त त्यसमा त पाइएन, कम्ती पनि सृजनाका माध्यमबाट जसलाई यो भाषा साहित्य शिक्षाका क्षेत्रमा त्रिमूर्ति भनेर हामी चिन्छौँ, लेखनाथ पौड्याल, बालकृष्ण समर र लक्ष्मीप्रसाद देवकोटालाई पनि, उहाँहरूका यो नचिनिएको विधा, अब अन्य विधामा कविता गीत लगायत थुप्रै विषयमा उहाँहरूको परिचय त बाहिर आएको थियो, तर किन अब गजलकारिता चाहिँ यी तिनैजना व्यक्तित्वहरूको गजलकारिताका बारेमा चाहिँ खासै बाहिर आएको थिएन।
0: हजुर,
1: त्यसले गर्दाखेरि यो सङ्गीतबद्ध गरेर ल्याउने चाहिँ एउटा मेरो रहर पनि, यो खोज पनि भइरहेको अवस्थामा तिनैजना यी व्यक्तित्वहरूका गजलहरूलाई पनि ल्याउने प्रयास गरियो। अब यो आजको एकदम बजारमा चर्चित हुने अब आर्थिक आर्जन गर्ने समयको होडबाजीको बिचमा अब यी चिजहरू
0: तपाईँले भनिहाल्नुभयो है, जस्तै अब यो अघि भनिहाल्नुभयो अहिलेको यो आर्थिक आर्जन गर्ने बजारमा यी चिजहरू भन्दाखेरि कहिलेकाहीँ त्यो बेलाको भाषा र अहिलेको भाषामा धेरै फरक छ होइन। पृथ्वीनारायण शाहले बोलेका उपन्यासहरू होइन, मेरा साना दुःखले आर्जिया मुलुक भने यस्ता शब्दहरू अहिले आउँदैनन्। जस्तै बालकृष्ण सम भयो, जस्तै अब कवि श्रेणी लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रदेवकोटा, त्यो बेला लेखेका भाषाहरूलाई अहिले त्यसरी नै गाउँदाखेरि तपाईँले भने जस्तै भनौँ अहिलेका पुस्ताहरूलाई अलिकति गाह्रो त होला, तर यो एउटा भाषा बचाउने माध्यम त बन्न सक्छ नि।
1: एकदमै नि सर, हो त्यो। अब जस्तो अहिले पछिल्लो समयमा गरेको यो यसको रचनाकाल चाहिँ छापिएको 1982 भनेको छ भने अहिले हामी 2083 गऱ्यौँ भने 101 वर्षपछि बालकृष्ण समको यो गजललाई हामीले गऱ्यौँ, जुन त्यसलाई गजल पनि भनिएको छैन। अब यो पछि संरचनागत रूपमा हेर्दाखेरि गजल देखियो, त्यसले गर्दा

0: भने त्यो व्यक्ति सुन्न पाउँदैन नि, यो त मैले गरे हो नि, मेरै कारणले मैले बजेट पारे, मैले बनाए, मैले उद्घाटन गरेँ भन्ने जुन एउटा कता कता त्यो हामीले नै चुनेर पठाएको जनताबाटै गएकाहरूमा त्यो अहङ्कार देखिन्छ नि,
1: हाबी भएको होइन, म पाइतो होइन,
0: हो म पाइतो हाबी भएकोमा अब उनीहरूको यसलाई एउटा आदर्शकै लागि गरेका रहेछन् भने पनि कता कता कम्पेयरली हेर्दाखेरि चाहिँ त्यस्तो हो कि जस्तो लाग्ने, तर भाषा है यी अन्य जुन पाँचजना व्यक्तित्वहरूका अघि सरले पनि उल्लेख गर्नु, उहाँहरूको चाहिँ जुन नेपाली भाषा साहित्यका लागि उहाँहरूले जुन योगदान दिनुभएको थियो उहाँहरूलाई एक प्रकारले मैले एउटा सम्मान गराउँ, उहाँहरूप्रतिको अग्रजहरूप्रतिको सम्मान, श्रद्धा, पूजा, आराधना जे भने नि हुन्छ, मैले भने नि समग्रमा उहाँहरू चाहिँ एक प्रकारको अब भगवान् देवता कसले देखेर हाम्रो लागि त अग्रज त्यो विधामा काम गर्ने अग्रजहरू जसले चाहिँ सकारात्मक बाटो देखाउनु भयो र यो आफ्ना सृजनाका माध्यमबाट ठुलो प्रभाव छोडेर जानुभयो, त्यही त होला नि देवता भने भन्ने लाग्छ।
1: अघि तपाईँले देवतुल्य व्यक्तित्व भनिहाल्नुभयो होइन, अब यी देवतुल्य व्यक्तित्वमा मेरो पनि सहमति छ, नेपाली भाषा साहित्यको देवतुल्य व्यक्तित्वै हुनुहुन्छ, तर देवतुल्य व्यक्तित्वको सिर्जनामा काम गर्दा गर्दै डर तुल्य त हुन्छ होला नि सर्जक तपाईँलाई पनि, किनकि उहाँहरूको सिर्जनामा धुन परेर गाउँदै गर्दाखेरि।
0: ओहो, यो यो अर्को महत्त्वपूर्ण छ, त्यो सिर्जनामा हात हाल्नु एउटा डर हुने रहेछ, अनि जो चाहिँ भौतिक रूपमा हुनु भएन, जुन हाम्रा त्रिमूर्तिहरू उहाँका त प्रतिमाहरू स्थापना गरिएको छ, त्यो प्रतिमामा माल्यार्पण गरिएको छ तिनवटै भिडियोमा, हामीले चाहिँ अब अहिले चाहिँ युट्युबमा राख्नै पर्ने भावनाले कम्तीमा पनि लिपसिङ र उहाँहरूका जहाँ त्यो प्रतिमाहरू पनि कैद गर्न सकियोस् भनेर, अब त्यो उहाँहरूको एउटा चाहिँ सिमेन्टले बनेकै शरीर हो भन्ने थाहा हुँदा हुँदै पनि त्यो एकदमै गाह्रो हुने चाहिँ उहाँहरूलाई माल्यार्पण गर्नु भनेको चाहिँ ओहो यत्रो मान्छेको प्रतिमामा मैले चाहिँ हात राखेर माल्यार्पण गर्दैछु, जो चाहिँ त्यो कृतिसँग जोडिएर आउने हो, केवल एउटा मनोरञ्जन मात्रै होइन कि, त्यो त्यत्रो व्यक्तित्वहरूलाई चाहिँ म माल्यार्पण गरेर कैद गर्दैछु, जहाँ म पनि उभिँदैछु भन्ने खालको त्यो सृजनामा हात हालेदेखि त्यहाँसम्म आउँदाखेरिको जुन त्यो डर एक प्रकार उहाँहरूप्रतिको त्यो श्रद्धा भावले गर्दाखेरि पनि गाह्रो त हुन्छ, तर के लाग्छ भने म एउटा मैले जसलाई भगवान् मान्छु त्यो भाषा साहित्यका क्षेत्रमा भने उहाँहरूको पूजा गर्न त पाउनुपर्छ जस्तो लागेर पनि अब जति सकियो त्यो हिसाबले गरियो भन्ने लाग्छ सर।
1: पक्कै पनि अब यो चाहिँ राम्रो पक्ष हो, तपाईँले अघि भन्नु 101 वर्ष पुरानो यो सृजनामा मैले धुन भरेर गाएँ भन्नुभयो होइन, र श्रोताहरूबाट विज्ञहरूबाट सङ्गीतज्ञहरूबाट आएको प्रतिक्रियाहरू केही छन्?
0: अब जस्तो यसै क्षेत्रमा जस्तो भाषा साहित्यको क्षेत्रमा काम गरिरहनु भएका अग्रजहरू जसले चाहिँ अब युनिभर्सिटीमा पनि यही विषय पढाउनु भयो, कति यसकै विद्यावारिधि पनि हुनुहुन्छ गजलकै पाँचजना जति, त उहाँहरूले पनि अब समग्रमा एउटा विधागत रूपमा पनि हामीले अहिलेसम्म यसलाई जुन बाहिर नआएको कुरा सांस्कृतिक स्वरूपसहित बाहिर आउनु भनेको एउटा राम्रो कुरा पनि भयो, अब अग्रजहरूप्रतिको सम्मान भयो, भाषा साहित्यमा जो जसलाई चाहिँ अनुराग छ, जो चाहिँ त्यसमा भिज्न डुब्न चाहनुहुन्छ, उहाँहरूका लागि पनि एउटा विद्युतीय माध्यमबाट पनि सुन्न सकिने र उहाँहरूले यो विषयमा पनि कलम चलाउनु भएको रहेछ, 100 वर्ष अगाडि पनि गजल लेखेर राख्नु भएको रहेछ भन्ने जानकारी पनि भयो विधागत रूपमा भनेर, केही असाध्यै विद्वान व्यक्तित्वहरूले पनि फोन गरेर पनि यसका बारेमा चासो राख्नुभयो, अब अग्रज सँगसँगै मेरा समकालीन पुस्ता या चाहिँ अनुज मभन्दा पनि अब दोस्रो पुस्ता पनि तयार भइरहनु भएको छैन, उहाँहरूले पनि एउटा चाहिँ राम्रो काम भइरहेछ भन्ने खालको उत्साहजनक प्रशंसा पनि गर्दाखेरि खुसी लाग्ने कुनै गर्ने समय।
1: अब यो बालकृष्ण समाजीको गजलमा सङ्गीत गर्न पाउँदाको चाहिँ कस्तो जिम्मेवारी महसुस गर्नुभएको छ तपाईँले, गाउनु पनि भएको छ अझ?
0: यो त गाइयो पनि, अब उहाँको यो खोज्नको लागि मैले धेरै मिहिनेत गरेँ सर, यो कहाँ छ यो पुस्तक भनेर साझा प्रकाशनले प्रकाशन गरेको, अहिले खोज्न जाँदा दोस्रो नयाँ संस्करण चाहिँ छापिया छैन, अनि म कराएँ भने अब यसरी चाहिँ बालकृष्ण समय या लक्ष्मीप्रसाद देवकोटा या चाहिँ लेखनाथ पौड्यालका यस्ता महत्त्वपूर्ण कृतिहरू छापिएनन् बाहिर आएनन् भने त दोस्रो पुस्ताले कसरी पढ्न अध्ययन गर्न पाउँछ भनेर यसलाई पछि प्राध्यापक रमा शर्मा जो नेपाली शिक्षा परिषदको अध्यक्ष पनि हुन्छ, लेखनाथ साहित्य सदन पनि त्यसमा जोडिएको छ, उहाँले पुस्तक उपलब्ध गराइदिनु भएपछि त्यो सिर्जना भयो, त्यस्तै अब म दुई चारवटा लाइब्रेरीहरूमा पनि गएँ, कम्प्युटरमा इन्ट्री गरिरहेको छ तर अब त्यो दराजमा खोज्दाखेरि त्यो किताबहरू छैन, डिजिटल पनि राखेको छैन, कतिपय चाहिँ फिजिकल रूपमा यति नम्बरमा त छ भन्छ तर नभेटि

0: अब यो शुद्ध हो भनेर त्यसलाई खोजेर पछि सङ्गीतबद्ध गरेर तयार त गरियो अडियोको रूपमा, अब भिडियो गर्ने क्रममा फेरि यो काठमाडौँ विश्वविद्यालयले लगिसकेको यो बालकृष्ण सम जन्मेको घरलाई घर के भन्ने, अब त्यो त दरबारै भयो, त्यसले गर्दाखेरि त्यसको स्वीकृतिका लागि पनि धेरै पटक म चाहिँ त्यसको विभागीय प्रमुख या दिन उपकुलपतिसँगको औपचारिक निवेदनसँगै पनि म धेरै पटक पुगेर अनुरोध गरेर बुझाएर, अनि त्यो पनि अब अहिले जीर्ण अवस्थामा रहेको त्यो घरलाई त्यो यो पाठहरू मात्रै खिच्ने र यसरी चाहिँ ठिक ओके भयो भने मात्रै बाहिर ल्याउने भन्ने शर्तमा लिखित सम्झौता गरेर जुन खालको काम गरियो यो अलि सहज चाहिँ थिएन। तर पनि मलाई के लाग्ने भने उहाँहरू श्रद्धेय मान्छे हुनुहुन्छ, उहाँको पूजा गर्नु नै मेरो त्यो चाहिँ धर्म हो कर्म हो भन्ने हिसाबले मैले यसलाई यति गर्ने प्रयास गरेछ।
1: अब यो गजल गाउँदै गर्दा तपाईँको आफ्नो व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो, के भेट्टाउनु भयो गजलमा?
0: यसमा के छ भने एकदम राम्रो प्रश्न अझ खोजिरहनु भयो सरले। यो तिनैजना व्यक्तित्वहरूको के देख्यो भने उहाँहरू चाहिँ विशेष गरी अब बालकृष्णसँग त अब नाटक पनि नाट्य सम्राटका रूपमा चिनिने मानवलाई गद्यमा पनि लेख गद्य नै लेख्ने हो, तर पनि यो चाहिँ पर्फेक्ट छन्द या बहर जुन भनिन्छ हामी गजलको गाउनका लागि त्यसको चाहिँ लय पक्ष यति पर्फेक्ट रूपमा लेख्नु भएको रहेछ कि तिनैजनाले त्यो बेलामा लेखेर जानु भनेको त अब हामीले यतिखेर आएर यसलाई खोजौँला अनि रेकर्ड गरौँला भन्ने त उहाँहरूको के सोचियो र होला र एउटा समयमा लेखेर जानुभयो। ती सृजनाहरूलाई अहिले खोजेर गर्नलाई एउटा कुरा चाहिँ के सजिलो हो भने उहाँहरूले जसरी त्यो छन्द या बहर यसको जुन यति गति भन्छौँ या सूत्रात्मक हिसाबले जुन समान ढङ्गबाट यसको भाव पक्ष शिल्प पक्ष त बोलियो छँदैछ, तर पनि जुन उहाँहरूले एउटा सूत्रको समानता अप्नाएर उहाँहरू छन्दमै लेख्न सक्ने लेखिरहेको त्यो व्यक्तित्व भावनाले त्यो सङ्गीतबद्ध गरेर गायनमा ल्याउनका लागि धेरै धेरै सजिलो गर्यो। तर यसको जुन पछिल्लो बालकृष्णसम्मको चाहिँ पाँचवटा शेर भन्छ 10 लाइन हुनुपर्नेमा हामीले 8 लाइन रेकर्ड गऱ्यौँ, यसमा एउटा अन्तिमको चाहिँ अलिकति त्यसमा चाहिँ छन्द या चाहिँ त्यसको बहर गजललाई जुन चाहिने त्यो नमिलेको, गाउँदाखेरि चाहिँ शब्दमाथि नै अन्याय हुने जस्तो, अब त्यो वाचनका लागि गर्नु एउटा कुरा हो, अब तुलसी सर आफै असल गीतकार भएको हुनाले हजुरले बुझ्नुहुन्छ, अब त्यो कुनै चाहिँ त्यहाँ शब्दहरू कुचिएर आए जस्तो च्याटिए जस्तो हुनुभन्दा बरु त्यो एक लाइनलाई चाहिँ 2 लाइनलाई छोड्दाखेरि केही
1: राम्रो न्याय हुन्छ
0: न्याय हुन्छ श्रद्धेय व्यक्तिहरूको आखिर भाव त्यही हो। अन्तिममा चाहिँ समग्रमा के भने म चाहिँ वास्तवमा एउटा श्री कृष्ण मैले आराधना गरेँ यस्तो भयो, म चाहिँ एउटा दासै रहेछु भन्ने खालको बासै हो।
1: हजुर, सायद यही श्री कृष्णको प्रसङ्ग उठेर पनि होला। बोस्टन युएसएबाट तपाईँलाई चाहिँ हाम्रा श्रोताले रघु भट्टराईजीले नमस्ते सन्तोषजी म सुनिरहेको छु नमस्कार, गजल सुने र भजन भाव पनि भेट्यो भनेर लेख्नु भएको छ क्या?
0: हो एकदमै ल उहाँलाई नमस्कार सही मूल्याङ्कन गर्नुभयो। यो उहाँले चाहिँ एक प्रकारको भजन आराधना रहेछ क्या कृष्णको, यो कुरा यो नै हो भनेर पनि अब हाम्रो समालोचक डाक्टर कृष्ण हरिबराल सरले पनि यही कुरा चाहिँ व्यक्त गर्नुभएको थियो सार्वजनिक कार्यक्रममा।
1: हजुर, ल त साह्रै खुसी लाग्यो सन्तोषजी, यस्ता हाम्रा अग्रज नेपाली भाषा साहित्यका ती अग्रज व्यक्तित्व खम्बाहरूको त्यो सृजनाहरूलाई बिउताइरहनु भएको छ र यसलाई निरन्तरता दिँदै जानुहोस्ला, काहीँ न काहीँबाट मूल्याङ्कन त भइ नै हाल्दछ। सधैँभरि कमर्सियल र व्यावसायिक गीत सङ्गीत मात्रै गरेर हुँदैन, कहिलेकाहीँ यस्ता सृजनाहरूलाई पनि श्रोता दर्शक माझसम्म ल्याउनु पर्दछ, किनकि भाषामा चाहिँ हामी बाँच्छौँ नि त। यहाँलाई धेरै धेरै धन्यवाद छ है त।
0: एकदमै धन्यवाद सर, यो आइसकेपछि मिडियामा यसरी पहिलो पटक लगभग 3 सिर्जना आउँदा सरले यसरी पहिलो पटक कुराकानी गर्नुभएको एकदमै खुसी लाग्छ। सरहरूको यो साथ सपोर्ट छ र अझ ऊर्जा प्राप्त हुन्छ सर यो समय दिनुभएकोमा तुलसी सर र रेडियो बिएसबीएसलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ, तपाईँलाई धन्यवाद दिँदै आउने तपाईँ र हाम्रो गायिका निशा देसारले गाउनुभएको अर्को एउटा गजल राखौँला, तपाईँसँग बिदा हुन्छ है त। नमस्ते।
0: हस् नमस्कार।
1: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक सन्तोष श्रेष्ठ र भर्खरै मैले उहाँसित संक्षिप्त कुराकानी गरेँ, विशेष गरी नाट्य सम्राट बालकृष्ण श्यामले आजभन्दा 101 वर्ष अगाडि लेख्नुभएको जान लाग्यो नाम जप्ने सास यो यो गजललाई उहाँले चाहिँ पुनर्जीवन दिनुभएको थियो र यसैको सेरोफेरोमा रहेर कुराकानी गरे र उहाँलाई धन्यवाद दिँदै अब नि म सन्तोष श्रेष्ठ र निशा देसारको स्वरमा रहेको एउटा गजल नै सुनाउन चाहन्छु। गजलका शेरहरू लेख्नु भएको छ घरेन्द्र ओझाले, सङ्गीत सन्तोष श्रेष्ठकै रहेको छ, तर छोटो विश्रामपछि मात्र यो गजल राख्नु।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
4: BFBS गोर्खा रेडियो।

हजुर श्रोता, यो सुमधुर गजल राखेँ मैले सन्तोष श्रेष्ठ र निशा देशारको स्वरमा। गजलका शेरहरू लेख्नु भएको थियो गजलकार घनेन्द्र ओझाले, भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको थियो। र गजल पश्चात सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। प्रेम विश्वकर्मदाई लेख्नुहुन्छ, दिप ज्वलरी अस्ट्रेलियाबाट हुनुहुन्छ। प्रेमदाई नमस्कार तुलजी, सदाजी आज पनि कार्यक्रम सुनिरहेछु। नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहने सुमधुर स्वरका धनी, जो छोटो समयमा यो संसारबाट विदा लिएर जानुभएका अमर श्रष्टा अरुण थापाको पुण्यतिथिको अवसर पारेर कार्यक्रमको पहिलो घण्टामा मिठा मिठा गीत र उहाँको विषयमा राजु सिंहसँग गरेको कुराकानी सुन्ने अवसर मिल्यो, धन्यवाद छ भनेर लेख्नुभएको छ प्रेम विश्वकर्म दाईले दिप ज्वलरी अल्ट्रा युकेबाट। प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिजो मेरो अलिकति व्यस्त व्यस्त समय भएको हुनाले यतातिर ख्याल गर्दै नभइरहेको अवस्थामा अलिकति भए पनि प्रेम दाले जानकारी गराइदिनु भयो कार्यक्रमको अन्त्य अन्त्यतिर। मैले त्यही भएर आज गीतकार आजको अतिथिको विशेष कारण परेर आउन नसकेको कारणले गर्दाखेरि पनि मैले आज अरुण थापालाई सम्झे। प्रेम दालाई धन्यवाद दिन चाहन्छु यसको लागि र आज पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। कैलासन्त लिम्बू लेख्नुहुन्छ नन्टन युकेबाट, नमस्ते तुलजीदाई, बुधबारको लभली कार्यक्रम छडिम सङ्गम सुनेर इन्जोय लिइरहेछु। तुलजीदाई हजुरकै रोजेमा कुनै एउटा गीत राखिदिनु पर्यो आफ्नै अभिरुचिमा, र यो गीत चाहिँ म मेरा आफन्तजन फेसबुकका साथीहरू स्वर्णिमसँग कार्यक्रम सुनेर बस्नुहुने श्रोताहरूलाई पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ कैलासन्त लिम्बूले ननेटन युकेबाट। र कैलासन्तजीले भनिहाल्नुभयो र मैले दुईवटा गजल राख्दै गर्दा एउटा गजलको सम्झना आयो मलाई। यो गजल चाहिँ मन्दिरा मधुश्रीले लेख्नुभएको गजल हो, जहाँ स्वर रहेको छ विष्णु अधिकारीको र सङ्गीत पनि विष्णु अधिकारीको रहेको छ। यही गजल म आज कैलासन्त लिम्बू र सम्पूर्ण श्रोताहरूको लागि राखेँ है त।

विष्णु अधिकारीको स्वरमा रहेको यो गजल सँगसँगै अब नै कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पनि समय करिब करिब घड्किन लागिसकेको छ र मैले पनि बिदा माग्ने बेला भइसकेको छ र आज सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु अनि सुनेर हामीसित जोडिनु नै सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा पुच्छारमा भने गायिका जुनु रिजालको स्वर रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। जुनु रिजालको आफ्नैको स्वरमा रहेको यही गीत यहाँहरू माझमा छाड्दै म बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: शङ्कर ग्रुपका अध्यक्ष शङ्कर लाल अग्रवाललाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज अग्रवाललाई दिल्ली बजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शङ्करका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यही मुद्दामा आज शङ्कर लाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा थुनछेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। कांग्रेस सत्तापक्षका नेताले पार्टी सभापति गगन कुमार थापाको कटाक्ष गरेका छन्। आज पीपी स्मृति दिवसको अवसरमा इतरपक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: को रहेछ खरानी? अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर आउनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चो जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो? एकता के हुन्छ? एकता के सम्भव छ अब? त्यस कारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति गगन थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनताले अगाडि बढाउने, समाजवादको रक्षा सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर म भन्न चाहन्न, यो महिनाको अन्तिमसम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा। हाम्रो कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्। यति आँट छैन तपाईँमा?
0: काङ्ग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार खड्गेले थापा अन्यत्र कतैबाट सञ्चालित भएको भन्ने गिरिजा प्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको दावी गर्नुभएको छ।
3: गिरिजा ओले नेभी संघको सभापति, नेभी संघ विघटन गर्दा जलजली आछ, नेभी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर, र गिरिजाओको विरुद्धमा कपाल काटेर बसियो। र गिरिजाओले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको स्थितिलाई जहाजको किनाराबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। 7 सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
4: And now we have entrusted Tommy to God's merciful keeping, and we now commit his ashes to the deep.
5: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
6: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombre moment. You think this is literally where they're going to be for the rest of the time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
7: Very proud serviceman.
5: Russell Wright was saying goodbye to his dad, Tommy.
7: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he was... He says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. Because I'm happy with that.
5: It's a free service.
8: Yo, BFBS, Gorkha Radio.

0: नेकपा एमालेले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर पानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 जना मन्त्रीले आज राजीनामा बुझाएका हुन्। केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा दिएका हुन्। एमालेले समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाएको छ। अब मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। बानियाले विश्वासको मत प्राप्त नगरे नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाह ले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ। यस्तै 2085 साल भदौ प्रशान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्यान्डिङ तथा नेभिगेसन शुल्क र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन बैठकले स्वीकृति दिएको छ। साथै मिटर ब्याज परिषदसँग सरकारी सहमतिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्ने सरकारले निर्णय गरेको छ। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू अवैध घोषणा गरिएको छ। बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राजगुवालाई तोक्ने निर्णय पनि गरेको छ। मनसुनजनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी अत्यन्तै फितलो र गैर जिम्मेवार भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा उजुरी सार्वजनिक महत्वको उजुरी प्रस्ताव दर्ता गराएका छन्। नेपाली काङ्ग्रेसका एमाले नेकपा र जसपाले मुख्यमन्त्रीको ध्यानकर्षण सहित प्रस्ताव दर्ता गराएका हुन्। ध्यानकर्षण पत्रमा विवाद आएपछि मात्र राहत उद्धारमा सक्रिय हुने पुरानै प्रविधि दोहोरिएको र विपद जोखिम न्यूनीकरण प्राधिकरण नेतृत्वविहीन भएकोमा आपत्ति जनाइएको छ। 3 तहका सरकार सुरक्षा निकाय र सरकारवाला निकायबीच एकीकृत कमाण्ड प्रणालीको अभाव देखिएको र बीपी राजमार्ग पृथ्वी राजमार्ग नारायणगढ मुगलिन खण्ड र कर्णाली राजमार्ग लगायतका जोखिमपूर्ण सड़कमा सरकारको पूर्व तयारीमाथि प्रश्न उठाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काङ्ग्रेस मधेस केन्द्रित दल र अन्य राजनैतिक शक्तिहरू एक हुनुपर्ने बेला आएको बताउनु भएको छ। आज जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्ड
1: यो देशले पनि र कम्युनिस्ट आन्दोलनले पनि निकै ठुलो दुर्घटना बिहोर्नु पर्ने खतरा पनि हामीले देखेका छौँ।
0: कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अन्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
2: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रुपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: भारतको कक्रोच आन्दोलन बिहारको पटनामा पनि विस्तार भएको छ। दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको छ। अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनले आज पटनामा निकालेको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो। पटनाको गान्धी मैदान गेटबाट राजभवनतिर अघि सरेको जुलुसलाई जेपी गोलम्बर नजिकै प्रहरीले अवरोध गरेपछि झडप भएको हो। प्रदर्शनकारीले ढुङ्गा मुडा गरेपछि

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

0: कांग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन थापाको कटाक्ष गरेका छन्। आज बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर आउनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार, लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो देशलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ, एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्यदिशा तय हुन्छ। के हो नयाँ कार्यदिशा? सबले बुझ्छन् यो कुरा। हामीले कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ, भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडेँ काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्। यति आँट छैन तपाईँमा।
0: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
3: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गरिरहेको छु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेको छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
0: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा अन्यत्र कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
4: गिर्जाओले नेवी संघको सभापति, नेवी संघ विघटन गर्दा जलदलिया छ, नेवी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर, र गिर्जाओको विरुद्धमा कपाल काटेर बसियो। र गिर्जाओले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो, कहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
0: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ। शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई फेरि पक्राउ गरिएको छ। नेपालभरिको केन्द्रीय अनुसन्धान ब्यूरोले अग्रवाललाई आज टेलिबजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शङ्करका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यही मुद्दामा आज शङ्करलाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा थुन्छेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। अग्रवाललाई यसअघि गत चैत्र 20 गते सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। त्यति बेला अग्रवाललाई 2 दिन हिरासतमा राखेर चैत्र 22 गते सामान्य तारिकमा छाडिएको थियो। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तुलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बैठकले मिटर ब्याज लिने गरी भएका सबै लिखितहरू आजको मितिबाट अवैध घोषणा पनि गरेको छ। मिटर ब्याज पीड़ित र सरकारी पक्षबीच साउन 1 गते भएको सम्झौतालाई मन्त्री परिषदले अनुमोदन गरेको हो, जस अनुसार आजैका मितिबाट मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखित अवैध भएको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय निर्मित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेसन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छुट दिने बैठकले स्वीकृति दिएको छ। नेकपा एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 जना मन्त्रीले आज राजीनामा बुझाएका हुन्। एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाएको छ। अब मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। बानियाले विश्वासको मत प्राप्त नगरे नयाँ सरकार गठनको बाटो खुल्नेछ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै डाक्टर केसीले आफूले माग गरेको सरकारले व्यवस्था गरेका कारण भोलिदेखि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। माग पूरा गर्न उहाँले हिजोसम्मको समय दिनुभएको थियो। उहाँले आफ्नो सत्याग्रहबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी पनि दिनुभएको छ। अब खबर फटाफट।
5: श्रमिक र पीड़ितले दिएको उजुरी 1 घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा केन्द्रलाई। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन, उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने 4 जना काठमाडौँमा पक्राउ। काठमाडौँ 17 की पूजा शाही, 70 बोधेवर साइन 3 का दीपक शाह, सर्लाही बसवरिया 3 का जयमंगल प्रसाद निषाद र रामेसाप मन्थली 3 की मीना श्रेष्ठमाथि कारवाही हुँदै। कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो। 505 जना कैदी राख्ने कारागारमा अझै 40 महिलासहित 717 कैदीबन्दी राखिँदै।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। 7 सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
6: To God's merciful keeping, and we now commit his ashes to the deep.
7: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
8: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombering moment. You think this is literally where they're going to be for the rest of the time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
9: Very proud serviceman.
7: Russell Wright was saying goodbye to his dad, Tommy.
9: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he was... He says, OK, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. Because I'm happy with that.
7: It's a free service run by the Navy Chaplaincy for anyone who served in the Royal Navy, Marines or Merchant Navy. Slots are booked up months in advance and people come from far and wide to say goodbye in this age-old ritual.
10: Hannah King, BFBS Forces News in Portsmouth.
0: भारतको कक्रोच आन्दोलन बिहारको पटनामा पनि विस्तार भएको छ। दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनले आज पटनामा निकालेको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको थियो। पटनाको गान्धी मैदान गेटबाट राजभवनतिर अघि बढेको जुलुसलाई जेपी गोलम्बर नजिकै प्रहरीले अवरोध गरेपछि झडप भएको हो।
11: You're BFB.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्?
1: त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने म त्यसबाट ठुलै क्षति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्त्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स UAEसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हुर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त मार्गको लारक टापुमा प्रहार गरेका इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रुसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन WHOले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भएता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड खागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्युयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जुनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागु औषध तस्करी, लागु औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईँलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा तहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीडितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले 1 घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीडित श्रमिकले कुनै गुनासो लिएर आउँदा 1 घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। 1 घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पुरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
5: 1 घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
4: उक्त विभाग र मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
1: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौँ नि, उद्योग कारखानाहरू यस्तो छ त्यो, र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेऱ्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
4: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी औल्याउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय। नेपाली काङ्ग्रेसभित्र आज बिपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बिपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीतिशास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी सुरुमा काङ्ग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौँ।
2: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो आफ्नो पक्ष भनौँ न, इतर पक्ष उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजे कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
0: काङ्ग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले काङ्ग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
2: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ। अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अलि 2-3 धेरै रिजिड हुनुहुन्छ, अलिकति आफ्नो सबै यो डिमान्ड पुरा गर्नै पर्छ, नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ। अब पछाडि फेरि चुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्दै पनि उहाँहरू चाहिँ एकदमै 111 नै गर्नुपर्छ, नयाँ नवीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
0: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
2: म त स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भयो 2 बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत गाह्रो हुन्छ टिक्नलाई।
0: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ? त
2: सम्भावना म त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई असवादित अथवा त्यसबाट ठुलै खति हुने काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: अब जस्तो बिपी कोइरालाको अब आज स्मृति दिवस होइन, बिपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
2: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन सक्ने उहाँको भिजन जुन थियो, दृष्टि जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बिपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो त्यो यथार्थको धरातल उभिन्छ भनेको। अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि, यथार्थको धरातल त त्यही हो। हामीले बुझ्दा त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलि दिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, त्यो त अरू ठाउँमा पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
0: दुवै पक्ष बिचको ठाउँमा आउन अहिले नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
2: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेका छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिकै आधारमा चुनाव भइसकेका छ, अब त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन, समा भए समा एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भने चाहिँ यस्तो यो यो यो यो भनेर बाहिर बस्ने तर जनमत चाहिँ छैन भने त भएन नि त, कि त महाधिवेशन हुँदैछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त। उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई, त्यस कारणले अब मेरो विचारले त सायद टुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ।
0: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसङ्ग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात् मोनिटाइज्ड व्यक्ति गत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकाले आज साउदी अरबसँग एउटा महत्त्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स युएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: वासिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्ततः साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रिट जर्नलले जनाएको छ।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: यो BFBS गोरखा रेडियो हो।
1: मामा रेडिटी शक्या थे डांस विद मी।

0: काङ्ग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन कुमार थापाको कटाक्ष गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर आउनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चो जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यस कारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार, लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा, हाम्रो कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडेँ काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्, यति आँट छैन तपाईँमा।
0: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
3: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
0: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
4: हिजोले नेविसङ्घको सभापति, नेविसङ्घ विघटन गर्दा जलजली आएको छ, नेविसङ्घको सभापतिमा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
0: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ। कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्कन 8 महिनासम्म लाग्ने बताएका छन्।
5: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रुपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 औं संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। हवस् त, खबर यति नै।

हजुर छैन भुलेको प्रकाश पौडेल आफ्नै शब्द र सङ्गीतमा गाउँदै हुनुहुन्थ्यो आदरणीय श्रोताले यही गीत बजाउँदै अथवा प्ले गर्दै आजको कार्यक्रम गोधुलीको सुरुवात गर्दैछु. आज चाहिँ जुलाई महिनाको 22 तारिक आज चाहिँ वेडनेसडे कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ. 5:09 गएको छ यहाँ बेलायतको कुराकानी गर्नुपर्दा. नेपालमा 9:55 गएको छ भने ब्रुनाईमा मध्यरात भएको छ, 12:10 गइसकेको छ. र आज दिनभरि नै मिठा मिठा गीतहरूबाट पक्का पनि तपाईँले इन्टरटेन लिनुभयो होला. र आज चाहिँ पावर आउटेज भएको कारणले गर्दा यहाँ बिजुली थिएन, कहिलेकाहीँ चाहिँ यहाँ उहाँले मेन्टेनेन्स गर्नुहुन्छ र अझै भोलि पर्सि पनि रहेको छ, तर यो एरियामा चाहिँ छैन. गर्दा तपाईँहरूलाई जोस यो धैर्यताको लागि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छौँ. र यो सरप्राइज सरप्राइज सबै इक्विपमेन्टहरू अथवा सबै टेक्निकल कुराहरू ठिकै नै जस्तो लाग्छ अहिले, आशा छ तपाईँहरूले राम्रै सुन्दै पनि हुनुहुन्छ होला. र भोलि चाहिँ जो जसले तपाईँहरू अरू एरियामा होइन, यो सोन क्लिप एरियामा जो जसले तपाईँले एएममा रेडियो सुन्नुहुन्छ, र भोलि पनि फेरि त्यही टाइममा मात्रै जान्छ है त, आउँछ है त बिजुली, तपाईँलाई भन्न चाहन्छु. तर यहाँ तपाईँहरूको यहाँ राम्रो चाहिँ के छ भने यहाँ सोन क्लिपमा चाहिँ एएम पनि छ अनि एफएम पनि छ, त्यसले गर्दा एफएममा तपाईँहरूले सुन्न सक्नुहुन्छ. अनि अर्को तपाईँहरूले बिएबिएस गोर्खा रेडियोको एप भन्नाले बिएबिएस रेडियो एपै, गोर्खा रेडियो होइन, बिएबिएस रेडियो एप डाउनलोड गर्नुभयो भने त्यो चाहिँ कहिले बिग्रिँदैन, त्यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहिँ चाहन्छु है त. हजुर, आजको कार्यक्रम पहिलो हातमा केही पनि छैन, मिठा मिठा गीतहरू अनि बेलायतमा हुने कार्यक्रम सम्बन्धी इन्फर्मेसनहरू तपाईँले सुन्न पाउनुहुनेछ. अनि आज 6:28 जाँदैछ कार्यक्रम टिपन टापनमा. हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ, रेडिङमा बसोबास गर्नुहुन्छ र पहिला बिएबिएसकै प्रसारिका हुनुहुन्छ, हाम्रै फ्यामिली हुनुहुन्छ. उहाँसँग गरेको पहिलोचोटि हो, उहाँ चाहिँ गेस्ट प्रेजेन्टरको रूपमा उहाँलाई आमन्त्रण गरेको छु र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नु होला है त, कुराकानी भन्दा पनि कार्यक्रम भन्न चाहिँ चाहन्छु. यिनै छन् गीतहरू यसो सुन्न चाहनुहुन्छ अथवा तपाईँहरूले एक दुई मिनट आएर यसो रेडियोमा तपाईँहरूको केही इन्फर्मेसनहरू दिन चाहनुहुन्छ भने 01-303-246-730 कल गर्नुहोला भन्न पनि चाहन्छु. आज हाम्रो पनि सबै हामीले घरबाटै नै काम गऱ्यौँ, यहाँ आएर पनि काम थिएन किनकि बिजुली नभएपछि अफिसमा केही पनि काम हुँदैन. हजुर, यहाँको धैर्यताको लागि धन्यवाद दिँदै अब जगदीश समालले गाउनुभएको गीत सुनाऊ र ठोक्न मादल ठोक अलिकति अबिट टाइपकै छ, यो गीत सुनाऊ है त. अनि तपाईँहरूको दिन कसरी बित्दैछ आज? अब आज त कहिले कहिले बित्नै आँट्यो होइन, गर्दा बाँकी कुराहरू अथवा दिन शुभ रहोस् भन्न चाहन्छु.

हजुर, जगदीश शर्माले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। सायद उहाँ अमेरिकातिरै हुनुहुन्छ होला, कति सालमा यहाँ आउनुभएको थियो। त्यति बेला चाहिँ यो कलाकार आउनुहुँदा हामीले एउटा जिङ्गल बनाउने गर्थ्यौँ, अनि हामीले जिङ्गल बनायौँ अनि उहाँ विदा भएर जानुभयो, अनि पर पुगेर फेरि फर्केर आउनुभयो। होइन हजुर, यो जिङ्गल त्यति राम्रो भएन नि, फेरि रेकर्ड गरौँ है, म फेरि आउँछु नि, फेरि भनेर फर्केर आउँछु नि भनेर भन्नुभएको थियो। उहाँ एकदमै डाउन टु अर्थ व्यक्ति लाग्यो, नत्र भने कसले त्यो भन्छ र स्टुडियोमा जानु पऱ्यो, फेरि भोइस रेकर्ड गर्नु पऱ्यो, होइन, गर्दा अलिक झन्झट काम नै हो नि त। गर्दा त्यहाँबाट उहाँ चाहिँ यसो हेर्दा उहाँको उहाँले देखाउँछ नि एकदमै, उहाँ चाहिँ सोझो भन्दा पनि के भन्नु, डाउन टु अर्थ, अब त्यो पक्का शब्दै आएन, त्यस्तो व्यक्ति हुनुहुन्छ। अहिले अमेरिकातिरै हुनुहुन्छ, अमेरिकामा थुप्रै थुप्रै नेपालीहरू हुनुहुन्छ होइन, कलाकारहरू गर्दा अमेरिकामा कार्यक्रमहरू हुँदा सायद एकदमै रमाइलो पनि हुन्छ होला। 5:17 गइसकेको छ, 6:28 जाँदा आज कार्यक्रम टिपन टापनमा हाम्रो पहिलोचोटि हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ, सेकेन्डको जिआर हुनुहुन्छ उहाँको श्रीमान चाहिँ, र पहिला ब्रुनाई अनि हङकङतिर पनि फ्यामिलीवाला तामीमा बस्नु भएको रहेछ, त्यो कुराहरू पनि हामीले गरेका छौँ र उहाँसँग गरेको कुराकानी। उहाँको रिडिङ एकदमै इमाकुलेट, एकदमै राम्रो छ। पहिला चाहिँ 6 मात्रै काम गर्नुभएको रहेछ हाम्रो खेमदाईको पालामा ब्रुनाईमा, र त्यो अनुभवहरू पनि हामीले सेयर गरेका छौँ। आज सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। हजुर, मन्त्र बिहान आउँदै हुनुहुन्छ, सायद त आज बिहान आइसक्नु भयो होला उहाँहरू, र यो नेपाली ओपन कन्सर्टको लागि जुन चाहिँ अब यो स्याटरडे हुँदै छ रसमोर एरिनामा, त्यहाँ चाहिँ 1:00 राति 10:30 समय छ, र त्यहाँ चाहिँ तपाईँहरूले उहाँलाई भेट्न चाहिँ सक्नुहुन्छ एउटा सोको लागि मात्र। प्रायःसो अब हाम्रो मगर एसोसिएसन युकेका चाहिँ उयो ओपन कन्सर्टमा कलाकारहरू ल्याउनुहुन्छ एउटै सोको लागि, त्यसपछि अरू सोहरू हुँदैन। मन्त्र बिहानको पनि त्यही नै छ। हजुर, एकदमै यो चर्चित गीत, यो गीत सुनाऊ, सधैँ भास्कर देवन मन्त्र बिहानको भोकलिस्ट हुनुहुन्छ, यो गीत सुनाऊ।

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: गोर्खा रेडियो हो,

ब्युटिफुल गीत तृष्णा गुरुङ आफ्नै सङ्गीत र शब्द रचनामा गाउँदै हुनुहुन्थ्यो र 5:28 गइसकेको छ। गोधुली कार्यक्रम 22 जुलाईको तपाईँहरूले सुनिराख्नु भएको छ। आज वेडनेसडे हो, हामी विकेन्डको चाहिँ मध्यभागमा आइसकेको छौँ। अघि एउटा मन्त्र ब्यान्डको गीत सुनाएको थिएँ। मन्त्र ब्यान्डको प्रस्तुति यो आउँदो चाहिँ 25 तारिक रसमोर एरिनामा छ र उहाँहरू चाहिँ पक्का लाइभ सो दिँदै हुनुहुन्छ, तपाईँ जान सक्नुहुन्छ। अघि एउटा गीत सुनाएको थिएँ, धनु बहिनीले यही गीत सुन्नको लागि पनि नेपाली मेला जानुपर्ने भयो भन्दै हुनुहुन्थ्यो। अरू पनि गीत गाउनुहुन्छ नि त, उहाँको अलिकति रकिङ टाइपको गीतहरू हुन्छ। यो चाहिँ अलिकति अब सेन्टिमेन्टल गीत हो, तर एकदमै पपुलर गीत, आशा छ तपाईँहरूले इन्जोय गर्नुभयो होला भन्न चाहिँ चाहन्छु। त्यहाँ रोड मतलब एयर सो पनि भइरहेको छ फानबाट भनेर भन्नुभएको छ, र एकदमै रमाइलो छ त्यहाँ, आशा छ त्यहाँ वरपरका हाम्रो श्रोताले पक्का पनि इन्जोय गर्दै हुनुहुन्छ होला। हजुर, हाम्रो ताराप्रसाद चेम्जोङ दाजुले एउटा गीत गाउनु भएको छ, उदित नारायण झाले गाउनु भएको धडकन चलचित्रबाट यो गीत हो, यो गीत सुनाउँछु। त्यसपछि कैलाश भाइले पनि कन्दा र साङ्गीतिक दलको प्रस्तुतिमा एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ है। त केही जानकारीहरू राखौँ, यो राप्ती समाज युगेको भेटघाट कार्यक्रम हुँदैछ, यो आउँदो स्याटरडेको दिन हो, 12 बजेबाट चाहिँ राति 10 बजेसम्म कार्यक्रम राख्नु भएको छ। भेन्यु चाहिँ मेस्टोन ग्रामर स्कुल बाटन रोड मेस्टोनमा हो, ME157BTमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। बिमता घरती मगर अनि चाहिँ चन्द्र शर्मा सबिना बुढाज्यूको पनि त्यहाँ साङ्गीतिक प्रस्तुति रहनेछ, अनि डान्सर अनि मोडल अस्मिता राणाज्यू अनि सिङ्गर कमल कामना ओलीको पनि त्यहाँ प्रस्तुति रहनेछ है। त मद्दत समूहको मिटिङ 29 जुलाईमा हुँदैछ, अर्को यो आज अ विक टुडे 2 बजेबाट 4 बजेसम्म हो, सनमार्क्स हल नर्थ क्याम्प फानबाट, प्रायसो यहीँ नै हुने गर्छ। त्यही दिन चाहिँ पिसिएसओ आउँदै हुनुहुन्छ दुर्गा थापाज्यू, र उहाँले चाहिँ त्यो हेरेमा अलिकति यो लुटपाटको चाहिँ यो घटनाहरू बढिरहेको कारणले गर्दा त्यस सम्बन्धी तपाईँहरूलाई चाहिँ जानकारी अथवा इन्फर्मेसनहरू कसरी बस्न सकिन्छ त्यस सम्बन्धी उहाँले अवगत गराउनुहुनेछ। अनि चाहिँ मिस्टर प्रभात गुरुङज्यू हुनुहुन्छ, उहाँले चाहिँ केयर होम अहिले चाहिँ त्यहाँ भर्खरै निर्माण भएको रहेछ, इस्टाब्लिस भएको रहेछ, त्यस सम्बन्धी जानकारी गराउनुहुनेछ। भने सोम गलेज्यू हुनुहुन्छ नेभ्रिसबाट, र उहाँले चाहिँ जब अपर्च्युनिटिजहरूको बारेमा तपाईँहरूलाई अवगत गराउनुहुनेछ है। त हजुर, लाखोला सेरो फेरोको चाहिँ एनुअल गेट टुगेदर हुँदैछ 8 अगस्तको दिन गाथ हिल कलेज बुलल्यान्ड ब्राक्नेलमा, RG42280 तपाईँहरू जान सक्नुहुन्छ। 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ राति 10 बजेसम्मकै, र हाम्रो सप्तराज राई नम्बरी हुनुहुन्छ, उहाँ अध्यक्ष, 07577406334 सम्पर्क गर्न चाहिँ सक्नुहुनेछ है। त अर्को धराने भेला हुँदैछ, धरान समाज युकेले प्रेजेन्ट गर्ने अथवा उहाँले गर्नुहुन्छ धराने भेला 5 सेप्टेम्बरको दिन है। त यो दिन जान नपाइने भयो, अर्को एउटा विवाहको पनि निमन्त्रण आयो जस्तो मलाई लागेको छ, यसमा त जानुपर्ने हो, जानु पनि मन लागेको थियो। 11:30 बजेबाट राति 10 बजेसम्म कार्यक्रम राख्नु भएको छ। स्प्रिङ वेस्ट एकाडेमी फेलथाममा TW13 7E एपमा तपाईँहरू जान सक्नुहुन्छ, फुड ड्रिङ्क्स तम्बोला राफल लाइभ म्युजिक एन्ड डान्स यु नेम इट सबै कुरा चाहिँ त्यहाँ तपाईँहरूले पाउनुहुनेछ है। त हजुर, यति भन्दै अब हाम्रो ताराप्रसाद चेम्जोङ दाजु गीत राख्छु, त्यसपछि लगत्तै हाम्रो चाहिँ कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, उहाँको गीत हामी सुन्नेछौँ है। त

0: यो BFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS Gorkha Radio।

आज पाण्डव सुनार गाउँदै हुनुहुन्थ्यो मिठो लोक गीतलाई पक्कै पनि तपाईँले इन्जोय गर्नुभयो होला। र पाण्डव सुनार लाखौँ नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी हुन् र एक लोकल अथवा सफल लोक गायक र एक सफल रेडियो प्रस्तुता पनि उहाँ हुनुहुन्छ। र तपाईँलाई जानकारी गराउँ र नेपालमा पहिलोचोटि चाहिँ अब यो फोन इनको इन्ट्रोड्युस गर्ने उहाँ नै हुनुहुन्छ र जस पहिलोचोटि र यो फोन इन कार्यक्रम चाहिँ र बिएबिएसले हङकङबाट चाहिँ थालेको थियो। हाम्रो किशोर सापर हुनुहुन्छ, त्यसपछि एकदमै त्यो हिट भयो र अब त्यो लाइन पाउनु त एकदमै साह्रो हुन्थ्यो र पछि पाण्डव सुनार चाहिँ हङकङ जानुभएको रहेछ अनि नेपालमा गएर उहाँले इन्ट्रोड्युस गर्नुभएको भन्ने कुरा चाहिँ जस हामीले सुनेका हौँ, त्यो सत्य पनि हो जस्तो मलाई लाग्छ। रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास, प्रकाश, शिव शङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरी आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लाग्नुभएका चर्चित लोक गायक पाण्डव सुनारको जन्म विक्रम सम्बत 2009 सालको हुनुहुँदो रहेछ। पौष 9 गते ओखलढुङ्गाको रगनी गाविसमा उहाँ जन्मिनु भएको रहेछ। उहाँको प्रारम्भिक शिक्षा चाहिँ ओखलढुङ्गाको रगनीमै भएको रहेछ र उहाँको छोरा सिमोस सुनार कुनै समय सङ्गीत कर्ममा नै आबद्ध हुनुहुन्थ्यो। हाल उहाँ म्युजिक भिडियो, चलचित्र निर्देशक र एनी मेटरको काममा चाहिँ चर्चित हुनुहुन्छ। हाम्रो शिल सुनार बहिनी यहीँ हुनुहुन्छ र उहाँकै बाबा हुनुहुन्छ। इनफ्याक्ट उहाँ यहीँ आउनुभएको थियो, त्यति यहीँ आउँदा उहाँको निधन पनि यहीँ भएको थियो। पछि उहाँको पार्थिव शरीरलाई चाहिँ नेपाल लगिएको थियो। उहाँ एकदमै जस तपाईँहरूले चौतारी कार्यक्रम सुन्नुभएको होला, एकदमै थियो मलाई पनि यस्तो रमाइलो लाग्थ्यो त्यो उहाँको बोलेको त्यो अप एन्ड डाउन उहाँको चाहिँ होइन, त्यो एकदमै उहाँको फ्यान नै हो। हामी रेडियो नेपालका फोन इन कार्यक्रम अघि मैले फोन इन कार्यक्रमको कुराकानी गरेँ, चौतारी, झरना र झङ्कार, सुनगाबा, इन्द्रेणी जस्ता कार्यक्रमहरू मार्फत रेडियो श्रोतामाच अत्यन्त प्रिय भनेको सुनारको आवाजमा एक खालको जादु नै थियो त्यति बेलाको जमाना स्टिल। र उहाँको लोकगीतहरू सुन्दा एकदमै रमाइलो लाग्छ अनि एकदमै आनन्द लाग्छ। हजुर, यो बिचमा हाम्रो चाहिँ खेलमा दिल्लीमा दिदी ग्रेस लन्डनबाट उहाँले फोन गर्नुभएको थियो, मेरै रोजामा एउटा गीत उहाँले भन्नुभएको छ र सांसद हर्क साम्पाङ र यो रेकर्ड गर्दा त उहाँ चाहिँ मेयर हुनुहुन्थ्यो धरानको र उहाँलाई यो गीत मनपर्छ, मलाई पनि मनपर्छ अनि सबै लाई यो गीत मनपर्छ, यो गीत सुनाउन चाहन्छु। ल त दिदी इन्जोय गर्नु होला है त। आज 6:28 जाँदा चाहिँ कार्यक्रम टिपन टापन म अनि हाम्रो दिदी हुनुहुन्छ यशोदा गुरुङ रेडिङवासी, उहाँसँग गरेको कुराकानी अथवा कार्यक्रम सुन्ने प्रयास गर्नुहोला।

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अन्नपूर्ण पद्मार्गमा गएको आर्थिक वर्ष 2082-83 लेख लागेर 25 पर्यटकको ज्यान गएको छ।
4: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली 9 भारतीय तथा जापान मेक्सिको स्पेन र सिङ्गापुरका एक एकजना छन्। यसमध्ये 4 पथ प्रदर्शक र बरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना धेरै भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एकजनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 मृत्यु भएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एक दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ्ने गरेको पाइएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगएर विश्राम लिँदै जानुपर्ने हुन्छ। डेक लाग्नबाट बच्न पदयात्रा गर्दा एक दिनमा 500 मिटरभन्दा धेरै उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काँग्रेस मधेस केन्द्रित दल र अन्य राजनीतिक शक्तिहरू एक हुनुपर्ने बेला आएको बताउनु भएको छ। आज जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्ड,
5: मधेसमा राम्रो पार्टी बनाउन सकिएन भने यो देशले पनि र कम्युनिष्ट आन्दोलनले पनि निकै ठुलो दुर्घटना बिहोर्नु पर्ने खतरा पनि हामीले देखेका छौँ।
3: अब खबर फटाफट।
6: श्रमिक र पीड़ितले दिएको उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा केन्द्रलाई, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन, उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने 4 काठमाडौँमा पक्राउ, काठमाडौँ 17 की पूजा शाही, सप्तरी बोधेवर साइन 3 का दीपक शाह, सर्लाही बसवरिया 3 का जयमंगल प्रसाद निषाद र रामेसाप मन्थली 3 की मीना श्रेष्ठमाथि कारवाही हुँदै कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो। 505 कैदी राख्ने कारागारमा अझै 40 महिला सहित 717 कैदीबन्दी राखिँदै बर्ड फ्लू लागेपछि घटेको अण्डाको भाव क्रेटको 50 रुपियाँका दरले बढाइयो। ठुलो अण्डा क्रेटको 500, मध्यम अण्डा 470 र सानो अण्डाको भाव क्रेटको 415 रुपियाँ पुग्यो। साउन लागेसँगै बर्ड फ्लू संक्रमण देखिएन, किसानलाई 50 करोड 70 लाख रुपियाँ वितरण। र दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी, अभियानमा स्थानीय तह, विद्यालय, धार्मिक तथा सामाजिक अगुवालाई पनि परिचालन गरिने।
3: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौ सैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। साथ सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
7: And we now commit his ashes to the deep.
8: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and Marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
9: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombre moment. You think this is literally where they're going to be for the rest of the time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
10: Very proud serviceman.
8: Russell Wright was saying goodbye to his dad, Tommy.
10: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he was... He says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. Because I'm happy with that.
8: It's a free service run by the Navy Chaplaincy for anyone who served in the Royal Navy, Marines or Merchant Navy. Slots are booked up months in advance and people come from far and wide to say goodbye in this age-old ritual.
3: Hannah King, BFBS Forces News in Portsmouth. अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फिफा विश्वकप 2026 को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका 121 मुलुकका 472 खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेसीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताउनु भएको छ।

हजुर राजबहादुर चाहिँ र यो सज्जा चौलागाईले गाउनुभएको गीत हामीले सुन्दै थियौँ र यहाँहरू सबैलाई गुड इभिनिङ भन्न चाहन्छु। 6:09 गइसकेको छ, आरामै हुनुहुन्छ होला। आजको अन्तिम कार्यक्रम चाहिँ तपाईँहरूले टिपन टापन सुन्न सक्नुहुन्छ। म अनि हाम्रो दिदी रेडिङवासी हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी चाहिँ सुन्ने प्रयास गर्नुहोला है त। र दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, पहिलोचोटि उहाँसँग गरेका छौँ र यशोदा दिदी र उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। 6:28 जाँदा पहिलो पार्ट, सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा त्यति बेला सुन्ने प्रयास चाहिँ गर्नुहोला। गीतहरू सुन्न चाहनुहुन्छ भने यसो जानकारी पनि मलाई गराउनु होला है त। र भोलिबाट चाहिँ कार्यक्रम छड्के सलामको नयाँ एपिसोड सुरु हुन्छ र जस यो हप्तासम्म चाहिँ लास्ट विकसम्म भनौँ न हाम्रो छवि माया पुन दिदी हुनुहुन्थ्यो फानबाट निवासी र उहाँसँगको चाहिँ एपिसोड सकेको छ। भोलिबाट चाहिँ W2 रिटायर्ड सुक्रिम राई उहाँ चाहिँ X7GR को सदस्य हुनुहुन्छ, उहाँ र उहाँको श्रीमती पद्मा राई दिदीसँग गरेको कुराकानी सुन्ने चाहिँ प्रयास गर्नुहोला है त। र उहाँले चाहिँ 1982 उहाँ पनि अब अफकोर्स 7GR डिप्लोय हुनुभएको थियो र त्यति बेला चाहिँ 3 दुश्मनहरूलाई उहाँतिर आउँदै गरेको देख्नुभयो अनि छेउमा आइसकेपछि चाहिँ होइन म चाहिँ बन्दुकबाट होइन गोली हानेर मार्न चाहन्न तर खुकुरीको साँडा लिएर पक्रिन्छु भनेर उहाँले 3 चाहिँ दुश्मनहरूलाई खुकुरीको साँडा लिएर उहाँले पक्रिनु भएको थियो र पछि चाहिँ उहाँ अर्जेन्टिना जानुभयो। पछि चाहिँ त्यो माइन्डफिल्ड भन्ने चाहिँ कुरा आउँछ त्यो डकुमेन्ट्री, त्यहाँ त्यो दुश्मनसँग चाहिँ भेट्नु भएको छ है। उहाँको नाम छक्क मैले अहिले चाहिँ भुले गर्दा उहाँले पछि चाहिँ एउटा वालेट नै जस उपहार दिनुभएको रहेछ र त्यो स्टोरी चाहिँ तपाईँले पार्ट पार्टमा सुन्न सक्नुहुन्छ। जन्ममा चाहिँ 8 चाहिँ हामीले रेकर्ड गरेका छौँ। भोलि चाहिँ एपिसोड 1 तपाईँहरूले सुन्न सक्नुहुन्छ। उहाँको छोटो भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा राखिएको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ उहाँ र दिदीसँगको। हजुर भोलिबाट उहाँको नयाँ एपिसोड सुरु हुन्छ, 6:28 जाँदाबाट 2 पार्ट सुरु हुन्छ है त। हजुर यो बिचमा चाहिँ हाम्रो उत्तर सुन्दास दाजुले पनि रेडियो एकदमै लाउड एन्ड क्लियर सुनेको छ है भनेर भन्नुभएको छ। दाई थ्याङ्क यू भेरी मच। र उहाँको यो चाहिँ सङ्खुवा सभा समाज युगेको उहाँ चाहिँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ। वार्षिक भेला यस पटकको चाहिँ 15 हुँदैछ। सम्पूर्ण चाहिँ जस सङ्खुवा जिल्लावासी गाउँलेहरू सबै दिदीबहिनीहरू छोरीचेलीहरूलाई चाहिँ ज्वाइँ चेलाहरूलाई चाहिँ आमन्त्रण गर्नुभएको छ चुले निम्ति दिन चाहिँ चाहनुहुन्छ सटरडे 15 दिनमा है त। एम्पायर हल अर्डोसटमा जियो 11 डिजेमा तपाईँहरू जान सक्नुहुन्छ। 11:10 राति 10 कार्यक्रम राख्नु भएको छ है त। टिकट 25 एडल्टहरूको लागि अनि 6-12 नानीहरूको लागि 13 अनि 75 एभबको चाहिँ 13 राख्नु भएको छ है त। त्यो दिन चाहिँ डान्सर हाम्रो शिवदास गुरुङ भाइको पनि प्रस्तुति रहनेछ र कतिले उहाँको डान्स हेरिसक्नु भएको छ होला र उहाँलाई मैले चाहिँ उहाँको आसपोर्टमा पनि हेरेको छु अस्ति। यहाँ चाहिँ हाम्रो गोर्खा हिलको चाहिँ त्यहाँ ऊ भएको थियो गल्फ, त्यहाँ पनि आएर उहाँले आफ्नो डान्स देखाइसक्नु भएको छ। उहाँको अब के भन्नु, अब डान्सको त तारिफ गरेर त्यो शब्दै छैन होइन। तपाईँहरूले हेर्नुभएकोले पक्का पनि थाहा होला। प्रकाश राउत ज्यू हुनुहुन्छ र उहाँलाई चाहिँ 0772307689 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। उहाँ चाहिँ अब यो समग्रको चाहिँ उहाँ ओआइसी हुनुहुन्छ भनौँ न आर्बी भाषा भन्नुपर्दा। 6:13 गइसकेको छ, हाम्रो निता बहिनीको पनि यहाँ टेक्स्ट देख्दैछु र उहाँले पनि नमस्ते दाजु भन्नुभएको छ, हजुरलाई पनि नमस्ते सुनिरहेको छु है भनेर भन्नुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त। हजुर यति भन्दै गीत सुनाऊ, गीत चाहिँ प्रवीण भेटवाल र रचना रिमालले गाउनुभएको यो कर्णप्रिय गीत सुनाउन चाहन्छु। इन्जोय गर्नुहोला।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFB

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म योगराज राई अनि हाम्रो गेस्ट प्रेजेन्टर पहिलोचोटि हाम्रो यशोदा गुरुङ दिदी आउनुभएको छ र उहाँ चाहिँ बिएबिएसको पूर्व प्रसारिका पनि हुनुहुन्छ, ब्रुनाईमा पहिला काम गर्नुभएको थियो, अहिले यहाँ रेडिङमा बसोबास गरिराख्नु भएको छ, उहाँसँग कार्यक्रम गर्दैछौँ। दिदी नमस्कार हजुरलाई।
1: हजुर योगराज भाइ नमस्ते, र टिपन टापन सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता वृन्दमा पनि म यशोदा गुरुङको नमस्ते र टिपन टापन कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
0: हजुर, अब दिदीले बिएबिएस पनि सुनिराख्नुहुन्छ, कहिले काहीँ प्रतिक्रिया पनि दिनुहुन्छ, कतिको सुन्नुहुन्छ दिदी? अब 24/7 त सुन्ने कुरा भएन, कहिले काहीँ सुन्नुहुन्छ होला फुर्सद हुँदा, होइन?
1: हजुर म चाहिँ प्रायः सुनिरहेकै हुन्छु भाइ।
0: ए अनि अब तपाईँले पहिला ब्रुनाईमा कति सालमा पुग गर्नु भएको, 6 महिना भन्दै हुनुहुन्थ्यो?
1: 1989 भाइ।
0: ए को हुनुहुन्थ्यो त्यति बेला ब्रुनाईमा? हाम्रो खेम दाई हुनुहुन्थ्यो कि विनोद दाई?
1: हजुर हजुर, खेम उहाँ हुनुहुन्थ्यो त्यतिखेर हामीलाई जुन ट्रेनिङ दिनु हुँदाखेरि चाहिँ।
0: ए
1: हजुर, अरू चाहिँ हामीहरूकै अब जुन त्यो बेलाको साथी सर्कलहरू चाहिँ ट्रेनिङमा जाँदाखेरिको त्यो समयमा चाहिँ।
0: कस्तो प्रोग्रामहरू गर्नुहुन्थ्यो दिदी, लाइभहरू अनि रेकर्डेडहरू कस्तो गर्नुहुन्थ्यो?
1: हजुर, लाइभमा चाहिँ हामी त्यो बिहान गएर जुन प्रोग्राम स्टार्ट गर्छौँ नि त्यस्तो हुन्थ्यो, अनि यस्तै यो आर्टिकल्सहरू पढ्ने अनि गीतहरू प्रेजेन्ट गर्ने त्यो तरिकाको बाटो हुन्थ्यो।
0: ए राइट, रेडिङमा बस्नु भएको छ कति भयो तपाईँहरू?
1: रेडिङमा म 2014
0: त्यही नै, अब थुप्रै नेपालीहरू हुनुहुन्छ नि त्यहाँ त, होइन?
1: हजुर एकदमै, रेडिङ त नेपालीहरूको सहर नै
0: हो। एकदम त्यहाँ टाउन पनि राम्रो छ। ल दिदी धेरै धेरै धन्यवाद, आज जस मेरो चाहिँ अनुरोधलाई स्वीकार गर्नुभयो, धेरै धेरै धन्यवाद दिदी। अब हामी विषयवस्तुतर्फ लागौँ है त।
1: हजुर
0: हजुर, आजको सामग्री चाहिँ अन्नपूर्ण पोष र रातो पार्टीबाट साभार गरेका छौँ। पहिलो विषय चाहिँ खानपानमा ध्यान दिउँ अनि यो रोगसँग लड्ने क्षमता बढाउँ भन्ने शीर्षकमा चाहिँ पहिलो विषयवस्तु हुनेछ। अनि करेला खाएपछि चाहिँ के कुरा चाहिँ खान हुँदैन, स्वास्थ्यलाई असर गर्छ, त्यो दोस्रो विषय हुनेछ भने कब्जियत भएको बेला चाहिँ केरा खानुहुन्छ कि हुँदैन, त्यो पनि छोटो प्रसङ्ग हामी राख्नेछौँ। भने मान्छेले नरिवल पानी चाहिँ जस खानु हुँदैन, कस्तो मान्छेले चाहिँ अथवा कस्तो रोग भएको मान्छेले, त्यसमा पनि हामी छोटो चर्चा गर्नेछौँ। भने अन्तमा चाहिँ समय बाँकी रह्यो भने चाहिँ यो निन्द्राको प्रसङ्ग रहेको छ, यदि तपाईँलाई कन्टिन्यू निन्द्रा लाग्छ भने त्यो के कारणले हुन्छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल त दिदी, अब लेडिज फर्स्ट हजुरबाटै सुरु गरौँ।
1: हजुर धन्यवाद भाइ। हजुर आउनुहोस्, अब खानपानबाट सुरु गरौँ। खानपानमा ध्यान दिउँ, रोगसँग लड्ने क्षमता बढाऊ। रोगसँग लड्ने क्षमता बढाउने सक्रिय जीवनशैली र स्वस्थ खानपानमा ध्यान दिनुपर्छ। स्वस्थ र शरीर रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन दैनिक कम्तीमा 5 प्रकारका फलफुल तथा हरियो सागपात सेवन गर्न सिफारिस गरिएको छ।
0: तर अधिकांश नेपालीले आवश्यक मात्रामा फलफुल र तरकारी सेवन गर्नेतर्फ ध्यान दिँदैनन्। यसको परिणामस्वरूप भिटामिन ए लगायतका आवश्यक सूक्ष्म पोषक तत्वको कमी देखिने गरेको छ। यस्तो कमीले विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने जोखिम बढाउँदछ।
1: प्रोटिन युक्त खाना खाऊ। प्रोटिन शरीरको वृद्धि, विकास र मांसपेशी निर्माण तथा रोगसँग लड्ने क्षमताका लागि अत्यावश्यक पोषक तत्व हो। नेपाल बहुसूचक सर्वेक्षण 2019 अनुसार नेपालीको प्रति व्यक्ति दैनिक औसत प्रोटिन आपूर्ति 66 ग्राम भए पनि यसको अधिकांश करिब 55 ग्राम अन्न, दाल र गेडागुडी जस्ता वनस्पति स्रोतबाट प्राप्त हुन्छ।
0: माछा, मासु, अन्डा, दुध जस्ता उच्च गुणस्तरका प्रोटिन युक्त खाद्य वस्तु धेरैको दैनिक भोजनमा नियमित रूपमा समावेश हुँदैनन्। यसले विशेष गरी महिला र बालबालिकामा कुपोषण तथा आइरनको कमी हुने जोखिम बढाएको छ।
1: दुध तथा दुग्धजन्य पदार्थको सेवन। दुध क्याल्सियम, प्रोटिन र विभिन्न आवश्यक भिटामिनको महत्वपूर्ण स्रोत हो। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO को प्रतिवेदन 2018 अनुसार दक्षिण पूर्वी एसियामा प्रति व्यक्ति दुधको वार्षिक उपभोग निकै कम छ। नेपालमा पनि दुध तथा दुग्धजन्य पदार्थको अपर्याप्त सेवनका कारण हड्डी, दाँत र समग्र पोषण अवस्थासँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको छ।
0: अनि घिउ र तेलको सन्तुलित प्रयोगको कुराकानी गर्नुपर्दा, घिउ, तेल तथा अन्य चिल्लो युक्त खाद्य वस्तुको अत्याधिक सेवनले रगतमा कोलेस्ट्रोल र अन्य बोसोको मात्रा बढाउँदछ। यसले मुटु रोग, उच्च रक्तचाप, स्ट्रोक तथा अन्य नसर्ने रोगको जोखिम बढाउँदछ। विशेष गरी सहरी क्षेत्रमा प्रशोधित तथा चिल्लो खानेकुराको बढ्दो प्रयोगसँगै मोटोपनाको समस्या पनि तीव्र रूपमा बढिरहेको छ।
1: नुनको न्यून उपभोग गरौँ। विश्व स्वास्थ्य संगठन WHO ले एक व्यक्तिले दैनिक अधिकतम 5 ग्राम नुन मात्र सेवन गर्न सिफारिस गरेको छ। तर नेपालमा सन् 2019 सर्वेक्षण गरे अनुसार प्रति व्यक्ति दैनिक औसत र नुन सेवन केवल 9.1 ग्राम पुगेको छ। अत्याधिक नुन सेवनले उच्च रक्तचाप, मुटु रोग, मृगौला सम्बन्धी समस्या तथा स्ट्रोकको जोखिम बढाउँछ।
0: हजुर, मधुमेहका बिरामीको संख्या क्रमशः बढिरहेको छ। यसको एउटा प्रमुख कारण अत्याधिक चिनी तथा गुलियो खाद्य पदार्थको सेवन हो। नियमित रूपमा मिठाई, चिनी, मिसिएको पेय पदार्थ तथा प्रशोधित गुलिया खानेकुरा सेवन गर्दा मोटोपना, मधुमेह र अन्य नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढ्दछ। त्यसैले यस्ता खाद्य वस्तुको सेवन सकेसम्म सीमित गर्न आवश्यक छ।
1: स्वच्छ खाना र शुद्ध पानीको प्रयोग गरौँ। दूषित खाना र असुरक्षित पानी नेपालमा अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौती बनेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक प्रतिवेदन अनुसार दूषित सँगलेका तथा अत्याधिक विषादी प्रयोग गरिएका खाद्य वस्तु, पहिचान नखुलेका उत्पादन र असुरक्षित खानेपानी खाद्यजन्य रोगका प्रमुख कारण हुन्। सुरक्षित पानीको प्रयोग खाना राम्रोसँग पकाउने, सफा तरिकाले भण्डारण गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने अधिकांश खानजन्य रोगबाट बच्न सकिन्छ।
0: हजुर, टिपन टापन सुन्दै हुनुहुन्छ। म अनि हाम्रो गेस्ट प्रेजेन्टर दिदी पहिलोचोटि रेडेङवासी हुनुहुन्छ यहाँ बेलायतमा, यशोदा गुरुङ दिदीसँग कुराकानी गरिरहेको छु। सेकेन्ड जिआरको हुनुहुन्छ उहाँको श्रीमान। दिदी, हजुर चाहिँ फ्यामिलीवाला टुर ब्रुनाईमा बस्नु भयो, हङकङमा पनि बस्नुभयो?
1: हजुर, ब्रुनाईमा डाइरेक्ट ब्रुनाईमा गयो, त्यसपछि 1 वर्ष ब्रुनाईमा बस्यो, त्यसपछि तामी क्याम्पमा।
0: ए, पर क्याम्प त कुनामा थियो होइन?
1: हजुर, तामी क्याम्पमा बसियो, त्यसपछि चाहिँ 1.5 वर्ष, त्यसपछि चाहिँ हामी फर्किएको।
0: तपाईँलाई चाहिँ ब्रुनाई फ्यामिली टुर रमाइलो लाग्यो हङकङ?
1: एक प्रकारले ब्रुनाई पनि रमाइलो छ, क्वाइट ठाउँ एरियाहरू, अनि त्यहाँको हावा पानी पनि सधैँ एकनास भएको हुनाले राम्रो थियो ब्रुनाईको हावा पानी पनि। अनि तामी क्याम्पमा पनि अब जुन हाम्रो आर्मी क्याम्पहरू चाहिँ अलिकति कुनामा नै हुने भएकोले एकान्त रमाइलो नै थियो साथीभाइहरूसँग त्यो दिनहरू।
0: ओके, अब भने दोस्रो विषयतर्फ लागौँ। यो करेला खाएपछि के कुरा चाहिँ खान हुँदैन, यस सम्बन्धी हामी जानकारी गरौँ। दुध र दुग्धजन्य पदार्थ पहिलो। करेलासँग कहिले दुध पिउनु हुँदैन, किनकि यसले पेटको समस्या निम्ताउन सक्दछ। यसले पेट दुख्ने समस्या ल्याउन सक्दछ र पखाला पनि निम्ताउन सक्दछ। अर्को छ मिठाई। मिठाई भनेपछि स्विट कुरा आयो। करेलाले रगतमा चिनीको स्तरलाई असर गर्दछ। यसलाई खाएपछि तपाईँले मिठाई, चिनी वा अन्य कुनै पनि मिठाईबाट बस्नु पर्दछ। यसले मुड स्विङ गर्न सक्दछ।
1: मतिरा, करेला र रक्सी सँगै सेवन गर्न उचित हुँदैन। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ। यदि तपाईँ मधुमेहको बिरामी हुनुहुन्छ भने, औषधि खाइरहनु भएको छ भने रक्सीको सेवनबाट बच्नुहोला।
0: हजुर, अर्को भुटेको र भारी खानाको कुरा छ। करेला हल्का र फाइबरयुक्त खाना हो। यसको साथमा धेरै भुटेको वा मसलादार खाना खाएपछि तुरुन्तै अपच वा पेट भारी भएको महसुस हुन सक्दछ। करेलाले रगतमा चिनी कम गर्न सक्दछ। यदि तपाईँ पहिले नै मधुमेहको औषधि वा इन्सुलिन लिइरहनु भएको छ भने धेरै करेला खाँदा रगतमा चिनीको मात्रा आवश्यक भन्दा धेरै नै कम हुन सक्दछ। भने यो करेला खाएपछि चाहिँ के कस्तो खानेकुराहरू चाहिँ खान हुँदैन, त्यस सम्बन्धी तपाईँले छोटो जानकारी सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ। अब यो बिचमा छोटो विश्राम लिउँ, साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड फेजमा चाहिँ यो कब्जियतको हामी कुराकानी गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
0: हजुर, श्रोताले बिएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 6:33 गइसकेको छ र दिदी यशोदा गुरुङसँग गरेको टिपन टापन र सेकेन्ड पार्ट केही बेरमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। एउटा जानकारी राखिहालौँ, यो यलम्बर दिवस 2026 चाहिँ किराँत राई खा बेलायतले August 1 चाहिँ मनाउँदैछ है त। र तपाईँहरू कोही जाँदै हुनुहुन्छ भने यसो इन्फर्मेसन पनि हुनसक्छ, August 1 तपाईँहरू जान सक्नुहुन्छ। र यो चाहिँ किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा है त, त्यहाँको पोस्ट कोड चाहिँ GU236HSमा तपाईँहरू जान सक्नुहुन्छ। स्याटरडे 1 अगस्तको दिन हो र यसमा चाहिँ फ्री पार्किङ, एन्ट्री फी चाहिँ £5 राख्नु भएको छ। र त्यो दिन चाहिँ धनुष बाण प्रतियोगिता हुन्छ अनि सम्मान तथा अभिनन्दन समारोह पनि हुनेछ है त। अनि सांस्कृतिक तथा समकालीन कला, संस्कृति, सङ्गीत र नृत्य प्रस्तुति पनि हुनेछ र त्यसमा चाहिँ थुप्रै थुप्रै कार्यक्रमहरू छ। अनि फ्री चिल्ड्रेन्स एक्टिभिटिज, आर्ट्स एन्ड क्राफ्ट्स, गेम्सहरू पनि हुनुहुन्छ, बबल्स अनि फेस पेन्टिङहरू, कल्चर फन्ड, सबै फ्री एक्टिभिटी हो। तपाईँहरू गएर त्यो दिन चाहिँ इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। भन्दै नीता थापा मगर ज्यू ओपन कन्सर्ट जुन चाहिँ 25 तारिक हुँदैछ रसमोर एरिनामा त्यसको लागि आइसक्नु भएको छ र उहाँ र सागर आलीज्यूले गाउनु भएको गीत राख्न चाहन्छु हिमाल शिव हमालको शब्द अनि सागर आलीज्यूकै सङ्गीतमा यो गीत हामी सुनौँ त्यसपछि एउटा गीत अनि फेरि दोस्रो पार्ट टिटी सुन्न सक्नुहुन्छ

0: रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा

0: आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au।
1: गोर्खा रेडियो।

0: हजुर, निश्चय नै यो बिएबिएस गोर्खा रेडियो साप्ताहिक प्रस्तुति टिटी टिपन टापन सुनिरहेका छौँ। यो कार्यक्रम चाहिँ प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा पहिलो पार्ट, अनि सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा, अनि विकेन्डमा सन्डे बिहान 8:28 जाँदा, अनि 8:47 जाँदा दोस्रो पार्ट चाहिँ सुन्दै आउनुभएको छ। गेस्ट प्रेजेन्टर आज पहिलोचोटि हाम्रो दिदी यशोदा गुरुङ हुनुहुन्छ, र उहाँले ब्रुनाईमा बिएबिएसमा पनि काम गर्नुभयो, त्यसले गर्दा बिएबिएसकै उहाँ चाहिँ एउटा हाम्रो फ्यामिली हुनुहुन्छ, अहिले रेडिङमा हुनुहुन्छ। दिदी, अनि वर्ल्ड कप त अब सकियो भन्दा पनि भयो, अनि तपाईँले फुटबल कतिको हेर्नुहुन्छ, कतिको फलो गर्नुभयो नि यसपल्ट?
1: हजुर भाइ, म खेलकुद पहिलाको अब जुन खेलाडी नै हो, तर फुटबलमा चाहिँ अलिक त्यति साह्रो मलाई छैन।
0: राइट, पहिला के खेल्नुहुन्थ्यो हजुरले?
1: पहिला म चाहिँ यो नेपालमा प्रथम ह्यान्डबल प्रतियोगिताको चाहिँ बेस्ट अवार्ड प्लेयर पनि हो।
0: राइट,
1: हजुर, त्यो बेला चाहिँ हाम्रो पालोको जुन ह्यान्डबलमा चाहिँ हामी चाहिँ प्रथम पटक नेपालमा पहिलो नेपाली ह्यान्डबल संघले आयोजना गरेको।
0: तपाईँ नेपालकै प्रतिनिधित्व गरेर खेल्नु भएको इन्टरनेसनलमा?
1: हजुर, त्यो चाहिँ हाम्रो चाहिँ नेसनल नै हो।
0: नेसनल नै,
1: हजुर, जुन इन्टर यो जुन हुन्छ नि अञ्चल स्तरीय ह्यान्डबल प्रतियोगितामा चाहिँ बेस्ट ह्यान्डबल प्लेयर अवार्ड मैले पाउन।
0: कुन अञ्चलबाट खेल्नु भएको थियो हजुर चाहिँ?
1: गण्डकी अञ्चलबाट।
0: त्यही त मान्छे पनि तपाईँ एकदमै ह्यान्डबल खेल्ने जस्तो मजाको हुनुहुन्छ नि त, एकदम ठुलो।
1: अनि हामी चाहिँ यो दोस्रो राष्ट्रिय खेलकुदबाट गण्डकीबाट पनि भलिबल खेल्ने हामीले मौका पाएको।
0: भलिबल पनि खेल्नुहुन्छ?
1: हजुर, यसै सन्दर्भमा भन्नुपर्दा चाहिँ पृथ्वीनारायण क्याम्पसमा 1983 बेस्ट बास्केटबल प्लेयर पनि पाएको थिएँ।
0: तपाईँ त सोर्टबाट चाहिँ पो खेल्नु हुँदो रहेछ त है?
1: हजुर,
0: ए बास्केटबल पनि खेल्नुभयो, भयो यता ह्यान्डबल, अनि अर्को के भन्नुभयो?
1: त्यसमा चाहिँ बेस्ट प्लेयरको अवार्ड मैले पाएको थिएँ।
0: यो ह्यान्डबल पहिला हाम्रो पनि स्कुल लेभलमा खेल्थ्यो, इन्टर स्कुल, अहिले आई डोन्ट नो खेल्छ खेल्दैन नेपालमा? दिदी,
1: हुन्छ नि ह्यान्डबल प्रतियोगिताहरू भइरहन्छ अहिले नेपालमा पनि।
0: ए राइट, अनि आर्मीमा भर्ती भएर चाहिँ खेल्नु भयो कि खेल्नु भएन? हुन्छ नि कम्पनी लेभलको भलिबलहरू।
1: पहिला गोर्खा हाई स्कुलमा चाहिँ हामी जुन क्याम्पहरूमा खेल्न जान्थ्यौँ स्टुडेन्ट्सहरूको उसमा, त्यसपछि चाहिँ जुन आर्मीमा गएपछि पनि हामी भलिबल खेल्नको लागि सेकौँ क्याम्पमा गयौँ। सेकेन्ड इयरबाट जुन उता इन्जिनियर क्याम्पसँग पनि हामी खेलेका थियौँ। ब्रुनेईबाट तामिकामा शिफ्ट भएपछिको
0: त्यसको लागि पनि अब कब्जियतको कुराकानी गरौँ। दिदी,
1: कब्जियत भएको बेला किन खानु हुँदैन केरा? यदि तपाईँलाई कब्जियत भएको छ भने काँचो केरा वा खानाबाट बस्नुहोस्। काँचो केरामा स्टार्चको मात्रा धेरै हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ। यसले केही मानिसहरूमा कब्जियतको समस्या बढाउन सक्छ।
0: राम्ररी पाकेको केरा फाइबर र प्राकृतिक चिनीले भरिपूर्ण हुन्छ। यसमा रहेको घुलनशील फाइबरले दिशालाई नरम बनाउन मद्दत गर्दछ। तर पानी नपी धेरै पाकेको केरा खाँदा केही मानिसहरूमा पनि समस्या हुन सक्दछ।
1: पेट सफा कसरी गर्ने? बिहान खाली पेटमा 2 गिलास मनतातो पानी पिउनाले आन्द्र सक्रिय हुन्छ र दिशा सजिलो हुन्छ। यस पानीमा तपाईँ कागती पनि थप्न सक्नुहुन्छ, यसले पनि पेट सफा गर्न मद्दत गर्छ। निभार वा किसमिसमा प्राकृतिक फाइबरको मात्रा राम्रो हुन्छ। यसलाई रातभरि भिजाएर बिहान पानीमा मिसाएर पिउनाले तपाईँलाई पेटलाई धेरै राहत मिल्छ।
0: अनि कब्जियतबाट बच्न चाहिँ के गर्न सकिन्छ त श्रोताहरू? आफ्नो खानाको तालिका बनाउनुहोस् र भुटेको वा तारेको खानेकुरा खानाबाट बस्नुहोस्। आफ्नो दैनिक आहारमा ताजा फलफुल र तरकारीहरू समावेश गर्नु राम्रो हुन्छ। प्रशस्त पानी पिउनुहोस् र आफ्नो पेट सफा राख्ने प्रयास गर्नुहोस्। हजुर, छोटो जानकारी थियो कब्जियतको। आदरणीय श्रोताहरू, आज टिपन टापन सुन्दै हुनुहुन्छ, पहिलोचोटि हाम्रो यशोदा दिदी चाहिँ जो आउनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। रिडिङ त दिदीको पहिलोचोटि, ओहो कस्तो राम्रो रहेछ, पक्का प्रोफेसनल जस्तै रहेछ है दिदीको। थ्याङ्क यू,
1: धन्यवाद भाइ।
0: तपाईँ एसएलसी त्यहीँबाट दिनुभएको भन्नुभयो कि कसो भन्नुभयो? नेपाली चाहिँ कतिवटा सब्जेक्ट पढ्नु पर्थ्यो दिदी? एउटै मात्रै होला, महेन्द्र माला भन्थ्यो त्यति बेला, तपाईँले त्यही पढ्नु पर्थ्यो?
1: हजुर, महेन्द्र माला हुन्थ्यो।
0: ओके, ल त दिदी, नरिवल पानीको कुराकानी गरौँ अब।
1: हजुर, के मान्छेले खानै हुँदैन नरिवल पानी? नरिवल पानी स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ र यसमा पोटासियम सहित धेरै आवश्यक इलेक्ट्रोलाइटहरू हुन्छन्। मानिसहरू गर्मीको समयमा यसलाई स्फूर्ति र ऊर्जाको लागि पिउन मन पराउँछन्।
0: धेरै जसो मानिसहरू बाल बालिकादेखि वयस्कसम्म नरिवल पानीलाई स्वास्थ्य पेय मान्दछन्, तर यी सबैको लागि समान रूपमा फाइदाजनक हुँदैन। केही मानिसहरूले नरिवल पानी पिउनु अघि विशेष सावधानी अपनाउनु पर्दछ। यसमा पाइने पोटासियम र प्राकृतिक चिनीले कसैको लागि जटिलताहरूको जोखिम बढाउन सक्दछ।
1: मृगौलाका बिरामीहरूले नरिवल पानीमा पोटासियमको मात्र बढी हुन्छ। मृगौला रोग भएका व्यक्तिहरूले शरीरबाट अतिरिक्त पोटासियम हटाउन असमर्थ हुन्छन्। यसले पोटासियमको स्तर बढाउन सक्छ, जसले अनियमित मुटुको धड्कन र मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम बढाउन सक्छ।
0: अनि कम रक्तचाप बिपीको लागि औषधि खाइरहेको लागि चाहिँ के हुन सक्छ? नरिवल पानीले प्राकृतिक रूपमा रक्तचाप कम गर्न मद्दत गर्दछ। यदि कसैले पहिले नै उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खाइरहेको छ भने नरिवल पानी पिउनाले अत्याधिक रक्तचाप गर्न सक्दछ। यसले चक्कर लाग्ने, कमजोरी हुने वा बेहोस हुने सम्भावना हुन्छ।
1: मधुमेहका बिरामीहरू नरिवल पानीमा प्राकृतिक चिनी हुन्छ। मधुमेहका बिरामीहरूले अत्याधिक मात्रामा नरिवल पानी पिएमा उनीहरू को रगतमा चिनीको स्तर प्रभाव पार्न सक्छन्। त्यसैले आफ्नो आहारमा यसलाई समावेश गर्नु अघि डाक्टर या आहारविदहरूसँग परामर्श गर्नु राम्रो हुन्छ।
0: अनि एलर्जी भएका मानिसहरूको लागि पनि यहाँ सुझाव छ। केही मानिसहरूलाई नरिवल र यसका उत्पादनहरूबाट एलर्जी हुन सक्दछ। यी मानिसहरूले नरिवल पानी पिएपछि छालामा दाग, पेटको समस्या वा गम्भीर अवस्थामा एलर्जी प्रतिक्रिया अनुभव गर्न सक्छन्। त्यसैले यदि तपाईँलाई एलर्जी छ भने सावधानी अपनाउन महत्वपूर्ण हुन्छ। यो ब्रुनाईमा नरिवल पानी त खुब पिउनु भयो होला दिदी, निकै पाउँछ नि?
1: एकदमै, त्यो टुक्रे बजारतिर हुन्थ्यो शनिबारतिर, हजुर, एकदमै त्यहाँको चाहिँ त्यो चाहिँ एकदमै राम्रो र एकदमै थियो।
0: हो, यो ट्रपिकल कन्ट्रीतिर निकै पाउँछ। म पनि त्यहाँ बुनामा हुँदा खुब पिएको थिएँ। अब यतातिर त नरिवल पानी साउथ हलतिर पाउँछ कि कतै खानु भएको छ दिदीले?
1: यता बेलायतमा त्यस्तो खै मलाई थाहा भएन,
0: त्यति साह्रो पाउँदैन होला होइन? हजुर, ल त दिदी, आजको अन्तिम विषयतर्फ लागौँ, यो निन्द्राको कुरा छ।
1: हजुर, के जति बेला पनि निन्द्रा लागिरहन्छ, पानीको कमी अत्याधिक थकान अनि निन्द्रा लाग्ने प्रमुख कारण हुन सक्छ। शरीरमा पानीको कमी र फलस्वरूप निरन्तर थकानले पनि निरन्तर निन्द्रा लाग्ने कारण हुन सक्छ। निर्जलीकरणले अक्सिजनलाई तन्तुहरूमा राम्रोसँग पुग्नबाट रोक्छ, जसले गर्दा थकान हुन्छ।
0: अनि अर्को खराब आहारको कुरा छ, खानेकुराको। शरीरमा पोषक तत्त्वहरूको कमीको कारण निन्द्रा लाग्न सक्दछ। विशेष गरी फलाम र भिटामिन बीको कमी छ भने मेटाबोलिजममा एनर्जी सपोर्ट छैन भने पनि शरीरले सुस्त महसुस गर्न थाल्दछ।
1: शारीरिक गतिविधिको कमी, शरीरमा शारीरिक गतिविधिको कमीले मांसपेशीहरू कमजोर बनाउँछ। यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ र ऊर्जामा कमी ल्याउँछ। शारीरिक गतिविधिले निन्द्राको गुणस्तर सुधार गर्छ र दिउँसो निन्द्रा लाग्नबाट रोक्छ।
0: अनि अर्को छ खराब हाइजिन। धेरै मानिसहरू खराब निन्द्रा बानीबाट ग्रस्त हुन्छन्, जसले गर्दा सुस्ती र थकानको अनुभूति हुन्छ। रातमा फोन प्रयोग गर्नु वा अनियन्त्रित निन्द्रा तालिका हुनु पनि यसको कारण हुन सक्दछ।
1: तनाव, अत्याधिक तनावले पनि निन्द्रा नलाग्ने हुन सक्छ। तनाव र चिन्ताबाट पीडित व्यक्तिहरूले राम्रो निन्द्रा पाउँदैनन्, कमजोर महसुस गर्छन् र सधैँ निन्द्रा लागिरहन्छ।
0: हजुर, अन्तमा स्लिपिङ डिसअर्डर छ। धेरै मानिसहरू स्लिप डिसअर्डरबाट ग्रस्त हुन्छन्, तर आफूलाई के भएको छ भन्ने बारे अनभिज्ञ हुन्छन्। स्लिप एप्निया, अनिन्द्रा वा रेस्टलेस लेग सिन्ड्रोमको कारणले गर्दा ओछ्यानमा जतिसुकै लामो समय सुते पनि तपाईँलाई पूर्ण निन्द्रा लाग्दैन, जसले गर्दा दिनभर जति बेला पनि निन्द्रा लागिरहन्छ भनेर आजको अन्तिम सामग्री तपाईँले सुन्दै हुनुहुन्थ्यो। दिदी, अब यो पहिलोचोटि यसरी फोनमा रेडियो प्रोग्राम गऱ्यौँ है, कस्तो अनुभव?
1: हजुर, मलाई त एकदमै खुसी, अनि जुन यो जुन आफ्नो इच्छाको आफ्नो हबी जस्तो पनि हुन्छ भनेपछि मलाई चाहिँ एकदमै राम्रो, एकदमै ह्याप्पी।
0: काम पनि गर्नुहुन्छ नि होइन कि अहिले के छ तपाईँको?
1: होइन, अहिले चाहिँ म छैन भाइ, अहिले चाहिँ नाति नहेर्ने
0: कतिजना छन् त नाति नातिनी?
1: नाति 6 वर्षको छ, नातिनी 3 वर्षको।
0: हुन्छ दिदी, धेरै धेरै धन्यवाद। पछि पनि हामी जस्तो रेकर्ड गराउँला। आजको लागि चाहिँ एकदमै थ्याङ्क यू दिन चाहन्छु दिदी। हजुरलाई धेरै धेरै
1: धन्यवाद भाइ। हजुरलाई पनि एकदमै धन्यवाद भाइ, अवसर दिनुभयो, हृदयबाट नै धन्यवाद ज्ञापन गर्दछु।
0: हजुर, फेरि कुनै दिन भेटौँला दिदी। थ्याङ्क यू है त।
1: अवश्य
0: हजुर
1: उहाँ
0: हुनुहुन्थ्यो हाम्रो रेडिङ निवासी पूर्व चाहिँ अब बिएबिएस प्रसारीकै नै हुनुहुन्छ हाम्रो दिदी यशोदा गुरुङ सेकेन्ड जिआरको हुनुहुन्छ अलिकति आर्मीको कुरा पनि गऱ्यौँ भलिबल राम्रो खेल्नु हुँदो रहेछ अनि त्यस्तै गएर चाहिँ अब ह्यान्डबल अनि बास्केटबलको कुरा पनि उहाँले सुनाउनु भयो दिदीलाई धेरै धेरै धन्यवाद र अर्को हप्ता फेरि यस्तै सामग्री लिएर आउने बाचा राख्दै कार्यक्रम टिटीबाट मैले बिदा मागेँ हस्त नमस्ते

हजुर, शान्ति श्रीपरिया र हस्त तमाङ गोलेले गाउनुभएको यो गीत सुन्दै हुनुहुन्छ र यही गीत राख्दै भोलि थर्सडेसम्मको लागि मैले बिदा मागेँ। हेभ अ लभली इभिनिङ, बाई बाई।

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. नेपाली काङ्ग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। बीपी स्मृति दिवसको अवसरमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको मिति घोषणा भएको हो। विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्। आज आयोजित कार्यक्रममा नेता प्रकाश मानसिंहले यही साउन 29 गते राष्ट्रिय भेला आयोजना गरिने जानकारी गराउनु भएको हो। उहाँले 15 महाधिवेशन एकताको बनाउनु पर्ने पक्षमा आफूहरू रहेको भए पनि पार्टी संस्थापन पक्ष व्यक्तिवादी चिन्तनमा अघि बढ़िरहेको आरोप लगाउनुभयो। वरिष्ठ चिकित्सक तथा चिकित्सा सुधार अभियन्ता डाक्टर गोविन्द केसी भोलिदेखि आमरण अनसन बस्न भन्दै धनगढ़ी पुग्नु भएको छ। केसी दार्चुलाबाट आज साँझ कैलालीको धनगढ़ी जानुभएको हो। केसी धनगढ़ी एलएन चोकको कृष्ण मन्दिरको धर्मशालामा बास बस्नु भएको छ। सरकारले आफ्नो माग सम्बोधन नगरेकाले भोलिदेखि अनसन बस्ने केसीको भनाइ छ। केसीको तर्फबाट विजय बाबु शिवाकुटीले प्रेस विज्ञप्ति मार्फत 5 बुँदे माग सार्वजनिक गर्नुभएको छ। ती माग पूरा गर्न केसीले हिजो मंगलबारसम्मको समयसीमा दिनुभएको थियो, तर सरकारले पूर्ण रूपमा बेवास्ता गरेको केसीको आरोप छ। स्वार्थको द्वन्द हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैर कानूनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्न केसीले माग गर्नुभएको छ। यस्तै चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने लगायत माग डाक्टर केसीले राख्नु भएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले अर्घाखाँचीमा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न 20 बाँदर हेरालु माग गरेको छ। कार्यालयले बाँदरबाट अति प्रभावित जिल्लाका 26 क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो। वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा हेरालु नियुक्त गर्न लागि हो। इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशन भएको मितिले 3 दिनभित्र कार्यालय समयमा दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ। छनौट हुने बाँदर हेरालुले यही साउन 10 असोज 10 गतेसम्म 2 महिना काम गर्नुपर्नेछ। उनीहरूलाई मासिक 12,500 रुपियाँ पारिश्रमिक दिइनेछ। बाँदर हेरालुका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने र उमेर 45 ननागेको हुनुपर्ने योग्यता तोकिएको छ। वन वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको व्यक्ति हुनुपर्नेछ भने सामुदायिक वन उपभोक्ता समूह वन हेरालु नर्सरी हेरालु नाइके हेरालु वा सोही प्रकृतिको काममा अनुभव भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ। कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
1: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रुपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: जिल्ला प्रहरी कार्यालय धनुषाले एकै दिन 44 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिवाना सजाय थोकिएपछि फरार रहेका 44 प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्युपानेले जानकारी दिनुभएको छ। उनीहरूलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ। पक्राउ परेका मध्ये सबैभन्दा बढी लागू औषध सम्बन्धी मुद्दाका प्रतिवादी छन्। त्यस्तै चोरी, मोटरसाइकल चोरी, बौद्धिक सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा सही बन्धक लगायत मुद्दाका प्रतिवादी।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 6 गते तदनुसार जुलाई महिनाको 22 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज अष्टमी अर्थात बीपी स्मृति दिवस पनि परेको छ। बुधबारको कार्यक्रम सधैँ तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा चलचित्र कुसुमेरमा को लोकप्रिय गीतबाटै मैले कार्यक्रमलाई उठान गरे भने यसमा आवाज रहेको थियो उदित नारायण झा र दिपा झाको आवाज रहेको थियो। यसमा संगीत भने रञ्जित गजमेरको, शब्द पनि रञ्जित गजमेरकै रहेको थियो। कुनै समय निकै नै लोकप्रिय भएको र धेरै श्रोताले सुन्न रुचाउने गीत पनि यो हो र यो गीत अहिले पनि त्यतिकै सर्वप्रिय नै रहेको छ, त्यति नै मिठासपूर्ण रहेको छ र यो गीत सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आज भने हामीले कर्मचारीसँग जोडिएको विषयमा कुराकानी गरेका छौँ र आज हामीसँग पाहुनाको रूपमा हुनुहुन्छ पूर्व गृह सचिव एवं लोकसेवा आयोगका अध्यक्ष हुनुहुन्छ उमेश मैनाली। उहाँसँग गरेको यो कुराकानी सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने एकान्तिपुरको अनलाइन संस्करणबाट लिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: पवित्र सुब्बाको आवाजमा रहेको यस गीतका रचनाकार भने श्रवण मकारुङ हुनुहुन्छ र यसमा एरेन्जरको रूपमा नर्बु छिरिङले गर्नुभएको थियो र यसमा रेकर्डिस्टको काम भने धनपाल गुरुङले गर्नुभएको थियो र यसमा सङ्गीत भने शान्तिराम राईको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने तपाईँहरूलाई जोड्दैछौँ यी कान्तिपुरमा प्रकाशित सम्पादकीयतर्फ र आजको सम्पादकीयको शीर्षक रहेको छ स्टार्ट अफ लाई मलजल। यो शीर्षकमा यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ, मानव जीवन र प्रविधि बीचको निकटता अहिले उत्कर्षसम्म पुगेको छ। जीवन निर्वाहका क्रममा हरेक दिन मानिसले प्रविधिको भर थेक पाउँदै आएको छ। शिक्षादेखि उपचारसम्म, मनोरञ्जनदेखि सूचनासम्म प्रविधि जोडिएको छ। अर्कोतर्फ प्रविधि क्षेत्रमा नयाँ नयाँ विकास गर्न मानिस प्रयत्नशील छन्। मानिसका ससाना समस्यालाई समाधान र सहजीकरणका लागि थप प्रयत्न हुँदै आएका छन्। अब प्रविधिको विकास ठुला ठुला परिचित र बहुराष्ट्रिय कम्पनीको सरकारको विषय मात्र रहेन, यसमा स्टार्टअपको पनि उत्साहजनक अग्रसरता देखिएको छ। विकासको चुलीमा पुगेको देशका मात्रै होइन, नेपाल जस्ता साधन स्रोतको अभाव भोग्नुपर्ने मुलुकका युवाले समेत लेख्ने प्रगति गरेका छन्। विभिन्न 190 कम्पनीले स्वास्थ्य, शिक्षा, पर्यटन र समावेशिताका क्षेत्रमा प्रविधि मार्फत समस्या समाधान गर्ने स्टार्टअपको प्रस्तुति गरे। उत्कृष्ट घोषणा गरिएका 7 कम्पनीले प्रविधि क्षेत्रमा स्टार्टअपको फैनिदो दायरालाई प्रस्तुत गर्छ भन्दै कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, उमेर धर्कँदै गएका र स्वास्थ्य समस्याले थला परेका ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगेर उपचार हेरचाह सुविधा प्रदान गर्ने गरी आशीर्वाद केयरले सेवा सञ्चालनमा ल्याएको छ। त्यस्तै एक्सेस कोड समूहले ब्रेलिपिलाई सबैले पढ्न सक्ने गरी डिजिटल अक्षर वा युनिकोडमा बदल्ने नेप एआई प्रविधि विकास गरेको छ। डेटा हिटीले भने सीमा पार लेनदेनलाई सहज बनाउने लक्ष्य राखेर इलेक्ट्रा एपको अवधारणा विकास गरेको छ। क्याट कोडरले डोज नामक प्लेटफर्म तयार पारेको छ र यो स्टार्टअपले बिरामी, डाक्टर, अस्पताल, औषधि पसललाई एउटै सञ्जालमा जोड्ने काम गर्छ। पर्यटन क्षेत्रमा नेट्युले एआई मार्फत नयाँ र ओझेलमा परेका गन्तव्य खोज्ने पर्यटकलाई मद्दत गरिरहेको छ। सिनिप्टिपले भने अटिजम वा सिकाइमा समस्या भएका कम बोल्ने बालबालिकाका लागि अगमेन्टेड रियालिटी एआर प्रविधिबाट शब्दावली सिक्ने वातावरण बनाएको छ। जनकपुरको मिथिला कोडर विकास गरेको एग्रिसेन्स एपले किसानहरूलाई बिउ रोपिनेदेखि बाली भित्राउन्जेलसम्म विज्ञले चाहिँ दिशा निर्देश गर्छ। पुरस्कृत भएका कम्पनीको कामलाई केलाउने हो भने उनीहरूले प्रविधि र मानव जीवनलाई अझै नजिक तुल्याउने मेहनत गरेको प्रष्ट हुन्छ। सामान्यतया प्रविधिको विकास ठुला समूहलाई लक्षित गरेर गरिन्छ र नाफामुखी उद्देश्य राखिन्छ, तर उल्लेख स्टार्टअपलाई हेर्ने हो भने लक्षित समूह साँगुरो देखिन्छ, सम्बन्धित लक्षित वर्गका निम्ति भने असाध्यै अर्थपूर्ण हुन सक्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। जस्तो कि नेपालमा 1,45,000 भन्दा बढी दृष्टिविहीन व्यक्ति छन्, उनीहरूलाई नियमित काम गर्न र रोजगारीको अवसर पहुँच प्राप्त गर्न नै कठिनाई हुने गरेको छ। तर ब्रेलिपिलाई सबैले पढ्न सक्ने गरी डिजिटल अक्षर वा युनिकोडमा बदल्ने प्रविधिसँगै नियमित काम सहज हुनेछ नै रोजगारीको अवसर पनि फराकिलो हुनेछ। नेपालमा करिब 3,00,000 बालबालिका अटिजमबाट प्रभावित भएको अनुमान छ। सिनेटिकले विकास गरेको प्रविधिले उनीहरूको सिकाइमा योगदान पुग्नेछ। त्यस्तै मिथिला कोडरले विकास गरेको प्रविधिले किसानले विज्ञको अभावमा भोग्नुपर्ने समस्यालाई समाधान गर्न सहयोग पुर्याउनेछ। विकास गरिएको प्रविधिले लक्षित वर्गलाई कुन हदसम्म राहत दिलाउनेछ भनेर प्रश्न हुन आगामी दिनको अनुभव केलाउनु पर्ने हुन्छ। तर उल्लेखित स्टार्टअपले समूह विशेषले समस्या पहिचान गर्ने, त्यसलाई प्रविधिको माध्यमबाट समाधान खोज्ने सहयोग पुर्याउने क्षमता भने उजागर गर्छ। यस्ता सन्दर्भले प्रविधिका क्षेत्रमा नेपाली युवाको क्षमता विशिष्ट प्रतिस्पर्धी रहेको प्रस्ट्याउँछ। त्यसका लागि सरकारवाला निकायले उनीहरूको क्षमतालाई एक्सपोजर दिलाउन, थप प्रतिस्पर्धी बनाउन, विकास गरिएका प्रविधिलाई प्रयोगकर्ता मैत्री बनाउन र प्रविधिलाई सामान्य मानिसको जीवनसँग समेत जोड्नका लागि सहजीकरण गर्नुपर्छ। विश्वका धेरै देशका उदाहरण हेर्दा स्थानीय समस्या समाधान र स्थानीय रूपमा प्रयोग गर्न मिल्ने सोलुसन तयार पारेका स्टार्टअप व्यावसायिक रूपमा सफल बन्दै युनिकर्न बनेका छन्। हामी कहाँ पनि खल्ती तथा ई सेवा जस्ता कुनै बेलाका स्टार्टअप अहिले सफल कम्पनीको रूपमा खडा भइसकेका छन्। नेपाल जस्तो ग्रामीण जनशक्तिको बाहुल्य भएको समस्या पनि विविधतापूर्ण भएको स्थितिमा आज साझा समस्या पहिचान गर्न र त्यसको समाधानमा सहजीकरण हुने प्रविधि विकासका लागि भने सरकार शैक्षिक संस्था निजी क्षेत्र सबैको विशिष्ट भूमिका हुन्छ र स्टार्टअपमा लगानी गर्ने भेन्चर क्यापिटल र एन्जल इन्भेस्टमेन्ट इक्वेसन सेन्टरका अवधारणामा धेरै काम भएको छैन। सरकारले वार्षिक बजेटमा स्टार्टअपलाई सघाउने वाचा गरेको दशक भइसके पनि अपेक्षाकृत सफलता हासिल भएको छैन। औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअपका नाममा सामान्य कफी पसल व्यवसायलाई कर्जा दिएको भन्दै आलोचना समेत हुने गरेको छ भन्दै यी कान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। सरकारले गर्नुपर्ने केही काम छन्, जस्तो कि स्टार्टअपका लागि पुँजीको प्राप्ति र लगानीमा सहजीकरण गर्नु, पूर्वाधार विकास गरिदिनु र कानूनलाई स्टार्टअप मैत्री बनाइदिनु। चालु आर्थिक वर्ष 82-83 नीति तथा कार्यक्रममा सरकारले स्टार्टअप नेपाल पोर्टल बनाउने र एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ, पुँजी लगायतको सेवा प्रदान गर्ने जनाएको छ। बजेट वक्तव्यमा पनि विज्ञान प्रविधि अनुसन्धान र नव प्रबन्धनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका थिए। विगतका वर्षहरूमा यो प्रतिबद्धता खेर नजाओस् भन्ने सचेत हुनुपर्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। स्टार्टअप प्राय जसो आइडियाको प्रयोग गर्ने चरण हो, यसमा जोखिम हुन्छ, अवसर पनि। सरकारले सहजीकरण गरिदियो भने जोखिमको सम्भावना कम हुन्छ र अवसर बढी बन्छ। त्यसैले आइडियाको विशिष्टताका आधारमा सहजै ऋण लिन सकिने व्यवस्था गरिनुपर्छ। त्यस्तै पूर्वाधारतर्फ तीव्र गतिका इन्टरनेट निरन्तर प्रवाह हुने विद्युत सहित आईटी पार्क बनाउने कामलाई सरकारले प्राथमिकता दिनुपर्छ। सरकारले नै प्रविधि केन्द्रित विश्वविद्यालय वा शैक्षिक संस्थाहरूमा लगानी बढाउनु पर्छ। सुविधा केन्द्रित यस्ता शैक्षिक संस्थामा रहेर विद्यार्थीले आफ्ना ससाना आइडियाको परीक्षण गर्न सक्ने अवस्था सिर्जना हुन सक्यो भने कालान्तरमा उनीहरूका आइडिया थप फक्रिनेछ। निजी क्षेत्रले पनि प्रविधिमा लगानी बढाउनु पर्छ। खास गरी पुराना पुस्ताका सफल उद्योगीहरूले समयको बदलाव बुझ्दै प्रविधि क्षेत्रमा उपस्थिति बढाउनु पर्छ र त्यस क्रममा स्टार्टअपलाई जोड्दै जानुपर्छ। बैंक तथा वित्तीय संस्थाले पनि आइडियाको विश्लेषण गरेर ऋण दिने अभ्यास प्रारम्भ गर्नुपर्छ भन्दै यी कान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो स्टार्टअपलाई मलजल। अब यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यो गीतका रचनाकार भने रमेश दिताल हुनुहुन्थ्यो र सङ्गीत नाचिकादि श्रेष्ठको र यो साङ्गीतिक कोसेरी सँगसँगै अब भने लागौँ सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा यसो हप्ता डे तर्फ बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ निजामती कर्मचारीसँग जोडिएको विषयमा हामी कुराकानी गर्दैछौँ पूर्व गृह सचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष पनि हुनुहुन्छ उहाँ र लामो समय कर्मचारी क्षेत्रमा काम गरेको अनुभव सँगसँगै उहाँले लोकसेवा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव पनि रहेको छ र आज भने हामीले नयाँ अहिलेको भालेन्द्र नेतृत्वको सरकार रासोपाको जुन एकलोटी सरकार रहेको छ सरकारले कर्मचारीलाई कटौती गर्ने कुरा गरेको छ धन्दन नै 13,000 जति कर्मचारी सहसचिवदेखि सचिवसम्मको विशिष्ट श्रेणीका कर्मचारीहरूलाई हटाउने अवकाश दिने कुराहरू बाहिर आएको छ र यो विषयमा आज हामी कुराकानी गर्दैछौँ यसले कस्तो असर पर्न सक्छ र निखारिएका अनुभवी कर्मचारीलाई यसरी हटाउँदाखेरि राज्यको संयन्त्रमा यसले पर्न सक्ने असरहरू के हुन सक्छन् यही प्रसङ्गमा कुराकानी सरले पनि समाचार हेरिसक्नु भएको छ धेरै कुराहरू पनि बाहिर बसमा पनि आएका पनि छन् होइन अलिकति असमञ्जस्य परिस्थिति जस्तो पनि देखिन्छ बाहिर सामान्य देखे तापनि कर्मचारी क्षेत्रमा सरको अनुभवमा के देखिन्छ सर यो जुन सरकारले 13,000 अलिकति माथिल्लो तहको कर्मचारीलाई हटाउने जुन योजना सहितको कुरा बाहिर चुहियो अब लोकसेवा आयोगले लिने तयारीका कक्षाहरूका सन्दर्भमा अथवा लोकसेवाले आँखाले हेर्दाखेरि अब अनुभवको कुरा गर्नुपर्दाखेरि कस्तो असर पर्न सक्छ सर राज्यलाई चाहिँ यो चाहिँ खास चाहिँ
1: छ मैले पनि अब चाहिँ हामीले पनि मिडियामै सुनिएको हो यो फर्मल यो औपचारिक रूपमा कुनै जानकारीमा आएको छैन तर एउटा जानकारीमा आएको विषय चाहिँ के हो भने बाहिर आफ्नै आइसकेको चाहिँ त्यो के हो भने ओएनएम सर्वे गरेर दरबन्दीलाई पुनरावलोकन गरिरहेछ र धेरै जसो उसको टुङ्गिन लागेको छ त्यो अन्तिम चरणमा छ र अनि त्यो टुङ्गिएसकेपछि कैयौँ दरबन्दी घट्ने र केही ठाउँमा बढ्ने वा घट्ने वा समग्र रूपमा चाहिँ कर्मचारीहरूको अलिकति कटौती हुने नै देखिन्छ त्यसो भएको हुनाले यो रूपमा चाहिँ कर्मचारी विवृतमा अलिकति असमञ्जस र अलिकति के हुने हो भन्ने आशंका र एउटा त्रास जस्तो वातावरण देखिएको छ त्यसैले के हुन्छ भने तर के छ यही सन्दर्भमा दुईटा निर्णयलाई हेर्ने हो भने एउटा सचिव स्तरीय बैठक मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले यही सन्दर्भ देखाएर अब पदपूर्ति नगर्ने यो वर्ष माग नपठाउने भन्ने अनि त्यसैले क्याबिनेटले के निर्णय गर्यो अहिले सबभन्दा पछिल्लो चरणमा भने हामीले सबै कर्मचारीको पदपूर्ति रोक्ने भनिएको होइन जहाँ फाजिलका दरबन्दीहरू व्यवस्थापन भइसकेको छ त्यहाँको र जुन नयाँ दरबन्दी यो ओएनएम सर्वेबाट सृजना हुन्छ ती पदहरू त पदपूर्ति गर्ने हो भन्ने किसिमले आएपछि अलि अन्यल हटेको थियो छ तैपनि के हो त भने एउटा 5,00,000 भन्दा बढी युवाहरू लोकसेवाको तयारीमा हुनुहुन्छ र एकैचोटि त्यो पदपूर्ति रोकिदिने हो भने त्यो एउटा अलिकति त्यो युवाहरूमा असमञ्जस आउने अलिकति असन्तोष छाउने त छँदैछ केही व्यक्तिहरूको उमेरको हदले पनि फेरि सदाको लागि लोकसेवा दिने उमेर हद नागेर सरकारी सेवामा प्रवेश गर्ने अवसरबाट वञ्चित हुने थिएछ त्यसैले मलाई के लाग्छ भने सरकारले यो हास्ट डिसिजन भने एउटा कडा निर्णय गरेर एकैचोटि काट्नुभन्दा यसलाई चरणबद्ध रूपमा काट्ने गरेर पदपूर्ति पनि जति संख्यामा हुन्छ त्यति संख्यामा बरु थोरै होस् अलिक कटाइयोस् केही प्रतिशत दरबन्दी फ्रिज गरियोस् र अरू चाहिँ पदपूर्ति गरेको राम्रो लाग्छ मलाई अन्यथा यो युवाहरू जसले लामो तयारी गरेर बस्नु भएको छ तिनीहरूमा अलिक असन्तुष्टि बढ्छ
0: जस्तै अब लोकसेवा आयोगले त सरकारलाई आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि राखिएको एउटा निकाय हो होइन सर अब सरले काम गर्नुभएको अनुरोधलाई यसो हेर्दाखेरि नेपालको जुन कर्मचारी संयन्त्रको जुन एउटा ढाँचा छ जुन किसिमले उनीहरूले प्रशासन सुधारको धेरैचोटि कुरा उठेको पनि हो होइन काशीनाथ दाहालको पनि प्रशासन सुधार सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन सकेन हामी यो विषयमा पनि सरसँग कुराकानी गऱ्यौँ होइन अब यो जुन 30 वर्ष र 55 वर्षको जुन कुरा आएको छ नि त्यही लाइनको सरले भन्नुभएको कुरा चाहिँ यो सर 30 वर्ष सेवा अवधि र 55 वर्षको उमेर हदको कुरा जुन अहिले सरकारले आएको छ नि
1: यो फरक कुरो त्यो चाहिँ हाम्रो निजामती सेवा ऐनमा प्रस्तावित कुरो हो त्यो छलफलमा बाहिर एउटा मार्केटमा आएको छ बजारमा छ के प्रतिक्रिया आउँछ भनेर फालिएको जस्तो लाग्छ त्यो निजामती सेवा ऐनको विधेयक मसौदामा हो त्यो नयाँ निजामती सेवा ऐन जुन आउँदैछ संशोधन त्यसको कुरो हो त्यो अहिले टुङ्गिएको छैन अहिले मैले भनेको हाम्रो ओएनएम सर्वे भन्दा हामीले विभिन्न संगठनहरूको सर्वे गरेर कति दरबन्दी चाहिने कति घटाउनु पर्ने कति बढाउनु पर्ने भन्ने जुन निर्णय लिन्छ त्यसको कुरा गरेको
0: भनेपछि यो जुन सरले अहिले भन्नुभएको कुराले चाहिँ यो जुन तात्विक रूपमा चाहिँ सुरुमा केही असर नपर्ने जस्तो देखिए पनि त्यसले दीर्घकाल असर पर्न सक्छ मनोवैज्ञानिक, तर जुन अहिले मैले भनेको 30 वर्ष र 55 भनेको त ऐन नियम कानुन संशोधन पछि आउने कुरा भए होइन सर?
1: यो त कडा कुरो हो, यो लागू गर्नु हुँदैन मेरो स्पष्ट धारणा छ। 30 र 55 वर्षमा भयो भने नेपालका

0: राम्रो रहन्छ भनेर यो हुँदो रहेछ भनेर पछि तिसले तिस वर्ष हटाइयो, 58 चाहिँ कायम राख्यो। त्यो बेला कस्तो असर परेको थियो भने मुख्य सचिवदेखि लिएर आधी भन्दा बढी सचिवहरू करारमा लिनु परेको थियो, योग्य व्यक्ति नभएर, योग्यता नै नपिएको व्यक्तिहरू भएर। त्यसो भएको हुनाले भने पदा ऊ अनुभव नै नपिएको व्यक्तिहरू भएर, त्यसो भएको हुनाले यस्तो अवस्था नआओस् भन्ने हाम्रो धारणा हो। किनभने यत्रो अनुभव, यत्रो एक्सपोजर पाएका कर्मचारीहरूलाई घर जा भन्दाखेरि प्रशासनभित्र एउटा हामी के भने संस्थागत मरण भन्छौँ, हामी इन्स्टिट्युसनल मेमोरी गुम्छ। हामी विदेशीसँग कुनै वार्ता गर्दा एउटा अनुभवी कर्मचारीहरूको एउटा नेगोसिएसन टिम हुनुपर्ने हुन्छ, त्यसमा चाहिँ यो कमजोरी स्पष्ट देखिन थाल्छ। र अर्को कुरो, यो अनुभव बाट जुन मन्त्रीज्यू अझ परामर्श पाउने हो ब्युरोक्रासीका सिनियर लेभलबाट, त्यो अनुभवहीन व्यक्तिहरू भइदिँदाखेरि त्यो फ्रुटफुल हुँदैन, यो फलदायी हुँदैन, यो गर्नु हुँदैन भन्ने मेरो धारणा हो।
1: हजुर, जुन सरले अहिले बताउनु भएको जुन एउटा भनौँ न यो अहिलेको नयाँ जुन सरकारले रिसर्च गरेर कर्मचारीलाई केही कटौती गर्न खोजिरहेको जुन छ, त्यो एक्सर्साइज चाहिँ यो 30 वर्ष र 55 वर्षको उमेर हदलाई अलिकति प्रोत्साहन हुने खालको रणनीतिको रूपमा चाहिँ हेर्न सकिन्छ सर?
0: जस्तो ओएनएम सर्वे भयो, जम्मै फाजिलमा गए भने अनि उनीहरूले गभर्मेन्टलाई के न्यू हुन्छ भने अब यत्रो कर्मचारी कसरी पालेर राख्ने, त्यसो भएको हुनाले हामीले चाहिँ बाध्यतावश यो संशोधन दिनु परेको हो भन्ने तर्क दिन सक्छ। त्यसैले यसको लागि बाधा पृष्ठभूमि बनाएको हुनसक्छ,
1: त्यो एउटा पनि खतरा देखियो। अनि अर्कोतर्फ चाहिँ जुन अहिले लोकसेवा आयोगले नयाँ पदपूर्तिको लागि नयाँ युवाहरूलाई विभिन्न पदमा नियुक्तिको लागि तयारी गरिरहेको थियो, त्यो पनि रोक दियो भनेपछि यो सबै चिजहरू अहिलेको जुन सरकारले प्रशासनलाई चुस्त दुरुस्त सुशासन दिने नाममा चाहिँ जुन किसिमको कामहरू गरिरहेको छ, सरहरूको अनुभवमा यो खास चाहिँ यो सनकमा भएको हो या सुनिश्चित रूपमा अहिले उनीहरूको योजना अर्कै हुन सक्छ? कर्मचारी चन्द्रलाई छोयो भने त अलिकति अरू यात्रा पनि गर्न सकिन्छ भन्ने हो कि उनीहरूको
0: एउटा के छ भने अहिले गभर्मेन्टको एउटा हामीले अहिलेसम्मको काम कारवाही हेर्दाखेरिमा प्रशासनको व्यवसायीकरण भन्दा अव्यवसायीकरण गर्ने कुरोमा ध्यान दिएको देखिन्छ। अव्यवसायीकरण भनेको कर्मचारीले गर्ने कामहरू विज्ञ परामर्शदाता सल्लाहकारबाट लिने, यसरी चाहिँ अनि कन्सल्टेन्ट राख्ने अथवा सल्लाहकार राख्ने अथवा विज्ञ राख्ने, यस्तोबाट चलाउन खोजेको जस्तो देखिन्छ। जुन चाहिँ नि हाम्रो मेरिट सिस्टममा आधारित कर्मचारी तन्त्रको लागि यो अर्को विकल्पको रूपमा आएको जस्तो देखिन्छ, जुन हाम्रो कन्टेक्स्टमा हाम्रो सामाजिक परिवेशमा ठिक होइन जस्तो लाग्छ मलाई।
1: भनेपछि यो जुन अहिले जे भइरहेको छ, जे एक्सर्साइजहरू गरिरहेको छ गभर्मेन्टले, होइन अब प्रधानमन्त्रीज्यूले सार्वजनिक रूपमा केही बोल्नुहुन्न, ट्विट गर्नुहुन्छ अथवा चाहिँ फेसबुकमा लेखिदिनुहुन्छ, सकियो होइन, अब यसले चाहिँ गभर्मेन्ट अथवा नागरिक प्रशासन चलाउनको लागि त यसले त अलिकति असमञ्जस्य परिस्थिति आउँछ, विरोधहरूको कुराहरू बाहिर आइसकेको छ। भनेपछि अब सरहरूले चाहिँ एउटा गृह प्रशासन सम्हालेर बस्नुभयो, यता फेरि आएर चाहिँ लोकसेवा आयोग पनि सम्हालेर बस्नुभयो, धेरै अनुभव रिसर्च पनि गर्नुभएको छ, पुस्तक पनि लेख्नु भएको छ, धेरै उत्तर चढाव पनि हेर्नुभयो। नेपालको प्रशासनलाई चुस्त दुरुस्त बनाउनको लागि जुन किसिमको योजनाहरू आउनुपर्ने थियो, त्यो योजनाहरू नआएका हुन् अथवा चाहिँ कारण नगर्नतिर लाग्या हुन् अघिल्लो सरकारहरूले चाहिँ?
0: यो हरेक वर्ष तपाईँको चाहिँ हरेक सरकारले कुनै न कुनै रूपमा नयाँ नयाँ प्रशासन सुधारका रिपोर्टहरू लिन्छ, ती कार्यान्वयन हुँदैन, त्यसैले गर्दा यो भद्रगोल भाव, अनि नयाँ गभर्मेन्ट आउँछ, नयाँ खालका सिस्टम ल्याउन खोज्छ। तर एउटा कुरो के चाहिँ हुनुपर्छ त भने यो कर्मचारी तन्त्र, यो थाई सरकार र यो निर्वाचित सरकारको बिचमा एउटा उसको विश्वासको सङ्कट सृजना हुन लागेको छ, यसले दीर्घकालमा राम्रो गर्दैन। यो दुईटाले एक अर्कोलाई लय मिलाउन जानुपर्छ। कर्मचारीहरूले पनि नयाँ निर्वाचित सरकारका नीति कार्यक्रमहरू आफ्नो क्षमताले भ्याएसम्म हामी कार्यान्वयन गर्छौँ भन्ने विश्वास राजनीति नेतृत्वलाई गर्न सक्नुपर्छ। र राजनीति नेतृत्वले के विश्वास दिलाउन सक्नुपर्छ भने हामी मेरिटमा आधारित, कुनै भेदभाव हुँदैन, र हामी योग्यतामा आधारित प्रशासन चलाउन खोज्छौँ, र त्यसमा तपाईँहरू ढुक्क भए हुन्छ भनेर कर्मचारीहरूलाई निर्भीक परामर्शको लागि, तपाईँहरू निर्भीक परामर्श दिनुको लागि डर मान्नु पर्दैन, भय मान्नु पर्दैन भन्ने किसिमको धारणा चाहिँ गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि के भने यो कहाँ कहाँ एउटा विश्वासको सङ्कट जस्तो देखिन्छ, र विस्तार अनुभव हासिल गर्दै हुनुहुन्छ नयाँ प्रधानमन्त्रीज्यूले, उहाँलाई यो विस्तार यो रियलाइज हुन्छ होला यो कसरी सम्हाल्ने भन्नु।
1: अब यो समाचारलाई चाहिँ यसो आधार मानेर हेर्दाखेरि असार 31 गते आएको समाचार हो सर, होइन, सरले पनि हेर्नुभयो होला, निजामतीमा अर्को कोत पर्वको तयारी, अचानक अवकाशमा पठाए पुरै अवधिको पेन्सन दिनुपर्ने नजिर भनेर जुन यो समाचार लेखियो, होइन, त्यो समाचार चारको चाहिँ मुख्य सार भनेको 30 वर्ष सेवा अवधि र 55 वर्षको कुरा गरेछ। अनि अर्को यो लागू भयो भने त 13,000 कर्मचारी असर पर्ने पनि देखियो, होइन, सरले यो कुरा पनि भनिदिनु भयो एक्सर्साइजहरू। अन्तमा चाहिँ सरले थप्नुपर्ने भन्नुपर्ने जुन कर्मचारी तन्त्र, विदेशतिर त धेरै एक्सर्साइजहरू भइरहेको छ अघि, परामर्शदाताहरूबाट काम गर्ने विभिन्न किसिमका कामहरू त उनीहरूको हुन्छ, तर त्यही खालको काम नेपालमा तत्काल लागू गर्नलाई त अहिले त्यतिको चाहिँ सहज सरल पनि छैन, त्यसलाई त परिमार्जन गरेर सुधार ल्याजानुपर्ने हो सरको अनुभवमा। अन्तमा चाहिँ सर
0: हामीले चाहिँ व्हाइट हल मोडेल भनेर ब्रिटिस मोडेललाई भित्र आयौँ,

0: हाम्रो कर्मचारी तन्त्र त्यो भनेको मेरिटमा आधारित हो र ब्युरोक्रेसी एउटा थाई सरकारको रूपमा राज्यको चौथो शाखा फोर्थ ब्रान्च अफ द गभर्मेन्टको रूपमा काम गर्ने हो. अर्को स्कुल अफ थट पनि छ जुन फ्रान्स जर्मन र अमेरिकामा छ. त्यो भनेको के भने माइक्रो लेयरको पदहरू सबै निर्वाचित सरकारले नियुक्ति गर्छ. किसो भएको हुनाले यदि केही सिस्टममा जान खोजेको छ भने संविधान संशोधन गरिदिनु पर्यो. हामी त्यही स्कुलमा जान लाग्यौँ त्यही स्कुल अफ थटमा जान लाग्यौँ भन्नु पर्यो. होइन अहिलेको संविधान र कानुन रहेसम्म त मेरिट सिस्टमलाई चाहिँ भायोलेट गर्न पुगेन र लेखिए संविधानमा लेखिएका कुराहरू संविधानको व्यवस्था अनुसार बनेको प्रशासनिक संयोग निजामती सेवा लगायत सरकारी सेवाहरूलाई को भूमिका सिद्ध्याउन त्यसलाई विखण्डित गराउन अथवा त्यसलाई कमजोर गराउनु हुँदैन.
1: धेरै धेरै धन्यवाद छ सर, समय दिनुभयो र जुन सरले समीक्षा गरिदिनु भयो र के गर्नुहुन्छ के गर्नु हुँदैन के कुरा हामीमा चाहिँ हामी सचेत हुनुपर्छ भन्ने कुरा जुन जानकारी गराइदिनु भयो, आम श्रोतालाई पनि जानकारी गराइदिनु भयो र आफ्नो अनुभव पनि सुनाइदिनु भएकोमा धेरै धन्यवाद छ सर यहाँलाई चाहिँ. यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो पूर्व गृह सचिव उमेश मैनाली, उहाँ लोकसेवा आयोगका पूर्व अध्यक्ष पनि हुनुहुन्छ र उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ.

दिनेश सुब्बाको आवाजमा रहेको यो समुदूर साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको मेरो बेहोसी बोलको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु, तपाईँको बाँकी समय रमाइलोसँग बितोस्। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: शङ्कर ग्रुपका अध्यक्ष शङ्कर लाल अग्रवाललाई फेरि पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई आज दिल्ली बजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शङ्करका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको ब्याङ्किङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यो मुद्दामा आज शङ्कर लाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आज उच्च अदालत पाटनमा थुनछेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। अग्रवाललाई यसअघि पनि गएको चैत 20 गते सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। त्यो बेला अग्रवाललाई 2 दिन हिरासतमा राखेर चैत 22 गते सामान्य तारिखमा रिहा गरिएको थियो। कांग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन कुमार थापालाई कटाक्ष गरेका छन्।
4: बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
5: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यस कारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
4: काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
6: यो देशलाई बचाउने, सङ्कटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको रक्षा सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर म भन्न चाहन्न, यो महिनाको अन्तिमसम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा, हामीले कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन नदिनुहोस्। यति आँट छैन तपाईँमा।
4: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
7: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहर्य हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
4: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
8: हिजोले नेविसङ्घको सभापति, नेविसङ्घ विघटन गर्दा जलजली आएको छ, नेविसङ्घको सभापतिमा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर, र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
4: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ।
3: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आउँदो वर्षदेखि इङ्ल्यान्डमा बस भाडा 2 पाउन्ड भन्दा बढी नलाग्ने वाचा गर्नुभएको छ। उहाँले यसअघि आफ्नो सरकारलाई महँगीबाट जनतालाई राहत दिने सरकार बनाउने वाचा गर्नुभएको थियो। यही वाचा पूरा गर्न उहाँले बस भाडा घटाउने तयारी गर्नुभएको हो। प्रधानमन्त्री बर्नमको यो योजना आउँदो जनवरीदेखि लागू हुनेछ। बस भाडा घटाउँदा लाग्ने खर्च ऊर्जा सुरक्षा तथा नेट जेरो मन्त्रालयबाट बेहोरिनेछ। अब यातायात मन्त्री हेदी Alexandra.
2: This is quite standard to have loans for international climate finance. The detail will need to be worked out. We wanted to make the announcement today. It's a really big priority.
0: Your BFBS Gurkha Radio.

0: उदय सोताङ र मणिला सोताङको आवाजमा रहेको यो साङ्गीतिक कोसिरी सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत सङ्गीत र कुराकानी र कार्यक्रममा सुन्दै हुनुहुन्छ र अबको पालो भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँहरूलाई जोड्न चाहन्छु।
1: एजुकेशन टॉक, सर्वांगीण शिक्षा, सबैका लागि शिक्षा। एजुकेशन टॉक,

0: गुड आफ्टरनुन कार्यक्रम एजुकेशन टकको टाइम हो यो। आज म एकजना गेस्टसँग कुराकानी गर्छु। सरकारले नभनौ प्रधानमन्त्रीको फेसबुकबाट हिजो सर्वाधिक जनताले असन्तुष्टि पोखिरहेको विषय र आलोचना भइरहेको विषय स्वास्थ्य र शिक्षामा लगाइएको 3% कर फिर्ता गर्ने घोषणा भयो। यो आधिकारिक नभए तापनि प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजबाट भइसके पछाडि यसलाई तत्काल राहतको सास फेर्ने एउटा माध्यमको रूपमा लिइएको छ। तर आज पनि विभिन्न स्वास्थ्य तथा शिक्षा संस्थाहरूमा त्यो 3% कर असुली भइरहेको भन्ने समाचार आएका छन्। किन भन्दाखेरि सरकारको यो आधिकारिक निर्णय होइन, प्रधानमन्त्रीले बोल्नु भएको अथवा लेख्नु भएको, यसलाई मन्त्री परिषदबाट पारित गरेर जब यो एउटा प्रपर निर्णयको रूपमा आउँछ त्यस पछाडि भने यो आधिकारिक रूपमा लागू हुन्छ यो नीति भनिन्छ। यद्यपि सरकारले चाह्यो भने निर्देशनात्मक एउटा वक्तव्य जारी गर्न सक्छ या निर्देशन जारी गर्न सक्छ कि त्यो समता शुल्क भनेर उठाइएको 3% स्वास्थ्य शिक्षामा लगाएको करलाई नलिनु भनेर। तर आजसम्म अहिलेसम्मको समयलाई हेर्दाखेरि त्यो असुली भइरहेको भन्ने नै समाचार आइरहेको छ। अब यो प्रसङ्ग कहाँनिर जोडिन्छ भने सरकारले विभिन्न ठाउँहरूमा कर असुल्ने क्रममा विशेष गरी वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई परामर्श दिने काम गरिरहेको विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमाथि पनि विभिन्न खालका शर्तहरू लगाउने, त्यसै गरी त्यहाँ केही पर्सेन्ट कर समेत लगाउने र विभिन्न खालका वर्गीकरणका त्यसै गरी अन्य थुप्रै नीतिहरू लाद्ने काम भएको छ, जसले गर्दा विशेष गरी शैक्षिक परामर्श केन्द्र व्यवसायहरू शैक्षिक परामर्श व्यवसायहरू आन्दोलित हुने अवस्था छ। र अब यो आन्दोलन नै हुने अथवा आन्दोलनको कार्यक्रम नै तय गर्नुपर्ने खालका समाचारहरू आइरहेका छन्। यो कतिसम्म सत्य हो र के कुरामा चाहिँ शैक्षिक परामर्श व्यवसायहरूको असन्तुष्टि हो भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। र यस क्रममा हामीसँग हुनुहुन्छ राष्ट्रिय शैक्षिक परामर्श सङ्घका महासचिव दीपक कोइरालाजी, उहाँ सेन्ट जेभियर्स एजुकेसन कन्सल्टेन्सी नयाँ बानेश्वरको अध्यक्ष पनि हुनुहुन्छ। दीपकजी, कार्यक्रममा स्वागत छ। लामो समयपछि भेट भयो,
1: एकदम लामो समय।
0: तपाईँको त अधिवेशन पनि भयो, यस पछाडि फेरि महासचिवमा तपाईँ रिपिट हुनुभयो होइन, बधाई छ तपाईँलाई फेरि पनि।
1: धेरै धेरै धन्यवाद।
0: मैले सुरुवातमा छोटो एउटा भूमिका बाँध्ने क्रममा जुन हिजो प्रधानमन्त्रीज्यूले फेसबुक पेजबाट समता शुल्क भनेर शैक्षिक र स्वास्थ्य
1: शिक्षा
0: क्षेत्रमा लगाइएको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% कर फिर्ता गर्ने भनेर चाहिँ भन्नुभयो। अब यो सरकारको आधिकारिक निर्णय नभए पनि प्रधानमन्त्रीकै फेसबुक पेजबाट आएपछि यसले आधिकारिकता यसले पाउँछ भन्ने हाम्रो हो होइन, यो तपाईँलाई कस्तो लागिरहेको छ खास यो विषय?
1: मलाई कस्तो लागिरहेको छ भने मैले ठ्याक्कै सोचेँ, हेरेँ, देखेँ होइन, प्रधानमन्त्रीकै फेसबुकबाट देखियो। पहिला पनि यो कुराहरू त आइरहेको कुराहरू हो होइन, पहिला पनि यो कुराहरूको बारेमा चाहिँ पहिला पहिलाका राजनीति दलहरूलाई पनि यो कुराहरू आइरहेको थियो, पहिला पनि लाउने नलाउने भइरहेको थियो। अहिले पनि अब सरकारले लायो, सरकारले आफैले संसदबाट बजेटबाट यो कुराहरू आएको थियो होइन, आइसक्यो, अनि फेरि सरकारले आफैले फिर्ता लियो भनेपछि मलाई कस्तो लाग्यो भने सरकारले जनताका मुद्दाहरू जस्तै एउटा ट्याक्सहरू लिने कुराहरूमा चाहिँ अब कहाँ कहाँ लिने, कुन ठाउँमा लिने, कसरी लिने भन्ने कुरामा चाहिँ अलिकति जनताका मुद्दाहरू चाहिँ सरकारले आवाज उठेपछि चाहिँ सम्बोधन गर्दो रहेछ जस्तो लाग्छ मलाई, किनभने अहिले त्यो देखियो। किनभने अब यही सरकारले लाएको हो नि त यो कर त, अगाडिको सरकारले त
0: होइन,
1: यही सरकारले करलाई यही सरकारले फिर्ता लियो। तर मलाई अर्को एङ्गल यसो हेरेँ मैले के पनि लाग्यो भने तपाईँलाई आखिर यही सरकारले लायो, यही सरकारले फिर्ता लियो, वाह वाह देखिन्छ क्या घरिघरि हेर्दाखेरि चाहिँ। वास्तव हुन त यो नर्मल प्रक्रिया थियो, यही सरकारले लाएको त यही सरकारले फिर्ता लियो होइन, त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब जुन फिर्ता लिनुभयो शिक्षा स्वास्थ्यको जुन समता शुल्कमा 3% कर लाउने थियो, जो हाम्रो विद्यार्थीहरू हस्पिटलका कुराहरू थिए होइन, त्यसमा लिएको कुरा चाहिँ सकारात्मक कुरा हो, यो यसलाई सकारात्मक हिसाबले लिनुपर्छ।
0: अर्थमन्त्रीले पटक पटक भनिरहनु भएको थियो कि समता शुल्क, अब शीर्षकबाटै प्रश्न छ समता शुल्क भनेको के हो। जस्तै अब काठमाडौँको एउटा स्कुल जहाँ चाहिँ एलिट वर्गका अथवा जसले पढाउन सक्छन् उनीहरू जस्ता विद्यार्थी अथवा अभिभावकबाट लिएको पैसाले 3% करले दैलेख अथवा बाजुरा अथवा दुर्गम ठाउँका दूरदराजका विद्यार्थीलाई अथवा विद्यार्थीमाथि खर्च गर्न खोज्नु त्यो नीति नराम्रो थियो र
1: होइन? यस्तो हो छ, कस्तो छ भने यो सरकारले चाहिँ यो समता शुल्कबाट उठाउने भनेको यो विभिन्न शीर्षकमा उठाउँदो रहेछ, सरकारले उठाउँदो रहेछ शिक्षा स्वास्थ्य र अरू पनि, जस्तै तपाईँलाई यो अरू पनि के सेक्टर छ क्या, त्यसको 5 सेक्टरबाट
0: विभिन्न सेक्टरहरू
1: 5 सेक्टर छ, तर अरू सेक्टरबाट उठाउँदै गर्दाखेरि अब शिक्षा स्वास्थ्य जस्तो जुन संवेदनशील सेक्टर हो होइन, यो सेक्टरबाट उठाउँदै गर्दाखेरि चाहिँ मान्छे अब त्यो हस्पिटलमा उपचार गर्न जाने मान्छेहरू भनेको त होइन अब त्यो गरिब वर्ग पनि हुन्छ त्यसमा, एलिट वर्ग पनि हुनसक्छ, मिडियम क्लासको मान्छे पनि हुनसक्छ त्यसमा चाहिँ, त्यसको क्लासिफाइड भएन क्या। अनि एउटा त्यो भयो, अर्को भनेको हामीले जति पनि अब प्राइभेट स्कुलहरूबाट हामीले उठाउँछौँ भन्ने हिसाबले हामी गइरहेका हुन्छौँ। अब प्राइभेट स्कुलहरूबाट उठाउँदै गर्दाखेरि चाहिँ अब प्राइभेट स्कुलमा पनि त अब एउटा त्यसको पनि रेन्ज होला नि त, यसको रेन्जहरू छ तपाईँलाई होइन, कुन फीलाई कति उठाउने भन्ने, कहाँबाट कुन स्कुललाई कति उठाउने भन्ने छ त्यसमा पनि। त्यसमा पनि तपाईँलाई सबै एलिट वर्गको मान्छेहरू प्राइभेट स्कुलमा पढ्छन् भन्ने भाष्य जुन छ त्यो पनि त्यति धेरै सकारात्मक देखिँदैन, किनभने प्राइभेट स्कुल पनि एउटा निजी बोर्डिङ स्कुल पनि एउटा अब एउटा सामान्य महिनाको 4-5 हजारदेखि 3-4 हजारदेखि नै पनि सुरु भएका छन् यिनीहरू। त्यो कारणले गर्दा त्यहाँ चाहिँ एउटा सामान्य मान्छेको परिवार पनि पढ्न सकिरहेको हुन्छ, त्यो छ। अनि प्लस अर्को के देखिन्छ भने तपाईँलाई अब यो सरकारी विद्यालयहरू फेरि त्यति धेरै अब सबै ठाउँमा पुगेको पनि छैन, यसले छाइ पनि रहेको छैन एउटा हिसाबले हेर्दाखेरि चाहिँ। त्यस कारणले गर्दाखेरि उहाँले बनाएको नीति चाहिँ राम्रै थियो, तर अरू सेक्टरहरू जस्तो शिक्षा र स्वास्थ्य जुन मौलिक अधिकारका कुराहरू यो होइन यो नेसेसरी अधिकार यस्ता कुराहरूमा सरकारले कर उठाउने शुल्क उठाउने गर्दाखेरि चाहिँ त्यसले चाहिँ मध्यमवर्गीय निम्न मध्यमवर्गीय परिवारलाई पनि यसले असर चाहिँ गर्छ। त्यस कारणले गर्दा अरू सेक्टरबाट लिन सकिन्छ यसमा होइन।
0: कम्तीमा अब शिक्षा भन्ने बित्तिकै आधारभूत शिक्षा त अनिवार्य र निशुल्क छँदैछ, त्यसै गरी स्कुल लेभल माध्यमिक तहसम्मको शिक्षा पनि निशुल्क छ नि त। तसर्थ सरकारले चाहिँ प्राइभेट स्कुलमा जसो तसो आफ्नो छोराछोरीको भविष्य सुनिश्चित गर्नको लागि अभिभावकले पढाउँछन्, दुःख गरेर पढाए पनि उनीहरू चाहिँ एलिट वर्गमा प्रमाणित गर्ने कोसिस गर्यो सरकारले कि के त
1: त्यो पनि देखेको हुनसक्छ। फेरि शिक्षा मात्र नभनौँ स्वास्थ्य, अर्को एकदम अब स्वास्थ्य भन्ने बित्तिकै त मान्छेले त किनभने अब
0: स्वास्थ्य त अझै निशुल्क भनेर भनिएको छैन होइन,
1: त्यो छ। त्यस कारण त्यहाँ पनि 3% जोडेको देखिन्छ होइन। तपाईँलाई अब सामान्य हिसाबले हेर्दा पनि यस्तो सेक्टरहरूमा चाहिँ भरसक राज्यले चाहिँ होइन, विदेशतिर हेर्दाखेरि तपाईँलाई अब स्वास्थ्य फ्री नै हुन्छ, फ्री हेल्थ हुन्छ। त्यस कारणले गर्दा नेपाल जस्तो कन्ट्रीमा हाम्रो हाम्रो ग्राउन्ड रियालिटी हामी कहाँ छौँ भन्ने हिसाबले हामीले करका दायराहरू तय गर्नुपर्छ जस्तो लाग्छ। हाम्रो देशको हामी कुन स्टाटसमा छौँ, हामी इकोनोमिक्स कुन स्ट्यान्डर्डमा बसेका छौँ क्या होइन, त्यो हिसाबले चाहिँ हाम्रो हाम्रो देशमा करको दायरा ल्याइयो भने चाहिँ त्यो मान्छेहरूले पेएबल हुन्छ, तिर्न सक्छ क्या मान्छेहरूले। अब हाम्रो पर क्यापिटल इन्कम 1300-1400 होला सायद वर्षको होइन, त्यो छ भनेपछि यो देशमा यो खालको पर क्यापिटल इन्कम भएको यो खालको जिडिपी भएको देशमा चाहिँ अब त्यत्रो ठुलो करहरू लाउँदै गर्दाखेरि त्यसले चाहिँ धेरै पोजिटिभ मेसेज चाहिँ जाँदैन।
0: हजुर हजुर, तर अब यति धेरै युवाहरू अहिले सरकारमा छन्, प्रधानमन्त्री लगभग 36 वर्षको हुनुहुन्छ, 36-37 कति वर्षको होइन, त्यसै गरी जानेर आउनुभएका पढेर आउनुभएका उहाँहरूले किन यो काम गर्नुभयो होला त के लाग्छ
1: तपाईँलाई? अब
0: नबुझ्नु भएको होइन,
1: नबुझेको चाहिँ होइन होला उहाँले, उहाँहरूले चाहिँ यो तपाईँलाई अलिक विकसित देशमा बसेर बनाउने नीति बनाएको हो कि जस्तो लाग्छ क्या होइन। विकसित देशमा चाहिँ यो नीतिहरू लागू हुनसक्छ, त्यो देशमा बसेर बनाएको नीतिहरूले चाहिँ मैले अघि नै भने नि त्यो देशको अवस्था के छ क्या, देशको त्यहाँको जनताको अवस्था के छ, त्यो अनुसारले नीति बनाउनु पऱ्यो नि हामीले नीति बनाउँदाखेरि त होइन। तपाईँले नेपालमा बसेर सिङ्गापुरको नीति बनाएर त हुँदैन नि त, वा तपाईँले अस्ट्रेलियाको होइन, वा
0: अमेरिकाको
1: भयो, कोरियाको भयो, जापानको भयो, यो देशका जस्तो नीति त नेपालमा बसेर बन्दैन नि त, यहाँको मान्छेले त एफोर्डै गर्न सक्दैन नि। त्यस कारण हाम्रो देशको तपाईँले पहिला सुरुमा जनताको आर्थिक स्तर उकास्दै जाइदिनुहोस् क्या राज्यले, त्यो स्तर उकास्दै गइसके पछाडि चाहिँ अनि मान्छे पेएबल हुनसक्छ नि, उसले पे गर्न सक्छ क्या त्यो। अब आर्थिक अवस्था चाहिँ एकदम तल छ, हामी डाउनमा छौँ होइन, अनि तपाईँले नीति चाहिँ यस्तो बनाइदिनुहुन्छ कि त्यो अलिकति विकसित देशमा टाइपको नीति बनाइदिनु भयो भने चाहिँ त्यसले चाहिँ जनताहरूमा नेगेटिभ असर जान्छ र त्यो अलिकति त्यसको बारेमा चाहिँ जनताहरूले अलिकति आवाजहरू उठाउँछन्।
0: प्र्याक्टिकली भयो,
1: प्र्याक्टिकल भयो किनभने देशको अवस्था ग्राउन्ड रियालिटी अनुसारको चाहिँ भएन।
0: हुन त हामीले अब धेरै अहिले शिक्षा र स्वास्थ्यको विषयमा कुराकानी गरिरहेका छौँ, यसका यो करहरू चाहिँ अन्य ठाउँमा पनि छन्, जस्तै अटोमोबाइल सेक्टरमा पनि छ, त्यसै विद्युतमा छ होइन, अन्य धेरै ठाउँहरूमा चाहिँ अब कर उठाइने भनेर भनिएको छ। यो यति धेरै बाध्यता परिस्थिति के भयो होला सरकारलाई, खासमा यो चारैतिरबाट करेगर उठाउनु पर्ने, हामी धेरै निर्यातमुखी नभएर आयातमुखी भएर मात्र उत्पादनमुखी नभएर के भएर होला?
1: त्यो पनि एउटा हुनसक्छ। फेरि हाम्रो देशको अब अलिकति अब इकोनोमिक्स स्ट्यान्डर्ड हेर्ने, हाम्रो देशको बजेटै हेर्ने हो भने पनि तपाईँलाई लगभग अब यो जुन कर्मचारी खर्चमै बढी बजेटहरू खर्च हुनेछ, जुन हाम्रो भत्तादेखि लिएर विभिन्न कर्मचारी भनेर राज्य सञ्चालनमै हाम्रो बजेटको लगभग मेन हामीले पाउने रेमिटेन्सदेखि लिएर हामीले यहाँ उठ्ने भ्याट ट्याक्सका कुराहरू चाहिँ त्यतिमै सिद्धिने जस्तो छ। हामीले विकासको कुराहरू त हामीले सिधा हुँदैन नर्मल्ली,
0: विकासको लागि त जम्मा 20% मात्रै खर्च भइरहेछ बजेट,
1: त्यो पनि सबै बजेट युज नै हुँदैन त्यो खालको छ। त्यस कारणले गर्दा राज्यसित अलिकति पैसा नभएको पनि देखिन्छ एउटा हिसाबले हेर्दाखेरि चाहिँ। राज्यसित हिसाब पैसा नभइसक्यो पैसा कहाँबाट उठाउने कहाँबाट ल्याउने भन्दा चाहिँ ए देशबाटै उठाउनु पर्यो होइन त्यो हिसाबको एउटा नीति उनीहरूले अलिकति पालेको कि जस्तो एउटा हिसाबले देखिन्छ तर त्यो निकाल्दै गर्दा पहिला जनताको जीवनस्तर अलिकति उकास देऊ न अलिकति माथि उगिसके पछाडि त अनि यत्रो बुझ्ने बाहिर पढेर आउनुभएको एकदम योद्धा अहिलेका एकदम विद्वान मन्त्रीजीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अलिकति जनताको स्तर उकास दियो भने जनताले मजाले तपाईँलाई सय रुपियाँ कमाउनको लागि राज्यले वातावरण भयो भने तपाईँले एक दुई रुपियाँ राज्यलाई दिन सक्नुहुन्छ कि तपाईँ खुसी खुसीले दिन सक्नुहुन्छ तर त्यो खालको वातावरण चाहिँ राज्यले क्रिएट गरिदिनु पऱ्यो सिर्जना गरिदिनु पऱ्यो मान्छेले एकैचोटि नियम गाँजेर नियम हालेर करै उठाउने भन्ने नीतिले चाहिँ अगाडि बढ्दाखेरि चाहिँ त्यो चाहिँ धेरै असर गर्छ किनभने अब मान्छे सबै पेएबल छैन नि त हाम्रो होइन त कसरी क्याटागोराइज गर्ने कसरी छुट्याउने त होइन त्यो छ त्यस कारण राज्यले आफूले राम्रो काम गर्यो भने त जनता आफैले प्रायःको अर्थ तिर्नको लागि त उनीहरूलाई गाह्रो हुन्छ जस्तो लाग्दैन मलाई
0: हजुर हजुर अब हुन त सरकार गठन भएको धेरै भएको छैन 100 दिन पुग्यो केही समय अगाडि मात्रै होइन र धेरैजसो मन्त्रीहरू त लगभग पहिलोपटक बनेका नै छन् होइन योभन्दा अगाडि खासै त्यति धेरै मन्त्री हुनुहुन्न होइन र उहाँहरू हिजो सरकारमा नहुँदा सरकार बाहिर हुँदाखेरि आम जनताको रूपमा हुँदा अथवा कोही त प्रधानमन्त्री मेयर हुनुहुन्थ्यो गृहमन्त्री एउटा आम जनता हुनुहुन्थ्यो होइन अनि उहाँहरू बाहिर हुँदाखेरि ओहो सरकारमा रहेका तत्कालीन सरकारका जति पनि लामो समयदेखि रहेका सरकारका मन्त्रीहरू अथवा नेताहरूले जहिले पनि राज्यको ढुकुटी सिद्ध्याए भन्ने आरोप लाग्यो नि त भ्रष्टाचार गरे भन्ने उहाँहरू सरकारमा पुगेपछि ओहो ढुकुटी त खाली रहेछ भन्ने फिल भयो होला कि के होला
1: त्यो पनि हुनसक्छ किनभने
0: ढुकुटी त रहेनछ भरि खाली रहेछ
1: अनि हाम्रो बजेटको भनेको तपाईँलाई विकास खर्च 20% मात्र हुन्छ नर्मली आएको बजेटमा त्यो पनि सबै युज हुँदैन भनेपछि हामी देशसित त्यति धेरै पैसा चाहिँ छैन होइन ढुकुटी खाली नै छ
0: ऋणै लिनु पर्यो
1: ऋणै अनि अहिले करै हेर्ने भने तपाईँलाई के हुन्छ तपाईँलाई विदेशी अनुदान ऋण आन्तरिक ऋण भनेर हामीले बजेट बनाएको हुन्छ कि हाम्रो देशको बजेट भनेपछि हामी उठाएर चाहिँ पैसा आयो भने हामी विकास गर्छौँ हामी यो गर्छौँ भनेपछि आएन भने हामी के गर्छौँ थाहा छैन हामी होइन त्यो कारणले त्यो खालको बजेट बनेको छ त्यस कारण गर्दा राज्यसित त्यति धेरै पैसा चाहिँ छैन तर पैसा छैन भन्दै गर्दा पैसा बन्ने वातावरण चाहिँ अब जनतालाई गाँझेर त हुँदैन नि त नर्मली होइन त्यो क्वेसन चाहिँ जनताको स्तर चाहिँ उकासेर चाहिँ गरियो भने चाहिँ बेटर हुन्छ बिस्तारै गर्नु पऱ्यो कि हामी अलिकति हतारमा गयो कि अलिकति बढी एक्सप्रेस गाडी कुदो कि जस्तो लाग्छ कि मलाई बिस्तारै हेर्दै जानु पऱ्यो कि झ्यालबाट पनि यसो हेर्नु पऱ्यो च्याउनु पऱ्यो हेर्दै अगाडि बढ्नु पऱ्यो होइन त्यो हिसाबले गयो भने चाहिँ अलिकति सजिलो देखिन्छ नत्र भने तपाईँ एकदम तुफानमा कुदिराख्नु भएको छ मान्छे जनता के छ कसो छ खाना पाएको छ कि छैन बस्न पाएको छ कि छैन लाउन पाएको छ कि छैन उसले पढाउनु पाएको छ कि छैन आफ्नो बच्चाहरूलाई होइन राम्रो स्वास्थ्य पाएको छ कि छैन भन्ने हिसाबले नहेरिकन अगाडि गएर आफ्नो मात्र नीति अगाडि बढियो भने चाहिँ त्यसले चाहिँ नेपाली जनताहरूलाई अलिकति खराबी गर्छ जस्तो लाग्छ मलाई
0: हुन त अब सत्तारूढ दलको महाधिवेशनमा प्रधानमन्त्रीले यो हाम्रो एक्सप्रेस गाडी हो रोकिँदैन यो ब्रेक लाग्दैन भनेर भन्नुभएको थियो होइन तर यो जो हिजो सरकारको आधिकारिक निर्णय नभनौँ प्रधानमन्त्रीले भनिसके पछाडि यसलाई यसले आधिकारिकता पाउँछ भन्ने हाम्रो आशा छ होइन र यो पहिलो यो कार्य होइन क्या सरकारले फिर्ता गरेको निर्णय फिर्ता धेरैपल्ट यस्ता निर्णयहरू फिर्ता भएका छन् नीति लागू गर्दै फिर्ता गर्नु चाहिँ के हो यो अलिकति बचपना हो
1: अलिक बचपना भन्दा पनि उहाँहरूले अलिकति त्यही त ग्राउन्ड रियालिटी हेर्नु हेरिएन कि अलिकति जस्तो लाग्छ मलाई किनभने नीति बनाएर चाहिँ जनतामा लागू गर्ने भन्दा पनि पहिला जनताको अवस्था के छ के छ अलिकति रिसर्च गरेर अलिकति अनुसन्धानमा प्रेरित भएर त्यो नीतिहरू बनाइयो भने चाहिँ त्यसले चाहिँ जनतालाई एक्सेप्टेबल हुन्छ त्यो जनताले एक्सेप्ट गर्न सक्छ होइन नत्र भने चाहिँ तपाईँलाई अब नीति बनाउँदै जाने नीति त एकदम राम्रो राम्रो होइन जुनसुकै खालको नीति पनि बनाउन सकिन्छ तर नीति बनाउँदै गर्दाखेरि चाहिँ सम्बन्धित सेक्टरको मान्छेलाई त्यो नीतिले कतिको इफेक्ट गर्छ कि गर्दैन भन्ने कुराको पनि सरसल्लाह चाहिँ गर्नुपर्छ होइन कमी भयो सरसल्लाह नगरिकन तपाईँ नीति मात्र बनाइदिँदै गर्नुहुन्छ लागू गर्दै गर्नुहुन्छ भने चाहिँ त्यो नीतिले चाहिँ खासै राम्रो गर्छ जस्तो मलाई लाग्दैन त्यसले पालना गर्न पनि गाह्रो छ क्या मैले सुन्दैछु अब तपाईँलाई यो जुन शिक्षा स्वास्थ्य शिक्षामा आएको समाज शुल्कमा चाहिँ हाम्रो विभिन्न विद्यालय सङ्गठनहरू होइन विभिन्न प्याप्सनहरू के छ यिनीहरू होइन उहाँहरूले चाहिँ हामी तिर्दैनौँ भन्ने नै हिसाबले नै होइन सार्वजनिक रूपमै बोलिसकेको अवस्था छ भनेपछि उहाँहरूसित खोइ त सल्लाह गरिनेछ भन्ने हुन्छ त्यस्तै हाम्रो शैक्षिक परामर्श सेक्टरमा पनि तपाईँलाई होइन जुन नियमावलीहरू जारी गर्नुभएको छ त्यो पनि हामीसित सरसल्लाह गरेर आइएको छैन क्या त्यस कारण त राज्यले नीति बनाउँदा गर्दा त सम्बन्धित सेक्टर मान्छेको पनि त राय सुझाव त लिन सकिन्छ नि त राय सुझाव लिएर कति गर्न सकिन्छ कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबले राज्य अगाडि बढ्नुपर्छ राज्य जनताको लागि हो भने चाहिँ त्यो भयो भने चाहिँ राज्य जहिले पनि सक्सेस हुन्छ होइन नत्र भने चाहिँ तपाईँलाई सम्बन्धित क्षेत्रको मान्छेको सल्लाह सुझाव बेगर चाहिँ आफ्नो हिसाबले नीति बनायो भने चाहिँ वास्तवमा त्यो नीति पास गर्नलाई पनि गाह्रो हुन्छ, त्यो नीति कार्यान्वयन ल्याउन पनि गाह्रो हुन्छ, त्यसले चाहिँ झन् अर्को विद्रोह अर्को आन्दोलनको मोडालिटीहरू तयार गर्छ, त्यसले झन् नेगेटिभ मानसिकता बनाउँछ। किनभने यो आएको सरकार जुन जेएनजी आन्दोलन पछाडिको बनेको सरकार छ, यो सरकारप्रति धेरै मान्छेको आशा छ, किनभने सबै यङ प्राइम मिनिस्टर यङ हुनुहुन्छ, अरू मिनिस्टर पनि यङ हुनुहुन्छ, उहाँले चाहिँ केही गर्नुहुन्छ कि जनताको भावना बुझिदिनुहुन्छ कि भन्ने हुन्छ। त्यस कारण उहाँहरूले चाहिँ अलिकति विचार गरेर, किनभने स्तरहरू बढाउँदै गएपछि अलिकति राम्रो गर्दै गएपछि मान्छेले हरेक कुराहरू पे गर्न सक्छ, तर राज्यले एकैचोटि हामी नै मात्र थाहा छ भन्ने हिसाबले गइयो भने चाहिँ त्यसले चाहिँ फेरि जनतामा, युवाहरूमा, हरेक विद्यार्थीहरूमा, हरेक तब्कामा चाहिँ यसले चाहिँ नकारात्मक असर पार्छ।
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा

0: Veteran Dash Guard.
1: हजुर बोकी पनि र हामी कुराकानी गर्दैछौँ दीपक कोइरालाज्यूसँग. उहाँ हुनुहुन्छ राष्ट्रिय शैक्षिक परामर्श सङ्घका महासचिव र सेन्ट जेभियर्स एजुकेसन कन्सल्टेन्सी नयाँ मानेश्वरका अध्यक्ष हुनुहुन्छ. अब यत्रो बेर हामीले कुराकानी गऱ्यौँ शैक्षिक त्यसै गरी शिक्षा अथवा स्वास्थ्य या अन्य विभिन्न शीर्षकमा लगाइएको करको बारेमा, र आज मैले तपाईँलाई खास प्रोग्राममा बोलाउनु कारण पनि करको विषयमा नै हो, होइन? जो तपाईँहरू जस्ता शैक्षिक परामर्श व्यवसायीहरूमाथि पनि थोपरिएको छ. केही बुदाहरूमा शैक्षिक परामर्श व्यवसाय सबैको विभिन्न छात्र सङ्गठनमा आबद्ध भएका वा नभएकाहरूको पनि एउटा आपत्ति छ. सबैभन्दा पहिलो भनेको चाहिँ सरकारले अब यो नयाँ आर्थिक वर्ष सुरु भइसक्यो, होइन, 25 लाख रुपियाँ धरोटी लिने तपाईँहरूसँग भनेको छ, होइन? त्यसै गरी अन्य शीर्षक छन्, वर्गीकरणका कुराहरू छन्, होइन, शिक्षा समता शुल्क तपाईँहरूमाथि पनि उठाइने भनिएको छ, होइन, भवनका मापदण्डका कुराहरू, क्षतिपूर्ति प्रदान गर्नुपर्ने विद्यार्थीलाई. यो पहिलो शीर्षकबाट जाउँ. यो धरोटी 25 लाख रुपियाँ किन मागिएको र यो राख्दा तपाईँहरूलाई के घाटा छ, हामी सेवाग्राहीले के बेफाइदा छ?
2: एकदम राम्रो क्वेसन उठाउनु भयो तपाईँले. जस्तै म अलिकति धरोटीको बारेमा अलिकति बताउँछु. जस्तै धरोटी अनुमति पत्र र नवीकरण दस्तुरमा चाहिँ राज्यले शैक्षिक परामर्श सेवा सञ्चालन गरे बापत चाहिँ 25 लाख रुपियाँ धरोटी राख्नुपर्ने, र प्रति शाखा छ भने प्रति शाखा पनि 25 लाख राख्नुपर्ने एउटा हिसाबको छ. त्यसै गरी अर्को पूर्व तयारी कक्षाको लागि पनि 1 लाख रुपियाँ धरोटी राख्नुपर्ने छ. चाहिँ भाषा परीक्षण कसैले भाषाको क्लासहरू जस्तै जापानिज भाषा हुनसक्छ, अरू भाषा हुनसक्छ, त्यस्तो पढाउनलाई पनि 5 लाख रुपियाँ राखेको छ. भाषा शिक्षण सेवालाई पनि 1 लाख रुपियाँ धरोटी राखेको छ. अब तपाईँलाई म बताउँछु यो धरोटी भन्ने बुदाले चाहिँ. जस्तै हाम्रो शैक्षिक परामर्श सेक्टर भनेको चाहिँ परामर्श भन्ने बित्तिकै हाम्रो यो सर्भिस सेक्टर अन्तर्गत पर्छ. हामीले चाहिँ विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने, होइन, उनीहरूलाई सल्लाह दिने, एडमिसनको प्रक्रियाहरू बजाउने, भिसाको कस्तो तयारी हुन्छ, डकुमेन्टेसनको प्रोसेस के हुन्छ, त्यो कारणले हामीले बताउने सेक्टर हो यो चाहिँ.
1: यो चाहिँ फेरि वैदेशिक मात्र होइन, नेपालभित्रको लागि गर्नुहुन्छ तपाईँहरूले
2: गर्न मिल्छ, होइन, अब त्यो हुन्छ. गर्दाखेरि अब हामीले त सेवा परामर्श व्यवसाय भन्ने बित्तिकै हामीसित विद्यार्थीको डाइरेक्ट फाइनेन्सियलको कारोबार हुँदैन. विद्यार्थीले बाहिर पढ्न जाँदाको लागि चाहिँ विद्यार्थीको खाताबाट बाहिर कलेजमा उनीहरूले पैसा तिर्छ, उनै खाताबाट बाहिर कलेजमा उनीहरूले पैसा तिर्छ, होइन. त्यो कारणले गर्दा विद्यार्थीलाई डाइरेक्ट हामीले पैसाको कारोबार नभएको कारणले गर्दा हामीले धरोटी राख्दै गर्दाखेरि चाहिँ त्यो धरोटीको औचित्य पुष्टि भएन क्या. किनभने हामीले के को आधारमा धरोटी राख्ने त? यदि विद्यार्थीको ट्युसन फीको प्रोटेक्सन गर्नलाई धरोटी ल्याइएको भने चाहिँ तपाईँलाई बिमा गर्न सकिन्छ त्यसको, होइन, जस्तै इन्सुरेन्सका कुराहरू पोलिसीहरू निकाल्न सकिन्छ, होइन, ट्युसन फी प्रोटेक्सन स्किमहरू निकाल्न सकिन्छ. त्यो हिसाबले पो जाने हो त. तर हामीले 25 लाख रुपियाँ धरोटी त्यही पनि मन्त्रालयले तोकेको खातामा नगदै पैसा राख्नुपर्ने, होइन, त्यसमा ब्याङ्क ग्यारेन्टी पनि छैन.
1: रिफन्डेबल नन रिफन्डेबल के हुन्छ?
2: रिफन्ड हुन्छ पछि तपाईँको संस्थाको अनुमति पत्र चाहिँ खारेज गर्नुभयो, बन्द गर्नुभयो भने त्यो पनि प्रक्रिया पुगाएर उहाँहरूले हेरेर चाहिँ त्यो रिफन्ड गर्नुहुन्छ. अब राज्यको नेपालको राज्यको ले रिफन्ड कसरी गर्ला, कति छ, त्यस कारणले गर्दा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने धरोटीले चाहिँ वास्तवमा एउटा शैक्षिक परामर्श व्यवसायलाई चाहिँ जस्तै एउटा विद्यार्थीको ट्युसन फी नै 15 लाख 20 लाख हुनसक्छ बाहिर पढ्न जानको लागि, होइन, कुनै कतिपय ठाउँमा त 25 लाखै हुनसक्छ. ट्युसन फी प्रोटेक्सन गर्न राख्यो भन्ने हिसाबले हेर्ने भने त एकजनाको फी हो, त्यसको पनि औचित्य भएन नर्मल्ली, होइन. अब विद्यार्थीको लागि भोलि गएर उसलाई केही गाह्रो भयो, बाहिर गएर अप्ठ्यारो भयो, भोलि ऊ नेपाल फर्किनुपर्ने भयो, त्यसलाई पनि स्किमले प्रोटेक्ट गर्छ भने चाहिँ त्यो पनि धरोटीको मान्यता दिँदैछ. एउटा ट्युसन फी प्रोटेक्सन स्किम विद्यार्थी स्किम भनेर केही हिसाबले होइन बिमाहरू कोषहरू बनाएर राख्न सकिन्थ्यो, त्यो हिसाबले जान सकिन्थ्यो. त्यस कारणले गर्दाखेरि चाहिँ राज्यले जुन हिसाबको यो धरोटी शैक्षिक परामर्श सेक्टरमा ल्याइएको छ भनेपछि यो चाहिँ बिल्कुलै आपत्तिजनक विषय. यसको औचित्य पुष्टि नै हुँदैन क्या. किनभने त्यसले त न विद्यार्थीलाई सहयोग गर्छ, न अभिभावकलाई सहयोग गर्छ, न शैक्षिक परामर्श व्यवसायीलाई सहयोग गर्छ. किनभने एकजना विद्यार्थीको फी नै 25 लाख हुन्छ भने चाहिँ त्यो 25 लाखले के औचित्य भएर, होइन, फटाइ गर्ने मान्छेले त भोलि जे पनि गर्न सकिन्छ. फटाइ गर्ने मान्छेलाई कारवाही गर्ने हो क्या. नेपालमा विभिन्न कानुनहरू छ, ठगी सम्बन्धी कानुन र अपराध सम्बन्धी कानुन र त्यो कानुन अनुसार कारवाही गर्ने हो. तर त्यसलाई चाहिँ पैसा राखेर यति राख भन्ने हिसाबले गइयो भने चाहिँ त्यसको खासै औचित्य त्यति धेरै पुष्टि हुन सक्दैन. त्यस कारणले गर्दा धरोटीमा चाहिँ हाम्रो म राष्ट्रिय शैक्षिक परामर्श नेका लगायतका अरू सङ्घहरू हामी सँगै नै बसेका छौँ अहिले. त्यस कारणले गर्दा हामी सबैको यसमा चाहिँ आपत्ति छ, यो कुरालाई चाहिँ हटाउनु पर्छ.
1: यो त तपाईँहरूको साइडको कुरा भयो, होइन, तपाईँहरू व्यवसायीले बोल्ने कुरा. त सरकारले पनि बिना कारण त यो राख्छु त पक्कै भनेको छैन,
2: हजुर,
1: होइन. यो चाहिँ अब विद्यार्थीको जो क्षतिपूर्तिको कुरा त छँदैछ पछि, होइन, यदि शैक्षिक परामर्श व्यवसायीहरूले कुनै कन्सल्टेन्सीबाट विद्यार्थी गयो भने जो विद्यार्थीलाई क्षतिपूर्ति प्रदान गर्नको लागि सोही पैसाबाट प्रयोग गर्न सकिन्छ, भन्ने एउटा उद्देश्य राखेर सरकारले गरेको पनि त हुनसक्छ नि.
2: त्यसको लागि त कस्तो हुने, अब बाहिर गए गाह्रो पऱ्यो अप्ठ्यारो पऱ्यो भने त्यसलाई धरौटे भन्दा पनि त्यसलाई चाहिँ एउटा कोष बनाउन सक्यो नि त राज्यको होइन. राज्यले एउटा चाहिँ ट्युसन फीको प्रोटेक्सन स्किम भएर एउटा कोष बनाउन सकिन्छ, त्यसलाई बिमा गर्न सकिन्छ त्यो कुराहरूलाई चाहिँ. त मैले अघि नै भने नि विदेश गएको विद्यार्थीहरूलाई नि सहयोग गर्ने हिसाबले धरौटीको पैसा 25 लाख ल्याएको, अरू पनि विभिन्न किसिमको धरौटी ल्याएको. यहाँ तपाईँलाई अघि मैले भने पूर्व तयारी कक्षाको लागि 1 लाख छ, यहीँको लागि हो क्या, नेपालको लागि. भाषा परीक्षणको लागि 5 लाख छ, नेपालकै लागि हो क्या तपाईँलाई.
1: यदि तपाईँले भाषा पनि पढाउनुहुन्छ र पूर्व एक्जाम पनि लिनुहुन्छ भने तपाईँले अरू 6 लाख रुपियाँ थप्नुपर्ने
2: हुन्छ होइन. त्यो कारणले हेर्दाखेरि चाहिँ तपाईँलाई एकजना विद्यार्थीको फी नै 25 लाख हुन्छ. जस्तै कुनै एउटा कन्फरेन्सले चाहिँ 50 जना विद्यार्थी पठायो भने त त्यो धरोटीले कहाँ केमा खसर भयो, त्यसको त केही असरै भएन नि त नर्मल. त्यस कारणले गर्दाखेरि त्यो हिसाबले राख्ने होइन. व्यवसाय गर्ने मान्छेलाई भनेपछि हामीले डाइरेक्ट पैसा विद्यार्थीसँग नलिने भइसकेपछि भोलि बाहिर जाने विद्यार्थीहरूको ट्युसन फी फर्किँदै गर्दा चाहिँ त्यो विद्यार्थी अभिभावकै खातामा फर्किने हो पैसाहरू आउँदाखेरि. भिसा लागेन भने बाहिर एप्लाई गर्दाखेरि भएन,
1: यदि विद्यार्थीको भिसा सक्सेस भएन भने
2: उहाँकै खातामा
1: तपाईँको खातामा आउँदैन.
2: हामीले ल्याउन पनि मिल्दैन, लिगल्ली हिसाबले पनि मिल्दैन. त्यसको सोर्स देखाउनुपर्छ हामीले, हाम्रो पैसै होइन, हामीले केही पनि, हामी गएको जहाँ हो त्यहीँबाट फर्किने उनीहरूको. त्यो कारणले गर्दाखेरि चाहिँ यसको खासै औचित्य न ट्युसन फीलाई पनि त्यसले सपोर्ट गरेन होइन, अनि अर्को विद्यार्थीलाई पनि त्यसले हेल्प गरेन, अभिभावकलाई पनि हेल्प गरेन, परामर्श व्यवसायलाई पनि हेल्प गरेन भने त राज्यको खातामा 25 लाख पैसा मात्र गयो क्या.
1: तर सुन्नुहोस् न, जस्तो हुन त अब तपाईँहरू परामर्श व्यवसायी हो, म्यान पावरमा पनि वैदेशिक रोजगार व्यवसायहरूमा उहाँहरू पनि एक तरिकाले परामर्शदाता नै हो होइन. अलिकति अलिकति प्रकृति त फरक छ होइन, उहाँहरूले अब म्यान पावरको काम गर्नुहुन्छ, तर त्यहाँ पनि वर्षमा यति मान्छे विदेश वैदेशिक रोजगारमा पठाउने म्यान पावरले यति राख्नुपर्ने भनेर एउटा क्याटेगोराइज छ क्या. त्यहाँ पनि अलरेडी यो छ. तपाईँले अघि भन्नुभएको कुरालाई जोड्दाखेरि यदि कोही विद्यार्थीको भिजा सक्सेस भएन भने फिर्ता आउँछ अभिभावक अन्त जसको नाममा पठाइयो, यो केसमा 100% नै फिर्ता हुन्छ या फिर्ता नहुने चान्स पनि हुन्छ कहिलेकाहीँ भिजा अनसक्सेस हुनेहरूको?
2: यस्तो हुन्छ, अब लगभग फिर्ता हुँदाखेरि चाहिँ अब कलेजले कुनै कलेजहरूले $200 $300
1: त्यो काट्नु त स्वाभाविक हो,
2: काट्छ त्यो हिसाबले काटेर उनीहरूले 100% नै फिर्ता गर्छ. उनीहरूले खातामै फिर्ता हुन्छ त्यो पैसाहरू होइन, उनीहरूकै खाता
1: खाने हराउने हुँदैन,
2: खाने हराउनु. अब कतिपय केसमा चाहिँ के हुन्छ भने तपाईँलाई अब विद्यार्थीहरूले पनि एप्लाई गर्दा जाँदा कुन कलेजमा जाने, कहाँ पढ्न जाने, कसरी जाने अलिक बुझ्नु पऱ्यो नि त जाँदाखेरि त होइन.
1: त्यही भएर तपाईँहरू चाहियो.
2: कतिपय केसमा त तपाईँलाई युरोपियन कलेजहरूमा कतिपय इलिगल कलेजहरू होलान्, कहीँ दर्ता नभएका होलान्, के होलान्, भोलि पैसै फिर्ता नगर्दा होला, त्यो केसहरू पनि देखिन सक्छ. तर त्यो सम्पूर्ण हिसाबलाई चाहिँ धरोटीले कभर गर्न सक्दैन क्या खासमा चाहिँ होइन. अब तपाईँले मेन पावरको कुरा ल्याइहाल्नुभयो, मेन पावर नै दुई शब्द बोलिहालौँ. मेन पावरमा के हुन्छ भने मेन पावर त वास्तवमा वर्किङको लागि पठाउने हो नि त,
1: उनीहरूले
2: त पैसाको कारोबार गर्छ नि त, उनीहरूले त उनीहरूले त कस्टमरसितै पैसाको कारोबार गर्छ क्या. हामीसित त पैसाको कारोबार रूपमा फाइनेन्सियल हिसाबले त्यो खालको कारोबार हुँदैन. हामीले सर्भिस फी मात्रले हामीले काम गरे बापतको सर्भिस चार्ज लिन्छौँ हामीले विद्यार्थीसित लिँदाखेरि चाहिँ, भनेपछि विद्यार्थीले आफ्नै खाताबाट उहाँको खातामा पैसा पठाउँछ. अब मेन पावरमा के हुन्छ भरे जस्तो भने जस्तो उसको कम्पनी नहोइ त्यसलाई बाहिर जाँदाखेरि होइन, त्यसमा काम नपाउला, भनेको कामहरू नपाउला, त्यस्तो किसिमको केसहरू आउन सक्छ. तर शैक्षिक कन्फरेन्सको के हुन्छ भने कुन कलेजमा जाने अगाडि नै तय हुन्छ, कहाँ पढ्न जाने अगाडि नै तय हुन्छ, कति फी हो अगाडि नै तय हुन्छ, कति दिन कलेज लाग्छ अगाडि नै तय हुन्छ, के कोर्स पढ्ने अगाडि नै तय हुन्छ, सबै कुरा अगाडि नै तय हुन्छ क्या. सबै कुरा तय गरेर गइसके पछाडि त विद्यार्थी अभिभावकलाई पनि त समस्या नहुँदैन नि त.
1: जस्तो तपाईँले यसो भनिरहनु हुँदा अघि म्यान पावरको कुरा फेरि जोडौँ.
2: हजुर,
1: कुनै कम्पनीमा भने यस्तो काम पाएन भने त्यसको जवाबदेही म्यान पावर हुन्छ होइन 6 महिनासम्म. यदि भोलि शैक्षिक परामर्श व्यवसाय सङ्घले शैक्षिक परामर्श व्यवसायले कुनै विद्यार्थीलाई कलेज पठाउँदा भने जस्तो यदि भएन भने त्यसको जवाबदेही
2: अगाडि नै हामीले क्लियर गरेका हुन्छौँ नि त. जस्तै अहिलेको जमानामा वेबसाइट छ कलेजको होइन, त्यसमा तपाईँको फीहरू हुन्छ, वेबसाइटमा सबै कुराहरू देखिएको हुन्छ. त्यसमा कति दिन कलेज लाग्ने, के कोर्सहरू पढ्ने, भोलि पढिसकेर के हुन्छ, फ्युचरको स्किमहरू के हुन्छ भने अगाडि नै सबै कुराहरू तय गरिसकेको हुन्छ. तपाईँ अहिले अगाडि नै क्लियर देखिन्छ नि त होइन. त्यो कारणले गर्दाखेरि त विद्यार्थीले आफूले घरमा गएर हेर्छ, उसले आफन्त त्यहाँ छ भने उसलाई सोध्न लाउँछ, उहाँ बुझ्छ. त्यो कारणले गर्दा सबै कुराहरू क्लियर भयो. किनभने हाम्रो सेक्टरमा चाहिँ तपाईँलाई आजको भोलि नै विद्यार्थीले एप्लाई गर्ने भन्ने केसहरू हुँदैन तपाईँलाई. हाम्रो केसमा चाहिँ के हुन्छ भने विद्यार्थी हाम्रोमा आउँछ, उसले हामीसित बुझ्छ, हामीले उसलाई अप्सनहरू दिन्छौँ 2-4 कलेज युनिभर्सिटीको. उसले पनि आफूले घरमा गएर हेर्छ, उसको कोही आफन्त छ, साथीभाइ छ, कोही छ भने उसले उहाँ पनि बुझ्छ. विद्यार्थी आफैले पनि आउँछ र म यो कलेजमा जान्छु, यो युनिभर्सिटी जान्छु भनेर हामीलाई भन्छ क्या. हामी त्यो हिसाबले जान्छौँ. हामी जाँदाखेरि चाहिँ
1: अझै क्लियर गर्नु मन लाग्यो. हामीले यस्ता समाचार यदा गर्दा सुन्छौँ, कतिपय कलेजहरू चाहिँ एउटा घरमा अथवा फ्ल्याटमा खोलिएका पनि पाइए पहिले. त्यस्तो विद्यार्थीहरू चाहिँ को मार्फत पुग्यो त
2: अनि यस्तो हुन्छ तपाईँलाई अब एउटा घरमा एउटा फ्ल्याटमा खोलिएका कलेजहरू भन्दा चाहिँ हामी कुन खालको कलेजमा गयो भन्ने कुरा चाहिँ विद्यार्थीहरूले बुझ्नु पऱ्यो क्या त मैले भन्दैछु त तपाईँलाई शैक्षिक परामर्श सेक्टरमा पनि सबै राम्रा छन् सबै गतिला छन् सबैले A1 काम गरेका छन् भनेर म त्यसको दाबी गर्न सक्दिनँ एडभोकेसीको म त्यसो गर्न सक्दिनँ गलत गर्नेलाई कारवाही गर्ने तर हाम्रो विद्यार्थीहरूले पनि चाहिँ जाँदै गर्दाखेरि चाहिँ आफूले बुझ्नु त पऱ्यो नि त सुरुमा त म कहाँ जाँदैछु एउटा मात्र फ्ल्याटमा खोलेको छ कि एउटा मात्र ठाउँमा छ कि वा कलेजै छैन कि भन्ने हिसाबले त विद्यार्थीहरू पनि बुझ्नुपर्ने हुन्छ प्रायः हामी जो मन्त्रालयमा वा तपाईँलाई विभिन्न प्रदेशहरूमा दर्ता भएका कम्पनीहरूले चाहिँ प्रायः यति धेरै विकृति रूपमा काम गर्दैन हामीले चाहिँ एकदम हामीले आफूले पनि रिसर्च गर्छौँ अनि अर्को पनि तपाईँलाई एउटा जोड दिइहालौँ तपाईँलाई एउटा फ्ल्याटमा खोलोस् एउटा घरमा खोलोस् त्यो विद्यार्थीले पैसा त तिर्नुपर्छ कलेजमा पैसा

0: हिसाबले विद्यार्थीले एप्लाई गर्न सक्दैन.
1: जस्तै अझै म स्पष्ट भएन, तपाईँले अघि भन्नुभयो कलेज कस्तो भन्ने कुरा विद्यार्थीले पनि बुझ्नुपर्छ भने पछाडि शैक्षिक परामर्श व्यवसायीहरूको खास कर्तव्य चाहिँ के हो त? त्यसो
0: शैक्षिक परामर्श व्यवसायको पहिलो कर्तव्य भनेको तपाईँलाई बाहिर जाने विद्यार्थीको लागि परामर्श दिने हो. परामर्श दिँदाको लागि कलेज खोजिदिने पनि व्यवसायकै कर्तव्य हो तपाईँलाई. यो कलेजमा जाने, यसको फी यति हुन्छ, यसको यो यति दिन कलेज लाग्छ, यो कोर्सहरू हुन्छ, तिमीले पढिसकेर तिम्रो आउटकम्स यो आउँछ भनेर हाम्रै काम हो, परामर्श व्यवसायकै काम हो. तर हामीले विद्यार्थीलाई भन्दै गर्दाखेरि त विद्यार्थी आफूले पनि त रिसर्च त
1: गर्नु
0: पर्यो, पनि हेर्नु पर्यो नि त. उसले हेर्दै गर्दाखेरि चाहिँ विद्यार्थीले हामीसित बसेर एउटा काउन्सिलिङ लिइसके पछाडि विद्यार्थीले गएर आफूले घरमा गएर हेर्छ, अभिभावकले हेर्नुहुन्छ, उसले उता कोही छ भने सोध्न पनि सक्छ विद्यार्थीहरूले, वा ऊ आफूले पनि विभिन्न साइटहरू छ अहिले नर्मली कलेजहरूको वेबसाइटहरू हुन्छ, विभिन्न साइटबाट पनि विद्यार्थीले बुझ्न सक्छ त्यसको कुनै ऱ्याङ्किङ हुन्छ, त्यसमा यो ऱ्याङ्किङका कलेज युनिभर्सिटीहरू हुन् भन्ने कुरा पनि थाहा हुन्छ विद्यार्थीहरूलाई, यो लेभलका हुन् भन्ने पनि थाहा हुन्छ उनीहरूलाई. भने सबै कुराहरू त अहिले छर्लङ्ग छ नि, कुनै लुकाउने कुरै छैन क्या यसमा चाहिँ. भनेपछि सानो कलेजमा पठायो भन्ने कुरा कुनै पनि देखिँदैन क्या, किनभने ग्लोबल ऱ्याङ्किङ होला, त्यसमा क्युएस ऱ्याङ्किङ होला, विभिन्न ऱ्याङ्किङ कुराहरू आउन सक्छ विद्यार्थी, त्यो सबै लेखेकै हुन्छ त्यसमा, सबै हुन्छ.
1: यसको अर्थ अब अहिले विदेश पढ्न जान्छु भनेर जो रुचि राख्ने विद्यार्थीले त्यतिको स्मार्ट चाहिँ हुनुपर्छ,
0: स्मार्ट त हुनु परिहाल्यो. बाहिर
1: पढ्ने
0: हजुर जाने विद्यार्थी भनेपछि काउन्सिलिङ लिने, हेर्ने, आफूले बुझ्ने, त्यसमा सबै कुराहरू आफूले पनि चेक गर्ने, किनभने कन्सल्टेन्टले भनेर मात्र विद्यार्थी सुत्ने बेला त होइन नि त, नर्मली होइन. तपाईँले पनि त आफू तपाईँ जस्तै कुनै डक्टरकोमा तपाईँ जानुभयो भने डक्टरले तपाईँलाई केही भन्यो भने तपाईँ अर्को पनि डक्टरकोमा कहिले काहीँ चेकअप गराउन जानुहुन्छ नि त, होइन. किनभने यो डक्टरले भनेको कुरा आफूलाई चित्त बुझेन भने अर्कोमा पनि जानुहुन्छ. त्यस्तै कन्सल्टेन्टले एउटाले काउन्सिलिङ गराउने, दुई चारवटा गरेर बुझ्ने. जस्तै सेन्ट जेभियर आउनु भने हामीले त्यो अनुसारले काउन्सिलिङ गर्न सक्छौँ. भनेपछि तपाईँ अर्कोमा जानु भने अर्को उसले पनि काउन्सिलिङ गर्छ, तपाईँलाई कुन ठिक लाग्यो त, कुन राम्रो लाग्यो त, उसले भनेको कुराहरू उहाँले उसले दिएको अप्सनहरू तपाईँलाई कुन मन पऱ्यो भने तपाईँले बुझ्न सक्नु पऱ्यो क्या. त्यस कारण त अनि डिसाइड तपाईँले गर्ने कुरा हो नि त.
1: पक्कै पनि अब ब्रेकमा जाने टाइम हो दिपकजी.
0: हजुर,
1: म अघिको मुद्दामा फर्किन्छु.
0: हजुर,
1: शिक्षा र स्वास्थ्यको विषयमा प्रधानमन्त्रीले जे लेख्नुभयो त्यो एउटा मासको कुरा थियो, ठुलो मासलाई सम्बोधन गरेको कुरा. शैक्षिक परामर्श व्यवसाय पनि एउटा मास हो, तर त्यो जति होइन अलिकति. त्यसैले गर्दा तपाईँहरूले 25 लाख धरौटी हामी तिर्दैनौँ भनेर भनिरहँदा के पोइन्टले चाहिँ कन्भिन्स गराउनुहुन्छ त सरकारलाई? तपाईँ त आन्दोलनको तयारीमा हुनुहुन्छ, के भन्दा चाहिँ सरकार मान्ला त?
0: होइन, यस्तो हो, हामीले सरकारलाई बुझाउने कुरा भनेको चाहिँ 25 लाख धरोटी भन्दा पनि बरु यसको सट्टामा चाहिँ विद्यार्थीको अक्षय कोष बनाऊ, त्यसमा ट्युसन फीको लागि एउटा कोषहरू पनि निर्माण गराउँ, त्यसमा चाहिँ त्यसले चाहिँ भोलि गएर विद्यार्थीलाई सजिलो गर्छ, अभिभावकलाई सजिलो गर्छ क्या. कहिलेकाहीँ के हुन्छ नि त, मलाई बाहिर विद्यार्थी पठाउँदै गर्दाखेरि चाहिँ राम्रै कलेज थियो, इकोनोमिक स्ट्याटसले केही गर्दा कलेज बन्द भइदियो अरे, हुनसक्छ भोलिको दिनमा नेपालमा पनि कलेज बन्द हुन सक्छ. यो भवितव्य भोलिको भविष्यको कुरा त कसैले पनि ग्यारेन्टी लिन सक्दैन. भनेपछि त्यो कोषले त्यसलाई सहयोग गरोस् क्या. अनि विद्यार्थीले अर्को केस के हुन्छ भने तपाईँलाई विद्या प्रत्येक विद्यार्थीले बाहिर पढ्न जानको लागि 3% एजुकेसन ट्याक्स तिर्छ क्या विद्यार्थीले
1: ट्युसनलाई,
0: राज्यलाई,
1: नेपाल सरकारलाई
0: ट्युसन फी तिर्दै गर्दा 3% एजुकेसन ट्याक्स तिर्छ. त्यो ट्याक्सले विद्यार्थीलाई कहाँ सहयोग गरेको
1: थियो? हिजो पनि थियो,
0: भनेपछि त्यसले विद्यार्थीले कहाँ सहयोग गरेको छ त, त्यसले विद्यार्थीले कहाँ सपोर्ट गरेको छ त. भनेपछि त्यो कुराहरू पनि त विद्यार्थी अभिभावकप्रति हुने, भनेपछि जुनैसुकै नीति बनाउँदा पनि विद्यार्थी अभिभावकलाई हेरेर नीति बनाउनु पर्यो क्या. हामीले नीति बनाउँदाखेरि चाहिँ राज्यलाई हेरेर भन्दा पनि हामीले जस त्यसको जनतालाई हेरेर हामीले नीति बनाउनु पर्ने हुन्छ. त्यो नीतिले चाहिँ विद्यार्थीलाई पनि सजिलो हुन्छ, अभिभावकलाई सजिलो हुन्छ, र शैक्षिक परामर्श व्यवसायलाई पनि सजिलो हुन्छ. हाम्रो भन्ने कुरै त्यही हो क्या. यो धरोटी राख्न, यो राख्न, यसको औचित्य भने बरु कोष बनाऊ, होइन. तपाईँलाई 3% ट्याक्स दिएको हुन्छ, अक्षय कोष बनाउने, विद्यार्थीले ट्युसन फी प्रोटेक्सन स्किम बनाउने, बिमा गर्ने, विभिन्न अप्सनहरूमा जान सक्यो नि त हामीले अप्सनमा हेर्दाखेरि त. त्यस कारण गर्दा राज्य कोषमा लगेर नगद रूपमा 25 लाख राखेर चाहिँ सबै राम्रो हुन्छ, विद्यार्थीलाई सजिलो हुन्छ, अभिभावकलाई सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ
1: त्यसको ग्यारेन्टी छैन,
0: हामी त्यसमा कन्भिन्स छैनौँ क्या.
1: ओके, हामी यसमा अझै पनि आउनेछौँ. अन्य शीर्षकहरू पनि छन्. आज हामीसँग हुनुहुन्छ राष्ट्रिय शैक्षिक परामर्श सङ्घका महासचिव दीपक कोइरालाजी, र उहाँ चाहिँ सेन्ट जेभियर्स एजुकेसन कन्सल्टेन्सी न्यू मानेसरका अध्यक्ष हुनुहुन्छ. सरकारले अहिले शैक्षिक परामर्श व्यवसायहरूमाथि पनि विभिन्न शीर्षकमा कर लगाउने निर्णय गरेकोमा उहाँहरूको आपत्ति रहेको छ, र यही सेरोफेरोमा रहेर हामीले कुराकानी गरिरहेका छौँ. यसलाई छोटो ब्रेक लिन्छौँ, ब्रेक पछाडि हामी फेरि आउनेछौँ.
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ.
3: त्यसलाई सहेर नबसौँ.
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ.
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ. द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा

0: कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठूलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: BFPS गोर्खा रेडियो।
3: कार्यक्रम सुन्दै हुनुहुन्छ एजुकेसन टक। हामी कुराकानी गरिरहेका छौँ राष्ट्रिय शैक्षिक परामर्श संघका महासचिव दीपक कोइरालाज्यूसँग। उहाँ सेन्ट जेभियर्स एजुकेसन कन्सल्टेन्सी नयाँ बानेश्वरका अध्यक्ष हुनुहुन्छ र सरकारले विभिन्न शीर्षकमा विभिन्न ठाउँहरूमा कर लगाउने नीति अङ्गीकार गरेसँगै अहिले शैक्षिक परामर्श व्यवसायहरूमाथि पनि विभिन्न शीर्षकमा कर लगाउने एउटा नीतिलाई अख्तियार गरेको छ र यो मन्त्री परिषदबाटै पास भइसकेको विषय पनि हो र धरौटी 25 लाख नगद राख्नुपर्ने सरकारको नीति छ र यसमा यो लगायत अन्य केही शीर्षकमा शैक्षिक परामर्श व्यवसायीहरूको आपत्ति रहेको छ र भोलि शिक्षा मन्त्री सरकारी प्रवक्तासँग 3 बजे छलफलको समय पनि तय गरिएको हामीले जानकारी पाएका छौँ। र दीपकजी, जस्तो अघिकै धरोटी जस 25 लाखको कुरा गर्दाखेरि
4: हजुर,
3: अब तपाईँले यो सरकारको राजपत्रमा प्रकाशित एउटा फाइल नै बोकेर हिँड्नु भएको छ होइन, यसमा प्रश्नसँग के लेखिएको रहेछ भने अन्य विषयमा शिक्षा मन्त्रालयले निर्णय गर्न सक्ने त धरोटीको विषयमा चाहिँ क्याबिनेटबाटै पास गर्नुपर्ने भनिएको छ होइन। अब यो क्याबिनेटसम्मको कुरा जोडिएपछि अब यो त क्याबिनेटले भोलि तपाईँहरूको धरोटी राख्नु नपर्ने भन्नको लागि त पास गर्नु पर्यो क्याबिनेटले, यो कतिको सम्भव होला, के आशा गर्नुभएको छ?
4: होइन, अब यस्तो, अब यो त क्याबिनेटबाटै आएको हो नि त, फेरि
3: राजपत्रमा प्रकाशित हुँदा पनि
4: क्याबिनेटबाटै आएको, त्यस कारणले गर्दा क्याबिनेट मिटिङ बसेर चाहिँ यो कुरालाई चाहिँ सुधार गर्न जानुपर्ने हुन्छ। जुन चाहिँ व्यवसाय मैत्री पनि छैन, विद्यार्थी मैत्री पनि छैन, अभिभावक मैत्री पनि छैन होइन, यसले चाहिँ कुनै त्यो खालको स्पेसै क्रिएट गर्दैन भने यसलाई चाहिँ अब क्याबिनेटबाटै पास गर्दै जानु।
3: यहीँनिर राजपत्रमा प्रकाशित भएको सूचनामा चाहिँ के छ भने तपाईँहरूले स्वदेशमा स्वदेशी कलेज र स्वदेशी विश्वविद्यालयको लागि भनेर विद्यार्थीहरू जो पढ्न चाहनुहुन्छ उहाँको लागि चाहिँ शैक्षिक परामर्श दिने तरिकाले मेला सेमिनार आयोजना गर्न सक्नुभयो शैक्षिक मेला, तर वैदेशिक अध्ययनको लागि चाहिँ नपाइने भयो होइन। र केही समय अगाडि अहिलेको प्रधानमन्त्री मेयर हुँदाखेरि अनुमति लिएर गर्न पाइने प्रावधान थियो, यो खासमा यो वैदेशिक अध्ययनको लागि शैक्षिक मेला सेमिनार गोष्ठीहरू आयोजना गर्दा हुने चाहिँ के रहेछ खासमा?
4: अब यस्तो छ क्या, तपाईँले यो राजपत्रको यो जुन नियमावली अहिले जुन यो यिनीहरूले प्रकाशित गरेको छ, यो 2083 साल 3/25 असार 25 गते जुन यो निकालिएको छ होइन, यो हेर्दाखेरि चाहिँ यो सबै मजाले पढ्यो भने चाहिँ यो शैक्षिक परामर्श व्यवसायलाई नियम गर्नको लागि नियमावली भन्दा पनि नियन्त्रण गर्नको लागि ल्याए जस्तो देखिन्छ क्या हेर्दाखेरि चाहिँ, किनभने यो यसका कतिपय कुराहरू यति अप्ठ्यारा छ होइन, यसले चाहिँ न परामर्श व्यवसायलाई हित गर्छ, जस्तै तपाईँलाई एउटा भनिहालौँ, तपाईँलाई जस्तै हामी शैक्षिक परामर्श व्यवसायहरू बाहिर अध्ययन गर्न जाने विद्यार्थीको लागि काउन्सिलिङ गर्ने एउटा संस्था
3: होइन।
4: अब यसले यो नियमले के गर्छ भने तैँले बाहिर जाने विद्यार्थीको लागि अब मेला होइन, तपाईँलाई
3: सेमिनार
4: होइन,
3: गोष्ठी
4: होइन
3: गर्न नपाइने,
4: केही पनि गर्न नपाइने भनेर यसले निकाल्छ।
3: स्वदेशीको लागि पाइयो,
4: तर मन्त्रालयले दिएको जानकारी स्वदेशीको लागि त स्थानीय भाषा सिप प्रदर्शन होइन, केन्द्रित रहेर राष्ट्रिय समसामिक विषय बौद्ध दर्शन संस्कृतको लागि यसको लागि चाहिँ पाइयो भनेको हुन्छ। अब हाम्रो उद्देश्य भनेकै नेपाली विद्यार्थीहरूलाई काउन्सिलिङ गरेर बाहिर राम्रो राम्रो युनिभर्सिटीहरूमा होइन स्कलरसिपका कोटाहरू पनि हुनसक्छन् त्यसमा होइन, अब किनभने सबै विद्यार्थीहरूले सबै कुराहरू बुझेको हुँदैन नि त्यसमा त, भनेपछि काउन्सिलिङ भनेको त यो नट एउटा सानो यो यसलाई काउन्सिलिङ गरिहालौँ भन्ने सेक्टर पनि होइन, यो चाहिँ स्कलरसिपका कुराहरू हुन्छन्, डकुमेन्टेसनका कुराहरू हुन्छन्, हाम्रो युनिभर्सिटीका कुराहरू हुन्छन्, विद्यार्थीलाई थाहा हुँदैन कसरी एप्लाई गर्ने के गर्ने भन्ने हिसाबको बारेमा सबै कुराहरू थाहा हुँदैन, त्यसको लागि चाहिँ त्यो अनुसारले खोलिएका संस्थाहरूको लागि चाहिँ तपाईँलाई होइन अब शैक्षिक मेला गर्न नपाउने, प्रदर्शन गर्न नपाउने, सेमिनार गर्न नपाउने भनिसके पछाडि त यो कसरी निकालिएको, अब हाम्रो लागि निकालिएको नियमावली हो कि अर्काको लागि निकालिएको नियमावली भन्ने,
3: सरकारले किन रोक्यो होला त, यो तपाईँको अनुमान के छ?
4: अब यस्तो, अब
3: व्यापार धेरै गरे कि
4: त्यस्तो व्यापार
3: सेमिनारबाट
4: होइन, सेमिनार मेलाबाट त राइट टु इन्फर्मेसन सूचनाको हक पनि त हो नि एउटा विद्यार्थीको लागि त बाहिर पढ्न जानको लागि त्यो त मौलिक अधिकार अन्तर्गतै पर्छ नि त सबैलाई संविधानको त्यस कारणले गर्दाखेरि चाहिँ अब मेलाबाट प्रदर्शनीबाट सेमिनारबाट विद्यार्थी गइ नै हाल्छन् भन्ने त छैन त्यहाँबाट त बुझ्ने हो क्या
3: विद्यार्थीहरूलाई
4: जानकारी लिने अभिभावकहरूले हामीले प्रायः यो शनिबार हुन्छ प्रायः अभिभावकहरू पनि फ्री भएको टाइममा त्यहाँ गएर बुझ्ने के रहेछ कसो रहेछ भन्ने कुराहरू गर्ने ठाउँ हो त्यो भनेको त्यस कारणले गर्दा त्योलाई अब त्यसकै लागि नै रोक्ने भनेपछि त अब यो कसरी बनाएको छ भन्दाखेरि चाहिँ यो कुन हिसाबले आएको छ भन्ने कुरो त क्लियर भइहाल्छ नि यसमा त होइन त्यस कारणले गर्दाखेरि चाहिँ
3: कुन हिसाबले आएको होला त यो
4: अनि यो भनेको तपाईँलाई अब यो शैक्षिक परामर्श व्यवसायलाई नियन्त्रण गर्ने हिसाबले ल्याइएको हो क्या यसलाई चाहिँ होइन शैक्षिक परामर्श व्यवसायहरू चाहिँ ले चाहिँ अब हाम्रो सरकारको के बुझाइ छ भने तपाईँलाई हामीले चाहिँ नेपाली विद्यार्थीहरूलाई वा नेपालको बजेट बाहिर गयो नेपाली विद्यार्थीहरू बाहिर गए दक्ष जनशक्ति बाहिर गए भनेर जुन हिसाबको भाष्य तयार गरिएको छ होइन अब वास्तवमा बुझ्नुपर्ने कुरा के हुन्छ भने जति विद्यार्थीहरू बाहिर पढ्न जान्छन् त्यो विद्यार्थीहरूले त्योभन्दा बढी रकमहरू नेपाल पठाइरहेको हुन्छ क्या त्यो कुराको रेकर्ड त हाम्रोसित कहीँ पनि छैन त्यो त कसैले पनि भन्दैन तपाईँलाई होइन त्यो हिसाबको एउटा छ अर्को दक्ष जनशक्तिहरू बाहिर गए भन्दै गर्दाखेरि चाहिँ तपाईँलाई थाहा छ अहिलेको सरकारमा भएका मन्त्रीहरू चाहिँ कति पर्सेन्ट बाहिर पढेर आउनुभएको होइन लगभग हेर्दाखेरि चाहिँ 40-50%
3: होइन
4: धेरैजना बाहिरै पढेर आएको हो नि त उहाँहरू होइन उहाँहरूको त्यो खालको विद्वता छ बाहिरबाट भनेपछि बाहिर जानु खराब होइन क्या बाहिर गएर सिकेर त्यहाँको ज्ञान सिपहरू लिएर चाहिँ नेपालमा फर्किने कुराहरू हो नि त त्यस कारण त हामीले कतिपय केसमा भनिरहेको छौँ बाहिर गएका विद्यार्थीहरूलाई बाहिर पढेको ज्ञान सिप नलेजहरूलाई चाहिँ राज्यले तान्ने हो नि त त्यसको लागि नीति बनाउने त्यसको लागि एडभोकेसी गर्नु पऱ्यो स्टडी नेपाल वा नेपाललाई कसरी विकास गर्न सकिन्छ शैक्षिक परामर्श सेक्टरले कहाँ कहाँ योगदान दिन सक्छ भन्ने हिसाबले हामीले लबिङ गर्न सकिन्छ कुन हिसाबले जान सक्छ राज्यले हामीलाई भन्न सक्छ हामी चाहिँ यता विद्यार्थी बाहिर जान एम्बासडर हुने यिनीहरूले बाहिर गर्दा पर्यटकहरू भित्र आउन सक्छ नेपाल यस्तो छ भन्ने कुराहरूको बारेमा उनीहरूले जानकारी गराउन सक्छ
3: सही हो अनि यो भनिरहँदाखेरि जस्तो स्वदेशमै उत्पादित जनशक्ति अथवा विदेशमा उत्पादित जनशक्ति नेपालीहरू यहीँ खपत हुने वातावरण बनाउने जिम्मा चाहिँ सरकारको हो नि त खासमा
4: होइन
3: त्यो चाहिँ गर्न नसक्ने अनि विद्यार्थी मात्रै रोक्दाखेरि त अब एउटा कोठाभित्र चाहिँ भनौँ 20 ठाउँमा 100 थुन्दिने नि ढोका बन्द गरे जस्तो मात्रै भयो
4: त्यो पनि भयो अर्को तपाईँलाई एउटा पनि भनिहाल्नु तपाईँले यति भन्दै गर्दाखेरि चाहिँ जस्तै नेपाल बाहिर बाहिर अध्ययन गर्न जाँदाखेरि विद्यार्थीहरू त नेपालका कन्सल्टेन्सीबाट मात्रै जान्छन् कि वा नेपालको कन्सल्टेन्सी बन्द गरिदियो ल सपोज राख्नुहोस् तपाईँले राज्यले होइन गाह्रो बनाइदियो जे कम जाने भयो भने बाहिर मान्छे पढ्न त जान पाउने उनीहरूको राइट्सको कुरा हो
3: अधिकार हो
4: अधिकारको कुरा हो शिक्षाको त मौलिक अधिकार हो राइट टु लिभ कन्ट्री भन्ने त उनीहरूको अधिकारै हो पछि अब नेपालसँगै जोडिएको जहाँ भिसा चाहिँदैन इन्डिया छ उता त इन्डियाबाट जान सक्छ नि त विद्यार्थी भोलि गएर त भनेपछि भोलि गएर इन्डियाबाट विद्यार्थी गएर झन् समस्या आयो झन् तपाईँलाई गाह्रो भयो झन् अप्ठ्यारो भने त्यसको कसले लिन्छ राज्यले लिन सक्छ त सक्दैन नि त हामी त यही देशलाई ट्याक्स तिरेर यही देशमा बसेर यही देशमा धेरै मान्छेलाई झन् लगभग 50-60,000 मान्छेलाई रोजगारी दिएर बसेको संस्था हो क्या शैक्षिक परामर्श सेक्टर भनेको चाहिँ यो सेक्टरलाई राज्यले यति ठुलो हिसाबले सोचेको छ नि वास्तवमा शैक्षिक परामर्श सेक्टर भनेको चाहिँ तपाईँलाई 3 क्लासरुममा एउटा श्रीमान एउटा श्रीमती एकजना कर्मचारी वा 2 कर्मचारी राखेर परामर्श दिएर सानो हिसाबले सञ्चालन गरिएको व्यवसाय हो क्या यसलाई यति ठुलो हिसाबले चाहिँ यत्रो छ भन्ने हिसाबले यसलाई चर्काइराख्नुपर्ने आवश्यकता छैन क्या किन काउन्सिलिङ सेक्टर तपाईँलाई 2 रुममा मात्र बसेर तपाईँलाई विद्यार्थीले परामर्श दिन सक्नुहुन्छ नि तपाईँ सर्टिफाई हुनुहुन्छ भने त हामीले त गुणस्तरलाई हेर्ने हो यसलाई नियगन गर्ने हो कसले कसले खराब गरेको छ भने त्यसलाई कारवाही गर्ने हो विद्यार्थीले कहीँ ठगेको छ भने त्यो हिसाबले हामीले एडभोकेसी गर्ने हो यसलाई यसरी ठग्नु हुँदैन ठगेको छ भने त्यसलाई कारवाही गर्ने हो भने चाहिँ हामीले नियम नीति अनुसार अगाडि बढ्नु पऱ्यो नि त रोक्नको लागि होइन क्या यो त किनभने बाहिर जाने ट्रेन विद्यार्थीहरू हुन्थ्यो संसार ग्लोबल ट्रेन हो क्या तपाईँले अमेरिकाको विद्यार्थी अर्को देशमा गएर पढ्छ
3: नेपालमै आउँछ नि
4: नेपालमा आउँछ अस्ट्रेलियाको विद्यार्थी अर्को देशमा गएर पढ्छ युरोपको विद्यार्थी अर्को देशमा गएर पढ्छ जति माइग्रेसनको तपाईँलाई मान्छेहरू एउटा ठाउँबाट अर्को ठाउँमा मुभमेन्ट हुन्छ त्यो ठाउँमा मात्र विकास भएको देखिन्छ क्या तपाईँले एउटा कुरा विचार गर्नु होला जहाँ पनि हेर्दाखेरि तपाईँलाई
3: अमेरिका पनि त्यही
4: होइन त भनेपछि तपाईँलाई माइग्रेट हुने जति मान्छेहरू तपाईँलाई एउटा सेक्टरबाट अर्को सेक्टरमा माइग्रेट हुने जहाँ फ्यामिली हुन्छ त्यहाँ चाहिँ एकदम विकास भएको देखिन्छ त्यस कारण त हामीले चाहिँ के गर्नु भने बाहिर पठाउने भन्दा पनि बाहिर गएका विद्यार्थीहरूलाई चाहिँ तपाईँलाई नेपालमा कुन कुन सेक्टरमा उनीहरूले हामीले जब दिन सकिन्छ कुन कुन सेक्टरमा उनीहरूलाई लाउन सकिन्छ राम्रो राम्रो मान्छेहरू कसरी तान्न सकिन्छ भन्ने कुरा चाहिँ राज्यले त्यतातिर पोलिसी बनाएर ती मान्छेहरू तान्न सक्नु पऱ्यो क्या
3: किनभने क्रिएट
4: गर्नु पऱ्यो किनभने एनआरएनएहरू छन् बाहिरतिर तपाईँलाई उनीहरूको फन्डहरू नेपालमा कसरी ल्याउन सकिन्छ कुन कुन सेक्टरमा लगानी गर्न सकिन्छ काम गर्न दिने वातावरण बनाइदिनु पऱ्यो क्या हामीले तपाईँलाई अब मैले सुने अनुसार पढे अनुसार चाइनामा पनि त तपाईँलाई धेरै मान्छेहरू बाहिर गएर पढेर चाहिँ उनीहरूले उहाँको सबै ज्ञान सिप अमेरिका सिकाएर चाहिँ सबै चाइनाबाट बनाउन सुरु गरेका हो नि त होइन भनेपछि यो खालको ट्रेनहरू देखिएको छ त्यस कारण गर्दा अहिलेको यो ग्लोबल एजुकेसनको फेनोमेनामा तपाईँलाई विद्यार्थीलाई रोक्ने कन्सर्नलाई रोक्ने भने यो सानो दायरामा हामीले सोच्नु भएन क्या होइन
3: सरकारको उद्देश्य चाहिँ कस्तो देखिन्छ तपाईँको भनाइमा हो भने तपाईँको भनाइलाई सापटी लिने हो भने म्यान पावर बाहिरिन नदिनको लागि शैक्षिक परामर्श व्यवसायीहरूलाई कडाई गरिदिने
4: हजुर
3: अथवा चाहिँ म्यान पावर व्यवसायीहरूलाई कडाई गरिदिएपछि मान्छे बाहिर जाँदैनन् भन्ने हो तर देशभित्रको वातावरण पनि त उत्पादित जनशक्ति खपत त हुनु पऱ्यो नि त होइन फेरि विद्यार्थीहरूलाई संसारको कुनै पनि कुनामा गएर पढ्न पाउने अधिकार त छ नि त,
4: व्यक्तिगत अधिकार हो क्या तपाईँलाई, किनभने अहिले तपाईँलाई नेपालमा हेर्ने हो भने तपाईँलाई अब कतिपय विद्यार्थी स्कलरसिपमा पढ्न जान्छ क्या, बाहिर राज्यकै थ्रुबाट पनि स्कलरसिपहरू हुन्छ, एम्बेसी स्कलरसिपहरूबाट गइरहेको हुन्छ तपाईँलाई, त्यो हुन्छ राज्यकै डाटा हेरौँ त ठुलाबडाका छोराछोरीहरू कहाँ गइरहेका छन् त, सबै विदेशमा त होला नि जस्तो लाग्छ हामीलाई, होइन नेपालमा बस्ने मध्यम र निम्न मध्यम वर्षकै मान्छेहरू त नर्मली अहिले छन् अवस्था हेर्दाखेरि, त्यो कारणले गर्दाखेरि चाहिँ बाहिर पढ्न जाने होइन क्या, बाहिर पढेको मेनपावर नेपाल लिएर भित्राउँ, देश विकास गरौँ, यो गरौँ, यो सरकारलाई सहयोग गरौँ भन्ने हाम्रो नीति हो क्या।
3: ठिकै छ दिपकजी, जस्तो तपाईँहरूलाई सरकारले 25 लाख धरोडी राख्नुहोस् काम गर्नुहोस् त भनेकै छ नि त, 25 लाख धरोडी राख्ने के आपत्ति हो,
4: धरोडी राख्नु आपत्ति होइन, धरोडीको औचित्य भएन क्या, त्यो किन के को आधारमा हुन्छ,
3: तपाईँहरूले काम गर्न पाइँदैन त भने होइन, सरकारले 25 लाख राखेर काम गर्नुहोस् भने
4: त्यसले त अभिभावकलाई पनि वा विद्यार्थीलाई पनि कुनै स्पष्ट सपोर्ट हुने हामीलाई भन्नु पर्यो नि त, विद्यार्थीलाई यो सपोर्ट हुन्छ भने विद्यार्थीको फैसला फिर्ता हुन्छ भन्ने हिसाबले गर्यो भने एउटा विद्यार्थीको फी नै 25 लाख हुन्छ, त्यसले के सपोर्ट गर्न सक्छ, यति कुरा त बुझ्नु पर्यो नि त,
3: तपाईँले 25 लाख राख्न चाहिँ आपत्ति छ,
4: कोर्सहरू गर्ने होइन, यस्तो पैसा परामर्श सेक्टरलाई पैसामा नथालौँ, भोलि गएर विद्यार्थीलाई 25 लाख धरोटी राखेर उसले चलाउला, भोलि उसले के भन्न सक्छ कन्सेसनले, म 25 लाख राखेको छु, मैले एउटा स्टुडेन्टबाट 2 लाख उठाउँछु भन्न सक्छ क्या उसले, त उसले त्यो खालको नेगेटिभ मार्केटिङ गरिदिन
3: सक्छ,
4: मेनपावरको काम गर्न सक्छ, यसको जिम्मेवारी राज्यले लिन सक्छ त, यो परामर्श व्यवसायलाई विशुद्ध परामर्श व्यवसाय बदल्नु न यसलाई चाहिँ, यसलाई चाहिँ विभिन्न पैसामा हालेर 25 लाख धरोटी भोलि अभिभावकलाई गाह्रो हुँदैन, भोलि एउटा कन्सेसनले म 1 लाख रुपियाँ लिन्छु, यसको पैसा 2 लाख रुपियाँ लिन्छु भन्न सक्ला, मैले त राज्यले 25 लाख तिरेको छु भन्न सक्ला, यसको नेगेटिभ मार्केटिङ हुनसक्छ नि त, त्यसकारण त हामीले हेर्ने भनेको चाहिँ हाम्रो जति पनि नीतिहरू बन्नुपर्छ पैसा परामर्श व्यवसायको साथसाथै विद्यार्थी अभिभावक प्रेरित नीति हुनुपर्छ क्या, अझै तपाईँलाई यो धरोटीको कुरा मात्र छैन, तपाईँलाई तपाईँलाई ग्रेडिङ राखिरहेको छ,
3: म त्यसमा आउँदै थिएँ किनभने हामी प्रोग्रामको अन्त अन्ततिर पनि आउँदैछौँ होइन, तपाईँहरूको भोलि छलफल छ शिक्षा मन्त्रीसँग, यहाँको सफलताको शुभकामना अहिले नै भन्छु, र यो वर्गीकरण भनिएको छ, वर्गीकरण गर्नु राम्रो हो कि होइन त,
4: अब यस्तो हो क्या, मैले अघि तपाईँलाई सुरुमै भने हाम्रो परामर्श व्यवसाय भनेको तपाईँलाई 2-4-3 कोठामा बसेर होइन एकजना श्रीमान एकजना श्रीमती एक दुईजना स्टाफ राखेर गरिएको पेसा हो क्या यो, होइन यति सानो सेक्टरलाई तपाईँलाई के आधारमा वर्गीकरण गर्नु, तपाईँलाई थाहा छ नेपालमा चाहिँ परामर्श व्यवसायको सास भन्दा तपाईँलाई अब युनिभर्सिटी कलेजहरू कति छन् नेपालमा, होइन धेरै छन् नि त नर्मली है शैक्षिक होइन, तपाईँलाई
3: युनिभर्सिटी
4: आङ्गै क्याम्पसहरू होला नि, त्यसले दिएको एफिलिएसन प्राइभेट कलेजहरू होला नि तपाईँलाई कति छन् होइन, धेरै छन् नि त जे भए पनि, उनीहरू त उनीहरू त सर्टिफिकेट प्राप्त गर्ने संस्था हो नि त, तिनीहरू त हामी त सर्टिफिकेट पनि प्राप्त दिँदैनौँ क्या विद्यार्थीहरूको लागि, हामीहरू त परामर्श दिने मात्र हुनु
3: केवल सल्लाह दिने
4: सल्लाह मात्र, उनीहरू त सर्टिफिकेट पढाएर सर्टिफिकेट दिने संस्थाहरू हुन् क्या ती संस्थाहरू, भनिसके पछाडि युनिभर्सिटीहरू वर्गीकरण छ त, कुन एमा कुन बीमा कुन सीमा कुन डीमा कहाँबाट थाहा पाउने,
3: नेपालमा त छैन
4: छैन नि त नर्मली, भनेपछि त्यत्रो ठुलो मास समुदाय जो चाहिँ नेपालको लगभग एजुकेसन सेक्टरको त्यति ठुलो समुदायलाई चाहिँ वर्गीकरण राखिदिएको छैन, होइन त्यहाँ छैन तपाईँलाई, होइन भनेपछि शैक्षिक परामर्श जुन सानोमा 4-5 क्लासरुम लिएर 4-5 कोठा लिएर एउटा सानो अन्य हिसाबले चलाउने सेक्टरलाई वर्गीकरण गरेर चाहिँ कसरी यसले उयो गर्ने,
3: फेरि यहाँ चाहिँ म्यान पावरकै कुरा जोडियो क्या, जस्तो म्यान पावरमा अघि हामीले अफ द रेकर्ड कुराकानी गर्यौँ, वर्षमा 1,000 वैदेशिक रोजगार पठाउने ए ग्रेडमा यति यति यति करोड धरोडी राख्ने, यति 100 पठाउनेलाई यति राख्ने एउटा मापदण्ड छ, भनेपछि तपाईँहरूले सरकारले म्यान पावर व्यवसायको रूपमा चित्रण गर्न खोजे जस्तो देखियो,
4: त्यसरी बनायो भने झन् गलत हो नि त, हामी त परामर्श व्यवसाय हामी त शिक्षासम्म काम गर्ने मान्छे हो नि त हामीले, भनेपछि हामी त मेन पावरको रूपमा हामी मेन पावरलाई पठाउने त कम्पनी त होइन हाम्रो, हामीसित त्यो लाइसेन्स हुँदैन, पठायो भने तुरन्त कारवाही हुन्छ त्यसलाई, भनेपछि हो त्यो हिसाबले हामीलाई हेर्नु भएन, हामीले जस्तै वर्षमा यति पठाउने भनेर हामीले राखेकै हुँदैन नि, हामीले त काउन्सिलिङ गर्ने हो परामर्श दिने हो, होइन हामीले
3: धेरै पठाउनेलाई ए ग्रेड राख्ने हो कि सरकारको भने के छ,
4: होइन अब धेरै पठाउने भन्दा
3: के आधार वर्गीकरण गर्ने भनिएको छ त, तपाईँले बुझ्नुहुन्छ
4: वर्गीकरण भन्ने कुरा चाहिँ यिनीहरूले अब सफलताको दर भन्छ एउटा,
3: सफलता भनेको त्यही धेरै पठाउने,
4: धेरै सफलताको दर अर्को गुणस्तर एउटा अर्को गुनासो भनेको छ यिनीहरूले 3-4 गुदा उनीहरूले राखेको छ, होइन त्यस कारणले गर्दाखेरि चाहिँ सफलताको दर भन्ने बित्तिकै तपाईँलाई म बताइहाल्छु, जस्तै नेपालबाट बाहिर पढ्न हामीले काउन्सिलिङ गर्ने त नेपालमा पनि काउन्सिलिङ गर्छौँ नि त, हामीले नेपालका कलेजहरूलाई पनि काउन्सिलिङ गरिदिएको हुन्छ, नेपालदेखि बाहिर हेर्ने इन्डिया पनि धेरै विद्यार्थीहरू पढ्न जान्छ, इन्डियामा पनि हामीले काउन्सिलिङ गरेको हुन्छ, भनेपछि यो सफलताको दर भनेको नेपालले गरिने केसले होइन कि बाहिरको इमिग्रेसनको पोलिसीले निर्धारित गर्ने हुन्छ क्या, तपाईँलाई म भनिहालौँ जस्तै अस्ट्रेलियाको भिसा कुनै टाइममा 94% हो भने अहिले 32% को हारारीमा छ क्या, भनेपछि त्यो सफलताको दर हामीले बनाएको हो त, उनीहरूले बनाएको हो नि त, त्यो देशको नीति अनुसार भनेको हो नि त, भनेपछि त्यो कुरालाई यहाँ लिएर जोड्ने त वर्गीकरण
3: भनेपछि तपाईँहरूले त अहिले लगभग अब कोरिया सरी इन्डिया गर्नुभन्दा धेरै विद्यार्थी जाने रहेछ।
4: इन्डिया गर्यो भने त त्यो त सबै राम्रैमा भयो होला सायद, त्यसको त 100% भिसा होला, त्यसको त भिसै चाहियो।
3: यसमा भवनको मापदण्ड पनि छ के हो यो भवनको मापदण्ड नै के हो तपाईँको विरोध केमा हो?
4: होइन भवनको मापदण्डमा चाहिँ के छ भने तपाईँलाई जस्तै अब मैले भनिगएँ हाम्रो शैक्षिक परामर्श सेक्टर भनेको त्यत्रो ठुलो हिसाबले हामीले कलेज हस्पिटल लगायतका होइन त्यत्रो लेभलको हाम्रो यो कन्सल्टेन्सीको सेक्टर होइन तपाईँलाई, होइन हाम्रो सानो सेक्टर हो, सानो सेक्टर भइसकेपछि यसलाई त्यस्तो हिसाबले भवनको मापदण्डहरू बनाउने जुन चाहिँ तपाईँलाई अलिकति ठुलो हिसाबले यिनीहरूले जुन हिसाबले बनाएको छ त्यो हिसाबले चाहिँ राखिनु हुँदैन भन्ने हाम्रो कुरा हो होइन।
3: भनेपछि सरकारको पर्याप्त अध्ययन पुगेन,
4: अध्ययन पुगे अनि अब तपाईँलाई कस्तो छ भने तपाईँलाई अब म बताउँछु, अब केही कुराहरू ठिकै छ तपाईँलाई, जस्तै भवनमा हेर्दाखेरि तपाईँलाई दमकल एम्बुलेन्स पुग्न सक्ने बाटो भएको स्थान आउनुपर्ने होइन, यो कुराहरू तपाईँलाई अब सबै बाटोमा दमकल एम्बुलेन्स पुग्छ तर पहिले बनाइसकेको छ भने त्यसलाई के गर्ने, फेरि फुटाउने त त्यो गर्न सकिएन तपाईँलाई। अर्को भनेको भवन भूकम्प प्रतिरोधी प्रविधिबाट निर्मित भएको हुनुपर्ने, अब भवन अब जस्तै मैले मेरो कन्सल्टेन्सी चलाएको 20 वर्ष भयो एउटा ठाउँमा चलाइरहेको छु होइन, सेन्ट जेभियर बानेश्वर प्लाजामा चलाएको होइन, अब मैले मेरो भवन भूकम्प प्रतिरोधी अब त्यो त अगाडि अलरेडी मैले राखिसकेको छु त्यो अफिस चाहिँ, भनेपछि अब त्यो भूकम्प प्रतिरोधी छ कि छैन भन्ने कुरा हामीलाई कसरी थाहा हुन्छ त, हामी त अर्का गाउँमा भाडा बस्ने मान्छे हो, त्यो त राज्यले त नेपालका सबै घर बनाउने अबदेखि बनाउनेलाई भन्नु पऱ्यो, यसमा त्यो हिसाबको हुनसक्छ। अर्को के छ भने तपाईँलाई पुरुष अब छुट्टा छुट्टै शौचालय हुनुपर्ने भनेर राखिएको छ यसमा, अब
3: यो मापदण्ड नराम्रो हो भनेर कसरी,
4: नराम्रो भन्दा पनि यस्तो नराम्रो भन्दा पनि तपाईँलाई मान्छे बसिसक्यो नि त, हामीले व्यापार गरिसक्यौँ त, अब हामीले फुटाउने त होइन, अलरेडी अफिस बनाइसकेको कम्पनीहरू जुन छ त्यो अब कम्पनीहरू चाहिँ अब यहाँ के भनेको छ भने तपाईँलाई, अर्को भनेको तपाईँलाई भवन त भवनभित्र पूर्वाधारहरू अपाङ्ग मैत्री हुनुपर्ने भनेको छ तपाईँलाई, अब बनाइसकेको छ हामीले भवनहरू सबै कुराहरू गरिसकेको छ भने चाहिँ त्यो कुराहरूलाई फेरि भवन फुटाएर अर्को घरमा कहाँ सर्ने, त हामीले एप्रुभ गर्ने होइन नि त, काठमाडौँ 90% घरहरू त्यस्तो नहुन सक्छ नि त, हामी बरु भोलि आउने जुन कन्सल्टेन्सीहरू खोल्छौँ भोलि आउने केसहरूमा चाहिँ ल यो खालको पुरा गरेर बसिसक्यो भन्ने हिसाबले जान सकिन्छ, भोलि तिम्रो नयाँमा सर्छौ भने यो हिसाबले जाऊ भन्ने हिसाबले हेर्न
3: सकिन्छ।
4: बसिसकेकोहरू जो चाहिँ चलचल भइरहेका छन् लामो टाइमसम्म बसिसकेका छन् भने चाहिँ उनीहरूलाई चाहिँ अहिले आएर मापदण्ड लागेर चाहिँ पहिलादेखिका कम्पनीले लाग्नु भनेको चाहिँ यो अलिकति अलिकति न्यायचित हुँदैन जस्तो लाग्छ।
3: यो चाहिँ पहिले बसिसकेकालाई पनि समेटेर यो जुन वर्गीकरणको नीति ल्याइएको रहेछ होइन, यसमा चाहिँ तपाईँहरूदेखि लिएर नयाँ पुरानो सबै पर्नुभयो एकैचोटि, नयाँलाई मात्र होइन यो होइन
4: कानुन भनेको
3: यो। अब छोटकरीमा भन्दाखेरि हामी एकदमै अन्तमा छौँ, शिक्षा समता शुल्क भनिएको छ यसमा किन आपत्ति तपाईँहरू?
4: अनि यस्तो हो कि अब हामीले तपाईँलाई राज्यले कति ठाउँमा कर तिर्ने के, अनि तपाईँलाई के हुन्छ अनि तपाईँलाई शैक्षिक परामर्श हामीले तपाईँलाई अब भ्याट हुँदाखेरि भ्याट तिर्छौँ हामीले होइन, फी तिर्दाखेरि हामीले भ्याट तिर्छौँ, ओडा कार्यालयमा हामीले छुट्टै दस्तर तिर्छौँ,
3: कम्पनीमा अलग्गै
4: घर भाडा कर तिर्छौँ तपाईँलाई, राजस्व कार्यालयमा हामीले छुट्टै पैसा तिर्छौँ, कम्पनीमा छुट्टै तिरिएको हुन्छ तपाईँलाई, अनि अझै लिएर आएर तपाईँलाई शिक्षा समता शुल्क भनेर राखिएको छ क्या, भनेपछि अब यो शिक्षा समता शुल्क भने केमा तिर्ने हो फेरि होइन, विद्यार्थी तथा उयसलाई होइन, भनेपछि यो कति ठाउँमा कर तिर्ने क्या एउटा व्यवसायले, एउटा सानो व्यवसाय गर्ने मान्छेले तपाईँलाई होइन, भए जति समय चाहिँ हामीले यो कर तिर्दा तिर्दै भयो, यता कुद्दा कुद्दै उता जाँदा जाँदै हाम्रो समयहरू बितिरहेको हुन्छ, त्यस कारणले गर्दा यस्ता चिजहरू चाहिँ जुन न्यायचित हुँदैन, जुन चाहिँ व्यवसाय मैत्री पनि हुनुपर्छ क्या, कुनै पनि कानुनहरू न्यायली भन्दाखेरि चाहिँ होइन, मैले व्यवसाय मैत्री भने मैले विद्यार्थी मैत्री कुरा गरेको छु, मैले अभिभावक मैत्री गरेको छु, सबैलाई सपोर्टने खालको हुनुपर्ने हुन्छ क्या, त्यस कारणले त अलिकति त्यो अनुसारले चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ मलाई।
3: फेरि पनि आइदिनु भएको धन्यवाद तपाईँलाई,
4: थ्याङ्क यू सो मच महेशजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
3: आजको लागि कार्यक्रम एजुकेसन टकबाट हामी बिदा लिन्छौँ, अर्को हप्ता अवश्य भेट्नेछौँ, नमस्ते।

0: सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। त्यस्तै 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क र ग्राउण्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन बैठकले स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल।
1: विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने, अर्को भूमिबाट छ गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनबाट छ 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने, 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने, गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने, र अन्त्यममा आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रुपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ। जुम्लामा गएको आर्थिक वर्ष 2082/83 1,82,45,000 किलो स्याउ उत्पादन भएको छ।
2: उत्पादनको झण्डै 70% स्याउ नेपाली बजारमै खपत भएको छ। गत आर्थिक वर्षमा 1,26,54,000 किलो स्याउ नेपाली बजारमा खपत भएको छ। उत्पादनको करिब 30% अर्थात 55,91,000 किलो स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनु भएको छ। भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले 41,37,54,000 आमदानी गरेको छ। प्रति केजी 74 रुपियाँमा स्याउ बिक्री गरेर जुम्लाले 16 रकम आमदानी गरेको हो। कृषि विकास कार्यालय जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालु आर्थिक वर्ष 2083/84 भारततर्फ झण्डै 80 करोडको स्याउ निर्यात गर्न 2,70,000 किलो स्याउ उत्पादन गर्ने लक्ष्य अनुरूप स्याउ उत्पादनलाई प्राथमिकता दिएको छ।
0: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुखलाई बर्खास्त गर्नुभएको छ। लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सेना प्रमुख अलेक्जान्डर सिस्क्रेलाई बर्खास्त गर्नुभएको हो। रक्षा मन्त्रीलाई हटाउँदा देशभर सड़क प्रदर्शन समेत भएको थियो। सुस्क्रीलाई सोभियतकालीन सैन्य सोच भएका र सेनामा आमूल परिवर्तन गर्न हिस्किचाउने कमाण्डरका रूपमा हेर्ने गरिएको छ। पदबाट हटाए पनि जेलेन्स्कीले 60 वर्षीय जनरलको प्रशंसा भने गर्नुभएको छ।
3: Ukraine's defense continues, and every warrior must be treated with dignity. I'm grateful to him and to every one of our warriors for Ukraine's strong positions on the front.
0: सिस्कीको ठाउँमा 43 वर्षीय मिखाइलो द्रापातीलाई सेना प्रमुख बनाइएको छ। युक्रेनमा उहाँलाई युद्धमा खाइएका लोकप्रिय सैनिकको रूपमा हेरिन्छ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवासभा र भोजपुरमा चारजना वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। संखुवासभा मामलिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवा दुङमाकी भर्तमाया राई, संखुवासभा सिलिचोङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानध्वज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्युसी खातबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यू होम बनाइदिएको थियौँ, र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि, यसमा दुईटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी, जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भर्तमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नुहुन्थ्यो, र उहाँको चाहिँ इक्यू होमको लागत 13,49,725 लागेको थियो। त्यस्तै अर्को हुनुहुन्छ 21, 15, 10, 07, उहाँ चाहिँ राइफलम्यान सर्वबहादुर राई, उहाँ चाहिँ ठुलो बालामा बस्नुहुन्छ, सिलिचुङ गाउँपालिका वार्ड नम्बर चाहिँ 2 हो। हामीले उहाँलाई पनि इक्यू होम बनाएर समयमै हस्तान्तरण गरेको थियौँ र त्यसको कुल लागत चाहिँ 13,76,860 कम्प्लिट भएको थियो। अर्को वेलफेयर पेन्सनर हुनुहुन्छ 21, 15, 22, 04 राइफलम्यान मानधोज राई, उहाँ चाहिँ 7GR को हो, र उहाँको पनि घर राम्रो नभएको कारणले गर्दा हामीले इक्यू होम बनाइदिएको थियौँ र उहाँको इक्यू होम चाहिँ नेपाले डाँडा मझुवा सडानन्द गाउँपालिकामा पर्छ र उहाँको कुल लागत चाहिँ 12,96,775 कम्प्लिट गरेर उहाँलाई हामी हस्तान्तरण गरेको थियौँ। यो चारवटा इक्यू होम अर्थक्वेक रेजिस्टेन्स होम चाहिँ हामीले बनाएर हाम्रो पेन्सनर्सहरूलाई कुनै पनि अर्थक्वेक आउँदाखेरि एकदम सेफली बस्न सक्ने किसिमको घर चाहिँ हामीले प्रोभाइड गर्न सकेका थियौँ।
0: सर्वोच्च अदालतले कपिलवस्तु 3 का काङ्ग्रेस सांसद अभिषेक प्रताप शाहलाई पक्राउ गर्न आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सांसद शाह विरुद्ध जारी भएको पक्राउ पूर्जित कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालीन आदेश दिएको हो। आफू विरुद्ध जारी भएको पक्राउ पूर्जीबद्धको माग गर्दै सांसद शाहले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट हाल्नु भएको थियो। सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि पनि बोलाएको छ। कपिलवस्तु 3 निर्वाचित शाह विरुद्ध कपिलवस्तु कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ।
2: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका 1-1 छन्। यसमध्ये 4 पथ प्रदर्शक र बरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना धेरै भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 मृत्यु भएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ। गाडी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ्ने गरेको पाइएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगएर विश्राम लिँदै जानुपर्ने हुन्छ। लेक लाग्नबाट बच्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा धेरै उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेकपा एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा

0: मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ। कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो। कांग्रेसको राष्ट्रिय सभा सांसद पदम बहादुर परियार,
1: मनसुन सुरु भइसकेका छ, त्यो सन्दर्भमा अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो, कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ नि घाइते हुनुभयो, 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ, तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ। खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट विपदलाई हेर्ने राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जुन नेतृत्व छ त्यो नेतृत्व अहिले होइन खाली छ। सरकारले चाहिँ अस्ति अध्यादेश लिएर आएर त्यसको नेतृत्व हटाएको छ। अब त्यो नेतृत्व नै नहुँदाखेरि त्यो प्राधिकरणले कसरी जनताको जीवधनको सुरक्षा यो विपदको बेलामा गर्न सक्ला भन्ने आशंका हामीलाई ठुलो छ। तसर्थ त्यही विषयलाई सरकारलाई अझै बढी गम्भीर बनाउनको लागि हामीले यो ध्यानाकर्षण प्रस्ताव चाहिँ आज संसदमा राष्ट्रिय सभामा चाहिँ दर्ता गरा।
0: अब खबर फटाफट।
2: श्रमिक र पीडितले दिएको उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा केन्द्रलाई, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन, उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने चारजना काठमाडौँमा पक्राउ, काठमाडौँ सत्रकी पूजा शाही, सप्तरी बोधेवर साइन 3 का दीपक शाह, सर्लाही बसवरिया 3 का जयमंगल प्रसाद निषाद र रामेसाप मन्थली 3 की मीना श्रेष्ठमाथि कारवाही हुँदै। कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो, 505 जना कैदी राख्ने कारागारमा अझै 40 महिला सहित 717 कैदी बन्दी राखिँदै। बर्ड फ्लू लागेपछि घटेको अण्डाको भाउ क्रेटको 50 रुपियाँका दरले बढाइयो, ठुलो अण्डा क्रेटको 500, मध्यम अण्डा 470 र सानो अण्डाको भाउ क्रेटको 415 रुपियाँ पुग्यो। साउन लागेसँगै बर्ड फ्लू संक्रमण देखिएन, किसानलाई 50 करोड 70 लाख रुपियाँ वितरण। र दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी, अभियानमा स्थानीय तह, विद्यालय, धार्मिक तथा सामाजिक अगुवालाई पनि परिचालन गरिने।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। साथ सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङकम सहभागी हुनुभएको छ।
3: And we now commit his ashes to the deep.

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

0: नेपाली कांग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन थापाको कटाक्ष गरेका छन्।
1: बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
2: खरानी अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चो जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब। त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
1: काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
3: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार, लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको रक्षा, सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो देशलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ काङ्ग्रेस, छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा, सबले बुझ्छन् यो कुरा। हामीले कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ, भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडेँ काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्, यति आँट छैन तपाईँमा।
1: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
4: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गरिरहेको छु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
1: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
5: हिजोले नेविसङ्घको सभापति, नेविसङ्घ विघटन गर्दा जलजली आएको छ, नेविसङ्घको सभापतिमा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर, र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो, र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो कहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नानो आँखाले देखिँदैछ।
1: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ।
0: कुखुरा व्यवसायीले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
6: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रुपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसी आजदेखि आमरण अनसन बस्न कैलालीको धनगढी पुग्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो बीएफबीएस कुल कर्म रेडियो हो।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ यहाँहरू सबैलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा स्वागत छ। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सुरु भयो र म लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छु र 10 बजेसम्म सँगै रहनेछु। ब्रुनाईको समय 10 बजे भनेको हुँ, अहिले बिहानको 7:12 गएको छ ब्रुनाईमा। म त देश हुँ, सञ्जय तुम्रोक र साथीहरूले गाउनु भएको यो देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। 2 टेलिफोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई सोझै 94193-3284 पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे चिनिया दार्शनिक कन्फ्युसियस भन्नुहुन्छ, बिफोर यु इम्बार्क अन अ जर्नी अफ रिभेन्ज डिग टू ग्रेभ्स। प्रतिशोधको यात्रामा निस्कनु अघि 2 चिहान खन्नुहोस्। त्यो चिहान कस कसलाई होला आफै बुझ्नुहोस्। एउटा तपाईँकै लागि हो, किनभने प्रतिशोधको यात्रामा अघि बढ्नु बेकार छ। प्रतिशोधको यात्रामा त्यसरी अगाडि निस्कनु भयो भने तपाईँले आफ्नो पनि चिहान खने हुन्छ, जसको विरुद्धमा तपाईँ खनिँदै हुनुहुन्छ उसको पनि खने हुन्छ, 2 चिहान। त्यही भएर प्रतिशोध साध्नु राम्रो होइन। टुडे इन हिस्ट्री, सन् 2010 साल 23 जुलाईको कुरा हो। English boy band One Direction is formed during the X Factor television talent show as Niall Horan, Harry Styles, Liam Payne, Zayn Malik and Louis Tomlinson join together. 5 band One Direction formed bhayeko thiyo X Factor television talent show ko samayama. Ra tyo ekdamai charchit pani banyo tyo ब्यान्ड वान डाइरेक्सन। तर उनीहरू 2010 फर्म त भए, तर ब्यान्ड एक हिसाबले हुन त अफिसियली ब्रेकअप भएको त होइन, तर पनि आफ्नो आफ्नै बाटो लागे। सन् 2016 जनवरी महिनामा उनीहरू छुट्टिए, तर त्यसभन्दा अगाडि जेन मालिक छुट्टिएर आफ्नै सोलो करियर सुरु गरिसकेका थिए र ती ब्यान्ड मेम्बर मध्येका एक लियम पेनको निधन भइसकेको छ। 16 अक्टोबर 2024 उनको 31 वर्षको उमेरमा निधन भइसकेको छ लियम पेनको। दुःखद निधन भएको थियो अर्जेन्टिनामा। फेमस बर्थडे, सन् 1992 23 जुलाईमा जन्मेकी हुन्, माफ गर्नुहोला, यो क्षमा चाहे, यो फेमस बर्थडे आज मैले टक्र्याउन सकिनँ, अलिकति यहाँ गलत फहमी भएछ, क्षमा चाहे। अब हेल्थ टिप्स, मेन्टल वेलबिङको हामीले हिजो कुराकानी गरेका थियौँ, अब जेनरल हेल्थ टिप्सको कुरा गरौँ। स्ट्रेचिङ, हामीलाई कुनै एक्सर्साइज गर्नुभन्दा अगाडि हल्का स्ट्रेचिङ गर्न एकदमै जरुरी छ, किनभने मसल्सलाई काबुमा राख्नुपर्छ र मसल
लाई अलिकति लुज गर्ने अनि त्यसलाई अरू एक्टिभिटीमा लाग्नभन्दा अगाडि अथवा इन्जरीबाट जोगाउनका लागि हल्का स्ट्रेचिङ एकदमै जरुरी छ। तपाईँले कुनै एक्सर्साइज गर्नुहुन्छ भने त्यसभन्दा अगाडि 5-10 मिनटको हल्का स्ट्रेचिङ गरेर एक्सर्साइज सुरु गर्नुभयो भने त्यसले तपाईँलाई एकदमै राम्रो हुन्छ। अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया आज थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। दिन त्यति राम्रो खुल्न सकिरहेको छैन। केही दिन यता यस्तै खालको मौसमबाट हामी गुज्रिरहेका छौँ। अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने अनि मेघ गर्जनका साथ साँझ भएको फाटफुट पानी पर्ने सम्भावना छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ। हल्का बदली हुने सङ्केत छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। अब गीत सुनाऊ आयुष श्रेष्ठको कहिले।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

आँखाकोबाट B8 ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो। BFS गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले सञ्चालनमा आइरहेको छ भने तपाईँ हुनुहुन्छ आज लाल शाहीको साथमा। अब समर लिभको तर्खरमा छौँ हामी र यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा बिस्तारै बिस्तारै अब अफिसहरू पनि बन्द हुन थालेका छन्। त्यसै मध्येको एक हो ब्रुनाई हाइभको अफिस, चिटच्याट कम्युनिटी सेन्टरमा अवस्थित ब्रुनाईको हाइभ अफिस आजदेखि बन्द भएर अब एकैचोटि 14 अगस्तसम्म बन्द रहनेछ अनि 17 अगस्तदेखि बल्ल सुरु हुनेछ। हुन त यसभन्दा अगाडि मुमोङको हाइभ अफिस बन्द भइसकेको छ 15 जुलाईदेखि र मुमोङको हाइभ अफिस 10 अगस्तमा खुल्नेछ किनभने 7 तारिकसम्म बन्द हो, त्यसपछि शनिबार आइतबार भइहाल्यो अनि 10 अगस्तमा मुमोङको हाइभ अफिस खुल्नेछ भने यहाँ चिटच्याटमा रहेको हाइभ अफिस 17 तारिकमा मात्रै खुल्नेछ अगस्त महिनाको। आजदेखि बन्द भयो, त्यसको मतलब दुवै हाइभ अफिस मुमोङ अनि चिटच्याटको हाइभ अफिसहरू आजदेखि बन्द भए। प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर हरेक बिहिबार हुँदै आइरहेको छ र यो कार्यक्रम पर्सि 25 तारिक हुने भनिएको छ। नेक्स्ट डेट हुन त 25 तारिक त बुधबार त होइन, माफ गर्नु होला, बिहिबार त होइन, यो गलत पनि हुनसक्छ। एकपटक म फेरि डबल चेक गर्छु हाइभको वेबसाइटमा। यसमा डेट गलत भएको भन्ने बुझियो किनभने हाइभमा प्रकाशित प्रेग्नेन्सी एन्ड पोस्टनेटल योगा विथ क्रिस्टिन बेकर 25 जुलाई भनेर भनिएको छ, 25 जुलाई त्यो गलत हो, आज 23 जुलाई हुनुपर्छ, 23 जुलाई किनभने हरेक बिहिबारको दिन हुने गर्दछ पिसिएमएफमा मध्यदिन 12 बजेदेखि 1 बजेसम्मका लागि। र गर्भवती महिलाहरू अनि जसले भर्खरै नानी पाउनु भएको छ, बच्चा पाउनु भएको छ, उहाँहरूको लागि यो अत्यन्तै जरुरी सेसन हुनेछ क्रिस्टिन बेकरको साथमा, नछुटाउनु होला। आज 23 तारिक बिहिबारको दिन 12 बजेदेखि 1 बजेसम्म पिसिएमएफमा। अब फेरि गीत सङ्गीतको पालो, विराट केसी गाउँदै हुनुहुन्छ मेरी माया भन्दै।

हजुर, सुन्दै हुनुहुन्थ्यो मेरी माया विराट केसीको ब्रुनाईमा. अहिले सेरियामा भनौँ, विशेष गरी सेरिया इलाकामा मौसम बिस्तारै बिस्तारै खुल्दै जाँदैछ. मौसम खुल्नु भनेको दिन अलिकति उज्यालो हुँदै जानु भनिएको हो, किनभने केही दिन यता अलि उतार चढाव भइरहेको छ र पानी पर्ला पर्ला जस्तो हुन्छ, तर पानी पर्न भने सकिरहेको छैन. पानी परिदियोस् भनेको, किनभने केही दिन अगाडिदेखि अलि सुक्खा सुक्खा महसुस भइरहेको छ र पानी परिदिएदेखि अलिकति भए पनि राहत पाइन्थ्यो कि भनेको, तर जमेर पानी पर्न सकेको छैन. एकैछिन पर्छ, कोही बेला हल्का गडाङ गुडुङ भने गरिरहेको छ, तर पानी भने पर्न सकिरहेको छैन. आशा गरौँ अब छिट्टै पानी पर्छ. ब्रिटिस फोर्सेस ब्रुनाईमा साफाले आयोजना गर्दै आएको सनबर्ड्स बेबी क्लब हरेक मङ्गलबार हो यो, र अर्को यो बेबी क्लब आउँदो 28 जुलाईमा हुने भएको छ. मङ्गलबारको दिन बिहान 11 बजेदेखि 12 बजेसम्म ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रन्स लाइब्रेरी, चिटचाट कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रन्स लाइब्रेरीमा सनबर्ड्स बेबी क्लब हुने भएको छ बिहान 11 12 बजेसम्म. र ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रन्स लाइब्रेरीमा समर स्टोरी टाइम विथ रचना आउँदो 30 जुलाईमा हुने भएको छ. 30 तारिक बिहान 11 बजे सुरु हुन्छ चिल्ड्रन्स लाइब्रेरीमा स्टोरी टाइम विथ रचना. नानी केटाकेटीहरूलाई यो एउटा राम्रो अवसर छ भोलन्टियर रचनाको साथमा. लेकाली ब्यान्डको गीत अब प्रस्तुत छ. भाइ गुरुङको स्वरमा रहेको यो गीत छ हाम्रो माया.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता

तिम्रा सारा मायाहरू मेलिना राईले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो र अब भने कार्यक्रममा पालो भएको छ। आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको युएस डलर एकको खरिद दर 154.21 रुपियाँ, बिक्री दर 154.81 रुपियाँ, युरो एकको खरिद दर 175.88 रुपियाँ, बिक्री दर 176.56 रुपियाँ, पाउन स्टर्लिङ एकको खरिद दर 206.19 रुपियाँ, बिक्री दर 207 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 189.79 रुपियाँ, बिक्री दर 190.52 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 107.86 रुपियाँ, बिक्री दर 108.26 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.39 रुपियाँ, बिक्री दर 109.81 रुपियाँ, सिङ्गापुर डलर एकको खरिद दर 119.43 रुपियाँ, बिक्री दर 119.89 रुपियाँ, जापानिज येन 10 को खरिद दर 9 रुपियाँ

तपन छेत्रीको ए साथी बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा भर्खरै सुन्नुभयो र हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ। अब पहिलो घण्टालाई समापन गर्दैछु। निकै चर्चित गीत अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको गीत म टक्र्याउँछु, झलीको। हजुर, यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: Radio Radio Gorkha Radio. सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। त्यस्तै 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने, अर्को भूमिबाट छ गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुँवरलाई नियुक्ति गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनबाट छ 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने, 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने, गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने, र अन्त्यममा आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा सङ्खुवासभा र भोजपुरमा 4 वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। सङ्खुवासभा मामलिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवादुङमाकी भर्तमाया राई, सङ्खुवासभा सिलिचोङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानधोज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
2: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डर्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यू होम बनाइदिएको थियौँ, र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि, यसमा 2 बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भर्तमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नु हुन्थ्यो, र उहाँको चाहिँ इक्यू होमको लागत 13,49,725 लागेको थियो। त्यस्तै अर्को हुनुहुन्छ 21, 15, 10, 07, उहाँ चाहिँ राइफलम्यान सर्वबहादुर राई, उहाँ चाहिँ ठुलो बालामा बस्नुहुन्छ, सिलिचुङ गाउँपालिका वार्ड नम्बर चाहिँ 2 हो, हामीले उहाँलाई पनि इक्यू होम बनाएर समयमै हस्तान्तरण गरेको थियौँ र त्यसको कुल लागत चाहिँ 13,76,860 कम्प्लिट भएको थियो। अर्को वेलफेयर पेन्सनर हुनुहुन्छ 21, 15, 22, 04 राइफलम्यान मानधोज राई, उहाँ चाहिँ 7GR हो र उहाँको पनि घर राम्रो नभएको कारणले गर्दा हामीले इक्यू होम बनाइदिएको थियौँ र उहाँको इक्यू होम चाहिँ नेपाले डाँडा मझुवा सडानन्द गाउँपालिकामा पर्छ र उहाँको कुल लागत चाहिँ 12,96,775 कम्प्लिट गरेर उहाँलाई हामी हस्तान्तरण गरेको थियौँ। यो 4 इक्यू होम अर्थक्वेक रेजिस्टेन्स होम चाहिँ हामीले बनाएर हाम्रो पेन्सनर्सहरूलाई कुनै पनि अर्थक्वेक आउँदाखेरि एकदम सेफली बस्न सक्ने किसिमको घर चाहिँ